0: सोर्स। एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भुटेकोसी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। भुटेकोसी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ।
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो।
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ। कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव, महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटी प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ।
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो। मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा, अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन। साथमा भएको थोरै पैसा, छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो, त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन। अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढाउन नसकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अल्मली रहनुभयो।
2: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डीलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यान पावर कम्पनी र उसका सहायक म्यान पावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ। मलेसिया सरकारले छानेका 25 प्रमुख म्यान पावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यान पावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ। खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन। बरू राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ।
2: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजपछि युटीएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
3: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
2: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढेको छ। शुक्रबार 27.94 अङ्कले बढेर नेप्से 2569.49 बन्द भएको छ। यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से 100 बिन्दुमा बन्द भएको, यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 थुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास ब्याङ्क लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर चीन रुस भारत इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एसियामा शान्तिका लागि आह्वान गरेका छन् हामी पश्चिम एसियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौ शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ
8: अब खेल खबर जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन् त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ
7: अब विचार विश्लेषण बाढीपछिको पुनर्निर्माण राहत सँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ रसुवा नुवाकोट र धादिङमा ठूला भौतिक पूर्वाधारको निर्माण तथा मर्मतका लागि विस्तृत इन्जिनियरिङ अध्ययन पर्याप्त लगानी र केन्द्रीय समन्वय आवश्यक पर्न सक्छ तर विपद पश्चातको पुनर्निर्माणमा स्थानीय तहको पहिचान गरी फोहोर हटाउने भत्किएका सड़कहरूको निर्माण तथा मर्मत गर्ने सिंचाई कुलो मर्मत गर्ने कृषि भूमिबाट बालुवा हटाउने सार्वजनिक स्थल सफा गर्ने र अस्थायी तटबन्ध निर्माण गर्ने जस्ता कार्य तत्काल अघि बढाउन सकिन्छ यस्तो क्रियाकलापहरू तत्काल सुरु गरिएमा प्रभावित घर परिवारको आमदानी बढ्ने स्थानीय बजारमा माग बढ्ने र पुनर्निर्माणले थप गति लिनेछ
8: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
9: हजुरको रेडियो 102.1 MHz
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
10: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स

0: शुभ प्रभात, यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सडकसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग।
1: 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर।
0: गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घन्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
0: र नेपाल एसिसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बङ्गलादेश द्विपक्षीय क्रिकेट श्रृङ्खला खेल्न तयार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटे कोशी बाढीपछि रसुवा र नुवाकोटलाई सडकसँग जोड्नको लागि गरिएका पहलको प्रसङ्ग।
1: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाइका मोडुलर पुल उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सडक डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सडक डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ। सडक डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सडक सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र सुवागढी सडकको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोबेसी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सडक नै बगाएको सडक विभागले जनाएको छ। भदौ 10 बाढी पछि अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सडक बगाएपछि आवाजावत अवरुद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चौरदीको कृष्णभीर सडक खण्ड आउँदो मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
3: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्ण भीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सँगै जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रुट तोकिएको छ तर 10 घन्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
1: प्रमुख प्रतिपक्षीय दल काङ्ग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महाधिवेशन महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा सुरु हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काङ्ग्रेसमा सङ्कट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
0: यसैबीच नेपाली काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टिम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मङ्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, सङ्खुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
1: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलको

0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोसी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता।
1: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
2: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेशसभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुर

0: उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो, तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 को मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसङ्ख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ, यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड 9 लाख रुपियाँ यसलाई फेरि सुन्नु होला 34 करोड 9 लाख रुपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कारवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अगाडि बढाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही प्रक्रिया अगाडि बढाइएको हो। अनुमति पत्र खारेजपछि युटिएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोडभन्दा बढीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ सङ्कलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिसमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका सहरहरूमा बजारमा निर्यात भइरहेको छ। दुध बेचेरै 24 करोडको आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट 1 वर्षमा 24 करोड रुपियाँभन्दा बढी आमदानी गरेका छन्।
1: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयकै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौ घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्रायः समयकै निर्भर छ। त्यस्तै भित्रपृष्ठमा फेरि बन्दको डिलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिन्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवान नाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्ध सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौँमा हिजो सुरु भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपत्को घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर विपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दिननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड 37 लाख भन्दा बढी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक, विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्त्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गुलसन झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका 5 क्रमका ब्याटर राहुल चोपडाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभिएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनटभन्दा बढी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बङ्गलादेश क्रिकेट बोर्ड VCBले नेपालसँग सन् 2027 द्विपक्षीय क्रिकेट श्रृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले श्रृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै VCBले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
1: भोटेकोशी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
2: चासो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा भोटेकोसी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन् अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौँ।
4: ग्यासपास कपासका कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगेर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा मच्छेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्, उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधारहरू
5: त्यहाँ सरकारवालाको बिचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन?
4: पीडित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने हो प्रयास गरेछ स्थानीय सरकारले, नागरिक सङ्घ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
5: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन? स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
4: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि सङ्घीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक सङ्घ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरू मा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
5: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनिबनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
4: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
0: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कृष्णभीरमा पर्सिसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना, नुवाकोट र रसुवालाई सडकसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग,
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर, काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर,
1: गल्छी र सुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै हेटोडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
0: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो,
1: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट एनबिएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले 4-5 कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ यहाँ। बन्द कोठामा 2 कोसीमा दुईजना व्यक्ति बसेका छन् र पुरुषको हातमा सडक पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
1: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौँ भाग। आजको भागमा हामी रसुवा बाढीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्तरको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौँ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैङ्गिक समानता कायम गर्न महिला मात्रै होइन पुरुष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरुषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरुष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौँ मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढीका कारण 157,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसङ्घीय निकाय युएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 महिला र 32,021 बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीडभाड, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ्न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपडा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनु पर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौँ।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढीले गर्दा हामीले पढाइ रोक्नु भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खानी गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, ए अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगी हो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगी हो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यानभन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै
3: सबै आफ्नै अगाडि देखियो। अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ।
3: भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू यो जमिन मुनि भएको आइरहेछ, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेछ।
3: यहाँको बसाइ चाहिँ कस्तो छ?
2: बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएन र अलिकति बस्न पाएँ, अब गाह्रो चाहिँ गाह्रै छ।
3: सुत्ने कस्तो छ व्यवस्था?
2: सुत्ने हामी म्याटमा सुतिर हो अन्त अहिले अहिले दसनाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अनि दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
2: हजुर,
3: लामखुट्टे अलिक
2: लाग्छ अलिअलि, अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: सुत्नु लाग्छ लाग्दैन? सुत्न लाग्छ, राति
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो सबैजना सुत्नु, धेरैजना हुनुहुन्छ।
3: अडसमा
2: हजुर
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिकको
3: भन्ने ए आयो
2: हजुर
3: प्यासेजमा सुत्ने गराएछ
2: त्यहाँनिर, त्यस्तै त हो। अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त, त्यही भएर
3: प्यासेजमा सुत्ने गरा
2: सबैजना, त्यही हो हजुर
3: प्यासेजमा भित्रको
2: हजुर।
3: तपाईँहरू पनि
2: सबैजना
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छैन।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: खै धेरैजना हुनुहुन्छ, कन्या त खै अटेसम्म सुत्छ
3: जस्तो अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला। अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ, दस बिसजना पच्चिसजना सयजना।
3: त्यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा? अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली मिलेर
3: लहरै हुन्छ कि अलिक फरक फरक
2: लहरै हुन्छ?
3: लहरै हुन्छ डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि?
2: अब डर त लागिहाल्छ नि, अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ।
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै,
3: के चाहिँ भयो के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो?
2: यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन। अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भइदिए
3: सेपरेट भयो हुन्थ्यो।
0: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ्न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्त्वपूर्ण पाटो मानिन्छ। कैयौँले परिवार गुमाएका छन्, कैयौँको भविष्य नै अधुरो भएको छ भने कैयौँले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्त्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौँ।
4: ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू चाहिँ हुनसक्छ। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमै परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस देयर होम्स, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो होइन। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन, र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्सेस आर लाइक टु हाई। सो यो मेजर पार्ट भयो, यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ। सो अहिलेलाई चाहिँ यति भनौँ यो पार्टमा चाहिँ।
5: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँध्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
4: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेसहरू हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 सुत्न सक्नु भएको छैन, 1 जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू। सो उहाँहरूलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ नि, एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पऱ्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
6: सो
4: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँसपास कपास हो मेजर प्राइमेरी हो. सो एउटा वान्स चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
5: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
4: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक स्टेटिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ ICD भन्छ इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भयो भने चाहिँ त्यस पछाडि दे निड टु सिक हेल्प. त्यो हेल्पमा चाहिँ सबै आउँछन् साइकोलोजिस्ट आउँछ.
5: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
4: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. यस जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई चाहिँ सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
5: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
4: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिलेकाहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुनसक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि, त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन, तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पाऱ्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्नेबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो, घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्. उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपडा, पौष्टिक आहार आदि। बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौँ।
2: नानीको साथमा गाह्रो त छ होइन, नाउँको होइन, मच्छरले टोक्ने हेर्नु नि माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिनँ रातै भयो, रोको रोइ रोको रोइ गर्छ। त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा। अब 3 महिनाको भने त सुत्केरी नै हो नि,
3: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
2: नानीले दुथाउन्जेलसम्म सुत्केरी भनिन्छ होइन। अहिले त अब
3: 3 महिनाको सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार्नै गर्नुपर्ने हुन्छ नि त। खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
2: भनिन्छ छैन के। अगाडि पनि नानीलाई जन्टिस भयो, जन्मिने बित्तिकै केही नै गरेन, आमाले बार्नुपर्छ अरे भनियो, केही गर्नै पाइएन। अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या। त्यो टाकाहरू दुख्ने नर्मल त नर्मल हो,
3: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो,
2: यो पल्साले अस्ति बाँड्नु भएको थियो, त्यही हो,
3: हातमै आएको
2: हो। रातमै हो, अस्ति पल्साले बाँड्नु भएको थियो, अनि त्यही नै उन्ने एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डहना चाहिँ मैले नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ।
3: ए, डस्ना पनि आइपुगेको छ है, आजदेखि डस्नामा सुत्ने,
2: अस्तिदेखि सुताएको हो नानीलाई,
3: ए डस्नामै सुत्छे नानी,
2: पल्साले बाँडेदेखि चाहिँ।
3: खानपान चाहिँ कस्तो छ नि यहाँ?
2: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान, त्यही नै हो।
3: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
2: अझै नपुगे पनि अब समय त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ, अलि धेरै महिना पुग्छ।
3: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तोहरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
2: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँड्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो थर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध हानिदिइरहेको छु, मेरो दुधै पुगियो होइन।
3: पहिला चाहिँ आउँथ्यो?
2: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त त्यो मामाको छोरालाई हालिदिन्थ्यो, दुख्थ्यो, अनि नानी नहाइकन मामा छोराहरूलाई दिन्थ्यो, खेर जान्थ्यो मेरो दुध। अहिलेको समयमा चाहिँ छैन, नानीलाई पुगिरह होइन, त्यो खाना नभएर।
3: कति टाइम खानुहुन्छ?
2: म त्यही बिहान खाना दिनुहुन्छ, अनि त्यो बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई। अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नआए त मरेर।
3: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्ती पनि 4 पटक खानुपर्छ
2: भन्छ नि त,
3: अहिले चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
2: लाग्दैन,
3: साँच्चो कुरा भन्नु न, उहाँले त भन्नुहुन्छ नि, तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
2: तपाईँलाई
3: लागेको कुरा त तपाईँ
2: लाग्छ, त्यो बिस्कुटहरू खान्छ, त्यही
3: बिस्कुटहरू झोलिलो पोस अलिक हुन्छ नि, त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
2: केही पनि छैन
3: यहाँनिर त, एकदमै अब भनेअनुसार नै राम्रोसँग व्यवस्थापन गरिएको छ, गरिएको छौँ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लागेको थियो।
2: अब त्यही हो, सबैले खानुभएकै खाना खाइरहेको छु, अब छुट्टै आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो, सबैले दिएको खानाहरू खाइरहेको छु।
3: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको समयमा चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरीलाई विशेष
2: स्याहार दिइन्छ,
3: विशेष खानपान हुन्छ, सुत्केरीले खाने छुट्टै हुन्छ, छुट्टै पाक्छ भान्सामा नि। अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ नि।
2: मलाई चाहिँ कस्तो लाग्छ भने अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई, अनि फेरि त्यहाँ माथि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई नै असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ। अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म
3: भन्नु भएको छैन। मलाई भोक लाग्छ, भोकलाई चाहिँ भोक लाग्यो भन्न त पाइन्छ होला नि।
2: अब कसलाई गएर भन्नु अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो, त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु।
3: बिस्कुट चाउचाउ पहिला चाहिँ घर याद,
2: पहिला त म 1 महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थेँ, अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थेँ, खासै त्यही 3-4 टाइम त खान्थेँ। म जब माइती आएँ नि 1 महिनापछि, त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या, मलाई मम्मीले कराई लाई नै खुवाउनुहुन्थ्यो, कराई गरे पनि। अब
3: अहिले
2: कस्तो कराउनु हुन्थ्यो, खाएन भने नि कराई कराई नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
3: कति छिटो छिटो भोक लाग्छ भन्छ फेरि।
2: फेरि एकचोटि खाएपछि नानीले दुध खायो भने त्यो भोक लाग्ने कि, नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि, नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
3: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान ए
2: कस्तो दुख्छ के भन्नु, म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ यसरी, बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
3: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त,
2: छैन त्यस्तो।
3: अब त्यस्तै विषम परिस्थितिमा छ, विषित अवस्थामा छ, ठ्याक्कै घरको जस्तो त नहोला, तर गर्नै पर्ने चिजहरू हुन्छ नि,
2: गर्नै पनि हुन्छ। अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
3: कतिजना सुत्नुहुन्छ, यो कोठामा कतिजना हुनुहुन्छ
2: यहाँ? 3 जना हामी नानीले सुत्दा, 6 जना 3-6 9 जना 7-8-9-10-11-12-13 14 जना सुत्छौँ।
3: 14 जना
2: 14
3: नाति दुःख दिन्छ कि दिन्न नानीले?
2: नानीले दिन्छ नि, रुन्छ उठ्छ,
3: खाना पुग्दैन होला,
2: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही बाउ खाना उठ्छ नि त्यति हो, अनि त्यही दुध निधारै दुध खाने, दुध नपुगेको दिन चाहिँ बस्न पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
3: रातभरि सुत्न दिन्न। अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ, हुन्छ नि यस्तो खालको
2: सुत्केरीले खाना दिने खानाहरू, अब धेरैजना पनि होइन नि त, थोरैजनाले त थोरै भयो नि पुग्छ नि त, हो कि लगाउनु न, अनि अब त्यो 4 टाइम 5 टाइमै नसके नि 3 टाइम त दियो हुन्थ्यो जस्तो लाग्छ। अनि अब यो अरूले खाने तरकारीहरूमा गुलभेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है, अनि त्यस्तोहरू भन्दा पनि जे सुत्केरीलाई अलिकति
3: स्वास्थ्यलाई असर नगर्ने खालको खाँसी भएदेखि हुन्थ्यो, खाँदा पनि धुकझुक धुकझुक गर्दै खानुहुन्छ होला त्यसो भए त।
2: अनि के गर्ने त, अब खानु नि परेको छ, नानीलाई गाह्रो होला नि, पिर छ, त्यही त हो।
0: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
1: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना saajakhabar@gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सीआईएन, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

0: रंग बहार
1: हजुर को रेडियो 102.1 मेगाहर्ज
0: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ
4: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौ
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
5: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
6: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01460310 9851401498 र 9841259957
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
3: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफुल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9814826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेती योग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडी पट्टिको भागमा दुख्नु,
4: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
3: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: कृषि पर्यटन सडक र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौँ।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झङ्कार, रेडियो एनर्जी र तामाकोसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको पशुपक्षी विकास शाखा, कृषि विकास शाखा र उद्योग तथा राजस्व शाखा मार्फत 1 वर्षभरि भएका कामहरूका बारेमा प्रगति प्रतिवेदन सुन्नेछौँ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: सबैभन्दा पहिले पशुपक्षी विकास शाखाको कार्यक्रम प्रस्तुतिका लागि म शाखा प्रमुख वरिष्ठ पशु चिकित्सक वरिष्ठ पशु विकास अधिकृत सत्य काजी शेर्पाज्यू।
3: आर्थिक वर्ष 82-83 पशुपक्षी तथा मत्स्य विकास शाखाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्ने अनुमति चाहन्छु। समग्रमा पशु स्वास्थ्य क्षेत्रमा 3 विषयलाई हामीले क्षेत्रगत रूपमा विशेष ध्यान दिने गरेका छौँ। पशु स्वास्थ्य, पशु आहार र नस्ल सुधार, यी कुराहरूलाई हामीले विशेष गरी मध्यनजर गरेर बजेट विनियोजन हुने गरेको छ। अब यो पशुपक्षी तथा मत्स्य विकास शाखाको नीतिगत र कुराहरू हामीले रातो किताबमै उल्लेख गरिसकेको हुनाले म यी नीतिहरू पढ्न चाहन्न। र विषयगत र क्षेत्रगत रूपमा चाहिँ नगरले गत आर्थिक वर्षमा 40 लाख बजेट विनियोजन गरेको थियो, जसमा हामीले 33,88,000 खर्च गर्न सक्यौँ र त्यसमा हामीले 84.7% वित्तीय प्रगति भएको छ। त्यस्तै गरी प्रदेश तर्फमा हाम्रो एउटै मात्रै उत्पादनमा आधारित अनुदानमा दुधमा अनुदान 5,67,000 अनुदान प्राप्त भएको थियो, त्यसमा हामीले 100% नै प्रगति हासिल गर्न सकेका छौँ। सङ्घीय सशर्त कार्यक्रम अन्तर्गत हामीलाई 16,80,000 पैसा प्राप्त भए तापनि हामीले सङ्घीय बजेट हामीले खर्च गर्न सकेनौँ। नीतिगत कुरा र हामीले पटक पटक सूचना निकाल्दा पनि बाख्रा पकेट कार्यक्रमको नयाँ पकेट विस्तार गर्नुपर्नेमा त्यसमा चाहिँ कार्यविधि अनुसार प्रस्ताव पेस हुन नसकेकोले यो 15 लाख बजेट फ्रिज हुन गयो। यसमा म आफै त्यस प्रधानमन्त्री आधुनिकीकरण कार्यालयमा पुगेर गत वर्ष बजेट नपरेको र यो आर्थिक वर्ष हालिदिनु परेको, म आफैले अनुरोध गरेर पैसा त राख्न लगाएँ, तर हिमाली भेगमा 600 बाख्रा चाहिँ एउटै क्षेत्रमा पकेटको रूपमा विस्तार गर्नुपर्ने भएकोले हामीलाई त्यस्तो फर्म पनि दर्ता भएको हुनुपर्ने र बाख्राको सङ्ख्या पनि 600 पुग्नुपर्ने भएकोले नीतिगत र कार्यविधिले गर्दा हामीले त्यो कार्यक्रम छरपष्ट रूपमा सम्पूर्ण वडामा गर्न नसक्ने भएकोले एउटै क्षेत्रमा पकेटको रूपमा विस्तार गर्नुपर्ने भएकोले हामीले त्यसलाई हामीले खर्च गर्न सकेनौँ। र क्षेत्रगत रूपमा विभिन्न कार्यक्रम हामीले यो वर्ष सञ्चालन गरेका छौँ। पशुपक्षी उपचारमा हामीले 1,27,319 पशुहरूलाई चाहिँ विभिन्न खालको रोगको उपचार, मेडिकल उपचार गरेका छौँ। त्यस्तै गरेर वन्यकरणमा साँढे बोकामा चाहिँ हामीले जम्मा 2,118 पशुहरूमा चाहिँ हामीले वन्यकरण सेवा पुर्याएका छौँ। त्यस्तै गरी प्रयोगशालामा हामीले गोबर मात्रै परीक्षण गर्छौँ, 83 स्याम्पल परीक्षण गरेका छौँ। त्यस्तै गरी महामारी रोगतिर चाहिँ हामीले विभिन्न रोगहरूको खोप कार्यक्रम हुन्छ, जसमा हामीले चाहिँ आफ्नो खर्च नगरिकन परदेशबाट चाहिँ खोप उपलब्ध गराउने र प्राविधिक खर्च मात्रै हामीले केही खर्च मात्रै गरेका छौँ। हामीले रेबिजमा हामीले 640 कुकुरहरू खोप लगाएका छौँ। कुकुरको सङ्ख्या घटाउनु पर्यो, 2030 चाहिँ हामीले रेबिज रोग उन्मूलन घोषणा गर्नुपर्ने भएकोले हामीले कुकुरहरूको सङ्ख्याहरूलाई चाहिँ घटाउनलाई वार्षिक रूपमा चाहिँ वन्यकरण सेवा सञ्चालन गर्दै आएका छौँ र त्यसमा हामीले 154 कुकुरहरूमा चाहिँ वन्यकरण गरेका छौँ यो साल। पिपिआरमा 25,500 बाख्राहरूको खोप लगाएका छौँ। फोरेप 6,000 र लङ्की स्किन हामीले 5,000 पशुहरूमा चाहिँ यो खोप लगाएका छौँ। त्यस्तै गरेर पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर भनेर एकीकृत घुम्ती शिविर सञ्चालन गर्छौँ हामीले। त्यसमा हामीले गोठ गाउँमा एउटा र वडा नम्बर 8 भँगेरीमा एउटा शिविर सञ्चालन गरेर दुईवटा शिविर सञ्चालन गरेर हामीले स्वास्थ्य पशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेका छौँ। त्यस्तै गरेर हामीले यस आर्थिक वर्षमा असल अभ्यास अन्तर्गत गोठ सुधार कार्यक्रमको लागि हामीले 10,00,000 बजेट विनियोजन गरेका थियौँ र हामीले सुरुमा 9 गोठ सुधार गर्नको लागि सम्झौता भए तापनि 7 वडाको 2 अन्तिम अवस्थामा विभिन्न कारणले इन्धन र माल सामानको सामग्रीहरूको मूल्य बढेको कारणले सम्झौता रद्द गर्नु भयो। त्यसो गरेर हामीले 7 मात्रै गोठ सुधार गर्न सकेका छौँ र त्यसमा हामीले 1,00,000 लागत साझेदारी 50% लागत साझेदारी गोठ सुधार गर्ने भएकोले हामीले 7 गोठ सुधार गरेका छौँ र जसमा हामीले 1,00,000 अनुदान उहाँहरूको खातामा पठाएका छौँ। त्यस्तो गरेर सङ्घीय सरकार प्रदेश सरकारबाट दुधमा अनुदान भनेर 5,00,000 बजेट विनियोजन भएको थियो प्राप्त भएको थियो। हामीले जम्मा 48 किसानहरूमा 1,78,571 लिटर दुधमा 2.80 रुपियाँको दरले 5,00,000 अनुदान किसानकै खातामा हामीले हालिदिएका छौँ। हामीले दुध त हाम्रो 2,00,000 बढी डेरीमा बिक्री गरेको देखिन्थ्यो तर पनि उहाँहरूले हामीले सूचना निकालेर अनुदानको लागि चाहिँ प्रस्ताव पेस गर्नुहोस् भन्दाखेरि उहाँहरूको कस्तो थियो भने कसैको 10 लिटर कसैको 15 लिटर कसैको 20 लिटर मात्रै भएकोले उहाँहरूले चाहिँ आउँदा जाँदामै त्यो पैसा खर्च हुने जस्तो देख्नु भएकोले उहाँहरूले त्यो कुरा गर्नु प्रस्ताव नै पेस गर्नु भएन। त्यस भएकोले हामीले 48 किसानहरूले मात्रै दुधमा अनुदान दिएकोले हामीले 2.80 रुपियाँ दिन सकेका छौँ। हुन त हामीसँग बजेट भइदिएको भए 5 रुपियाँसम्मले अनुदान दिए भन्छ कार्यविधिले तर हामीसँग बजेट अभावको कारणले 2.80 रुपियाँले यो साल त्यो रकम विनियोजन गरेका छौँ। त्यस्तै गरेर हामीले 1 उत्पादन अन्तर्गत बाख्रा पकेट कार्यक्रम हिमगङ्गा वडा नम्बर 4 सञ्चालित छ। यसमा चाहिँ हामीले त्रिपक्षीय सम्झौता गरेर नगर किसान र प्रदेश सरकार त्रिपक्षीय सम्झौता गरेर यो कार्यक्रम सञ्चालन गरिरहेको छ 5 वर्षको लागि। यो आर्थिक वर्षमा 35 किसानहरूले चाहिँ गोठ सुधार र उन्नत जातको बोका र बाख्रा खरिद गरेर जम्मा 35 किसानहरू सहभागी हुनुहुन्छ। उहाँहरूले जम्मा 621 बाख्राहरू पाल्नु भएको छ र गोठ सुधार र खोर सुधार गरेर 55,81,778 रुपियाँ चाहिँ उहाँहरूले प्राप्त गर्नु भएको छ अनुदानको रूपमा। उहाँहरूको कन्ट्रिब्युसन 20% छ, नगरको 20% र 40% चाहिँ प्रदेश सरकारको कन्ट्रिब्युसन छ र यो आर्थिक वर्षमा त्यो कार्यक्रम निरन्तरतै चलिरहेको छ। यसरी हाम्रो नीतिगत समस्या छ। पशु स्वास्थ्यको क्षेत्रमा धेरै समस्या, हामीले खाने बेलामा त त्यही पशुकोबाट उत्पादित वस्तुहरू साह्रै मिठो लाग्ने तर त्यो क्षेत्रमा काम गर्न किसानलाई पनि अप्ठ्यारो, प्राविधिकलाई पनि अप्ठ्यारो। यो क्षेत्र अलि नीतिगत रूपमा नै समस्या छ र यसलाई सहजीकरण कसरी गर्ने भन्ने कुरामा हामी आफैलाई नीतिमा एउटा कुरा हुन्छ र व्यवहारमा अर्को कुरा हुन्छ। भौगोलिक विकट त छ। अब हामी मान्छेको स्वास्थ्यको क्षेत्रमा चाहिँ एम्बुलेन्स घर घर पुगेर ल्याउने काम गर्छौँ भने हामी चाहिँ प्राविधिक आफै त्यहाँ जानुपर्ने अवस्था छ। यो भौगोलिक विकटता छ। अब स्रोत व्यवस्थामा एकदमै अभाव छ। पशुमा आधारित व्यवसायहरू सञ्चालन नहुनु, अब बेलामा प्राविधिकहरूको सेवा नपुग्नु र गोठ सुधार गुणस्तर नियन्त्रण कुराहरूमा चाहिँ एकदमै समस्या छ यो क्षेत्रमा। अनि अब महामारी रोगहरू आउँछ बेला बेलामा, त्यस्तै गरी जलवायु परिवर्तन छ र हुँदा हुँदैको बाख्रा फर्म अथवा गाई फर्म छोडेर पेसै परिवर्तन गर्ने यो पेसाबाट चाहिँ आजित भएर कहिले उत्पादन नहुने, कहिले महामारी रोग लाग्ने, कहिले उत्पादित वस्तुको मूल्य नपाइने भएकोले यो पेसाबाट चाहिँ मान्छेहरू दिन प्रतिदिन पलायन हुन थालेका छन्। त्यस्तै गरी भौतिक पूर्वाधार, अब किसानको घरमा गोठ राम्रो हुँदैन र राम्रो गोठ नभइसकेपछि त्यहाँबाट उत्पादित दुध पनि दूषित नै हुन्छ। त्यो भएकोले राम्रो मासु, राम्रो दुध, राम्रो अन्डा उत्पादन गर्ने भौतिक पूर्वाधार नै मुख्य कुरा हो तर हामीले यसमा हेर्न सकिरहेको अवस्था छैन र जनचेतनाको अभाव अहिले मुख्य समस्या। हामी कहाँमा आउने किसान के भन्छ, सोझै यो औषधि दिनुहोस् भनेर आइपुग्नुहुन्छ। हामीले चिनेर रोग चिनेर औषधि दिनै पर्दैन अनि तपाईँको पशुलाई यो औषधि खुवाउनुपर्छ भने उहाँहरू रिसाउनुहुन्छ, मैले मागेको चाहिन्छ यो खालको समस्या। अनि छिटोभन्दा छिटो घरमै गएर सेवा दिनुपर्ने अवस्था र अर्को हाम्रो बाध्यताकारी अवस्था के छ त 9 कार्यालयमा हाजिर हुनुपर्ने, दिनभरि कुर्सीमै बस्नुपर्ने र किसानको घरमा लडीमरी जतिसुकै उपचार गरे पनि कुर्सीमा देखिएन भने हामीले स्पष्टीकरणदेखि लिएर कारवाहीदेखि लिएर हरेक कुरा भोग्नुपर्ने यो समस्या एकदमै छ र त्यस्तै गरेर समन्वयमा अभाव छ। किसानहरू हामीसँग समन्वय गर्नुहुन्न र समन्वय कहाँ गर्नुहुन्छ त सोझै हामीसँग आए त त्यो अलिक छिटो हुन्थ्यो नि, कता कता घुम्नुहुन्छ, मध्यस्थ त खोज्दै जानुहुन्छ, त्यो भएकोले त्यतिखेरसम्म के हुन्छ त रोग अलिक बढी जगड्डीको अवस्था अनि रोगले अलि अब यसै त पशुहरूलाई हामीले थाहा पाउने बेलासम्म त धेरै नै रोग चाहिँ 90% प्रभावित भइसकेको अवस्था, अनि उहाँहरूले फेरि कता कता गएर आइपुग्दा त हामीसँग आउँदा निकै अप्ठ्यारो अवस्था हुने, र त्यो भएकोले छिटो छरितो समन्वय भयो भने उपचार सेवामा चाहिँ अलिक छिटो उपचार गर्न सकिन्थ्यो भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद,
2: नमस्कार। म यसपछिको प्रस्तुतिका लागि हाम्रो कृषि विकास शाखाका अहिले शाखा प्रमुख हुनुहुन्छ प्राविधिक सहायक अनिल टोकायज्यू, म उहाँलाई आमन्त्रण गर्दछु अत्यन्त छोटो र मिठो प्रस्तुतिका लागि।
4: मैले समग्र प्रगतिको समग्रतालाई यहाँ अलिकति दर्शाउन चाहेँ। वित्तीय प्रगतिको कुरा गर्दाखेरि 78.92% हासिल हुन पुगेको छ भने भौतिक प्रगति चाहिँ करिब 95% हुन पुगेको छ। विशेष हाम्रो कुल विनियोजित बजेट चाहिँ 59,20,000 मध्येबाट हामीले 46,71,910 मात्र खर्च गरे पनि नगरपालिकाको चाहिँ प्राविधिक तथा निर्वाचन सम्बन्धी अपराधलाई छिर्दै हामीले 95% चाहिँ भौतिक तथा लक्ष्य हासिल गर्न सफल भएका छौँ। यो तथ्याङ्कले कृषि विकास शाखाको चुस्त आर्थिक अनुशासन र कार्यकुशलतालाई चाहिँ पुष्टि गर्दछ। यो हाम्रो कृषि विकास शाखाले चाहिँ विशेष यो रणनीतिक रूपरेखा र कृषि विकासको योजनालाई हामीले चाहिँ विशेष 7 हामीले क्रिएट गरेको छु, र यसमा चाहिँ विशेष यो तथ्याङ्क अध्यावधिकको कार्यक्रम छ। यसमा चाहिँ हामीले डिजिटल कृषि प्रणालीको जग हामीले खडा गरेका छौँ, र त्यसै गरी अर्को भनेको किसान सूचीकरण भनेको चाहिँ हामीले शून्य लागतमा चाहिँ हामीले अभिलेख व्यवस्थापनको काम सम्पन्न गरेका थियौँ, र हाम्रो अर्को भनेको सिड किट वितरण भनेको छ जसमा हामीले मौसमी तथा बेमौसमी तरकारीका किट बिउ हामीले यो एकीकृत घुम्ती शिविर मार्फत हामीले वितरण गरेका थियौँ, र त्यसै गरेको हाम्रो भनेको अर्को सिँचाइ पोखरी भनेको छ 12 महिना सिँचाइ सुनिश्चित र लागत साझी दिने हामीले कार्यक्रम गरेका थियौँ, र अर्को भनेको हाट बजार भनेको छ स्थानीय उत्पादनको व्यवस्थित बजारीकरण गर्नको लागि हामीले चाहिँ यो हाट बजारको ट्रस्ट निर्माणको काम गरेका थियौँ, अर्को भनेको प्रविधि हस्तान्तरण भनेको अफरोधलाई अवसर रूपान्तर गरी कृषि मेलाको विकल्प भनेको चाहिँ हामी यसलाई अलिकति विस्तृत रूपले अगाडि हेर्नेछौँ, र रैथाने बाली प्रबन्धनमा हामीले स्थानीय पोषण र सम्पदाको संरक्षण विशेष गरी चाहिँ खाद्य तथा पोषण संरक्षणमा रैथाने बालीको महत्त्व सम्बन्धी कुरालाई अलिकति दर्शाउने कार्यक्रम भएको थियो। विशेष गरी हामीले घुम्ती शिविर तथा सार्वजनिक सुनाइ मार्फत सेट किट वितरण हामीले विशेष गरी यो भङ्गेरी र हामीले गोठगाउँमा 2 हाम्रो चाहिँ घुम्ती शिविर भएको थियो, जसमार्फत हामीले यो मिनी किट किसानहरूलाई वितरण गरेका थियौँ। काँक्रो, फर्सी, लौका, घिरौला, कोडी, काउली, बन्द लगायत उन्न जातका बिउहरू हामीले वितरण गरेका थियौँ, जसमा चाहिँ लाभान्वित घरधुरी चाहिँ 800 किसानहरू प्रत्यक्ष चाहिँ लाभान्वित हुनुभएको थियो। यसको वित्तीय अवस्थालाई अलिकति हेर्दाखेरि चाहिँ कुल विनियोजित बजेट चाहिँ हाम्रो 4,00,000 रुपियाँ रहेको थियो भने खर्च चाहिँ हाम्रो 3,46,262 खर्च 86.57% चाहिँ वित्तीय प्रगति हासिल हुनुभएको थियो। भौतिक प्रगतिको कुरा गर्दाखेरि निर्धारित लक्ष्य चाहिँ पूर्ण रूपमा सम्पन्न भएकोले हाम्रो भौतिक प्रगति पनि 100% हुन गएको। कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रम यो विशेष गरी जिपिएस माधारित डिजिटल घर दैलो तथ्याङ्क सङ्कलन गरेका थियौँ। हामीले किसानको घर दैलोमै पुगेर हामीले जिपिएसको माध्यमबाट हामीले चाहिँ यो अनलाइन प्रणाली जुन यो जिपिएसको माध्यमबाट हामीले चाहिँ मन्त्रालयमा हामीले किसानहरूको डाटालाई अत्याधिक गरेर हामीले प्रविष्ट गरेका थियौँ। त्यसै गरी 1 वडाबाट हामीले 135 घरधुरीबाट र 3 वडाबाट चाहिँ हामीले 244 घरधुरीबाट र 4 वडाबाट चाहिँ 193 घरधुरी, 5 134 र 7 183 र 8 चाहिँ 216 घरधुरीबाट हामीले चाहिँ यो तथ्याङ्क लिएका थियौँ। यो उता साइडको चाहिँ हाम्रो तथ्याङ्क लिएको एउटा रिपोर्ट हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हामीले जम्मा अध्यावधिक चाहिँ 1,105 घरधुरीबाट हामीले यो तथ्याङ्क लिएर प्रविष्ट गरेका थियौँ। यसको वित्तीय अवस्थालाई हेर्दाखेरि चाहिँ कुल विनियोजित बजेट चाहिँ 70,000 रुपियाँ रहेको थियो भने हामीले खर्च चाहिँ यसमा चाहिँ 52,800 रुपियाँ खर्च भएछ। 75.13% चाहिँ वित्तीय प्रगति हासिल हुनुभएको थियो। भौतिक प्रगति हामीले चाहिँ विशेष मन्त्रालयले चाहिँ यो योवटाबाट चाहिँ यतिवटा घरधुरीबाट चाहिँ यो तथ्याङ्क सङ्कलन गर्ने भनेर जुन क्राइटेरिया थाहेको थियो हामीले त्यो क्राइटेरियालाई हामीले चाहिँ पुरा गरेका थियौँ। अर्को कुनै निर्माणको प्रगतिको कुरा गर्दाखेरि हामीले यो रामेछापको कृषि हाट बजार व्यवस्थापनको लागि हामीले ट्रस्ट निर्माणको काम सम्पन्न भएको छ हाम्रो। विशेष गरी यसको चाहिँ कुल बजेट चाहिँ 35,00,000 रुपियाँ रहेको थियो। नेपाल सरकार समानीकरण 15,00,000, सशर्त अनुदान 20,00,000 गरी जम्मा चाहिँ हाम्रो खर्च 35,00,000 हाम्रो खर्च भएको चाहिँ 27,63,826। वित्तीय प्रगतिको कुरा गर्दा 78.97% यसको वित्तीय प्रगति हुन गएको थियो भने भौतिक प्रगति लगभग 100%। यो बिहिबारे कृषि हाट बजारको लागि चाहिँ विशेष गरी हाम्रो ट्रस्ट निर्माण गरेका थियौँ। कृषकको मागमा आधारित साझेदारी कार्यक्रम सिँचाइको उदाहरणको यो खास 50% लागत साझेदारीको कार्यक्रम हो। जसमा हामीले 50-4 प्लास्टिक पोखरी र 11 सिमेन्ट पोखरी हामीले निर्माण गरेका थियौँ। यो चाहिँ लाभान्वित कृषक चाहिँ 15 र वित्तीय अवस्थाको लागि टोटल चाहिँ 7 लाख रुपियाँ यसको चाहिँ बजेट, खर्च चाहिँ यसको 5,14,011 खर्च भयो, 73.13% चाहिँ यसको चाहिँ वित्तीय प्रगति हुन गएको थियो। जसमा हामीले यो 4 प्लास्टिक पोखरीमा हामीले 20,000 गरेर लागत 50% लागत साझेदारीमा चाहिँ 20,000 हाम्रो सम्झौता भएर यो कार्यान्वयनमा भएको थियो भने यो हाम्रो सिमेन्ट पोखरीमा चाहिँ करिब 50,000 करिब 1 लाखको कार्यक्रम भएर सम्पन्न भएको थियो। यो अवरोधको रणनीति यो कृषि मेला हाम्रो जुन कृषि मेला हुने भनेर हाम्रो चाहिँ नीति तय भयो र यो प्रतिनिधि सभाको आचरण संहिताले गर्दाखेरि चाहिँ हाम्रो यो स्थगित हुन पुग्यो र त्यसबाट हाम्रो बजेटलाई फेरि हामीले रकम अन्तरण गरेर चाहिँ प्रविधि हस्तान्तरण गरेका थियौँ। यो जस 5 लाख रुपियाँ यो कृषि मेला प्रदर्शनीको लागि बजेट र कृषि मेला सञ्चालन गर्नुपर्छ भनेर विभिन्न किसिमका तालिम के अरे समन्वयात्मक छलफलहरू गोष्ठीहरू भयो, त्यसमा हाम्रो 19,320 रुपियाँ चाहिँ तयारी खर्चमा खर्च भएको थियो भने प्रतिनिधि सभाको निर्वाचन सहित आचार संहिता चाहिँ लागू भइसके पछाडि यो स्थगित हुनु पुग्यो र बजेटलाई हामीले रकमान्तरण गरेर चाहिँ उद्योग शाखामा 3 लाख रुपियाँ चाहिँ राजस्व तथा उद्योग शाखामा हामीले रकमान्तरण गरेर चाहिँ प्रविधि हस्तान्तरण कार्यक्रम हामीले यसको कार्यान्वयनमा ल्याएकी थियौँ। यसरी वित्तीय प्रगतिको कुरालाई हेर्दाखेरि यो रैथाने बाली प्रबन्धन हाम्रो सङ्घीय सशक्त कार्यक्रम थियो। विशेष गरी चाहिँ हामीले रैथाने बाली प्रबन्धन अन्तर्गत चाहिँ हामीले 9 वडामा चाहिँ खाद्य तथा पोषण सुरक्षामा अथवा चाहिँ स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममा प्रबन्धन गर्ने हेतुका साथै हामीले 9 वडामा चाहिँ रैथाने बालीको महत्त्व सम्बन्धी हामीले होर्डिङ बोर्ड जडान गरेका थियौँ। अर्को भनेको हाम्रो चाहिँ यो बिउ बिजन वितरण भनेको चाहिँ करिब 600 किसानहरूलाई हामीले 1800 किट प्याकेट चाहिँ कोसे बालीको उन्नत जाँच हामीले चाहिँ निशुल्क रूपले वितरण गरेका थियौँ। अस्तो भनेको अर्को भनेको स्वास्थ्य स्वयंसेविका र महिला स्वयंसेविकालाई चाहिँ हामीले चाहिँ यो खाद्य तथा पोषण सुरक्षामा रैथाने बालीको महत्त्व सम्बन्धी 1 दिने तालिम सञ्चालन गरेका थियौँ। अनि प्रशासन खर्च भएको थियो हाम्रो, अनि प्रशासनिक खर्च अर्को भनेको हाम्रो यो 9 वडामा चाहिँ होर्डिङ बोर्डको काम भइहाल्यो। अर्को भनेको यो प्रदर्शनी मेला हामीले चाहिँ विशेष गरी रैथाने बालीको परिकार र रैथाने बालीको बिउलाई प्रदर्शन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो प्रदर्शनी कार्यक्रम पनि सञ्चालन गरेका थियौँ। यो किसान सूचीकरण हामीले 0 खर्च भयो तर कार्य सम्पन्न 80%, 100% यसमा चाहिँ मितभेदता हामीले एकदम मितभेदतालाई काम गरेका थियौँ। यसो वित्तीय अवस्थाले हेर्दाखेरि चाहिँ 50,000 बजेट खर्च 0 भयो, भौतिक प्रगति करिब 80%। किनभने कारण चाहिँ रामेछाप नगरपालिकाको अधिकांश किसानहरूको विवरण यसअघि नै किसान सूचीकरण प्रणालीमा प्रविष्ट भएको अवस्था चाहिँ थियो। हाल प्रमाणीकरणको कार्य चाहिँ यो प्रक्रियामा रहेको छ र अब फेरि पनि बजेट आएको छ, त्यो बजेट मार्फत हामीले यो कार्यक्रमलाई थप अगाडि कार्यान्वयनको दिशामा दोहोऱ्याउनेछौँ। समग्र रूपले वित्तीय तथा भौतिक प्रगतिको सारांशलाई कृषि विकास शाखाको प्रगतिलाई हेर्दाखेरि चाहिँ सिड किट वितरणको हामीले 4 लाखको कुरा गरी मैले अघि नै भनिसकेँ, सबै कुराहरू चाहिँ कुल खर्च बचत कति भयो अनि वित्तीय प्रगति र भौतिक प्रगति कति भयो भन्ने कुरा हो। निष्कर्ष तथा आगामी दिशा भनेको छ हामीले पूर्वाधार तथा उत्पादनमा विशेष गरी सिँचाइ पूर्वाधार विकास कृषि हाट बजार व्यवस्थापन र मौसमी उत्पादन क्षमता अभिवृद्धि 100% सफलता हासिल भएको छ। र अर्को भनेको सम्पदा र जनचेतनामा चाहिँ रैथाने बारीको संरक्षण भएको छ, महिला स्वास्थ्य स्वयंसेविका तालिम र रेडियो होर्डिङ बोर्ड मार्फत हामीले कृषि मैत्री सेवाको चाहिँ व्यापक विस्तार गरेको अवस्था चाहिँ छ। अर्को भनेको प्रणाली र सुशासनको कुराले जिपिएसमा आधारित तथ्याङ्क अध्यावधि र किसान सूचीकरण मार्फत चाहिँ डिजिटल कृषि प्रणालीको संस्थागत विकास भएको अवस्था चाहिँ यो कार्यक्रमको चाहिँ विभिन्न कार्यक्रमको यो फोटोहरू यहाँले देख्न सक्नुहुन्छ। यो मिनिकिट वितरणको भयो, यो साना सिँचाइ कार्यक्रमको भयो, यो अध्यावधिको रिपोर्ट भयो, हामीले यसरी जिपिएस प्रणालीबाट यसरी रोकेको थियौँ।
2: धन्यवाद। हाम्रो कृषि शाखा अहिले प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ अनिल रोकाया। यसपछिको प्रस्तुतिका लागि हाम्रो राजस्व उद्योग तथा सहकारी शाखाको कार्यक्रम प्रस्तुत हुनेछ। मैले यो शाखाको कार्यक्रम प्रस्तुतिका लागि सोही शाखामा कार्यरत उद्यम विकास सहजकर्ता मनिष अधिकारीज्यूलाई अनुरोध गर्छु।
5: आर्थिक वर्ष 82-83 राजस्व उद्योग सहकारी शाखाको प्रगति विवरण प्रस्तुत गर्न गइरहेको छु। रामेछाप नगरपालिकाको वडा नम्बर 1 गोठ गाउँमा 10 अदुवाको जुस र क्यान्डी बनाउने सि विकास तालिम, त्यसै गरी ओखलेनीमा 10 जुडा जुस बनाउने र भालुखोपमा 11 खुरपानीको जाम जेली बनाउने सि विकास तालिम सम्पन्न भएको छ। उक्त 3 सि विकास तालिमका लागि 4,50,000 बजेट विनियोजन भएकोमा 4,18,000 खर्च भएको छ। त्यसै गरी प्रविधि हस्तान्तरण कार्यक्रममा 50% अनुदानमा 50 उद्यमीहरूलाई प्रविधि हस्तान्तरण भएको छ, जसका लागि 8,00,000 बजेट विनियोजन भएकोमा कृषि शाखाबाट जुन हाम्रो कृषि मेला कार्यक्रम चाहिँ नभएको हुँदा त्यसको 3 लाख बजेट पनि यही प्रविधि हस्तान्तरण कार्यक्रममा नै खर्च भएर उक्त कार्यक्रमका लागि जम्मा 11 लाख रुपियाँ खर्च भएको छ। त्यसै गरी लघु उद्यम विकास कार्यक्रम र मेडपा मोडलमा नयाँ लघु उद्यमी सिर्जना र स्तरोन्नति कार्यक्रममा 5 लाख बजेट विनियोजन भएकोमा 82 जनालाई स्थानीय स्रोत, बजारको माग र जनताको चाहनामा आधारित विभिन्न सिप विकासमा र प्रविधि हस्तान्तरण भए 4,20,000 खर्च भएको छ। त्यसै गरी सहकारी संस्थाहरूका लागि कोसिस कार्यक्रममा 9 वटा सहकारी संस्थाहरूको लागि 2,50,000 बजेट विनियोजन भएकोमा 2,25,000 खर्च भएको छ। त्यसै गरी राजस्व उद्योग र सहकारी शाखाको समग्र विनियोजित भएको बजेटको 91.95% वित्तीय प्रगति भएको छ भने 100% चाहिँ भौतिक प्रगति भएको छ। त्यसै गरी रामेछाप नगरपालिकाको पहलमा रामेछाप नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको समन्वयमा र सहकार्यमा 60 जना रामेछाप नगरपालिका मा बसोबास गर्ने लोपनमुख हायु र माझी परिवारका सदस्यहरूका लागि सिप विकास तालिम र प्रविधि उपलब्ध भएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाको समन्वयमा रामेछाप नगरपालिकाको ओडा नम्बर 7 स्थित औद्योगिक ग्रामभित्र वाइन उद्योगका लागि 16,20,000 भवन निर्माण भएको छ र 40 कोल्ड स्टोर का लागि 40,50,000 भवन निर्माण सम्पन्न भएको छ। त्यसै गरी रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष 82-83 1,17,74,700 राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा 1,34,65,791.33 रुपियाँ राजस्व सङ्कलन भएको छ, जसमा राजस्व सङ्कलन 114.36% रहेको छ। यहाँ ओडागत रूपमा चाहिँ सबै ओडाले आफ्नो राजस्व सङ्कलनको प्रस्तुत गरिसक्नु भएको हुँदा रामेछाप नगरपालिकाको राजस्व शाखाबाट 68,73,738 रुपियाँ राजस्व सङ्कलन भएको छ। यसरी ओडागत रूपमा चाहिँ ओडा नम्बर 8 सबैभन्दा बढी चाहिँ राजस्व सङ्कलन भएको छ। त्यसै गरी यहाँ हाम्रो उद्योग शाखाबाट सञ्चालन भएका विभिन्न सिप विकास तालिम अदुवा क्यान्डी बनाउने तालिम गोठगाउँमा सञ्चालन भएको र ओखरेनीमा चाहिँ मेडपा मोडल अन्तर्गतको सरफ साबुन बनाउने तालिम चाहिँ सञ्चालन हुँदाको फोटो छ। यसमा चाहिँ गत वर्ष सरफ साबुन सम्बन्धी ओडा नम्बर 5 सञ्चालन भएको सिप विकास तालिमबाट व्यवसाय गरिरहनु भएको व्यवसायीलाई नै यसको प्रशिक्षक बनाएर वडा नम्बर 6 चाहिँ यो सरफ साबुन बनाउने तालिम चाहिँ सञ्चालन गरिएको थियो, जसमा हाम्रै नगरपालिकाभित्रैबाट चाहिँ प्रशिक्षक हुनुभएको थियो। यसमा एउटा खुसीको कुरा पनि हो, किनकि हामीले जहिले बाहिरबाट चाहिँ प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरिरहँदा अहिले चाहिँ यहीँ र यसको मैले चाहिँ तालिमबाट उत्पादन गरिसकेर बजारमा ल्याएर हाम्रो यो सरफ साबुनको चाहिँ राम्रैसँग अहिले रामेछाप नगरपालिकामा भइरहेको बिहिबारे हाटमा पनि ल्याएर बेचिरहनु भएको छ उद्यमीहरूले। त्यसको फोटो चाहिँ मैले सङ्कलन गरेको रहेनछु, यसमा माफी चाहन्छु। र यसको चाहिँ अहिले उहाँहरूले तालिम लिइसकेपछि बजारमा ल्याएर बेचिरहनु भएको छ, अलिकति व्यावसायिक रूपमा दर्ता गर्न चाहिँ समस्या देखाउनु भएको हुँदा उहाँहरूलाई परामर्श सम्बन्धीको काम चाहिँ म उद्यम विकास सहजकर्ताको हैसियतले पनि गरिरहेको छु। त्यसै गरी उद्यमीहरूलाई उद्योग शाखाबाट जुन 50 जनालाई प्रविधि हस्तान्तरण गरिएको छ त्यसको फोटो यहाँ रहेको छ। यो चाहिँ नगरपालिकामा दर्ता भएर इजाजत लिनुभएका उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई वडा नम्बर 1 देखि वडा नम्बर 9 रहनुभएका व्यवसायीहरूलाई चाहिँ प्रविधि हस्तान्तरण गरिएको छ। यसमा 3 वर्षसम्म प्रविधि उपलब्ध नभएका नपाउनु भएका व्यवसायीहरू जो चाहिँ व्यवसाय दर्ता गरेर सञ्चालन गर्नुभएको छ नदोहोर्याइकन 50 जनालाई चाहिँ प्रविधि हस्तान्तरण गरिएको छ। त्यसै गरी यो मेडपा कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाको वडा नम्बर 3 साङुटारमा चाहिँ गत वर्ष हाते ट्र्याक्टर मर्मत सम्बन्धी तालिम सञ्चालन भएको थियो। उहाँहरूकै लागि गत वर्ष चाहिँ स्तर उन्नति अन्तर्गत चाहिँ हाते ट्र्याक्टर मर्मतको लागि थप तालिम सञ्चालन गरिएको छ र जुना चाहिँ वडा नम्बर 6 ओखरेनीमा प्रशस्त पाइने हुँदा उहाँहरूको मागमा रहेर जुनारको जुस बनाउने तालिम सञ्चालन गरेको फोटो रहेको छ। त्यसै गरी मेडपा कार्यक्रम अन्तर्गत ओखरेनीमा बेमौसमी तरकारी खेती सम्बन्धी सिप विकास तालिम सञ्चालन गरेको छ र उहाँहरूलाई सिप विकास तालिम सञ्चालन हुनुभन्दा अगाडि चाहिँ उद्यमशीलता विकास तालिम सञ्चालन गरिन्छ। उहाँहरूलाई नै उद्यमशीलता विकास तालिम पश्चात बेमौसमी तरकारी खेती सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ। हस् त मेरो प्रस्तुति चाहिँ यहीँ सकिएको छ।
2: हस् धन्यवाद, उद्यम विकास सहजकर्ता मनिषा अधिकारीज्यूलाई।
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0484040026, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेसनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904668, 98692695998।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: धेरै सामुदायिक पुस्तकालय स्रोत र साधनको अभावमा कमजोर बन्दै गएका छन्। कतिपय पुस्तकालय स्थापना गर्दाको उत्साह र सक्रियता अहिले कायम छैन। अर्कोतर्फ सूचना प्रविधिको तीव्र विकाससँगै मानिसको पढ्ने शैली पनि बदलिएको छ। मोबाइल र इन्टरनेटको पहुँच बढिरहेका बेला पठन संस्कृति कसरी जोगाउने र पुस्तकालयलाई नयाँ पुस्तासँग कसरी जोड्ने, यो पनि अहिलेको महत्त्वपूर्ण प्रश्न हो। पुस्तकालय अब कागजी पुस्तक राख्ने ठाउँ मात्रै नभएर ईबुक, ई जर्नल, डिजिटल सामग्री र सूचनाको केन्द्र बन्नुपर्ने आवश्यकता देखिन्छ। तर पुस्तकालयको अवस्था र सरकारको प्राथमिकतामाथि प्रश्न उठाउने अर्को घटना पनि देखियो। काठमाडौँको भिरकुटी मण्डपको सार्वजनिक पुस्तकालय 114 दिनसम्म तालाबन्दी भएर बन्द रह्यो र त्यसपछि खुलेको छ। सार्वजनिक ज्ञानको केन्द्र मानिने पुस्तकालय यति लामो समय बन्द हुनुपर्ने अवस्था किन आयो? त्यसले पाठक, विद्यार्थी र अनुसन्धानकर्तालाई कस्तो असर पार्यो र पुस्तकालय खुलेपछि समस्या साँच्चीकै समाधान भयो त? आजको कार्यक्रममा हामी पुस्तकालयको महत्त्व, घट्दै गएको वा बदलिँदै गएको पठन संस्कृति, डिजिटल पुस्तकालयको सम्भावना, भिरकुटी मण्डप सार्वजनिक पुस्तकालयको तालाबन्दी र वर्तमान सरकारको पुस्तकालय सम्बन्धी नीति, बजेट तथा प्राथमिकतामा केन्द्रित रहेर कुरा गर्छौँ। हामीसँग हुनुहुन्छ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठ। भोला कुमार श्रेष्ठज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
3: हस्, धन्यवाद।
2: आज हामी पुस्तकालय दिवसको अवसर पारेर नेपालमा अहिले पुस्तकालयको अवस्था, इतिहास र पुस्तकालय संरक्षणको लागि भइरहेको पहलमा केन्द्रित रहेर कुरा गर्छौँ। सबैभन्दा पहिले चाहिँ नेपालमा पुस्तकालय दिवस मनाउन थालेको लामो भइसक्यो, तर आजको दिनमा नेपालमा पुस्तकालयको समग्र अवस्था चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
3: 2065 सालमा अब नेपालमा पनि पुस्तकालय दिवस मनाउनुपर्छ भन्ने साथीहरूको एउटा चाहिँ जमघटबाट निर्णय गरेर अहिले कुन दिनलाई चाहिँ पुस्तकालय दिवस मनाउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरूमा यो भीम शमशेरले पुस्तकालय पर्व घटेको दिनलाई राम्रो हुन्छ कि अथवा गिरवान युद्धवीर विक्रम शाहदेवले पुस्तकालय खोल्नको लागि लाल मोहर लगाएको दिनलाई राम्रो हुन्छ भन्ने कुराहरूलाई ल्याएर हामीले गर्दाखेरि इतिहासविद यिनीहरू सबैको सल्लाहले चाहिँ यो लाल मोहर लगाएको दिनलाई चाहिँ उपयुक्त हुन्छ भनेर हामीले 2065 भाद्र 15 गतेबाट पुस्तकालय दिवस मनाउँदै आएको छौँ र पहिलो पुस्तकालय दिवसको अध्यक्षता मैले नै ग्रहण गर्ने चाहिँ मौका पाएको थिएँ। हजुर,
2: अब यसबिचको मूल्याङ्कन गर्दाखेरि तपाईँले
3: हजुर अब यसपालि हामी 19 पुस्तकालय दिवस मनाउँदैछौँ। अब पुस्तकालयको कुरा गर्दाखेरि यो अहिले नेपाल सरकारबाट चाहिँ पुस्तकालयलाई यो 19 वर्ष लाग्दाखेरि पनि प्रायोरिटी दिएको चाहिँ त्यति देखिएन, किनकि हामीले सुरुवातदेखि नै नेपालमा पुस्तकालय ऐनको आवश्यक छ भनेर कराउँदा अहिलेसम्म पनि पुस्तकालय ऐन चाहिँ हुन सकेन। र अब तपाईँलाई मैले वास्तविक कुराहरू भन्नुपर्दाखेरि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत 3 पुस्तकालय छ, नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिली रमन पुस्तकालय, छुट्टै अस्तित्व भएको प्रोफेसनल लाइब्रेरियनहरू सबै छ। तर नेपाल राष्ट्रिय पुस्तकालयको कुरा गर्ने हो भने यो 2072 सालको भूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय क्षतिग्रस्त भइसक्यो, हरियर भवनमा भएको पुस्तकालय। त्यसपछि त्यो लाइब्रेरी अहिले प्रिफ्याब बिल्डिङमा सानोठीमा सञ्चालन भएको छ। त्यो लाइब्रेरी सिटी सेन्ट्रलमा बनाउनु पर्यो भनेर हाम्रो धेरैको पहलबाट हामीले जबमलमा भएको नेपाल सरकारकै जग्गा झन्डै 8 रोपनी जग्गामा त्यो बिल्डिङको नाप नक्सा डिपिआर सबै तयार भएर टेन्डर कल भइसकेपछि त्यो अहिलेसम्म पनि त्यो बन्न सकेको छैन, एउटा कुरा। दोस्रो, अहिले केशर लाइब्रेरीको कुरा गर्ने हो भने अहिले केशर लाइब्रेरीमा चाहिँ दिनको 500-600 पाठकहरू पढ्न आउँछ र केशर पुस्तकालयकै कुरा गर्दाखेरि यो चाहिँ केशर शमशेरले उसको मरण पर्यन्त 2026 सालदेखि नेपाल केशर पुस्तकालय नामबाट सञ्चालन भइरहेको छ। र अब त्यो लाइब्रेरी दाताबाट चलाएको लाइब्रेरी छुट्टै आफ्नो बिल्डिङ हुँदा हुँदै पनि नेपाल सरकारको त्यहाँ अहिले सम्पत्ति आयोग पनि त्यहीँ छ, अर्को एउटा अफिस पनि त्यहीँ छ, अब धेरैजनाको चाहिँ त्यहाँ आँखा गरेको छ। यहाँ मैले भन्नु खोजेको के छ भने एउटा लाइब्रेरीको लागि एउटा छुट्टै बिल्डिङ जुन दिएको छ दाताले, त्यसमा पनि विभिन्न अफिसहरू चाहिँ खडा गरेका छ। पहिला त मन्त्रालय
2: परेन।
3: तेस्रो कुरा डिली रमनको कुरा, डिली रमनको कुरा पनि मैले पनि त्यहाँ चाहिँ काम गरेँ। अब त्यहाँ चाहिँ एउटा चाहिँ बिल्डिङ बनाउनु पऱ्यो, भएको बिल्डिङ थत्रो भइसकेको थियो र बिल्डिङ बनाउनलाई हामीले एउटा डिपिआर तयार गरेर शिक्षा मन्त्रालयमा दियौँ। त्यहाँ चाहिँ अहिले डिली रमनको नातिनीले एउटा मुद्दा लगाएर त्यो पनि अगाडि बढ्न सकेन भन्या मतलब चाहिँ अहिलेसम्म पनि सरकारले प्राथमिकता दिन सकेन। र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय डाक्टर नारायण खड्काको अध्यक्षतामा र संस्थापक सदस्य म पनि हुँ र नेपालको बुद्धिजीवीहरू सबै मिलेर अब नेपालमा एउटा सार्वजनिक पुस्तकालयको आवश्यकता छ भनेर हामीले त्यसमा लाग्यौँ र 2060 सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर यो सुरुमा हामीले सिटी हलमा नै स्थापना गराएको थियो। त्यतिखेर केशव स्थापित मेयर हुनुहुन्थ्यो, उहाँले दिएको थियो त्यो ठाउँ। त्यहाँ त्यो ठाउँ चाहिँ एकदम तल एकदम सानो भएको हुनाले हामीले त्यो ठाउँलाई उपयुक्त छैन भनेर समाज कल्याण परिषदसँग कुरा गरिसकेपछि 75% चाहिँ छुटमा 25% भाडा तिर्ने गरेर भ्रिगुटी मण्डपभित्र हामीले लाइब्रेरी सञ्चालन गऱ्यौँ। सुरुमा एउटा बिल्डिङ, त्यसपछि दोस्रो एउटा बिल्डिङ लिएर हामीले लाइब्रेरी सञ्चालन गर्न थाल्यौँ। त्यहाँ ब्रिटिस काउन्सिलको आफ्नो 8,000 किताब फर्निचरहरू सबै त्यहाँ बन्द गरेर त्यही लाइब्रेरीलाई दिएको छ। र त्यो लाइब्रेरी भनेको एक प्रकारले सिटी सेन्टरमा भएको लाइब्रेरी भएको हुनाले अहिले पनि 200-300 पाठकहरू पढ्न आउने त्यो लाइब्रेरी थियो। र त्यो लाइब्रेरी सत्यमोहन जोशीदेखि लिएर केदार भक्त माथेमा, डाक्टर नारायण खड्का, याङ्किला शेर्पा, एकदम प्रबुद्ध वर्गहरू र लाइब्रेरीहरू सबैले सुरुमा 2500-2500 खल्तीबाट पैसा हालेर स्थापना गरेको लाइब्रेरी, पछि आएर नेपाल सरकार शिक्षा मन्त्रालयले 50,00,000 दिन थाल्यो। त्यसले गर्दाखेरि अलिकति सहिलो थियो हामीलाई त्यो लाइब्रेरी सञ्चालन गर्न। पछि शिक्षा मन्त्रालयले पनि त्यो 50,00,000 दिन चाहिँ बन्द गर्यो। गरिसकेपछि अब त अब के गर्ने, अब बिल्डिङ बनाउनुको लागि जग्गा उपलब्ध गराइदिएको भने विदेशी दाताहरू तयार छन् है, तर हामीले जग्गा चाहिँ कतै पनि हामीले पाउन सकेन। त्यसमा डाक्टर नारायण खड्का भयो, अहिलेको अध्यक्ष गोविन्द पोखरेल, उहाँहरूले धेरै लाग्नुभएको जग्गा लिनलाई अहिलेसम्म लिन सकेका छैन, तर विडम्बना यो के भन्छ समाज कल्याण परिषदले
2: यो बेला बारेमा म केही बेर पछि आउँछु, यो प्रसङ्ग म जोड्छु, किनकि सार्वजनिक पुस्तकालयको महत्व र यसको लागि तपाईँले गरिरहेको कामको बारेमा र सरकारको यसमा चाहिँ गर्नुपर्ने प्राथमिकता, सरकारले दिनुपर्ने साथ सहयोग कस्तो हुनु हुने तपाईँहरूको अपेक्षा छ, म एकछिनमा आउँछु।
3: खालि मैले यहाँनिर भन्नु खोजेको जोडेको खालिको नेपाल सरकारको पुस्तकालय प्रतिको धारणा अझसम्म पनि राम्रो छ
2: एकदम। अब नेपालमा पुस्तकालयको इतिहास 150 वर्ष 200 वर्ष यति लामो इतिहास बोकेको पुस्तकालय आन्दोलन आज कहाँ पुगेको छ?
3: अब तपाईँले भन्नुपर्दाखेरि यसको चाहिँ पछाडि लाँदाखेरि जब पृथ्वीनारायण शाहदेवले नेपाललाई एकीकरण गरे नि, पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्रै गरेन, उसले जितेको सबै दरबारका पाण्डुलिपिहरू सङ्कलन गरेर हनुमान ढोका दरबारमा, बसन्तपुर दरबारमा उसले जम्मा पारिराख्यो र त्यही बसन्तपुर दरबारमा जम्मा पारिराखेकै उसलाई पृथ्वीनारायण शाहको नाति गिरमानुविद्ध वीरविक्रम शाहले पुस्तक चिताइ तहबिल भनेर केदारनाथ पण्डितलाई तलब दिएर त्यहाँ कर्मचारी राखेर त्यो लाइब्रेरीको स्थापना गरेको, पहिलो लालमोर लागेको। जब जङ्गबहादुर राणाले शासन आफ्नो हातमा लिएपछि जङ्गबहादुर राणाले के गर्यो भने बसन्तपुर दरबारको जति पनि किताबहरू छ यो थापाथलीको दरबारमा ल्याएर राख्यो, उसले पुस्तक के भन्छ एउटा पुस्तक के भन्ने एउटा नाम दिएर त्यहाँ राख्यो उहाँले, जङ्गबहादुर राणा। त्यसपछि त्यहाँबाट पनि भएन, जङ्गबहादुर राणा पछाडि त्यो लाइब्रेरीलाई दरबार स्कुलको बुइङ्कलमा ल्याएर राख्यो। दरबार स्कुलको बुइङ्कलबाट वीरशमशेरले घन्टाघर बनाइसकेपछि त्यो लाइब्रेरीलाई घन्टाघरमा सिफ्ट गर्यो। त्यसपछि घन्टाघरमा नै वीर पुस्तकालयको नाममा, सरकारी पुस्तकखानाको नाममा त्यो सञ्चालन हुन थाल्यो। त्यहीँ भएको पुस्तकहरू के गर्यो भनेदेखि पछि जति पनि त्यो महत्त्वपूर्ण ग्रन्थहरू छ जम्मै राष्ट्रिय अभिलेखालय 2024 सालमा मात्रै ऊ भएको राष्ट्रिय अभिलेखालय त्यहाँ चाहिँ सारियो। सुरुमा पुरातत्व विभाग अन्तर्गत राखिएको थियो र त्यहाँको जति पनि हस्तलिखित ग्रन्थहरू छ, महत्त्वपूर्ण ग्रन्थ 1600-1700 वर्ष पुरानो ग्रन्थहरू छ, ऐतिहासिक ग्रन्थहरू, त्यो जम्मै चाहिँ ल्याएर राष्ट्रिय अभिलेखामा ल्याएर अहिले त्यहाँ चाहिँ त्यो चाहिँ सञ्चालनमा छ। त्यहाँ भएको किताबहरू चाहिँ राष्ट्रिय पुस्तकालय 2013 सालमा स्थापना भएको नेपाल राष्ट्रिय पुस्तकालय हस्तान्तरण गरियो र यो चाहिँ सिक्री ढोकामा चाहिँ सञ्चालन भयो। र यसरी कुराहरू गर्दाखेरि

0: पनि एउटा चाहिँ महत्त्वपूर्ण ऊ चाहिँ योगदान दिएछ। अब तपाईँ कुरा गर्दाखेरि नेपालको सबभन्दा पहिला पुस्तक पढ्ने दलान भनेर पाल्पामा खोलिएको थियो, पछि त्यसलाई धवल पुस्तकालय नाम दियो। काठमाडौँमा प्रदीप्त पुस्तकालय 2003 सालमा खोलेको थियो, यो चाहिँ प्रेमबहादुर कंसाकारले, उहाँलाई हामीले भेट्दाखेरि के हुनुहुन्थ्यो भने हाम्रो उद्देश्य जनतालाई साक्षर गर्नुको साथसाथै राणा शासनलाई ढाल्नलाई नै हामीले खोलेको हो। तर एकदम राणाले हामीलाई जहिले पनि वास उसको रूपमा चाहिँ हेरिरहेको छ, त्यसले गर्दाखेरि हामीले राति 12 बजे सबै किताबहरू टेबल भरिराखेर कालो पर्दाले छोपेर अब हामी कालोबाट उज्यालोतिर जाने भनेर यो लाइब्रेरी सुरुवात गरेको। त्यो लाइब्रेरी अहिले पनि मासङ्गलीमा आफ्नै भवनमा सञ्चालन छ। त्यस्तै गरी 2007 सालमा तुलसीलाल अमात्या यिनीहरूले चाहिँ यो शारदा पुस्तकालय स्थापना गर्यो पाटन दरबारमा। त्यो पाटन दरबार 2046 सालको आन्दोलनमा त्यो लाइब्रेरीमा सखा भए आगो लाग्यो, त्यो लाइब्रेरी भयो। तर मैले हिजो अस्ति मात्रै न्युज सुनेको छु, पाटनको यो मेयर साहेबले यो लाइब्रेरीलाई अहिले अब सुरुवात गर्ने भनेर अब चाँडै नै त्यो लाइब्रेरीको उद्घाटन गर्दैछ। त्यो एउटा चाहिँ एकदमै राम्रो चाहिँ पक्ष हो।
1: हजुर,
0: यसरी लाइब्रेरीको डेभलपमेन्टको आयो, गाउँ गाउँमा लाइब्रेरी खोलिए। अब मेरो घर रामेछापमा 2016 सालमा लाइब्रेरी खोल्यो, त्यो लाइब्रेरी बन्द भयो। 2028 सालमा हामीले खोल्यौँ, त्यो पनि बन्द भयो। त्यसपछि 2046 सालपछि फेरि नयाँ युवाहरूले खोल्यो, त्यो लाइब्रेरी अहिले राम्रो सञ्चालनमा छ। यसरी चाहिँ लाइब्रेरीको इतिहासलाई हामीले अगाडि ल्याउन सक्छौँ। जति पनि लाइब्रेरी डेभलपमेन्ट भयो जम्मै यो पब्लिकबाट,
1: एकदम सामुदायिक स्तरबाट चाहिँ
0: स्थलबाट पब्लिक लाइब्रेरी
1: सम्भावना भइरहेको छ। भोला कुमार श्रेष्ठज्यू, तपाईँ अब पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। आज हामी तपाईँसँग पुस्तकालयको अवस्थामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अब संविधानको कुरा गर्ने हो भने संविधानले नै नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालय स्थापना र प्रवर्धन गर्ने कुरा गरेको छ। व्यवहारमा यो संवैधानिक प्रतिबद्धता कतिको कार्यान्वयन भएको देखिन्छ?
0: अब यहाँ कुराहरू गर्दाखेरि पनि हामीले धेरै लाग्यौँ नेपालको संविधानमा लाइब्रेरीको शब्द पर्नु पर्यो भनेर। अब मेरै अध्यक्षतामा हामीले तत्कालीन सभा प्रमुख उहाँले बित्नुभयो, उहाँको उहाँलाई हामीले भेटेर लाइब्रेरीको एउटा चाहिँ हामीले यति चाहिँ राख्नुपर्छ, यो चाहिँ विशेष गरेर चाहिँ लाइब्रेरी चाहिँ मौलिक हकमै राख्दाखेरि अझ पनि राम्रो हुन्छ भनेर भनेको थियौँ। तर पछि आउँदाखेरि त्यो चाहिँ मौलिक हकमा राख्न सकिएन, यसलाई निरक्ष सिद्धान्तको चाहिँ एउटा उसमा राखेको छौँ। यो पुस्तकालयको विकास तथा विस्तार गरिनेछ भनेर एक दुई लाइन चाहिँ त्यहाँ परेको छ। अब त्यो पनि एक प्रकारले हाम्रो लागि त ठुलो उपलब्धि नै थियो, र त्यही लाइनको उसलाई टेकेर हामीले ऐनको लागि धेरै पहल गऱ्यौँ। ऐन बनाउनुको लागि सुरुमा 2064 सालमा एउटा नीति चाहिन्छ भनेर प्रदीप नेपाल शिक्षा मन्त्री हुनुहुन्थ्यो, र उहाँसँगको कुरा कानीमा नेपाल राष्ट्रिय पुस्तकालय 50 वर्षको पुगेको उपलक्ष्यमा पुस्तकालय नीति तयार गरौँ त भनेर दशरथ थापाको अध्यक्षतामा हामीले कमिटी बनायौँ। त्यो कमिटीमा म पनि सदस्य थिएँ, म त्यतिखेर नेपाल पुस्तकालय सङ्घको अध्यक्ष पनि थिएँ, र त्यो नीति हामीले तयार गरेर 2067 सालमा क्याबिनेटबाट पास गऱ्यौँ हामीले है। त्यसपछि शिक्षा मन्त्रालयले पुस्तकालय यो नीतिलाई टेकेर निर्देशिका चाहिँ गर्यो, तर ऐन चाहिने रहेछ लागू गर्नुको लागि, ऐन नभइकन त्यो सबै निष्क्रिय। त्यसले गर्दाखेरि त्यो ऐनको लागि पहल गर्दा गर्दा गर्दा अहिलेसम्म हामी सफल हुन सकेनौँ। हिजो मात्रै यो माथिल्लो सदन राष्ट्रिय सभाका केही सांसदहरू 10-12 जना सांसदहरू र लाइब्रेरी नै 4-5 जना, म चाहिँ हिजो जानु पाइएन, मैले पनि त्यहाँ केही यो चिजहरू नीतिमा राख्नु आवश्यक छ भनेर मैले लेखेर पठाएको थिएँ, र हिजो व्यापक छलफल भएको छ। अब सुरुमा नीति निकाल्ने, त्यसपछि ऐनको लागि पनि अहिले ड्राफ्ट तयार भइसकेको छ, अब आशा गरौँ यो चाहिँ आउला कि।
1: हजुर, अब नेपालमा विद्यालय, विश्वविद्यालय, सामुदायिक र यी पुस्तकालय गरी विभिन्न स्वरूपका पुस्तकालय छन्, यी मध्ये अहिले सबैभन्दा बढी सङ्कटमा परेको क्षेत्र चाहिँ कुन हो?
0: अब तपाईँले भन्नु पर्दाखेरि यो अन्य पुस्तकालय जस्तो त्रिभुवन विश्वविद्यालय पुस्तकालय, कलेज पुस्तकालय, स्कुल पुस्तकालय जम्मै मातृ संस्थाले चलाउने हो है। अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ सर्टेन बजेटहरू हुन्छ होइन, र त्यो युनिभर्सिटीमा त अब सबै युनिभर्सिटीमा राम्रो लाइब्रेरी छ, कलेजहरूमा पनि राम्रो लाइब्रेरी भएन भने विद्यार्थीहरूले नै हडताल गरेर लाइब्रेरी बनाउन लाग्छ। तर स्कुल पुस्तकालयको हकमा कुरा गर्दाखेरि बल्ल बल्ल बल्ल अहिले अब यहाँनिर एउटा कुरा मैले जोड्न चाहेँ हजुर, म 2001 सन् 2001 नेपाल पुस्तकालय सङ्घको अध्यक्ष भएपछि मैले एउटा नारालाई अगाडि सारेँ, यदि देश विकास गर्ने हो भने वान भिलेज वान लाइफ

0: लाइब्रेरी, वान स्कुल वान लाइब्रेरी, एक विद्यालय एक पुस्तकालय, एक स्कुल एक पुस्तकालय भयो भने मात्रै, एक गाउँ एक पुस्तकालय भयो भने मात्रै यो देश चाहिँ विकास हुन्छ भनेर त्यो नारा अगाडि सारेका थिएँ। 2006 आएपछि नेपाल सरकारले त्यो नारालाई ठ्याक्कै यो पुस्तकालय दिवसमा ल्यायो। भनेपछि त्यसको नेक्स्ट टाइममा चाहिँ के गरिदियो भने नेपाल सरकारले प्रत्येक स्कुलमा अनिवार्य पुस्तकालयको अब व्यवस्था गरिनेछ भनेर 6.5 लाखको बजेटसम्म व्यवस्था गर्यो, त्यो अहिलेसम्म पनि छ। तर यो सामुदायिक पुस्तकालय चाहिँ को उसमा हकमा पनि नेपाल सरकार शिक्षा मन्त्रालयले के गर्यो, प्रत्येक स्थानीय तहमा एउटा नमुना पुस्तकालय खोल्ने भन्ने कुराहरू चाहिँ लेखिएको छ। तर अहिले त्यो कुराहरू अगाडि बढेको छैन। अहिले सुन्नमा आएको छ 5 प्रदेशमा सबै एक एकवटा चाहिँ पुस्तकालय व्यवस्था गर्नको लागि 7 करोड छुट्याएको छ भन्ने कुराहरू चाहिँ सुन्नमा आएको छ। अब त्यो कतिको सत्य हो त्यो भोलि त्यो उसले चाहिँ देखाउला। अब यसरी कुराहरू गर्दाखेरि मैले भने मातृ संस्थाले चलाएको लाइब्रेरीहरू ठिकै छ, अनि विशेष पुस्तकालय भन्छौँ हामीले, इसिमोडको लाइब्रेरी, नेपाल राष्ट्र ब्याङ्कको लाइब्रेरी, वन लाइब्रेरी, कानुनको लाइब्रेरी, यी सबै लाइब्रेरीहरू चाहिँ राम्रो चलाएको छ। सबभन्दा ओझेलमा परेको भनेको सामुदायिक पुस्तकालय।
1: मैले यसमा जोड्न खोजेँ, अब धेरै सामुदायिक पुस्तकालय स्थापना हुँदा चाहिँ निकै उत्साह थियो हुन्थ्यो, तपाईँहरूले पनि अघि भिरकुटी मण्डलको कुरा गर्नुभयो, एकदम उत्साहपूर्ण रूपमा सामुदायिक पुस्तकालय स्थापना गर्नुभएको। तर तपाईँले भने जस्तै धेरै कति ती पुस्तकालयहरू चाहिँ अहिले नाममा मात्र सीमित भएका छन्। यो अवस्था आउनुको मुख्य कारण चाहिँ के हो?
0: अब यो सार्वजनिक पुस्तकालयको यथास्थिति कस्तो छ भनेर हामीले एउटा सर्वे गरेको थियौँ। त्यसमा चाहिँ यो शान्ति भोलिन्टियर एसोसिएसन, यो जापानको एउटा आइएनजिओ हो, उसले रिड नेपाल, म रिड नेपालमासँग पनि सम्बन्धित छु, रिड नेपाल, शान्ति भोलिन्टियर एसोसिएसन, त्यसपछि हामीले शिक्षा मन्त्रालय तिनवटा मिलेर र न्यु इराले चाहिँ त्यो सर्वेको जिम्मा लियो। उसले हामीले पैसा फाइनेन्स गऱ्यौँ र हाम्रो सबै गरेर अब त्यो सर्वे रिपोर्टमा चाहिँ अहिले नेपालमा 928 सार्वजनिक तथा सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क छ। 928 227 मात्रै अहिले काम गरिरहेको छ। त्यसमा पनि रिड नेपालले 1991 सुरु गरेको लाइब्रेरी हो। अहिले 44 जिल्लामा 73 सामुदायिक पुस्तकालय स्थापना गरेको छ। त्यो चाहिँ दिगो विकास सहितको प्रोग्राम भएको हुनाले त्यो लाइब्रेरीहरू चाहिँ 73 लाइब्रेरीमा केही होला राम्रो सञ्चालन गरेको, अरू जम्मै राम्रो सञ्चालनमा रहेको छ रिड नेपाल। यसरी यो सार्वजनिक पुस्तकालय कुरा गर्दाखेरि यसको स्थिति अब कस्तो छ नेपालमा भन्दाखेरि, अब सबभन्दा पहिला त अब दिगो विकासको लागि सरकारको तर्फबाट कुनै पहल छैन, स्थानीय सरकारबाट पनि यसलाई कुनै पनि सहयोग चाहिँ गरेको छैन। र 2-4 तर यहाँनिर एउटाको कुराहरू चाहिँ मैले जोड्न चाहेँ, 2015 बिपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा 80,000 सार्वजनिक पुस्तकालयहरूलाई चाहिँ बाँडेर दिने भनेर 80,000 छुट्याएको थियो,
1: 80,000 रुपियाँ
0: बजेटमा छुट्याएको थियो। त्यसपछि एकैचोटि मनमोहन प्रधानमन्त्री भएपछि 75-80 लाख चाहिँ छुट्यायो है। त्यसपछि केही वर्ष ऊ भएन, त्यसपछि फेरि लाइब्रेरीलाई पैसा छुट्याएर अहिले प्रत्येक वर्ष पहिला शिक्षा मन्त्रालय अन्तर्गत त्यो पैसा बाँडिन्थ्यो। कतिपय ठाउँमा चेक लिएर म आफै पनि त्यो बाँड्न गएको छु उनीहरूबाट ऊ ल्याएर है। र अब त्यो छ, अहिले चाहिँ प्रदेश सरकारले नि प्रत्येक वर्ष चाहिँ केही न केही पुस्तकालयहरूले 4 लाख, 5 लाख, 2 लाख त्यो चाहिँ पाइरहेको छ। तर यो एउटा के हुँदो रहेछ भने नि, अब त्यो प्रदेश सरकारले बाँडेको पैसामा जसको नजिक पहुँच पुग्छ, जसको नजिक ऊ पर्छ, त्यहाँ कुनै पनि ऊ गरिएको छैन, त्यसले गर्दाखेरि त्यो पैसाको चाहिँ धेरै मिसयुज गरेको पाइयो। त्यसपछि हामीले अलिक कडाइका साथ यसमा पनि लागिसकेपछि अनि एउटा यो सार्वजनिक पुस्तकालयको एउटा ऊ नै तयार गरेर कस्तो खालको सार्वजनिक पुस्तकालय यो पैसा बाँड्ने भनेपछि अहिले त्यो अनुसारको छ। अहिले चाहिँ भइरहेको पुस्तकालय त्यो पैसाहरू चाहिँ पाइरहेछ। तर सबभन्दा ठुलो कुरा के हुँदो रहेछ भने, कुनै पनि अब सार्वजनिक पुस्तकालयहरूको विकास र विस्तारको लागि चाहिँ ऐनको चाहिँ अति आवश्यक छ। त्यो ऐनले नै निर्धारण गर्नुपर्छ।
1: अब के गर्नुपर्छ म केही बेर पछि आउँछु भोलकुमार श्रेष्ठज्यू। अब यो अलिकति अब चाहिँ पुस्तकालयको महत्त्व र पठन संस्कृतिमा केन्द्रित हो न, अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सूचनाहरू होइन पढ्ने कुराहरू केही सेकेन्डमै पाइन्छ। यस्तो अवस्थामा मानिसलाई पुस्तकालयसम्म ल्याउन पुस्तकालयको भूमिका किन आवश्यक छ?
0: अहिलेको अब याईको जमाना आइसक्यो होइन, एकदमै अब पुस्तकालयको महत्त्व खल्ती खल्तीमा मोबाइल भइसकेको हुनाले जे पनि अब त्यो मोबाइलमा पढ्न पाइने भइसक्यो। यस्तो अवस्थामा अब पुस्तकालय किन चाहिन्छ र भन्ने कुराहरू हामी जस्तो डेभलपिङ कन्ट्री मात्र होइन कि डेभलप कन्ट्रीमा पनि यो धेरै चासोको विषय बनेको छ अहिले है। तर यति हुँदाहुँदै पनि अमेरिका जस्तो ठाउँमा पनि, चाइना जस्तो ठाउँमा पनि, र कतिपय ठाउँमा तपाईँ अहिले चाहिँ गुगलमा गएर खोज्नुहुन्छ भने भव्य भव्य लाइब्रेरी बनाएको छ है। पुस्तकालयको महत्त्व त झन्झन बढ्दैछ यो अब
1: किन भन्ने कुरा
0: होइन, अब किन भन्ने कुराहरू गर्दाखेरि अब पुस्तकालयलाई यो के भन्छ बुकसँग मात्रै नदाजे ऊ नगरिकन बुकसँग मात्रै सम्बन्ध नजगेर तपाईँ मेरो लाइब्रेरीमा आउनुभयो, तपाईँले मसँग भेट्नुभयो, तपाईँले मसँग धेरै कुराहरू गर्नुभयो, त्यो पनि त एउटा ज्ञानको सिपको उचाइ भयो नि त। अब यस्तो कुराहरूलाई पनि लाइब्रेरीले प्रिजर्भ गर्नुपर्ने रहेछ। अहिले कतिपय लाइब्रेरीले यो कुराहरूलाई उ गरेका छ, लाइब्रेरीलाई एउटा मिटिङ प्लेसको रूपमा चाहिँ डेभलप गरेको छ अहिले। अहिले रिडले स्थापना गरेको लाइब्रेरीको कुराहरू गर्ने हो भने बच्चाहरूलाई त्यहाँ पढ्न आउन आउने वातावरण हामीले तयार गरिदिएका छौँ, प्रशस्त खेलाउन हालिदिएका छौँ हामीले।
1: र अहिले कतिपय कफी चिया पसलहरूमा पनि पुस्तक राखेर एउटा पढ्ने संस्कृतिको विकास
0: गरेर, अब त्यो बच्चाहरू त खेल्नुको लागि खेल्न आउँछ, खेलिसकेपछि ऊ पढ्छ भने अरूले पढेको देखेपछि, अनि युथहरूलाई आकर्षण गर्नलाई के गरेको छौँ भने हामीले यो गिटारहरूदेखि लिएर हार्मोनियमहरू यो पियानोहरू यो सबै राखिदिएको छौँ लाइब्रेरीमा, त्यो सिक्नको लागि त्यो पढ्नको उल्लेख आउँछ। अनि त्यहाँ चाहिँ फुटबलहरू भलिबलहरू त्यो समुदायको के निड छ त्यो त्यस्तो खेलाउन राखिदिया खेल्ने चिजहरू राखिदिया छ, त्यसको लागि पनि उनीहरूले एउटा सर्टेन चाहिँ ग्रुप बनाउँछ र अनि पढ्ने टाइममा पुस्तकको विषयमा डिस्कसन गर्ने कामहरू पनि गर्छ र खेल्ने बेलामा र गिटार सिक्नुपर्नेमा त्यो पनि गर्छ। त्यसपछि कम्प्युटरको त अब लाइब्रेरीमा हाम्रो त कम्पलसरी भइहाल्यो, 10-15 कम्प्युटर त सबै लाइब्रेरीमा हुन्छ र कम्प्युटर सिक्ने कुराहरू पनि गर्छ। अनि वुमेन इम्पावरमेन्टको लागि एकदमै वुमेनसँग हामी काम गर्छौँ। तपाईँ गोदावरी पुस्तकालयमा गऱ्यो भने वुमेनहरू त्यो लाइब्रेरीमा आएर काम गर्दाखेरि अथवा चाहिँ उनीहरूले पढ्न आउँदाखेरि त्यो बच्चाहरू समेत लिएर आउँछ, त्यो बच्चाको त्यो ब्रेस्ट फिडिङ गर्नुको लागि छोटो एउटा कोठाको पनि हामीले व्यवस्था गरिदिएका छौँ। त्यहाँ चाहिँ हामी बच्चाहरूलाई दुध खेला दुध खुवाउने, त्यसपछि बच्चाहरू खेल्ने, आमाहरू आफै पनि पढ्ने, आफ त्यो चाहिँ डिस्कसन छलफल लाग्ने, अनि वृद्धहरूको लागि एउटा मिटिङ प्लेसको रूपमा। अहिले कतिपय हाम्रो रिडले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँलाई अझ मान्नु होला, बेलुका बेलुका भजन गाउने है, एकदम फ्रेस हुने, त्यो भनेपछि लाइब्रेरी एउटा चाहिँ एकदमै नब्बै नहुने ठाउँको रूपमा डेभलप भएको छ। र रिलेसन जङ्गलको लाइब्रेरीमा तपाईँले अचम्म मान्नु होला, कृषि सम्बन्धीको पनि प्रश्नहरू प्रशस्त सोध्न आउँछ। यसपालि मेरो बारीमा काँक्रो राम्रोसँग फलेन भनेर सोध्न आउने लाइब्रेरीमा, अनि हामीले त्यस्तो खालको इन्फर्मेसनहरूको चाहिँ पाम्प्लेट तयार गरेका छौँ र हामीले सकेनौँ भने कृषि प्राविधिकसँग छलफल गरेर त्यो ठाउँमा हामी कृषि प्राविधिक यस्तो यस्तो चाहिँ अहिलेको लाइब्रेरी डिमान्ड चाहिँ। अब म विदेशमा नेदरल्यान्डमा एउटा लाइब्रेरी कम्युनिटी लाइब्रेरी भिजिट गर्न गएँ, नेदरल्यान्ड भनेको 100% साक्षर 100% सबै धनी, त्यस्तो ठाउँमा पनि एउटा कम्युनिटी लाइब्रेरीले के काम गरिरहेको थियो भने बुक स्टार्ट भनेर एउटा सानो बक्समा जुन घरमा चाहिँ त्यो बच्चा जन्मिन्छ त्यो घरमा पठाएको हुन्छ, त्यो बुक स्टार्टमा के कुराहरू हुन्छ भने बच्चाहरूको लागि त्यो खेल्ने त्यो चाहिँ कपडाको खेलौनाहरू अनि कपडाको किताब अनि त्यसपछि आमाले यिनीहरूले के खाने के नखाने सुत्केरी हुँदाखेरि अनि त्यो बच्चालाई खोप दिने त्यो टाइम टेबल सबै राखेर त्यो बक्स पठाइदिएको हुन्छ। भनेपछि त्यहाँ हेर्नुहोस् न त्यस्तो डेभलप कन्ट्रीमा पनि एउटा कम्युनिटी लाइब्रेरीले त्यो काम गरेपछि त्यहाँको बच्चाहरू त त्यो लाइब्रेरीप्रति एकदम जति ठुलो हुँदै आउँछ लाइब्रेरीमा आउँछ किताबहरू इस्यु गरेर लान्छ। अब यति मात्रै होइन, म चिलीको एउटा कम्युनिटी लाइब्रेरीमा जाँदाखेरि चिली एकदमै हो त्यहाँ चाहिँ यो जुन घरका मानिसहरूलाई आवश्यक पर्ने सामग्रीहरू ग्रास कटिङ मेसिन कोदालो कुटो सबै लाइब्रेरीमा उनलाई चाह्यो भने त्यहाँबाट त्यो सामान ल्याएर आफ्नो चाहिँ घराइसी युज गर्न सक्छौँ। त्यस्तै होस् भनेर हामीले यो सिराहाको चाहिँ एउटा गाउँमा रिडले एउटा एउटा एकदम रिसर्च गरेर हामीले त्यहाँ एउटा लाइब्रेरी सञ्चालन गरेका छौँ। त्यो लाइब्रेरीको चाहिँ मा हामीले के भन्छ भाँडा पकाउने भाँडा कुराहरू भयो दर्शना सिरकहरू त्यहाँको कोही कम्युनिटीमा कोही आउँदाखेरिको घरमा उनी छैन होइन, घरमा ओढ्ने ओछ्याउने छैन, त्यसै लाइब्रेरीबाट बरोकरी ल्याएर त्यो ओढ्ने ओछ्याउने भाँडाकुँडाहरू पकाउने अब त्यस्तो कार्यक्रम पनि अहिले चाहिँ सुरुवात भइसक्यो. भनेपछि एउटा लाइब्रेरी भनेको चिज विशेष गरेर सार्वजनिक र कम्युनिटी लाइब्रेरी भनेको टोटल्ली समुदायसँग डिपेन्डेबल, समुदायको आवश्यकता अनुसारको चाहिँ सामग्रीहरू सबै त्यहाँ हुनुपर्छ भन्ने कुराहरू अहिले नयाँ चाहिँ उभाएको छ. हजुर,
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ. पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा. सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा. कर्जा अवधि 5 वा 7 वर्षसम्म. सरल प्रक्रिया तथा छिटो स्वीकृति. सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
5: कृषि मन्त्र नार्कसँग
6: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँग कुरा गरिरहेका छौँ। भोला कुमार श्रेष्ठज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग पुस्तकालयको महत्त्व र पुस्तकालयको अभियानमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँले धेरै भन्नुभयो, पुस्तकालयमा को लागि सरकारले आवश्यकता अनुसारको प्राथमिकता नदिए पनि समुदाय स्तरमा पुस्तकालय खोल्ने क्रम चाहिँ बढिरहेको छ भनेर तपाईँले भन्नुभयो। र हामीले अलिकति यो पछिल्लोचोटि मोबाइल अब एआई होइन डिजिटलको जमानामा पनि यो पढ्ने संस्कृति चाहिँ अलिक कम हुँदै गएको भन्ने पनि कुरा गऱ्यौँ होइन। नेपालमा अब यसमै जोड्दाखेरि पछिल्लो समय पठन संस्कृति कमजोर हुँदै गएको हो कि पढ्ने तरिका मात्रै परिवर्तन भएको हो?
3: अब मैले भन्नुपर्दाखेरि त यो पढ्ने तरिका फरक भएको होला, किनकि पठन संस्कृति भनेको उपन्यास कथा कविता मात्रै पढेर पठन संस्कृति बढ्ने होइन। केटाकेटीदेखिको रुचि हुन्छ, त्यो रुचिअनुसारको किताबहरू हामीले लाइब्रेरीमा राखिदियो भने र घरमा बाबुआमाले पनि किनिदियो भने अवश्य पनि पढ्छ। त्यसैले अहिले तपाईँ भिजिट गर्ने हो भने टिभी सेन्टर लाइब्रेरीमा जानुहोस्, 1000-1200 दिनको पढिरहेको हुन्छ
2: बिहान 6 बजी।
3: म यसमा भन्दैछु, त्यसपछि तपाईँ केशर लाइब्रेरीमा गर्नुभयो भने बगैँचादेखि लिएर कहीँ पनि ठाउँ छैन, 500-600। त्यस्तै गरेर अहिले लाइब्रेरीहरू र स्पेस, घरमा स्पेस नभएर लाइब्रेरीमा गएर पढ्नेहरूको चाहिँ छ। हो, लोकसेवाको तयारी चाहिँ एकदमै व्यापक छ, किनकि सबैलाई अब जाँचमा भन्यो पास गर्नै पर्यो। तर लोकसेवाको किताब पढ्नु पनि एक प्रकारले चाहिँ यो पठन संस्कृतिको विकास गर्नु के जस्तो भनौँ न, अब हजुरले इकोनोमिक्सको किताब जहाँ दिन अर्थसङ्गत सम्बन्धी जहाँ दिन लाग्दछ भने अर्थशास्त्रको किताब त पढ्नै पऱ्यो नि, लाइब्रेरी साइन्सको माएको छ भने लाइब्रेरी साइन्सको किताब त पढ्नै पऱ्यो नि। यसरी विविध किताबहरू पनि पढ्छ उनीहरूले। र अहिले चाहिँ जुन हजुरले भन्नुभयो नि प्याटर्न अलिकति चाहिँ यो फरक, अहिले मोबाइलमा मैले एउटा दुईवटा पत्रिकाहरू पहिला सब्स्क्राइब गरेका थिएँ, घरमै आउँथ्यो। अहिले मोबाइलमा बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला म 5 बजेबाट मोबाइल खोलेर त्यो पत्रिकाको न्युजहरू यिनीहरू चाहिँ हेर्छु। भनिसकेपछि त्यो ऊ मात्रै फरक भएको हो कि
2: माध्यम
3: फरक भयो, तर अहिले अब सुरु सुरुमा भन्छु नि, अब हामीसँग जम्मा साक्षरता जम्मा 40-35 हुँदाखेरि मान्छेहरूले लाइब्रेरी आउने बित्तिकै किताब यदाले किन्ने बित्तिकै ओहो पठन संस्कृति अलिकति बढेको हो कि भन्ने भान चाहिँ ऊ हुन्छ। तर अहिले अब 80-90 कति छ हाम्रो साक्षरता गर्दाखेरि अब कसैले मोबाइलबाट पढिरहेको हुन्छ, कसैले किताबबाट पढिरहेको हुन्छ। अहिले पहिला घर घरमा लाइब्रेरी थिएन भने अहिले घर घरमा लाइब्रेरीको पनि ऊ चाहिँ बढ्न थालेको छ। अनि बाबुआमाले पनि केटाकेटीहरूलाई खालि कोर्स बुक मात्रै होइन, अब विविध किताबहरू पनि किनेर चाहिँ दिन थालेको छ। अब त्यसले गर्दाखेरि पठन संस्कृतिमा ह्रास भएको अथवा पठन संस्कृति पढ्ने नपढ्ने भएको भन्ने यो चाहिँ म अलि मान्दिनँ।
2: एकदम यसलाई पनि प्रश्न पार्न भयो। अब अलिकति चाहिँ हामीले सुरुमा अलिकति प्रसङ्ग निकालेका थियौँ, भेरकुटी मण्डपको सामुदायिक पुस्तकालय जुन चाहिँ लामो समय बन्द भयो, 114 दिनपछि चाहिँ त्यहाँको तालाबन्दी खुल्यो। एउटा सार्वजनिक पुस्तकालय यति लामो समय बन्द हुनु चाहिँ आफैमा कस्तो सन्देश हो?
3: मैले धेरै उसमा लेखेको पनि थिएँ, मैले यो फेसबुक वालमा पुस्तकालय पर्व चाहिँ खोल्न लाग्दाखेरि 45-46 युवाहरूलाई समातेर 600 रुपियाँ जरिवाना दिएर कसैलाई जेल पनि केही दिन राखेर उनीहरूलाई त्यो समातेर त्यो खोल्न लाग्दाखेरि, तर यहाँ खोलिरहेको लाइब्रेरीलाई 60,000 किताब भएको ठाउँलाई यो बन्द गर्दाखेरि त सरकारले के अब पुस्तकालय पर्व मात्र नभएर पुस्तकालय कालो दिवसको रूपमा यो गर्न लागेको हो त? अहिलेको जुन पढे लेखेका मन्त्रीहरू भएको बेलामा पनि यो लाइब्रेरीको चाहिँ बन्द गर्दाखेरि यो एउटा ज्यादै नराम्रो सन्देश जान्छ। त्यसपछि मैले एउटा के पनि लेखेँ भने अलिक कडासँग, यो निरङ्कुश शासनमा मात्रै मान्छेले ज्ञानलाई चाहिँ दबाउने कोसिस गर्छ, तर सरकार यो चाहिँ नहोस्, यो लाइब्रेरी चाहिँ चाँडै खोलियोस्। र विमल आचार्य नाम सुन्नुभएको हजुर, पत्रकार पनि हुन्छ, उहाँको एउटा चाहिँ लाई हामीले लाइब्रेरी प्रोफेसनबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। उहाँले दिनका दिन त्यो लाइब्रेरीमा गएर विद्यार्थीहरूलाई जम्मा पारेर पनि त्यो लाइब्रेरी खोल्नुपर्छ भनेर उहाँको एउटा अभियानै चलाउनु भयो। त्यसको लागि म विमलजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरू सबैको दबाबले लाइब्रेरी त खोल्यो, अहिले पब्लिक लाइब्रेरी खोल्यो, अहिले 3 करोड जति पैसा तिर्नु पर्ने थियो त्यो 3 करोड पनि तिर्न नपर्ने भयो भन्ने सुन्नमा आयो। अहिले खालि 25% मात्रै बढेको, तल बढेको जुन छ नि 27 लाख जति बढेको चाहिँ तिर्नुपर्ने हुन्छ, हामीले प्रत्येक वर्ष तिरिरहेको छौँ त्यो। फेरि
2: अहिले पुस्तकालय पनि खुल्यो, त्यसको त्यो समाधान समस्या समाधान पनि हुन लाग्यो,
3: अझ पनि समस्या समाधान भएको छैन। हामीले त अझ पनि त्यो लाइब्रेरीलाई कि चाहिँ महानगरपालिकाले नै त्यो लाइब्रेरी सञ्चालन पर्यो कि चाहिँ यो सङ्घीय सरकारले नि त्यो लाइब्रेरीलाई सञ्चालन गर्नु पर्यो भन्नेमा हाम्रो चाहिँ यो ऊ रहन्छ। यो चाहिँ अब अहिले समस्या समाधान भयो भने पनि के गर्नु, हामीलाई पब्लिकलाई पनि ज्यादै गाह्रो छ नि, प्रत्येक अब 5-6 जना स्टाफलाई प्रत्येक तलब दिनु पर्यो, प्रत्येक दिन नयाँ किताबहरू आउनु छ होइन, नयाँ किताबहरू राख्नु पर्यो। त्यसले गर्दाखेरि एउटा पब्लिक समावेश भएको एउटा विकास समिति बनाएर अब नगरपालिकाले नि सिटी सेन्टर लाइब्रेरीको रूपमा यसलाई सञ्चालन गर्यो, अथवा चाहिँ नगरपालिका गर्यो भने केन्द्रीय सरकारले यो सञ्चालन गर्यो भने एकदमै राम्रो हुन्छ। मैले एउटा उदाहरण दिएँ, दिल्लीमा 1951 नै युनेस्कोले दिल्ली पब्लिक लाइब्रेरी खोलेको थियो, त्यो चाहिँ केन्द्रीय सरकारबाट
2: नै यो चाहिँ गर्छ। एकछिनमा आउँला सरकारले समग्र पुस्तकालय विकासलाई के गर्नु पर्ला। अब यही भिरकुटी मण्डपकै कुरा गर्दाखेरि अब यो सामुदायिक पुस्तकालय अब धेरैलाई के चाहिँ प्रश्न छैन भने यो सामुदायिक पुस्तकालय व्यवस्थापनमै समस्या भएर त्यो बन्द भएको हो कि सरकारलाई नै यो पठन संस्कृति किन आवश्यक पर्यो, किन पुस्तकालय आवश्यक पर्यो भनेर उसले नचाहेको कारणले बन्द भएको हो।
3: अब यसमा कुरा गर्दाखेरि अब होला व्यवस्थापन समितिमा धेरै जसो कङ्ग्रेसको होल्ड है, मैले एकदम प्रष्ट राखेँ मैले। डाक्टर नारायण खड्का पनि कङ्ग्रेस थियो, अहिलेको
2: गोविन्द पोखरेल
3: पनि अहिले कङ्ग्रेसकै ऊ हो भन्ने कुराहरू। तर पुस्तकालय भन्ने त कङ्ग्रेसलाई पनि चाहिन्छ, कम्युनिस्टलाई पनि चाहिन्छ, जसले खोले पनि त्यसलाई त एकदम ऊ गर्नु पर्यो नि। तर यहाँ कहिले चाहिँ के कुरा सुन्नमा आउँछ भने यो कङ्ग्रेसी पुस्तकालय हो भनेर सुन्न आउँछ, यो कङ्ग्रेसी पुस्तकालयमा किन जाने भन्ने जस्तो पनि आउँछ। तर उहाँहरू जुन नेतृत्वी भूमिकाले लाइब्रेरीलाई कहिले पनि यो पोलिटिकल ऊ चाहिँ गर्न दिनु भएन है, त्यो एउटा चाहिँ ऊ चाहिँ हो एकदम प्रष्ट कुराहरू। किनकि यसको संस्थापक सदस्यहरू हेर्ने हो भने प्लानर्सहरू, पोलिटिसियनहरू, लाइब्रेरियनहरू होइन, यो सबै छ कि त्यसको संस्थापक सदस्यहरूमा। त्यसले गर्दा त्यो आक्षेप लगाएर पनि अब त्यो हुनसक्छ है, त्यो बन्द गर्नुको एउटा कारण त्यो पनि हुनसक्छ। दोस्रो कारण त्यो बन्द गर्नुको के पनि हुनसक्छ भने भ्रिकुटी मण्डप त समाज कल्याण परिषदको एक प्रकारले आय आम्दानी गर्ने ठाउँ हो, करोडौँ रुपियाँ आउँछ त्यहाँ भ्रिकुटी मण्डपको भित्र। हेर्नुहोस् न हजुर, मैले एउटा लेखाए पनि थिएँ फेसबुक वालमा, डरलाग्दो काठमाडौँको विकास भयो वरपर जम्मै भयो भने भ्रिकुट मण्डप जानु। 2020 सालमा महेन्द्रले यो के भन्छ प्रदर्शनी स्थल, मनोरञ्जनको स्थल र उद्योग सम्बन्धीको प्रदर्शनी हल खोलेको हो नि, त्यो ठाउँमा त 20 सालमा खोलेको, अहिलेसम्म त भव्य हुनुपर्ने। अहिले तपाईँ जाँदाखेरि त्यो बाटो भत्किएका डरलाग्दो टहराहरूले गरेको चिया पसल पनि त्यहीँ छन्, तपाईँ त्यो भित्र जुन छ नि त्यो टहराभित्र छिर्नुभयो भने तपाईँ त्यहाँ हराउनुहुन्छ है, त्यस्तो डरलाग्दो स्थिति। त्यस्तो ठाउँमा एउटा ब्युटिफुल लाइब्रेरी एउटा स्थापना भएर त्यसलाई चाहिँ नेपाल सरकारले नि सञ्चालन गर्दाखेरि अब कति राम्रो हुन्थ्यो होला। र त्यसमा चाहिँ मैले यहाँनिर जोड्नु खोजेको के छ भने त्यति लाइब्रेरीलाई हटाउन सकेको खण्डमा जुन 25% तिरिरहेछ त्यसलाई हटाउन सक्यो भने त 100% नै पैसा आउँछ नि त, त्यो कारणले पनि सायद यो हटाएको हो कि,
2: अथवा यसले यसरी भन्नु सरकारले चाहेको भए त्यो 114 दिन तालाबन्दी हुन सक्दैन, हुन पाउँदैन,
3: हुन पाउँदैन
2: थियो। अनि सरकारले चाहिँ एउटा पुस्तकालयको प्रति जसरी प्राथमिकतामा राखेर काम गर्नु पर्थ्यो त्यसरी नराख्दाखेरि पनि पुस्तकालय जस्तो सार्वजनिक महत्त्वको ठाउँमा चाहिँ 114 दिनसम्म तालाबन्दी भयो।
3: यो त एकदम नराम्रो सन्देश गएको छ, यो देशमा मात्रै होइन यो विदेशमासम्म पनि। अझ पनि हामीले त इफ्ला जस्तो इन्टरनेसनल फेडरेसन लाइब्रेरी एसोसिएसनमा यो कुरा पुर्याएन, संसारभरिबाट यसलाई चाहिँ हामीले त एउटा कुनै पनि लाइब्रेरीले गभर्मेन्ट बन्द गरेको छ भने त्यो कुरा बाहिर गयो भने संसारभरिबाट चाहिँ त्यसको चाहिँ एकदम यो चाहिँ सरकारले नराम्रो गर्यो भनेर आउँछ। तर बेलैमै 114 दिन भए पनि यो लाइब्रेरी चाहिँ खोल्यो। तर मलाई डर लागेको थियो कि कतै त्यो मुसाहरूले किराहरूले सबै खत्तम पारे, धुलोले त एकदमै ऊ थियो त्यो खोलेको दिनमा म पनि पुगेको थिएँ, तर किताब चाहिँ नाश हुन चाहिँ पाएको थिएन। तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइब्रेरी बन्द हुनुभन्दा 1-2 हप्ता अगाडि जापानिज एम्बेसीले जापानदेखि 6 बक्स किताबहरू ल्याएको थियो। जापानिज एम्बेसीले जहिले पनि त्यो सोध्ने अरे हाम्रो त्यहाँको प्रमुखलाई, त्यो लाइब्रेरी चलाउनेलाई, त्यो किताबहरू हस्तान्तरण गर्नलाई एकदम दामीले टाइम मिलाउँदा मिलाउँदै त्यो लाइब्रेरी बन्द भयो। त्यो लाइब्रेरी त नासिएन, किन नखोलेको अहिलेसम्म भनेर सायद जापानिज एम्बेसीबाट पनि पुगेको हुनुपर्छ कता कता खबरहरू। अब त्यसले गर्दाखेरि हेर्नुहोस् न, अब यो लाइब्रेरी बन्द गर्नु खोज्दा गर्दा हजुरको नजरमा पनि त होइन, ज्ञानलाई तालचा लगाउनु भनेको चिज त कसको मनले मन मान्ला?
2: एकदम एकदम
3: एकदम
2: एकदम जे होस् अब अहिले खुलेको छ होइन, भोला कुमार श्रेष्ठज्यू भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेको छ। आज हामी भ्रिकुटी मण्डपको सामुदायिक पुस्तकालय सँगै देशभरका पुस्तकालयहरूलाई अझ कसरी व्यवस्थित बनाउने, पठन संस्कृतिलाई कसरी अझ राम्रो बनाउने भन्ने विषयमा तपाईँहरूसँग कुरा गरिरहेका छौँ। तपाईँ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब भ्रिकुटी मण्डपको जस्तै सार्वजनिक पुस्तकालय सञ्चालनमा सरकार, व्यवस्थापन समिति, अभियानकर्ता बिच चाहिँ कस्तो सहकार्यको खाँचो देख्नुहुन्छ?
3: यसमा त अब लाइब्रेरी भनेपछि त सबैलाई चाहिने चिज हो। त्यसले गर्दाखेरि यो अभियानकर्ताहरू भयो, नेपाल सरकारको पोलिसीमा यो पोलिसी लेभलका मान्छेहरू भयो, नेपाल सरकारका ब्युरोक्रेट्सहरू भयो, त्यसपछि यो नगरपालिका, यिनीहरू सबै बसेर यो हामीले यो पहल थालेको पनि छौँ। अहिले बोर्डबाट पनि यो कुराहरूलाई अगाडि सारिया छ क्यारे। सबै बसेर काठमाडौँमा अब सबभन्दा पहिला त पुस्तकालय एउटा सिटी लाइब्रेरी चाहिन्छ चाहिँदैन भन्ने कुरा व्यापक छलफल गर्नु पऱ्यो, जनताको समेत पनि भाइस लिनु पऱ्यो। र यदि डेभलप गर्ने हो सरकारले छुट्टै एउटा अर्को लाइब्रेरी नखोलिकन भइरहेको लाइब्रेरीलाई नि डेभलप गर्दाखेरि राम्रो हुन्छ भन्ने हाम्रो अभियान हो। अब त्यसैले गर्दा काठमाडौँ महानगरपालिका जहाँ जहाँ अहिले महानगरपालिका छ, हाम्रो चाहिँ अभियान चाहिँ सबै महानगरपालिकामा एउटा एउटा चाहिँ लाइब्रेरी चाहिँ सिटी लाइब्रेरी चाहिँ चाहिन्छ। जुन कुरा मैले अघि पनि भने, अब पाटनमा चिरी बाबुजीले यो शारदा पुस्तकालयलाई फेरि बिउजानेतिर लागिरहनु भएको छ, त्यो चाँडै पनि उद्घाटन गर्दैछ। अब पोखराको कुरा गर्दाखेरि अहिले म 15 सायद जाँदैछु, पोखरा पब्लिक लाइब्रेरीलाई अहिले पोखरा महानगरपालिकाले नि, महानगरपालिका नगर महानगरपालिका नै हो क्या अरे है, उसले चाहिँ आफ्नै ठुलो बिल्डिङमा अहिले लाइब्रेरी सारेको छ, पुरा लाइब्रेरीलाई दिएको छ, फेसिलिटिजहरू दिएको छ, कर्मचारीहरू समेत व्यवस्था गरेका छ। जस्तै भक्तपुरको कुरा गऱ्यो भने भक्तपुर नगरपालिकाले नि यो सञ्चालन गरेका छ। भनेपछि काठमाडौँ त एउटा राजधानी, मेट्रोपोलिटन सिटी, यो ठाउँमा एउटा विदेशीलाई घुमाउन ल्याउँदाखेरि पनि एउटा लाइब्रेरीलाई सगर्व ल्याउन सकौँ न है, न नेसनल लाइब्रेरीको हालत त्यस्तै खराब छ, एउटा पब्लिक लाइब्रेरी सिटी पब्लिक लाइब्रेरी पनि त्यस्तै खराब छ, यस्तै छ है। अब तपाईँलाई एउटा उदाहरणको रूपमा हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा के दुबई कि अर्को कुन ठाउँमा कता रह्यो कता जाँदाखेरि त्यहाँको चाहिँ एउटा नेसनल लाइब्रेरीमा भिजिट गर्न लागेको थियो
2: ए
3: गरेपछि त्यो लाइब्रेरी भिजिट गरेर उहाँ फर्केपछि हामी लाइब्रेरीलाई बोलाएर अब नेपालमा पनि एउटा राम्रो लाइब्रेरी सञ्चालन गर्नु पऱ्यो। अब उहाँले भन्नुभएकै हो कि यसो लाइब्रेरी यिनीहरू जम्मै चाहिँ यो अरूको आँखा गाडेको छ है, तपाईँहरू अलि लाइब्रेरीहरू चनाएको हुनुहोस्, त्यसपछि व्यापक उ गर्नुहोस् भनेर उहाँले भन्नुभएकै हो। अनि जम्मलमा अहिले बन्ने लाइब्रेरीमा पनि त्यहाँ पनि त 22 बिल्डिङ बनाएर व्यापारहरूलाई दिन ठिकठाक परेको थियो। 60 हामी प्रबुद्ध वर्गहरू, सत्य मोहन जोशीदेखि लिएर केदार भक्त माथेमा, हामी सबैको सिग्नेचर क्याम्पेन गरेर प्रधानमन्त्रीलाई दिएपछि नै अनि त्यो बिल्डिङ बनाउने बन्द भयो। यस्तो चाहिँ यहाँ त राम्रो ठाउँ देख्नै हुँदैन।
2: अब अलिकति यसमा हामी सुझाव दिँदै जाउँ नि, सरकारले अब के गर्नुपर्ने खाँचो छ, किनकि पुस्तकालय तथा सूचना सेवा सम्बन्धी नीति सरकारकै छ तर नीति र व्यवहारबीच चाहिँ फरक देखिन्छ। अब यसलाई व्यवस्थित बनाउनुहोस्, नीति अनुसारै सरकारले चाहिँ पुस्तकालयको प्रवर्धन गर्न, विकास गर्न के गर्नुपर्ने आवश्यकता छ?
3: मेरो आफ्नो सुझावको भन्ने हो भने, सबभन्दा पहिला एउटा हुन त 2064 पुस्तकालय नीति त्यो अहिले पुरानो भइसकेको छ, अहिले नयाँ नीति तयार चाहिँ हुनैपर्छ। त्यो नीतिलाई टेकेर एउटा पुस्तकालय ऐन चाहिँ हुनैपर्छ। त्यो पुस्तकालय ऐनमा प्रत्येक के भन्छ यो नगरपालिका गाउँपालिकाहरूमा चाहिँ सरकारले नि एउटा लाइब्रेरी चाहिँ खोल्नै पर्छ प्रत्येक उसमा चाहिँ। र यो पठन संस्कृति विकास गर्नको लागि यो गाउँ तहदेखि नै केन्द्र तहसम्म लाइब्रेरीको विकास गर्ने कुरा त्यो नीतिमा पर्नु पर्यो। र त्यो नीतिमा एउटा के पनि हुनु पर्यो भने, मैले दिएको सुझावमा पनि काठमाडौँ मेट्रोपोलिटन सिटीमा भइरहेको जुन यो काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय छ त्यसलाई नि अपग्रेड गर्ने, र प्रत्येक यो चाहिँ प्रदेशमा एक एउटा प्रदेश केन्द्रीय पुस्तकालय गठन गर्ने, त्यसपछि प्रत्येक नगरपालिकामा गठन गर्ने, सकिन्छ भने वडा तहसम्म जाने भन्ने कुराहरू चाहिँ अहिले मैले यो सुझाव पनि दिएको छु। र नेसनल लाइब्रेरीलाई यो हालतमा राख्ने होइन, एउटा प्रिफ्याब बिल्डिङमा के भन्छ उसमा चाहिँ के सानो टिममा खालि सरकारी कर्मचारीहरू मात्रै आएर पढ्ने ठाउँ, त्यहाँ पब्लिक चाहिँ राम्रो एक्सेस छैन, नजिक पनि छैन, त्यसले गर्दाखेरि जम्मलमा जुन डिपिआर तयार भइसकेको छ त्यहाँ नै नेपाल सरकारले भव्य बिल्डिङ चाहिँ बनाएर एउटा अन्तर्राष्ट्रिय मापदण्डको लाइब्रेरी चाहिँ प्रिक्युट नेसनल लाइब्रेरी र सिटी पब्लिक लाइब्रेरी चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने एउटा जोरदार अहिले 19 पुस्तकालय दिवसमा पनि मेरो ऊ छ। यसरी चाहिँ गयो भने नीति ऐन त्यसपछि बजेटको व्यवस्था त्यसपछि कर्मचारीको व्यवस्था गरेर सञ्चालन गर्यो भने अवश्य पनि अन्य देशमा जस्तै हाम्रो पनि लाइब्रेरीले सञ्चालन गर्न चाहिँ सजिलो हुन्छ।
2: अब यसमा पालिका प्रदेश र स्थानीय अरू सङ्घ संस्थाको भूमिका चाहिँ कस्तो देख्नुहुन्छ?
3: अहिलेसम्म पुस्तकालयलाई चाहिँदैन भन्ने कुराहरू कोही पनि आउँदैन, न पोलिटिसियन आउँछ न ब्युरोक्रेट्स आउँछ होइन। अब तर पुस्तकालय चाहिँदैन भनेर आउँदैन, पुस्तकालय महत्त्वको विषयमा व्यापक ठुलो भाषण पनि दिन सक्छ, तर जब इम्प्लिमेन्टको पार्ट आउँछ नि, बजेट छुट्याउने टाइममा आउँछ नि, अनि त्यसपछि सबै पछि पछि सर्ने। र लाइब्रेरीको लागि हेर्नुहोस् न, 2060 सालमा स्थापना गरेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई यदि हामीले 5-6 रुपनी जग्गा सिटी सेन्टरतिर अथवा कतैतिर लिन सकेको भए अहिलेसम्म विदेशी दाताहरूले बिल्डिङ बनाइदिन सक्ने थियो, तर अब एउटा जग्गा पनि हामीले दिन नसक्ने सरकारको तर्फबाट है। अब त्यसले गर्दाखेरि पब्लिकको एकदमै चाहना छ प्रत्येक वडामा लाइब्रेरी होस् भन्ने कुराहरू, अनि वडाको पनि अहिले चाहना नभएको होइन, जति पनि मैले वडा अध्यक्षहरूलाई भेट्छु, नगरपालिकाको प्रमुखहरूलाई भेट्छु, उहाँहरू पनि लाइब्रेरी एकदम चाहिन्छ, हामी लाइब्रेरीको लागि व्यवस्था गर्छौँ भन्छ, तर जब बजेट छुट्याउने बेलामा भयो कि अनि अब त्यहाँ चाहिँ धेरै डिमान्ड हुँदो रहेछ नि, मान्छेको के छ भने बाटो बनाएपछि मोटर दौड्यो भोट आउने, बिजुली राखेपछि बिजुली बत्ती बल्यो भोट आउने, पानीको धारा हालेपछि पानीको तुरुन्तै आउने। लाइब्रेरी खोलेर त्यसको रिटर्न भने चिज त मान्छेले कहिले त्यो अब त्यो ऊ गर्छ है, त्यसले गर्दाखेरि त्यो भोट आउने ठाउँमा चाहिँ बढी मान्छेको ध्यान जाने, पोलिटिसियनहरू यिनीहरू सबैको, तर लाइब्रेरीलाई चाहिँ अब ध्यान नजाने। तर लाइब्रेरीले चाहिँ के गर्छ, सबै नागरिक तयार गर्नुको लागि हो भने
2: एकदम,
3: र सुसूचित नागरिक तयार गर्ने हो भने प्रत्येक ठाउँमा चाहिँ प्रत्येक गाउँमा र प्रत्येक विद्यालयमा एकदमै पुस्तकालय नभई हुँदैन
2: एकदम,
3: र एउटा सभ्य नागरिक चाहिँ तयार गर्ने। मैले अहिले कहिले काहीँ भाषणमा भन्ने पनि गर्छु कि पढेर मात्रै हुँदैन, पिएचडी गरेर मात्रै पनि हुँदैन, पिएचडी गर्ने मान्छेले ढुङ्गान जान्छ त्यो के उसमा गर्दाखेरि, जब लाइब्रेरी सोअध्ययन गरेर मान्छेले आफूलाई सोधेन गरेर सभ्य बनाउँछ नि, त्यो मान्छेले अरूले ढुङ्गा हान्नु खोजिया छ भने ढुङ्गा हान्नु हुँदैन भन्छ कि
2: रोक्छ,
3: त्यसले रोक्छ त्यसले
2: एकदम।
3: त्यसैले सभ्य नागरिक तयार गर्ने एउटा चाहिँ प्रमुख थलो भनेको चाहिँ लाइब्रेरी नै हो।
2: भोला कुमार श्रेष्ठज्यू, अब हामी अन्त्यमा आइपुगेका छौँ। आज हामी तपाईँसँग पुस्तकालयको महत्त्व र पुस्तकालयको लागि सरकार समुदाय स्थानीय स्तरमा गर्नुपर्ने काममा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। तपाईँ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब चाहिँ हामी अन्तिममा दुई तिनवटा कुरा मात्रै, जस्तो बाल बालिकामा पठन संस्कृति विकास गर्न परिवार विद्यालय र पुस्तकालय मध्ये कसको भूमिका बढी महत्त्वपूर्ण हुन्छ?
3: अब यसमा चाहिँ फेज वाइज हुन्छ। हेर्नुहोस्, सबभन्दा पहिला त्यसको चाहिँ अभिभावकहरूमा, त्यो बच्चा त अभिभावकहरूले चाहिँ हुर्काउने हो नि, र अभिभावकहरूलाई अभिभावकहरूले केटाकेटीदेखि नै, अब यहाँ त के पनि भन्ने गरेको छ भने बच्चा पेटमा हुँदादेखि नै बच्चालाई राम्रो गीतहरू सुन्ने, भजनहरू सुन्ने, कृष्णको फोटोहरू ठास्ने होइन भनेर भन्छौँ नि हामीले, भनेपछि त्यति टेक केयर चाहिँ त्यो जब आमाले बच्चा बोक्दादेखिको गर्नुपर्ने, जब त्यो बच्चा बाहिर आइसकेपछि, बच्चा अलि ठुलो हुँदै गएपछि आमाले अब विदेशेर त क्लोथ किताबहरू किनेर दिने, बच्चालाई च्यात्छन् ऊ गर्छ च्यात्दैन होइन, त्यो डुल पार्छ ऊ गर्छ, र त्यो मुखमा हाल्दाखेरि पनि त्यो केमिकलले केही नहुने त्यस्तो खालको किताबहरू बनाउँछ। नेपालमा बल्ल बल्ल अलिअलि सुरुवात हुन थालेको छ के अरे क्लोथ किताबहरू, त्यो क्लोथ किताबहरू आमा बाउले चाहिँ पहिला किताब आफैले किनेर चाहिँ पढ्नु पऱ्यो, स्टोरी चाहिँ बच्चालाई सुनाउनु पऱ्यो है, त्यसले गर्दाखेरि त्यो बच्चा चाहिँ त्यो वातावरणमा हुर्कँदै जान्छ। अब यहाँ त के भइदियो भने हाम्रो त जब बच्चाले रुन थाल्छ, जब बच्चाले कुनै चिजको ऊ छ भनेदेखि सबभन्दा पहिला आमा बाउले चाहिँ मोबाइल दिए हुन्छ होइन केटाकेटीदेखि, अनि त्यो मोबाइल युज टु मेरो आफ्नो नातिनी छ 2.5 वर्ष, अहिले मोबाइल उसले हातमा पर्ने बित्तिकै त उसले एक घन्टा जति त मजासँग त्यो भात खाँदा पनि सहिलो ऊ पनि सहिलो, त्यसलाई मोबाइल छुटाउनलाई हामीले अब धेरै नै गरेका छौँ। सबभन्दा पहिला चाहिँ अभिभावकै हो होइन, दोस्रो चाहिँ
2: विद्यालय
3: हो। तपाईँको हालसालै युरोपियन युनियनहरूको एउटा न्युज सुन्नुभयो होला, युरोपियन कन्ट्रीहरूको कति 6-7 देशले 16 वर्षसम्म त्यो मोबाइलहरू यिनीहरू स्कुलमा चलाउन नपाउने, यसमा स्मार्ट बोर्डहरू पनि राख्न नपाइने, त्यस्तो खालको पुरा प्रिन्टेड किताबमा पठाउने। किनकि त्यसले के गर्यो भनेदेखि बच्चाहरू, तपाईँ हामीले पनि देखेको छु नि, अहिले यहीँ बालको हस्पिटलमा जाने भने दिनको 30-40 नयाँ बच्चाहरू चाहिँ बिरामी, कस्तो खालको बिरामी भनेदेखि टोलाएर बस्ने, आमा बाउले भनेको नमान्ने है, अब त्यो खालि मोबाइल देऊ मोबाइलसँग चलाउने गर्दाखेरि अनि झनक्क रिसाउने, त्यस्तो खालको एकदम बढेको छ। अब तपाईँले 13-14 वर्षको बच्चालाई मोबाइल नदिएकोले सुसाइड गरेको केस त हाम्रो नेपालमा पनि छ, अब इन्डियामा पनि देख्नुभयो हिजो अस्तिको एउटा केस, 19 वर्षको केटोले के एउटा मोबाइल चाहिँ त्यो डिमान्ड गर्दाखेरि होइन त्यो मोबाइल उपलब्ध गराउन सकेको हुनाले ऊ डाँडामा पुग्छ, अनि बाउ चाहिँ आमा चाहिँ पछि दौडेर जान्छ, छोरा चाहिँ हाँसमा साँच्दै भिडबाट तल खसेर बाबामा मर्छ, त्यसपछि आमा पनि त्यहाँबाट हाम्रो 3 मरेको यो हालसालको। त्यसले विद्यालयको पनि एकदम ठुलो भूमिका छ, यो यसलाई चाहिँ मोबाइलबाट भरसक चाहिँ लत छोडाउनु पर्ने, यो चाहिँ अलिकति बढाउनु पर्ने यो छ। र अब त्यसको लागि त अब अभिभावकले किताबहरू किन्ने, विद्यालयमा पनि टेक्स्टबुकमा त नराखिकन बालबच्चाहरूलाई रुचाउने खालको किताब कसैलाई
2: पुस्तकालयहरू चाहिँ व्यवस्थित रूपमा
3: हुनु पर्यो। अनि स्टोरी टेलिङ सबभन्दा ठुलो विद्यालयले चाहिँ कथा वाचन चाहिँ एकदमै गराउनुपर्छ हजुर। अमेरिकामा चाहिँ राष्ट्रपतिको श्रीमती समेत पनि यो बाल लाइब्रेरीमा गएर अथवा स्कुल लाइब्रेरीमा गएर कथा बनाउने गर्छ
2: हजुर। एकदम अब यसमा पुस्तकालयकै भूमिका महत्त्वपूर्ण देख्नुभयो। अब हामी अन्त्यमा जाँदा जाँदै, अबको पुस्तकालय चाहिँ कागजी पुस्तक राख्ने ठाउँ मात्रै होइन, डिजिटल र भर्चुअल ज्ञान केन्द्र पनि हुनुपर्छ भनिन्छ, अब यसको लागि चाहिँ के गर्नुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ?
3: अब मैले अहिले भनिहालेँ, एकदेखि 15 वर्षको 16 वर्षको बच्चालाई त डिजिटलबाट हामीले पनि टाढे राख्नुपर्छ। हाम्रो लाइब्रेरी छ भने पनि यदि यो डिजिटल भयो एआईको सुविधा उपलब्ध गऱ्यौँ भने 16 वर्षको माथिको लागि मात्रै त्यस्तो खालको चाहिँ लाइब्रेरीको चाहिँ हामीले चाहिँ हामीले डेभलप गर्नु पऱ्यो। अहिले अब एआईको उसमा चाहिँ मोबाइलबाट नै बच्चाहरूले होमवर्क गर्न थालिएको छ है, एकदम खराब बानी हो त्यो, त्यसले गर्दा अब बच्चाहरूको क्रिएसनमा अलिकति चाहिँ धक्का अवश्य पनि पर्छ, तर एआईबाट पनि अछुत रहन सक्दैन। अहिले यसमा धेरै नै अनुसन्धानहरू भइरहेछ, अब के गर्ने यो भन्ने कुराहरू। अब त्यसले गर्दा हाम्रो लाइब्रेरी चाहिँ अलिकति प्रबुद्ध वर्गहरू अलिकति छ भने एआई पनि एआई भयो, अब डिजिटल किताबहरू, अब तपाईँले एउटा खुसीको खबर नेपालमा यो एसियन डेभलपमेन्ट ब्याङ्कले र अनि कोरियाको नेसनल लाइब्रेरी, दक्षिण कोरियाको नेसनल लाइब्रेरीको संयुक्त उसमा चाहिँ नेपालमा डिजिटल नेसनल डिजिटल लाइब्रेरी अहिले बनाउँदैछ, र जति पनि अहिले पुरानो अप्राप्य किताबहरू छ त्यसको डिटाइजको कामहरू झन्झनै सक्न लागिसकेको छ। अहिले चाहिँ नेसनल लाइब्रेरी, केशर लाइब्रेरी र दिल्ली रवाना भएको किताबहरू अहिले डिटाइज गरिरहेको छ, तिनीहरूको लागि अहिले एकदमै उसको लागि दक्षिण कोरियाको लाइब्रेरीमा हालसाल भिजिट गर्न गएछ, हाम्रो लाइब्रेरीहरू पनि एक दुई दिनपछि पर्खेला। त्यसरी अब डिजिटल त अब लाइब्रेरीमा नभइकन हुँदैन, तर त्यो डिजिटल राख्दा राख्दै पनि, कम्प्युटरहरू राख्दा राख्दै पनि त्यो सानो बच्चाहरूलाई पनि त्यसको अभ्यस्त चाहिँ बनाउनु भएन त्यो डिजिटल एन्डमा। यसमा चाहिँ अभिभावकहरूले पनि विचार गर्नु पऱ्यो, त्यसमा लाइब्रेरियनहरूले पनि विचार गर्नु पऱ्यो, र स्कुलको टिचरहरूले पनि विचार गर्नु पऱ्यो। यो समस्त सबैको प्रयास भयो भने अवश्य पनि हामी एउटा एक प्रकारले डिजिटल लाइब्रेरीको पनि होइन, जसलाई आवश्यक पर्छ त्यसले बढाउँदै जान्छ, आवश्यक छ त्यो, र प्रिन्टेड किताबहरू पनि त्यहाँ लाइब्रेरी छ, प्रिन्टेड किताबहरू पढ्ने जमात पनि हाम्रोमा प्रशस्त छ, र बच्चाहरूलाई पनि यो चाहिँ नराम्रो उसबाट चाहिँ हामी बचाउन सकिन्छ होला भन्ने चाहिँ मलाई लाग्छ हजुर।
2: धेरै धेरै धन्यवाद भोला कुमार श्रेष्ठज्यू तपाईँको यो महत्त्वपूर्ण भनाइ र समयको लागि।
3: यहाँलाई पनि धेरै धेरै धन्यवाद, विशेष गरेर उज्यालोले मलाई समय दिनुभयो र पुस्तकालय दिवसको सेरोफेरोमा यो कार्यक्रम चाहिँ गर्नुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।
2: उहाँ हुनुहुन्थ्यो पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठ। आजको कार्यक्रममा हामीले पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो 102.1 MHz।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुणे पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
5: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
9: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827872082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सृराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाली नारीको महान पर्व हरितालिका तिज सुरु आज दर खाइँदै, नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै, भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षा मन्त्री पोखरेलको प्रतिक्रिया। सिन्धुली मासु उद्योगमा सिन्धुली प्रशासनको छापा, काभ्रेमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु घाइते। ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी, विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, र नेपालमा पहिलो पटक भएको पहिलो संस्करणको एनभिएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो

अब समाचार विस्तारमा। यस वर्षको तिज पर्व आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तिजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तिजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा साद्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चिज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसालेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तिज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपरान्न बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो शनिबार सभा हलमा पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ शिक्षक, अभिभावक र विद्यार्थी लगायत सरकारवालाले आफ्नो सुझाव राखिसकेपछि औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बोल्नु भएको थियो। त्यसपछि बोल्ने वक्ताले जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो नाम थियो, तर उहाँलाई समय नदिई मन्त्रीलाई बोल्न आग्रह गरिएपछि महतोले बिचमै प्रश्न गर्नुभयो। रासोपाका सांसद शिव यादवले हो हल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको बताउनु भएको छ। समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको टिप्पणी गर्नुभएको छ। कार्यक्रममा मन्त्री पोखरेल सहित सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल मन्तव्य नसक्दै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो। शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले विद्यालय शिक्षालाई थप व्यवहारिक, सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 गतेदेखि सातै प्रदेशका 28 जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेसन अवधारणामा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने तयारी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव सङ्कलन गर्ने क्रममा शनिबार सिराहा र सप्तरीका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो। नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ। औषधिको नियमित सेवन गरेमा छोटो समयमै पूर्ण रूपमा निको हुने कुष्ठरोग प्रभावित व्यक्तिप्रति नेपाली समाजमा गरिने व्यवहार र कानुन पीडित मैत्री हुन नसकिरहेको अवस्थामा नेपालमा कुष्ठरोग प्रभावित
व्यक्ति विरुद्धको भेदभाव अन्त्यका लागि कानुनी सुधार गर्न लागि नेपाल कानुन समाजको अग्रसरतामा विद्यमान कानुनी त्रुटिहरूलाई उजागर गर्दै तिनै तहका सरकारको सहभागितामा एकीकृत कानुन निर्माणको बलियो आधार तयार पारिएको छ। स्वास्थ्यको पाटोबाट कुष्ठ प्रभाव सम्बन्धी समस्याको पहिचान, उपचार र पुनर्स्थापना तथा विभेदकारी कानुनलाई समयानुकूल सुधार गर्न यस सम्बन्धी मस्यौदा बनाई स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभएको छ। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिन्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक बाटोबाट ती सिलिन्डर काठमाडौँ ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र शुक्रबार 40,636 स्थानमा सिलिन्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिन्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिन्डर काठमाडौँ ल्याई बिक्री वितरण गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढी रकम लिएको जानकारी

0: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है त्यही।
1: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
2: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475946 98692965998।
2: हजुरको रेडियो 102.1 MHz।
7: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सिन्धुलीको मरिन गाउँपालिका 4 साहानामा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको संयुक्त टोलीले अनुगमन तथा छापा कारवाही गरेको छ। उद्योगमा कार्यरत विदेशी कामदारहरूको कानुनी हैसियत र आवश्यक अनुमति सम्बन्धी कागजात जाँच गर्ने क्रममा केही चिनिया नागरिकहरू नेपालमा काम गर्ने अनुमति बिना नै कार्यरत रहेको तथ्य बाहिर आएको। उद्योगमा ठूलो संख्यामा चिनिया कामदारहरू कार्यरत रहेको सूचनाका आधारमा पुगेको टोलीले उद्योग प्रशासनसँग कामदारको विवरण, श्रम स्वीकृति तथा काम गर्ने अनुमति सम्बन्धी कागजात माग गरेको थियो। प्रारम्भिक जाँचका क्रममा अधिकांश चिनिया नागरिकहरू पर्यटक भिसामा नेपाल आएर काम गरिरहेको पाइएको स्रोतले जनाएको छ। नेपालमा पर्यटक भिसामा आएर रोजगारीमा संलग्न हुन कानुनी व्यवस्था छैन। निर्माणधीन उद्योगमा 500 बढी चिनिया कामदार रहेको बताइएको छ। तीमध्ये धेरै जसोले पर्यटक भिसाको प्रयोग गरेर काम गरिरहेको आशंका गरिएको छ। अनुगमनका क्रममा केही चिनिया नागरिकहरूको राहदानी र विवरण अध्यागमन टोलीले संकलन गरेको जनाएको छ। चिनिया कम्पनीका प्रतिनिधिले कामदारहरूको राहदानी काठमाडौँ स्थित कम्पनी कार्यालयमा रहेको जानकारी दिएपछि टोलीले सम्बन्धित व्यक्तिहरूको नाम विवरण संकलन गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ। उद्योगमा विदेशी कामदारको व्यवस्थापन, स्थानीय श्रमिकको सहभागिता र सञ्चालन प्रक्रियाबारे यसअघि पनि विवाद हुँदै आएको थियो। नेपाली र चिनिया कामदारबीच यसअघि विवाद तथा झडप समेत भएको थियो। स्थानीय स्तरमा चिनिया कामदारबाट नेपाली श्रमिकहरू हेपिएको र कामदार छनौट प्रक्रियामा राजनीतिक प्रभाव बढेको आरोप लाग्दै आएको थियो। उद्योग सञ्चालनमा नआउँदै व्यवस्थापन, जग्गा प्राप्ति प्रक्रिया र राजनीतिक प्रभावका विषयमा विभिन्न प्रश्न उठ्दै आएका छन्। स्थानीय तहमा केही व्यक्तिहरूले उद्योग स्थापनाको नाममा आर्थिक लाभ लिएको आरोप समेत लगाउँदै आएका छन्। यद्यपि ती आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। स्थानीयवासीहरू

ले ठुलो लगानीको उद्योगमा स्थानीय युवालाई प्राथमिकता दिनुपर्नेमा अनुमति बिना विदेशी कामदार ल्याएर काम गराइएको विषयमा प्रश्न उठाएका छन्। उद्योग प्रशासनले निर्माण कम्पनीलाई विदेशी कामदार व्यवस्थापनका लागि कसरी अनुमति दियो भन्ने विषयमा समेत अनुसन्धान आवश्यक देखिएको छ। अनुगमनपछि अध्यागमन विभागले गैर कानुनी रूपमा नेपालमा बसोबास वा काम गरिरहेका विदेशी नागरिकको विषयमा थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। छापा र कागजात नियन्त्रणपछि उद्योग व्यवस्थापन पक्षमा समेत चासो बढेको छ। अरनीको राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको बनेपामा रहेको उग्र चण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु घाइते भएका छन्। ठक्कर दिने मोटरसाइकलका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ। दुलीखेलबाट बनेपातर्फ जाँदै गरेको बा 65 P 4813 नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका नाम थर वतन नखुलेका 50-55 वर्षका पुरुषलाई ठक्कर दिँदा सख्त घाइते भएका छन्। मोटरसाइकल चालक महाभारत 6 का घर भई हाल बनेपाचार नालामा डेरा गरी बस्न 27 वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन्। दुबईको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी राकेश थापाका अनुसार पैदल यात्रुको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका छन्। मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ, तर उनी बोल्न सक्ने अवस्थामा रहेको डिएसपी थापाले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। तिजका 3 दिन आज भोलि र पर्सिसम्म नै त्यसका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड र तराईका 1-2 ठाउँमा ठुलो पानी पर्नेछ। आज कोशी बागमती र गण्डकीका हिमाल तथा पहाड र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी 1-2 ठाउँमा ठुलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि तिज पर्वको मुख्य दिन कोशी बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सि ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका 1-2 ठाउँमा ठुलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तिजका 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती सिन्धुपाल्चोक कास्की गोर्खा जुम्ला उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठुलो पानी परेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरचनवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति श्रृङ्खला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजिस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधिहरू सहभागी छन्। हिजोदेखि सुरु भएको सम्मेलन आज पनि चल्नेछ। र समाचारको अन्त्यमा खेल समाचार। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा हराउँदै अन्नपूर्ण
अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25, 15, 25, 20 र 25, 18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लिग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 को सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लिगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रुपियाँ रहेको थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली नारीको महान पर्व हरितालिका तीज सुरु आज दर खाइँदै। नेपाली कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै। भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षा मन्त्री पोखरेलको प्रतिक्रिया। सिन्धुली मासु उद्योगमा सिन्धुली प्रशासनको छापा। काभ्रेमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु घाइते। ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी। विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड। र नेपालमा पहिलोपटक भएको पहिलो संस्करणको एनभिएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: corbano nuculagiro at cement just a pata tiny cabatella nula perio mantalima textura radio cupasal chicaula batit
1: kaka timla etini tachaina aba hamre mantalima दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540 40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540 40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: मनाउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तिजमा सबैलाई सम्झमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तिज गीत रातो साडी किरिम घसेर।
7: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तिज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेसाप मिट्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेसाप मिट्सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
6: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिए

स्वर टङ्कामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259।

सम्झेर। नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौँ। आज आइतबारको बसाइ छ। हामीले आइतबार चाहिँ तपाईँलाई गीतको ट्र्याकहरू सुनाउने गर्थ्यौँ। आजको बसाइमा गीतको ट्र्याक छैन। तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ। साथै हामी तिज विशेष कार्यक्रममा पनि होइन तपाईँलाई चाहिँ साथीसँगीहरूलाई शुभकामना दिन मन छ, अथवा विगतमा कसरी तिज मनाइथ्यो, अहिलेको चलपल के छ, कस्तो छ भन्ने विषयमा पनि तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडेर कुराकानी गर्नेछौँ। र कार्यक्रममा मिठा रमाइला गीतहरू बज्नेछ। तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय उकाली ओह्राली लेखवेश गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौँ। कार्यक्रममा मिठा रमाइला गीत सङ्गीत बज्नेछ। यो 1 घन्टासम्म तपाईँसँगै सहयात्रा गर्छौँ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको news.com हजुरको याप तामाको सेफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्न सक्नुहुन्छ। साथै तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगीलाई सम्झना सन्देशसहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्। फोन नलाग्ने साथीले चाहिँ कमेन्ट पठाउनुहोस्। मैले तपाईँलाई भनिसकेको छु। यति बेला मलाई प्रविधि सबैजनामा रहेर साथ दिइराख्नु भएको छ श्रीबाज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको सुरुवातमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको सुरुवात गर्छौँ। तिजको रहर आयु बढीलाई मन्जु थापा अनि साथीहरूको आवाजमा रहेको एकदमै मिठो गीत बज्छौँ। त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा हामीले एकदमै मिठो अनि रमाइलो त्यसको गीत राखिसकेका छौँ। तेजको रहर आयु बरीलाई भन्ने गीतबाट कार्यक्रमको सुरुवात गऱ्यौँ। अवश्य पालो तपाईँको रहेको छ 048 40 00 26 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार देवजी, के छ खबर?
1: हजुर एकदम ठिक छ दिदी, हजुर
0: मेरो पनि एकदम ठिक छ। तिज लागेको छ, लाग्दैछ राम्रो रमाइलो घमाइलो छ त देवजी यतातिर त।
1: हजुर हजुर, ल दिदीलाई तिजको धेरै शुभकामना छ है दिदी। हजुर
0: ल, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब देवजीले त तिज मान्नुहुन्न होइन, अब त्यो हुँदाखेरि पनि अब गाउँ बस्तीतिर अब भोलिको लागि त रमाइलै छ होला। विशेष गरी आज अब टाढा हुने चेलीबेटी अथवा दिदीबहिनीहरू चाहिँ आफ्नो माइती घरतिर आइराख्नु भएको छ होला, दर खाने कार्यक्रमहरू भव्य हुँदैछ होला। देवजीले चाहिँ कस्तो पाउनु भएको छ त्यतातिर चाहिँ?
1: हजुर, यता पनि एकदम चिजको माहौल बढ्दो छ भन्नुपर्छ। मेरो चाहिँ दिदी एकजना मात्रै दिदी हुनुहुन्छ, एउटा दिदी हुनुहुन्छ, तर दिदीले चाहिँ व्रत बस्नुहुन्छ क्या अरे, तर दिदी चाहिँ आउनु पनि पाउनुहुन्न, आउनु पनि हुन्न भन्नुपर्छ है, यता उतै मनाउनुहुन्छ भन्नुपर्छ है त।
0: ल, अब आउनु नभ्याउने हुनाले देवजीले दिदीलाई बोलाउनु भएन अहिले।
1: हजुर हजुर, अब आमा पनि हुनुहुन्न अब है, मम्मी नभएको कारणले पनि अब दिदी आउनु पनि हुन्न भन्नुपर्छ है त।
0: ल, सम्झना चाहिँ देवजीले अब सम्झनु भएको छ होइन, आफ्नो चेलीबेटी दिदीबहिनीलाई सम्झनु भएको छ पक्कै। अब कतिपय कार्य व्यस्तताले पनि जान भ्याउनुहुन्न, त्यो भएर पनि हो होइन। ठिक छ, अब भोलिका दिनमा चाहिँ कतिको रमाइलो हुनेछ त्यतातिर भन्ने कुरा पनि देवजीले हामीलाई भोलि पनि जानकारी गराउनुहुन्छ। अब आज त सबैजना भेटघाट हुने, बस्ने, खुसी साटासाट गर्ने होइन, मिठा परिकारहरू खाने

0: हाम्रो घरि दसानी कार्यक्रम अहिलेसम्म चाहिँ भएको छैन, भरेसम्म थाहा हुन्छ भन्नुपर्छ है त।
1: ल, अहिलेसम्म पनि कुनै तयारी छैन त्यसो भए?
0: हजुर छैन, भरेसम्म चाहिँ ठेगानु हुन्छ भन्नुपर्छ है।
1: ल ठिक छ, अब त्यही चाहिँ नमनाए तापनि अब सबैले चाडपर्वहरू मनाइरहँदाखेरि आफ्नो ठाउँ, आफ्नो परिवेश र आफूको आफ्नो हैसियतले धान्नेसम्म चाहिँ चाडपर्वहरूलाई मनाउनुपर्छ। अब अरूले जे गर्यो त्यही देखासे कि मनाउन थाल्यो भने, गर्न थाल्यो भने त आफू पनि डुबिन्छ होइन। अब विशेष गरी तिजमा चाहिँ दिदीबहिनीहरूले अब गरगहना बढी लगाउनुपर्छ, बनाउनुपर्छ, फलानुले यस्तो बनाइरहेको छ मैले पनि बनाउनुपर्छ अथवा त्योभन्दा राम्रो बनाउनुपर्छ भन्ने पनि हुन्छ होइन। त्यो हुँदाखेरि आफ्नो जे छ जस्तो छ त्यसैमा खुसी हुनुपर्छ भन्ने चाहिँ मैले धारणा राखेँ है त देवजी।
0: हजुर हजुर, म पनि त्यही भन्छु दिदीबहिनीहरूलाई होइन, अब त्यस्तै नै भन्छु म पनि।
1: ल ठिक छ, देवजीले नै त्यही भन्छु भन्दै हुनुहुन्छ। अब सबैले कार्यक्रमको सुरुवातमा देवजी बोल्नुभएको छ, सुनिसक्नु भएको छ होला। बाँकी कुरा हामी भोलि पर्सिका दिनमा नै गर्छौँ, विशेष गरी भोलि झन् विशेष दिन छ, कुराकानी भइ नै हाल्छ। एउटा मिठो गीत बज्छ, आज ट्र्याकहरू छैन किनकि यस्तै विषयमा कुरा गरौँ कि भन्ने लाग्यो, त्यही भएर देवजी हामीले ट्र्याक ल्याएनौँ। साथीहरू सम्झन पाउनुहुन्छ है?
0: हजुर हजुर, पक्कै पनि आज ट्र्याक किन्नुपर्ने कार्यक्रम छ, ट्र्याक ल्याउनु भएको रहेछ।
1: अर्को हप्ता एकदमै सजिलो सजिलो लिएर आउँछु है देवजी।
0: हुन्छ, अनि दिदी हजुरको चाहिँ अब के छ नि भोलिको लागि तयारी, कस्तो के हुँदैछ?
1: मेरो खास अब त्यस्तो तयारी भनेर पुरै तयारी पनि छैन। अब देवजीले अब भरे हाम्रो पनि दर खाने कार्यक्रम भरे थाहा हुन्छ भन्नुभयो जस्तै, मेरो पनि भोलि बिहानसम्म थाहा हुन्छ। अहिलेसम्म मेरो कुनै तयारी छैन अथवा म यहाँ जान्छु त्यहाँ जान्छु साथीहरूसँग यस्तो गर्छु भन्ने मेरो कुनै योजना छैन है त।
0: हजुर हजुर, ल कति लाग्यो दिदी हजुर?
1: ल अब जस्तो कि भोलि पनि हामी तपाईँहरूसँग यसै गरी कुरा गर्न पाइयोस् भन्ने छ, अब कुरा गरिसकेपछि कार्यक्रममा आइसकेपछिको समय जे होला होला भन्ने छ है त देवजी। ल अब साथीहरूलाई सम्झनुहोस् न त। देवजी ल साथीहरूलाई सम्झनुहोस्।
0: हुन्छ, विशेष गरी सम्झिनु पर्दा दिदीहरूकै लागि चाहिँ हरिचालिका तिजको फेरि पनि शुभकामना भन्न चाहन्छु, अनि त्यसै गरी प्राविधिक दाईको लागि पनि भन्न चाहन्छु, अनि दिदी सम्झनाको लागि पनि कता हुनुहुन्छ उहाँको लागि पनि हरिचालिका तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु, र अनि हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, अनि छोरीहरू यहाँ सुन्दैछ ममता सुताको लागि भन्न चाहन्छु, अनि विशेष गरी छोरी पासिङ डोल्मा तामाङको चाहिँ परीक्षा इक्जाम चलिरहेको छ, उसको चाहिँ 12 इक्जाम चलिरहेको छ, मङ्गलबारैदेखि नै उसको इक्जाम चलिरहेको रहेछ, उसलाई चाहिँ इक्जामको धेरै धेरै बेस्ट अफ लक है नानु भन्न चाहन्छु, राम्रो ल्याउन सफल भएको होस् होइन, सबै विषयहरू राम्रोसँग गर्न सफल भएको होस् र भन्न चाहन्छु, र अनि फेरि अनि छोरी पासिङ डोल्मा तामाकै लागि भन्न चाहन्छु, अनि बहिनी अस्मित थापा मगर उर्मिला थापा मगरको लागि पनि भन्न चाहन्छु, बहिनी सम्झना प्रधानको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि पनि हरितालिका गीतको एकदम छ है भन्न चाहन्छु, साथीहरू राम्रोसँग मनाउनु होला भोलिको दिनमा, फन लाग्छ या लाग्दैन भन्न चाहन्छु, उहाँहरूलाई पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु, साथी नवीना थापानयनको लागि भन्न चाहन्छु, सम्झना प्रधान बहिनीको लागि, र अनि त्यस्तै गरी निर्मला मगर, निर्मला लामा लगायत मलाई देवमाझी भनेर चिन्न सम्पूर्ण साथीहरूको लागि हरितालिका तिजको धेरै धेरै शुभकामना, राम्रोसँग मनाउनु है, छुट्टिन्छु, नमस्ते, बाबाई।
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, सिन्धुली झाँगा चोली रातमाटोदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ, साथसाथै तिजको विषयमा पनि उहाँले कुरा गर्नुभएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पक्कै पनि भोलि नेपाली नारीहरूको, हिन्दू महिला नारीहरूको चाहिँ विशेष पर्व तिज नजिकेको छ, आइसकेको छ। आज सबैजनाले दर खाने कार्यक्रम तयारी गर्दै हुनुहुन्छ, दर खाने क्रममा पनि धेरै चिल्लो पिरो भन्दा पनि आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्नुहोस्, किनकि तपाईँ केही विगतदेखि नै

0: स्वास्थ्यमा केही समस्या छ अथवा तपाईँ अस्वस्थ हुनुहुन्छ भने धेरै चिल्लो पिरो खानेकुराले तपाईँ भोलि दिनभरिको व्रत बस्ने क्रममा धेरै दिदीबहिनीहरू चाहिँ कमजोरी भएर अथवा धेरै चिल्लो पिरोको कारणले पनि बिरामी हुने खालको समस्याहरू हुनसक्छ। त्यही भएर तपाईँले आज जे खानुहुन्छ आफ्नो स्वास्थ्यलाई ख्याल गरेर खानुहोला पनि भन्न चाहन्छु। विशेष गरी हामीले अब दुधबाट बनेका खानेकुराहरू चाहिँ खानुपर्ने हो। अब पछिल्लो समय हामीले चाहिँ अब पिय पदार्थ होइन ड्यु कोक फ्यान्टाहरू लगायतका पदार्थहरूलाई पनि खाने गर्छौँ। त्यो हुँदाखेरि पनि हामीले धेरै खाँदा स्वास्थ्यमा समस्या हुन्छ। विशेष गरी अब मासुका परिकारहरू बढी खाइन्छ होइन, अचार खाने क्रममा पनि पिरो बढी खाने दिदीबहिनीहरूको लागि त्यो खालको समस्या पनि हुनसक्छ। तपाईँले विशेष गरी खानेकुरामा ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अब दिदीबहिनी टाढा हुने सबै आज अथवा हिजै होइन, विशेष गरी त माइती जाने दिदीबहिनीहरू चाहिँ बाबाको मुख हेर्ने दिनदेखि नै कतिपय गइसक्नु भएको हुन्छ भने आज कतिपय जाँदै हुनुहुन्छ, कति गइसक्नु भएको छ, नजिक भने भरे जाँदै पनि हुनुहुन्छ होला। आफ्नो माइतीमा दाई भाइ आमा बुबासँग सँगै बसेर यो नेपाली नारीहरूको हरितालका तिज पक्कै आफ्नो पर्व मात्र नभएर आफ्नो घर परिवार माइती दाई भाइसँग धेरै समयपछि भेटघाट खुसी साटा साटा गर्ने श्रद्धा शक्ति साथै संस्कृति पहिचानसँग जोडिएको पर्व पनि हो। त्यही भएर पनि सबै नारीहरू आफ्नो घर अथवा माइती आइसक्नु भएको छ होला भन्ने लाग्छ। खुसी साट्नुहोस्, रमनुहोस्, रमाउनुहोस्, छमछमी नाच्नुहोस् होइन भन्न चाहन्छु। बाँकी कुरा फेरि एकैछिनमा गर्छु। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तिजको नाममा विकृति नफैलियोस् पनि भन्न चाहन्छु मैले फेरि पनि जोडेको प्रसङ्गलाई, किनकि हामी चाहिँ अलि अब तिजमा चाहिँ नाच्ने रमाउने खुसी अनि व्रत बस्ने भन्दाखेरि पनि विशेष गरी हामीले चाहिँ एकअर्काप्रति प्रतिस्पर्धा गर्दै बढी गरगहनाहरू लगाउने अथवा एकअर्कामा प्रतिस्पर्धा गर्ने, उसले यस्तो लगाएको छ मैले यस्तो लगाउनुपर्छ अथवा मैले यसको लागि यति खर्च गर्नुपर्छ भन्ने हेतुले पनि खर्च गर्नुहुन्छ। तपाईँले एक दिनको खुसी अथवा एक दिनको रमाइलोको लागि धेरै खर्च नगर्नुहोस्, किनकि एक दिनको खुसी र एक दिनको देखावटीले गर्दा तपाईँ धेरै ऋणमा पर्नुहुन्छ। त्यो ऋण तपाईँलाई तिर्न होइन पछि समस्या गाह्रो हुन्छ। त्यो हुँदा आफ्नो जे जति छ त्यसैमा खुसी भएर त्यसलाई मनाउनु होला, देखावटी नगर्नुहोस् पनि भन्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लीला विश्वकर्मा भन्नुभयो कि सर? लीलाजीको खबर, आवाज त एकदमै सानो आइरहेको छ त। मेरो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ। सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ लीलाजी? सम्पर्कमा लीलाजी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले एकदमै सानो सुनिरहेका थियौँ, सुन्न सकेनौँ। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला। यति बेला चाहिँ हामी गीततर्फ भन्दै थिएँ, साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो नमस्कार हजुर, नमस्कार दुर्गाजी, के छ खबर? रामेछाप डाँडातिर त आज गर्मी गर्मी छ त दुर्गाजी। हिजो अस्तिको तुलनामा आज गर्मी नै छ होइन? ल हिजो पनि अब दिनभरि लगभग घाम नै लाग्यो, त्यही भएर पनि गर्मी फेरि बढे जस्तो छ। अनि के छ, खानपिन खानुभयो कि बाँकी छ कि? ल कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, अनि आफ्नो चेलीहरूलाई बोलाउनु भयो त घरमा?
1: बोलाउनु त बोलाएको विभागको चेलीबेरी त सधैँ हुनुहुन्छ, तर कोही काठमाडौँतिर कोही कता कोही अब घर यसो आफ्नै व्यवहारले गर्दा आउनु, तर एकजना दिदी चाहिँ आउनु भएको छ, अरू बहिनीहरू यता काठमाडौँतिर छन्।
0: ल भनेपछि एकजना दिदी मात्रै आउनु भयो?
1: हजुर हजुर।
0: ल अब एकजना भए पनि तपाईँको लागि चेलीबेटी दिदीबहिनी भनेको चाहिँ महत्त्वपूर्ण हुन्छ भनिन्छ होइन।
1: हजुर हजुर
0: त्यही भएर अब दिदीको लागि धेरै तयारी गर्नु पनि त भएको होला नि त हाम्रो दोर्बाजीले। हिजैदेखि भइसक्यो खै त अनि दोर्बाजीले हामीलाई त यत्रो तिज अब भुइँदेखि जान लाग्यो, आउनुहोस् पनि भनेर भन्नु भएन त हामीलाई। निमन्त्रणा दिनको लागि बोलाउनु भएको हो दोर्बाजी। ल मेन आज हो भन्दै हुनुहुन्छ, भरेसम्म पनि झरौँला, हाम्रो लागि मन्थली धेरै टाढा त होइन होइन। ल ठिक छ, पकाएर राख्नुहोस्, भरे बेलुका हामी 4-5 बजीसम्म भए पनि आउँछौँ है त।
1: हजुर हजुर आउनु होला है त, हजुरहरूलाई वेलकम छ।
0: ल ठिक छ, ल हुन्छ हामी आउँछौँ, तर अलि मन्थलीमा अलि बस्न गाह्रो लाग्छ कि ध्रुवजी, अलिक बढी गर्मी हुन्छ, हामी अलिक शीतलमा बसेको मान्छे यति आउँदा चाहिँ धेरै गर्मी हुने रहेछ कि। अनि फेरि अब आज झन् दर खाने दिन, ध्रुवजीले मिठो मिठो पकाउनु भएको होला, हामी आएर खाएपछि झन् धेरै गर्मी होला भन्ने पनि छ है अर्कोतर्फ चाहिँ।
1: ठ्याक्कै मन्थली बजारमै छ होइन, बजारबाट अलिकति मात्र पर्छ, मन्थलीको जति नै गर्मी चाहिँ हुँदैन, म बसेको ठाउँमा अलिकति माथि पर्छ, पुलभन्दा अलि माथि पऱ्यो, अलिक शीतल हुन्छ, मन्थलीको जति नै धेरै छ गर्मी चाहिँ हुँदैन, हल्का त गर्मीले त भइ नै हाल्छ तर अलि शीतल हुन्छ मन्थलीको भन्दा।
0: विचार पार्कबाट नै मास्त्री हो ध्रुव चाहिँ।
1: हजुर हजुर हाम्रो यो कामको पुलभन्दा अलिकति माथि मेरो चाहिँ
0: ल ठिक छ, ल त्यसो भए हामी आउँछौँ है त, लोकेसन पनि यहाँलाई ट्याक्कै भन्नुभयो।
1: हजुर हजुर हाम्रो बरिमनको डाँडा बसेर मन्थली बजार हेर्न पाइन्छ, खाँदै हेर्दै गर्दा पनि मिल्छ।
0: ल त्यसो भए त्यहाँ आएर बस्दा खाँदाखेरि पनि मन्थली पुगेको आभास हुने भयो।
1: हजुर हजुर
0: ल ठिक छ, अब त्यसको तयारी गर्नुभएको छ, आफ्नो दिदीबहिनीलाई स्वस्थकर खानेकुराहरू बनाउनु होला, खुवाउनु होला मैले चाहिँ कामना गरेँ, साथसाथै दिदीबहिनीको लागि अझैबाट शुभकामना पनि व्यक्त गर्छु है त दुर्गाजी।
1: धन्यवाद दिदी हजुरलाई पनि, अनि हजुरको होल परिवारलाई विशेष विशेष शुभकामना छ है।
0: ल भोलि पनि अब सम्भवतः हामी शुभकामना आदान प्रदान गर्छौँ, साथसाथै अब बिहानदेखि नै, बिहान भन्दा नि अब भोलि त बिहान पनि एकदम बिहानैदेखि दिदीबहिनीहरूको मन्दिरमा भिडभाड चहलपहल बढी हुन्छ, विगतको समय अथवा अहिले पछिल्लो समय के हुँदैछ कस्तो हुँदैछ त्यस कसरी मनाउने तर्कर्छ भन्ने कुरामा हामी भोलि त कुरा गरि नै हाल्छौँ। आजको लागि अब राम्रोसँग दिदीबहिनीहरूलाई दर खुवाउनु होला, भोलि सकेसम्म भोकै बस्नुपर्ने हुन्छ, त्यो हुँदा स्वास्थ्यलाई मध्यनजर गर्नुहोला, दिदीबहिनीको स्वास्थ्यलाई हाम्रो दुर्बजीले खाना खुवाउने क्रममा पनि भन्छु है त।
1: हजुर हजुर त्यस्तो अब धेरै सहर बजारको जस्तो त्यस्तो परिकारहरू सङ्ग्रह गर्ने खालको छैन, गाउँहरूले बनाउने परिकार हो।
0: ल ठिक छ, त्यो हो भने चाहिँ झनै राम्रो हुन्छ कि ध्रुवजी, आफ्नै गाउँघरमा उत्पादन भएको अथवा आफैले फलाएका चिजहरू खानु भनेको चाहिँ स्वास्थ्यलाई राम्रो पनि हो कि। ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भइसकेको छ, एउटा अर्को तिजको मिठो गीत बज्छ, साथीहरूलाई सम्झाउनुहोस् छोटो मिठोमा।
1: सिन्धुली कपालतिर हुनुहुन्छ दिदीको घर परिवार, अनि मारी बुमानतिर हुनुहुन्छ दिदी उहाँको घर परिवार, म धनकेखनपुरतिर हुनुहुन्छ दिदीहरू उहाँको घर परिवार, र मेरो चेलीहरू जति पनि हुनुहुन्छ विशेष उहाँलाई, र मेरो प्रिय बहिनीहरू हुनुहुन्छ पनि रमा भण्डारी गोमा भण्डारीको घर परिवार सम्पूर्णको लागि, र मसँग बेटी बहिनीहरू हुनुहुन्छ बहिनी निर्मला पौडेल निर्मला लामा मलाई मगाएर दिदी पासिङ बहिनी पासिङ, र बहिनी सुनी खानी दुर्गा खानी अनि धनु गजमेर बहिनी सुशीला प्रसन्नलाई एकदम मिठो सम्झना भन्छु, अनि साथी देवमाझी श्रेष्ठ सबिन श्रेष्ठ मनोज कार्की दिनेश नेपाली दोरमलातिर हुनुहुन्छ साथी दुरो उर्मिला मगर, अनि नवीन थापा नयलाई एकदम मिठो भन्छु, साथीहरू त्यो बेलामा हाजिर गरेर बसेर सुनि गर्ने सबै शुभकामना भन्नुहुन्छ।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी मन्थलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले पनि साथी सङ्गीलाई सम्झनु भएको छ। यति बेलाको बसाइमा हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो तिजको गीततर्फ लाग्छौँ। गीतपछि छोटो व्यावसायिक विश्रामतर्फ जान्छौँ। विश्राम पछि फेरि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेंस।
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
5: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
4: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: चानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँघरमा बसेर आम्दानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसकेँ।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
2: एकैछिन है त म हेरिहालेँ। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिएको

टङ्कामाया श्रेष्ठ, सुमि श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ।
0: हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोकोशैलीमा राखिएको एकदमै मिठो र रमाइलो गीत थियो। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौँ। विश्रामपछि फेरि पनि आइसकेका छौँ। आज आइतबारको बसाइ छ। आइतबारको बसाइमा तपाईँले गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ, तर आज चाहिँ हामीले लिएका छैनौँ। तपाईँले फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बिबुबाट एलिना खत्री।
0: एलिनाजीको खबर के छ त भन्नुहोस् न।
1: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ है दिदी। मौसमको कुरा गर्नुपर्छ, घाम लागिरहेछ भन्नुपर्छ, अनि दिदी लगाएको राम्रो छ दारातिरको खबर सुनाउनु।
0: मै लगायत रामे छाकतिरको एकदम ठिक छ भन्नुभएको छ। घाम लागेको छ, घमाइलो छ, रमाइलो छ, गर्मी गर्मी छ, मौसम यस्तै छ भन्नुपर्छ है त। अनि खाना भयो भन्नुभएको छैन भन्नुभयो हाम्रो एलिनाजीले।
1: मेरो खाना भइसक्यो अनि दिदीहरूको भइसक्यो।
0: मेरो पनि भइसकेको छ। 23 कतिको लाग्दैछ त?
1: 30 लागिरहेको छ भन्नुपर्छ है अनि दिदीहरूको।
0: मलाई पनि लागिरहेको छ। भनेपछि अहिले एकदमै भोलि छमछमे यसरी नाच्ने तर्खरमा हुनुहुन्छ कि क्या हो?
1: एकदम भन्नुपर्छ दिदी।
0: भनेपछि त चकाचक चलपल चलेको छ त्यतातिर बिगुतिर।
1: हजुर
0: हजुर भन्दै हुनुहुन्छ। आज दर खाने कार्यक्रम चाहिँ के हुँदैछ त?
1: एकदमै भन्नुपर्छ दिदी।
0: के खानुहुन्छ आज भन्न मिल्छ? इलिनाजी के तयारी छ? एकछिनतिर हुन्छ होला, अहिले नै चाहिँ छैन तयारी। अब हिजै भन्नुभएको भए त बरु म बरु आजै आइसकेको थिएँ यति बेला भनेर भरेको। कति बेला आइपुग्नु त म?
1: आउनु न, लिन आउनु दिदीलाई।
0: लिन आउनुहुन्छ? के लिएर आउनुहुन्छ लिनलाई? गुडेर आउनुहुन्छ कि उडेर आउनुहुन्छ? ल ठिकै छ, अब राम्रोसँगले दर खानु होला, साथसाथै छमछमै बेसरी नाच्नुहोस् भोलि। अब अर्को वर्ष नभइकन तिजमा नाच्नु पाइँदैन होइन? त्यो हुँदाखेरि नाच्नु होला, खुट्टै दुख्ने गरी नाच्नुहोस्। बरु दुई दिन सुते नै सोध्नुहोस् है त। तयारी बेसरी छ भन्दै हुनुहुन्छ, त्यही भएर भने है हेरिनाजी मैले चाहिँ। ल अब कार्यक्रममा आउनुभएको छ, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अहिले चाहिँ एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूका लागि भन्न चाहन्छु, र टेक्निसियनमा को हुनुहुन्छ उहाँका लागि, अनि मेरो साथीहरूको नाम लिनु पर्दा हुनुहुन्छ देव बाजी हुनुहुन्छ, ध्रुव पाण्डे हुनुहुन्छ, उहाँ दुईजनाले एकदमै विशेष सम्झिरहेको छ दादाहरू भन्न चाहन्छु, र मेरो मामा माइजो सुन्दै हुनुहुन्छ होला उहाँको लागि नै भन्न चाहन्छु, र राजीव राज रेजिना हुनुहुन्छ उहाँ सम्पूर्णले एकै मुस्टामा सबै सम्झिरहनु।
0: नमस्ते। नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो एलिना खत्रीजी, बिगुबाट हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। तिजको तयारी एकदम भव्य छ भन्दै हुनुहुन्छ, आज दोर खाने कार्यक्रम पनि हुँदैछ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरेँ। आज हामीले दोर खाने कार्यक्रमको अर्थात् दोर खाने कुराहरू पनि गरिरहेका छौँ। दोर खाने क्रममा हामीले पक्कै अघि नै पनि ध्यान दिनुपर्छ भनेर भनिसकेका छौँ। हामीले एकैपटक धेरै खानेकुराहरू खानेभन्दा पनि बरु पटक पटक थोरथोर गरेर खानु होला होइन, सन्तुलन मिलाएर साथसाथै प्रशस्त मात्रामा पानी पिउनु होला, ताजा परिकार मात्र खाने गर्नुहोस्। साथसाथै तपाईँले व्रत बस्ने क्रममा अर्थात् भोलि व्रत बस्ने आज दर खाने हुँदाखेरि चाहिँ तपाईँले स्वास्थ्यलाई फाइदा पुग्ने खाना चाहिँ के खानुहुन्छ भन्ने कुराले पनि तपाईँलाई स्वास्थ्यले केन्द्रित गर्न सक्छ होइन, अर्थात् तपाईँले ध्यान दिन सक्नुहुन्छ। विशेष गरी हामीले फलफुल भिटामिनका परिकारहरू खान सकिन्छ, दुध दही, त्यसै गरी सागसब्जी, गेडागुडी, चना, त्यसै गरी अन्डा, बदाम, काजु खाना, रोटी चाहिँ तपाईँले खानुभयो भने स्वास्थ्यलाई बढी स्वस्थकर बनाउँछ, अथवा तपाईँलाई भोलिको दिनमा होइन आज खाएको कुराले भोलि अडिलो पनि बनाउन सक्छ, दिनभरि तपाईँलाई भोक नलाग्ने होइन, जति नाचे पनि दिदी बहिनी विशेष गरी नाच्नु हुँदाखेरि कतिलाई भोक लाग्छ भन्नुहुन्छ, कतिलाई अब आजको दिन तपाईँले अलि अडिलो अर्थात् भोक नलाग्ने खानेकुराहरू खानुभयो भने भोक लाग्दैन। तपाईँले आफ्नो स्वास्थ्यलाई बेफाइदा हुने खानेकुरा चाहिँ तपाईँले अब धेरै तेलका परिकार खानु भएन, साथै मिठाई गुलियो परिकारहरू कम खानु पर्यो, पिरो पनि कम खानु पर्यो, साथै मसालेदार खानेकुराहरूलाई कम खानुपर्छ। धेरै नुनिलो भन्दा पनि ठिक्क मात्र नुनिलो खानु होला पनि भन्न चाहन्छु। जस्तो हामीले धेरै चिसो चिजहरू खान्छौँ होइन, चिसो चिजभित्र चाहिँ हामीले कोल्ड ड्रिङ्क्स अहिले नै पनि मैले भनिसकेको छु, मैले फेरि त्यसलाई दोहोऱ्याउन चाहेँ होइन, ड्यू त्यसै गरी हामीले अहिले पछिल्लो समय धेरै कोल्ड ड्रिङ्क्सहरू निस्केका छन्, फ्यान्टा खान्छौँ होइन, त्यो हुँदाखेरि चाहिँ कोकहरू खान्छौँ, त्यो हुँदा त्यो खानेकुरालाई भन्दा बरू तपाईँले अघि मैले भने जस्तो दुध दही गेडागुडी सब्जीहरू बढी खानुभयो भने स्वास्थ्यलाई चाहिँ स्वस्थ बनाउँछ। साथसाथै हामीले मासु खानेक्रममा पनि धेरै बोसोवाला बोसो भएका मासुहरू भन्दा पनि अब यदि तपाईँले खानुहुन्छ तपाईँलाई मनपर्छ भने त्यसलाई सन्तुलन मिलाएर खानुहोला भन्न चाहन्छु। यी खानेकुराहरू के खाँदा फाइदा अथवा के खाँदा चाहिँ बेफाइदा हुन्छ भन्ने कुरा चाहिँ मैले तपाईँलाई भने, यो चाहिँ व्रत बस्ने क्रममा व्रत बस्ने दिदीबहिनीहरूको लागि चाहिँ प्रोटिन के खानेकुराले दिन्छ तपाईँलाई चाहिँ, अथवा प्रोटिन के खानेकुराले दिँदैन, तपाईँलाई के खानेकुराले अस्वस्थ बनाउँछ र के खानेकुराले स्वस्थ बनाउँछ भन्ने कुराहरू मैले तपाईँलाई छोटोमा सरसर्ती भने, तपाईँले ख्याल गर्नुहोला, खानपिनमा ध्यान दिनुहोला अनि तिसको व्रत बस्नुहोला। कतिले अब विवाह नभएका दिदीबहिनीहरूले शिवजी जस्तै होइन श्रीमान पाऊँ भनेर व्रत बस्नुहुन्छ, अथवा बे भइसकेको दिदीबहिनी आमाहरूले चाहिँ आफ्नो श्रीमानको लामो आयुको दीर्घायुको कामनाको साथै चाहिँ स्वस्थ रहन खुसी रहन चाहिँ व्रत बस्नुहुन्छ। त्यो हुँदा तपाईँले व्रत बस्न सक्नुहुन्छ, शिवजीसँग होइन राम्रो वरदान माग्नु होला पनि भन्न चाहेँ मैले। यो कुरा भोलि पनि हामी जोड्नेछौँ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै थिएँ, गइसक्नुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला म तपाईँको फेसबुक कमेन्टतर्फ लाग्न चाहन्छु। धेरै साथीको हामीलाई फेसबुक लाइभबाट प्राप्त छन् कमेन्टहरू, तपाईँका कमेन्टहरूलाई हामीले पक्कै छोटो मिठोमा वाचन गर्नुपर्ने हुन्छ। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ हफिज बबरजीको, नमस्कार छ है, म पाकिस्तान डबुबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मन्जुजीले पनि हेलो नमस्ते ए म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, यता सिन्धुली विदिजोरबाट हाल चाहिँ काठमाडौँबाट, अब बस्ने गीत सबै सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। राईले अनुजीले पनि गुड मर्निङ नमस्ते शिवा हाई दिदी, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ सुजन भुजेल खोटाङ्गे भाइ, उहाँ पनि लेख्नुहुन्छ गुड मर्निङ दर्शन नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, खोटाङबाट सुजन भुजेल हो, फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी मिडिया प्रेमी राई अनि साजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सुभाष काजीजीले पनि नमस्कार छ है हजुर भन्दै हुनुहुन्छ। प्रनिल मोक्तानजीले पनि नमस्ते, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ राज कालीकोटेजी, उहाँ पनि लेख्नुहुन्छ नमस्ते है, म झापाली हेरो राज कालीकोटे भिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सिमोजीले पनि गुड मर्निङ छड्के सलाम छ हजुर, के छ हजुरको खबर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँले कुन ठाउँबाट कार्यक्रम सुन्नुभयो लेख्नु भएको छैन हजुर, लेख्नुहुन्छ उहाँले साथीहरूलाई सम्झनु भएको छ, सिमनको लागि प्रेजन राणा, प्रेम भण्डारी, कुमार खुर्बन हवारी दाईको लागि लगायत सबै साथीलाई भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, साथसाथै हामीले कार्यक्रमबाट पनि बिदा माग्ने बेला पनि भइसकेको छ। कोही साथी यति बेला सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु भन्दै थिएँ, गइसक्नु भएको छ, वर्डमा बस्नु पऱ्यो कि क्या हाम्रो साथीलाई, ठिकै छ। अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिसकेको छ, साथसाथै तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्ट त मैले वाचन गरेर सघाइसकेको छु जस्तो लाग्छ। जनक रजाली मगरजीले पनि नमस्कार साई हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गरेँ भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब मैले कार्यक्रमबाट बकी बिदा माग्नुपर्ने बेला भइसकेको छ। तपाईँले हामीलाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट यतिन्जेलसम्म सुनेर साथ दिनुभएको छ। आजको कार्यक्रममा सहभागी हुने साथी देवबाजी हुनुहुन्थ्यो, त्यसै गरी लीलाजी हुनुहुन्थ्यो, ध्रुव पाण्डे, त्यसै गरी एलिना खत्रीजी हुनुहुन्थ्यो। कार्यक्रममा सहभागी जनाउने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई मनैदेखि एकमुष्ट रूपमा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम लोककोसेली अवधिभर बजेका मिठा लोकगीत सङ्गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोसेलीको बसाइबाट म तपाईँकै साथी ललिता आई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। यस वर्षको तीज पर्व पनि आजदेखि सुरु भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा साइतो पदार्थ खानु पर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दुधबाट बनेका खिर, ढकनी, गुदपात र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउन भन्ने मान्यता रहेको छ। दरले समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका र अरू चिज नखाई दर खाने चलन रहेको छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरोको गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव रहेको छ। भोलि हरितालिका तीज पूर्व र पर्सि ऋषि पञ्चमीको परेको रहेको छ। वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकबाट आउने श्रमिक मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटो सरित र झन्झट मुक्त बनाउन सरकारले विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालय मार्फत सबै नेपाली कूटनीतिक नियोजकहरूलाई पत्रचार गरेको छ। रोजगारदाता मुलुकबाट हुने माग प्रमाणीकरणका लागि आवश्यक थप कागजातको विवरण रोजगारदातालाई एकमुष्ट रूपमा उपलब्ध गराउन र कानूनले तोकेको समय सीमाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ। निर्देशन अनुसार अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले माग प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा यदि कुनै पनि थप कागजात आवश्यक परेमा नियोगले त्यसको सूची एकैपटक रोजगारदाता कम्पनीलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने भएको छ। यसअघि नियोगहरूले पटक पटक थप कागजात र माग गर्दा प्रक्रिया नबिनेर रोजगारदाता कम्पनीले अनावश्यक झन्झट भोग्नु परेको गुनासो आएको थियो। त्यसै गरी माग प्रमाणीकरणको काम प्रचलित कानुन बमोजिम तोकिएकै समय सीमाभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि नियोगहरूलाई स्पष्ट निर्देशन दिएको छ। गन्तव्य मुलुक स्थित नियोगहरूमा मागपत्र प्रमाणीकरण हुन लागेको लामो समय लाग्ने गरेको र अपोग कागजातको जानकारी एकैपटक नहुँदा रोजगारदाताले शास्ति खेप्नु परेको व्यापक गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कारवाही प्रक्रिया अघि बढाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत तर प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणीसहित पेश गर्दा गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृत प्रक्रिया पनि तत्कालका लागि रोका गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। यो
सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएको छ। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पूर्ण सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीनवटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती तीनवटा बोडयुलर पुल सडक डिभिजन कार्यालय भेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। 70 देखि 70 मिटर लम्बाइका तीनवटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो शनिबार नेपाललाई हस्तान्तरण गर्नुभएको थियो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति भएको छ। पुल क्षतिग्रस्त भएपछि विभिन्न सडक खण्डमा यातायात प्रभावित बनेको छ। लामो समयसम्म सडक सम्पर्क अवरुद्ध हुन नदिन सरकारले क्षतिग्रस्त पुलको ठाउँमा अस्थायी संरचना निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त तीनवटा मोड्युलर पुल बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एकापसमा जोडेर छिटो तयार गर्न सकिने हुन्छ। यस्ता पुल बाढी पहिरो तथा जस्ता सङ्कटकालीन अवस्थामा अस्थायी रूपमा प्रयोग गरिन्छ। कतिपय अवस्थामा यसलाई निकालेर अर्को ठाउँमा सार्न पनि मिल्नेछ। काभ्रेको बनेपा स्थित अरणीको राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। उग्र चण्डी पेट्रोल पम्प अगाडि धुलीखेलबाट बनेपातर्फ आउँदै गरेको 62 P 48 13 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा सात घर भएका 72 वर्षीय ज्ञानलाल मानन्दरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उहाँलाई उपचारको क्रममा काठमाडौँ अन्नपूर्ण न्युरो अस्पतालमा आज बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले जनाएको छ। शनिबार साँझ सडक पार गर्न लाग्दा उहाँलाई मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालक काभ्रेको महाभारत 6 घर भएका बनेपा 4 नालामा डेरा बोगरेर बस्ने 27 वर्षीय रबिन घिसिङ पनि घाइते हुनुभएको छ। उहाँको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। स्थानीय भेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवबहादुर पौडेलका अनुसार जीप गाउँपालिकाको केन्द्र स्थानीय भेरी 9 सम्ले हुँदै खलङ्ग तर्फ आउँदै गरेको LU 1 6 60 29 नम्बरको जीप दुर्घटना भएको थियो। त्यस्तै दुर्घटनामा 10 जना घाइते भएको बताएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाजमा सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएको छ। दक्षिणीय कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिणकाली बान्त प्रान्तको बान्जर बार्सिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बान्जर बार्सिन खोज तथा उद्धार केन्द्रबाट झन्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाएको छ। सम्पर्क टुट्न अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।
ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइप लाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढेपछि साउदीले महत्त्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीहरूका अनुसार रियाद र मदिना क्षेत्रका रहेको पाइपलाइनमा इराकबाट आएको ड्रोनले आक्रमण गरेको बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मोज जल डम्बहरूमध्येमा बढेको तनाव तथा यमनमा इरान समर्थित हुँथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढेको छ। इस्ट वेस्ट पाइपलाइनले हर्मोज जल डम्बहरूमध्येको जोखिम छल्दै साउदी तेललाई लाल सागर मार्फत लैजान महत्त्वपूर्ण भूमिका खेल्ने भएको यसलाई निशाना बनाउनु साउदीले तेल निर्यात असर निर्यातमा असर पार्ने उद्देश्यसँग जोडिएको विश्लेषण गर्नुभएको छ। साउदी अरबमाथि भएको आक्रमणको युए बराइन ओमान कतार र कुवेतका प्रतिनिधि सम्मिलित गल्फको अपरेसन काउन्सिलको निन्दा गरेको छ। काउन्सिलका महासचिव जसेम मोहम्मद अल्बुदाइकले यसले द्वन्द्वको खतरनाक विस्तारको सङ्केत गरेको बताएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841252957।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3%

0: छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 98692965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406669997

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा। म कार्यक्रम प्रस्तुता श्री राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छु भने साथ पनि तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्ने भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0484040026 रहेको छ, 0484040026 को माध्यम भएर आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको एफएम 95.5 MHz माध्यमबाट सुन्नुहुन्छ भने अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी तपाईँको माझमा अनियर भइराखेका छौँ। सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला, फोन गर्नुहोला, म्यासेजहरू पठाउनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौँ। तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

कन्दर बिहानको गीत तपाईँको माझमा राखेर कार्यक्रममा सुरुवात गरिसकेका छौँ। आवाजमा म श्रेष्ठ आवाजमा छु, प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। रमाइला रमाइला गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला तपाईँको माझमा राख्न चाहन्छु एकदमै मिठो गीत रहेको छ, अर्को सरकारी जागिर गीतको बोल रहेको छ, छोरी माग्न जाँदा। तपाईँको माझमा राख्छौँ, त्यसपछि सटन स्विट कमर्सियल ब्रेकतर्फ जान्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

यो सटर्न स्विट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम ट्रपल दीपकमा. आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला. रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै थियौँ. यति बेला 1974 डिब्यानको गीत तपाईँको माझमा राख्न चाहन्छौँ. गुराँसै फुल्यो बनाइमा, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई.

रमाला रमाला नेपाली प्रविधिहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेका छौँ। कार्यक्रम प्रविधि पनिहरू भइराखेको छ, सुन्नुहुन्छ। यति बेला तपाईँको माझमा अर्कै एउटा मिठो गीत राख्न चाहन्छौँ। यो बेलाको समयमा एकदम मिठो रमाइला रमाइला पप गीतहरू घन्किरहेका छन्, आनन्द मानेर सुन्दाहुनुहुन्छ होला भन्ने आशा छ। यति बेलाको समयमा राजु लामा द मङ्गोलियन हर्डको गीत तपाईँको माझमा राख्छौँ।

तपाईँको माझमा राख्यौँ लगभग कार्यक्रमको समय बढिसकेन लागिसकेको छ। केही म्यासेजहरू छन् म वाचन गरिहाल्छु। स्वर्णिम राईले पनि सुन्दैछ, सम्झना सबै हुनुहुन्छ, त्यस्तै बाबरा मगर हुनुहुन्छ, ओखलढुङ्गा फुकाली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट सुन्दैछ, सम्झना सबै भन्नुहुन्छ, टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, रामसाब घर भई काठमाडौँबाट, सोना कन्दुङ्गा मिडिया प्रेम निर्मला हुने कमल श्रेष्ठ, जीवन सुब्बा, भूमिका राई, कायल अभिमान सुनवार, त्यस्तै गरेर समर्पित सुनवार, बेली अछामी, प्रेम कलाचार्य, रामलाल सुमन, अधिकारी अनिश, देवास कोटा, रमला साम्पाङ राई, कपिला चामलिङ राई, सरस्वती खत्री, बरहा पोखरी, उमेश, त्यस्तै अभागिन राई, उनिसा, रुबिन थामी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला सङ्गीता लामा सङ्गीत आइडिरहेको छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि दोलखाबाट सङ्गीता लामा हो भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सालु घर भइहाल्छ काठमाडौँबाट, सम्झना सबै भन्नुहुन्छ। त्यस्तै दामोदर ग्यावाली हुनुहुन्छ, उहाँले पनि रुरु चार गुल्मीको मान्छे हाल्छ, भारतको केरला राज्यबाट कार्यक्रम सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। हफिज युनिस बाबर हुनुहुन्छ, गुड मर्निङ भन्नुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ, गुड मर्निङ। त्यस्तै सत्यकला इसारा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, मिस युवाल भन्नुहुन्छ। त्यस्तै गरेर प्रेम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि रामेछाप जिल्लाको सुन्दर बस्ती माकुन्दी बाम्ती भण्डार आल्छ काठमाडौँको ठमेलबाट होइन हिमालयन एक रेस्टुरेन्टबाट कार्यक्रम सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। देवेन किशोर अन्जान हुनुहुन्छ, आफू सक्षम भनेको आफ्नै पौरखले हुने हो, किनकि अरूको आशामा भर पर्ने त माग्नेहरूले मात्र हो भन्नुहुन्छ, हुने खाने र हुँदा खानेहरूका बिचमा आएको यो तिज आफूसँग जे छ त्यसैमा रमाउनुहोस्, ऋण काटेर चाडबाड नमनाउनुहोस्, आफूभन्दा माथिकालाई हेरेर होइन आफूभन्दा मुनिकाहरूलाई हेरेर अगाडि बढ्ने कोसिस गर्नुहोस्, अरूको देखा सिखी र तडक भडकमा नलाग्नुहोस्, सबै र भव्यताका साथ चाडबाड मनाउनुहोस्, कसैलाई पनि असर पुग्ने खालका गतिविधिहरू नगर्नुहोस्, आफ्नो संस्कार र संस्कृतिलाई कसैले पनि नभुल्नुहोस्, यहाँ र यहाँका सबै परिवारजनहरूमा हरितालिका तिज यानिकी दर खाने दिनको सम्पूर्ण जनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पक्कै पनि आफ्नो गच्छी अनुसार मनाउनुपर्छ, ऋण काटेर मनाउनुहुन्न। जनक रजाले मगरले पनि सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। कल्पना तामाङले पनि, रमन मोक्तान तामाङ मिस्यु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब सुटिनुपर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि अन्तिममा विदेश जानु मायालु तिमीलाई बल गीत राख्दै राख्दै आजको बसेबाट छुटेँ। हवस् त, नमस्कार।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280-6156 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97-40-26-69-99 97-40-26-69-99।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर।
7: अहिले 12 बज्यो।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य मानपावर कम्पनी र उनीहरूसँग जोडिएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यानपावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक सम्वाद अघि बढाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानुनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाइ छ। मलेसियामा झण्डै 400,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यानपावर कम्पनी छण्डको विवाद व्यवसाय बीचको प्रतिस्पर्धामा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीसँग समेत जोडिएको छ। रुकुम्पा सिममा आज बिहान भएको जीप दुर्घटनामा 2 ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङ्गु डुङ्गेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाइका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकुसीमा आएको विनाशकारी बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोसीमा भदौ 10 बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरला नाकाबाट नेपालभित्रका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा बिरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0556-21-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोडामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको छ। नेपाल सुनसादी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 60 रुपियाँले बढेको छ। महासंघका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रुपियाँ राजस्व संकलन। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ।

0: वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्।
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख छ।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-545-398, 048-545-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
8: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
8: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
8: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079

0: कालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
0: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ ललिता हाइब्लुमले। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे फेम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज आइतबारको बसाइ आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको विषयमा हामीले नयाँ तथा पुराना चलचित्र गीतहरू राख्नेछौँ र तपाईँले साथीसँग नै सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँग नै सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँसँगै रहेर यो समय अवधिभरि सहयात्रा गर्नेछौँ। मिठा गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिनेछौँ भन्दै यति बेला हामी कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: माया मान्छौ र चमेलीको फोए भन्ने चलचित्रको गीत रहेको थियो। मिठो गीतबाट हामीले कार्यक्रम सुन्ने सौगातको सुरुवात गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर तपाईँ आउन सक्नुहुनेछ। आज होइन विशेष दिन पनि रहेको छ र भोलि त झन् विशेष नहुने भयो होइन, हरितालिका तिज होइन, अब नेपाली जनहरूको त होइन, विशेष गरी त्यही हिन्दू धर्मावलम्बीहरूको चाहिँ एकदम महान पर्व पनि मानिन्छ तिज। नेपाली महिलाको महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व, यो पर्व विशेष गरी भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। तिजमा महिलाहरूको रातो पहिरन लगाउने र तरखाने व्रत बस्ने, पूजा गर्ने तथा गीत सङ्गीत नाचगान मार्फत चाहिँ आफ्ना भावनाहरू व्यक्त गर्ने गर्दछन्। तिज केवल धार्मिक पर्व मात्र नभई महिला एकता, आपसी सद्भाव, मनोरञ्जन र सामाजिक चेतना अभिव्यक्त गर्ने अवसर पनि हो। पछिल्लो समयमा तिजका गीत तथा कार्यक्रम मार्फत महिला अधिकार, शिक्षा, स्वास्थ्य, हिंसा विरुद्धको चाहिँ चेतना र सामाजिक विकृतिबारे सचेत समेत सन्देश दिने गरिएको छ। यस पर्वले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै परिवार तथा समुदाय बिचै प्रेम, सद्भाव र आत्मीयता बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ र सम्पूर्ण आमा बुवा, आमा दिदी बहिनी होइन, उहाँहरूलाई चाहिँ हरितालिका तिजको चाहिँ धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट र हाम्रो हजुरको रेडियोको तर्फबाट पनि सम्पूर्णलाई शुभकामना पनि छ। भन्दै त्यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्ते नमस्कार। धेरै दिन पछिको अनि हरियो तालिका चिजको पनि धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु है त दिदी। हजुर धेरै समय पछि आउनुभयो है।
0: ल थ्याङ्क यू सो मच देवजी, अब हजुरले तिजको शुभकामना दिनुभएको छ होइन, थ्याङ्क यू। अब के कहिलेकाहीँ चाहिँ अलि लामो समय पनि हराउनु पर्ने अवस्था पनि आउँदो रहेछ होइन, के गर्ने, मन त अब हजुरसँग सँगै बस्न सँगै यसरी मिठा कुराकानी गर्न मन थियो तर पनि केही काम विशेषले चाहिँ अब बाहिरिनु पर्ने होइन, यस्तो कुराहरूले चाहिँ हामी अलिकता थोरै समय टाढा भयौँ। तर केही छैन, हजुरहरूको मायालाई हामी कहिले पनि बिर्सिँदैनौँ र यो मायाले दोड्याउँदै हामीलाई फेरि पनि ल्याइसकेको छ। के छ हजुरको खबर सुनाउनुहोस् न।
1: हजुर एकदम ठिक छ नि दिदी। हजुर म सम्झेको दिदी हजुरलाई अनि हाम्रो ललिता दिदीको कार्यक्रम आउँदै छु, म हजुरलाई सम्झिरहेर सोधिरहन्छु अनि कार्य व्यस्तताको कारण बाहिर जानुभएको छ, आउनुहुन्छ के गर्नु भन्नुहुन्थ्यो अनि एकदम खुसी लाग्थ्यो अनि दिउँसो 2 बजेको कार्यक्रम चाहिँ विकास दाईले चलाउनुहुन्थ्यो अनि दिदीले चलाउनु भएको जस्तै लाग्थ्यो अनि हामी फोन गर्छौँ, कार्यक्रम सुनिरहेको छु, त्यही सुनिरहेको छु कार्यक्रम आउने बेलासम्म भनेर
0: ठिक छ। यति धेरै माया गर्नुभएको छ, कहिलेकाहीँ यस्तै हुन्छ, अब यसलाई बुझ्नुहुन्छ हजुरहरूले, धेरै कुरा बुझ्नु भएको पनि छ होइन, अब सधैँभरि एकैनासको समय पनि हुँदैन, कहिले कहाँ जानुपर्ने कहिले कहाँ जानुपर्ने, त्यस्तो कारणले गर्दाखेरि पनि हामी चाहिँ अलिकता होइन रेगुलर हजुरसँग कुराकानी गर्न पाइँदैन। ठिकै छ, यसमा चाहिँ अब धेरै समय पनि ग्याप भएको छ, यसमा क्षमा प्रार्थी छौँ हामी। अब चाहिँ भने निरन्तर तपाईँहरूसँग रहेर हामी कुराकानीको साथमा होइन गीत सङ्गीतहरू लिएर आउनेछौँ, तपाईँसँगै रहने र के छ अरू सबै समग्रमा ठिक छ भन्नुभएको छ, घाम पनि चर्को चर्को लागेको छ यता रामेछापतिर, त्यता के कस्तो छ?
1: हजुर सेम सेम नै हो दिदी। हजुर यता पनि त्यस्तै नै हो, घाम लागिरहेको छ भन्नुपर्छ है, बिहानदेखि नै भन्नुपर्छ, त्यस्तै छ, ठिकै छ। चिजको माहौल पनि अब त्यस्तै नै छ, अब बढ्दैछ गाउँतिर, अब दिदी बहिनीहरू अब चाहिँ भोलिको लागि अब आजदेखि तयारी हुँदै गर्दै हुनुहुन्छ भन्नुपर्छ, एकदम राम्रो रमाइलो हुँदैछ भन्नुपर्छ है त दिदी हजुर। अनि दिदी हजुरको चाहिँ कता जाने प्लान गर्दै हुनुहुन्छ कि भोलिको लागि, के छ दिदी हजुर सुनाउनुहोस्।
0: ठिक छ, अब हामी पनि सोच्दैछौँ भोलिसम्म के हुन्छ भनेर होइन, अब त्यस्तो पूर्व तयारी त केही गरेका छैनौँ हामीले चाहिँ अहिले होइन। ठिकै छ, मन्दिर मठ मन्दिर पनि नजिकै छ होइन, यसो हामी पनि अब जाने इच्छा त छ, तर के हुन्छ समयले कतिको साथ दिन्छ, त्यसपछि चाहिँ अब पूर्व तयारी चाहिँ अहिले हामी गरेको छैनौँ सबैसँग, समय मिलिहाल्यो भने हामी त्यतिखेर जानेछौँ भन्ने तयारीमा चाहिँ छौँ है। अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ र ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, धेरै समयपछि पनि कुराकानी गर्न पाउँदा एकदमै खुसी लाग्छ होइन, अब त्यस्तो परिवर्तन त खासै केही देखिनँ, केही पनि छैन भन्नुभयो। कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, हजुरले साथी सङ्गीलाई सम्झाउनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरहरूको लागि नै भन्न चाहन्छु, फेरि पनि हरि चालिका दिदीको शुभकामना धेरै धेरै भन्न चाहन्छु, दिदी हजुरकै लागि अनि प्राविधिकमा हुनुहुने दाइ हुनुहुन्छ दिदी नै हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु र अनि हजुरको रेडियो होल युनिटको लागि पनि भन्न चाहन्छु अनि छोरीहरू अस्पिता ममताको लागि भन्न चाहन्छु छोरी पासिङडोलमा तामाङको चाहिँ इक्जाम चलिरहेको छ बेस्टअपलाई पनि नानु भन्न चाहन्छु अनि उसले कार्यक्रम सुन्नु नपाए तापनि दिदीको कार्यक्रममा आयो भने कार्यक्रममा फोन लाग्यो भने नमस्ते सुनाइदिनु पनि भनेको छ उसको लागि पनि भन्न चाहन्छु अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि अनि त्यसै गरी निर्मला पौडेलको लागि बहिनीहरू निर्मला लामा निर्मला मगरको लागि भन्न चाहन्छु बहिनीहरू उर्मिला थापा मगर रोशनी थापा मगरको लागि पनि अनि त्यसै गरी नवीना थापा नयन अनि त्यसै गरी हुनुहुन्छ सम्पूर्णको लागि त्यही अब बजनी गीत सुनाउन चाहन्छु र अनि सम्पूर्ण आमा दिदी बहिनीहरूलाई हरितालिका चिजको धेरै धेरै शुभकामना राम्रोसँग मनाउनु होला अनि भरे दर कार्यक्रम पनि हुँदैछ ठाउँ ठाउँमा सबै सबैलाई चिजको शुभकामना भन्दै छुट्टिन्छु ल नमस्ते बाबाई
0: हवस् त नमस्कार हुनुहुन्थ्यो देवजी उहाँले पनि हरितालिका तिजको शुभकामना होइन दिदी बहिनी आमाहरूमा चाहिँ प्रदान गरेर चाहिँ छुटिसक्नु भएको छ र यसरी नै फालो तपाईँको रहेको छ 0440 40 0026 फोन गरेर तपाईँ पनि सहभागिता जनाउन सक्नुहुनेछ आफ्नो आमा दिदी बहिनीहरूलाई चाहिँ तपाईँले शुभकामना पनि प्रदान गर्न सक्नुहुनेछ र तपाईँसँग मिठा कुराकानी गर्नेछौँ मिठा गीत सङ्गीतहरू राखेर तपाईँले मनोरञ्जन दिने प्रयास गर्नेछौँ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँले नेपालीबाट चाहिँ हजुरको रेडियो 102.1 MHz सर्च गर्नुहोला त्यस मार्फत चाहिँ तपाईँले त्यहाँनिर आफ्नो आफन्तजन साथीसँगलाई फोन गर्न नपाए त पनि एसएमएस मार्फत शुभकामना प्रदान गर्न सक्नुहुनेछ तपाईँले पठाउनुभएका सन्देशहरूलाई नछुटेकन वाचन गर्ने प्रयास गर्नेछौँ हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेली नमस्कार आरामै हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम राम्रो लाग्छ नेपाली गीत सङ्गीतलाई माया गर्नुहोला रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्णमा साथीमा सम्झेको छु शुभ दिन भन्नुभएको छ मनको साथी जीवन कार्कीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी दिपा पूर्व छाने मगरजी हुनुहुन्छ नमस्ते दिदी के छ खबर म पनि काठमाडौँबाट चाहिँ कार्यक्रम सुन्दैछु है मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ सुभाष काजीजी हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि भन्न चाहे तपाईँसँग हामी यसरी मिठा कुराकानी गर्दैछौँ र तपाईँले फोन लाग्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोस् तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ 0440 40 0026 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी अर्को साथी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ उहाँलाई पनि हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालुबाट विनोद बरुवाल हो नि भन्नुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौँ गीतपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा सुक्खा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौँ। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हाई, साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ र कार्यक्रममा पनि सहभागिता जनाउँदै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, ध्रुवजी बोल्नुभयो? के छ, आरामै हुनुहुन्छ नि? म लगायत हाम्रो रामे साथतिरको पनि खबर एकदम राम्रो छ, रमाइलो छ, मजाले चर्को चर्को घाम लागिरहेको छ, यस्तै सहिताको खबरहरू समग्रमा एकदम ठिक छ भन्नुपर्छ है त।
1: हजुर हजुर, हाम्रो यतातिर पनि त्यस्तै छ, बिजहरू मन्द्रमतिर पनि चर्को चर्को घाम लागिरहेको छ, हल्का गर्मी छ,
0: त्यस्तै छ है। अरू समग्रमा सबै ठिक छ है। ल, अनि अब तिजहरू होइन नजिकैदेखि छ, भोलि अब लगभग अब भोलि त सकिन्छ होइन, भोलिको लागि चाहिँ आफ्नो चेलीबेटीहरूलाई चाहिँ बोलाउनु भयो कि भएन त?
1: हजुर, चेलीबेटीलाई त बोलाएको र बहिनीहरू उतातिर कामतिर हुन्छ, अनि दिदीहरू नि गाउँतिर हो, अनि अब घरको आफ्नो समस्या नै आउनु भएको छैन, एकजना दिदी आउनु भएको छ, अनि सर चाहिँ आउनु भएको छैन भन्नुपर्छ त, पाँच चाहिँ
0: ठिकै छ। अब कुनै समस्या होइन त्यस्तो कारणले पनि आउन पाउनुहुन्न, ठिक छ, एकदमै खुसी साथले अब आफ्नो चेलीबेटीहरूलाई राम्रो गर्नु होला होइन, बोलाउनु होला, जस्तो जस्तो त्यस्तैमा रमाउनु पर्छ होइन, धेरै अब यस्तो उस्तो भन्ने कुराहरू हुँदैन होइन, आफू जे जस्तोमा खुसी हुन्छौँ आफ्नो परिवार अनि आफ्नो दिदी बहिनीहरूमा होइन, अरू केही चाहिँदैन, एउटा चेलीबेटीलाई चाहिँ माया भयो भने उहाँले चाहिँ एकदम मलाई त्याग्नु भयो होइन, धेरै मिठा परिकारहरू खानु पर्दैन, माइतीले सम्झिदिए भने पनि यो चाडमा चाहिँ एकदमै खुसी हुन्छन् रे भन्छन् होइन।
1: हजुर,
0: ठिक छ, अब राम्रोसँग आफ्नो चेलीबेटीहरूलाई तिज मनाउ मलाई मनाइदिनु होला पनि भन्न चाहन्छु। हामी कार्यक्रमतर्फ लागौँ कि अरू केही सल्लाह सुझाव प्रतिक्रिया दिनुपर्ने छ भने पनि भन्नुहोस्, अनि केही नयाँ नौलो खबर छ भने पनि भन्नुहोस्। ठिक छ, थ्याङ्क यू सो मच हजुरलाई। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ, फेरि पनि अर्को एउटा मिठो गीत बज्छ, सुनेर इन्जोय लिनुहोला, साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
1: मेरो घर परिवार सम्पूर्णको लागि, अनि म सर नीति बहिनीहरू तपाईँ निर्मला कौर हुन्, निर्मला लामा, निर्मला सर बहिनी सरलमा तामालाई मिस गर्न चाहन्छु, अनि शक्तिको लागि पनि मिस गर्छु, अनि दुर्गा हामी सुमित हामी बहिनीलाई मिठो सम्झना भन्न चाहन्छु, मेरो सुशीलाई पत्नी अनि

0: दोरम्बरतिर हुनुहुन्छ साथीहरू र अनि नवीन थापा नानीलाई गरिरहेको भन्छु। अनि बहिनी सुनतिर हुनुहुन्छ, बहिनी आफ्नो बस्नेलाई एकदम मिसिरहेको छु भन्छु। अनि बहिनी कमला मगरलाई पनि एकदम मिसिरहेको भन्छु। जसमा साथीहरू धेरैवटा पर्छ हुनुहुन्छ र मेरो आफ्नो एकदम सबै सबैलाई विशेष शुभकामना भएको भन्छु।
1: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो, मन्थलीदेखि उहाँसँग नै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 048 40 40 00 26 फोन गरेर तपाईँ पनि सहभागी सुनाउन सक्नुहुनेछ। तपाईँसँगै रहेर आज हामी कुराकानी गरिरहेका छौँ। तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ होइन, कसो भइरहेको छ, त्यसको माहौल पनि एकदमै झकास भइरहेको छ होला भन्ने पनि आशा लिएका छौँ। जो जति साथीहरूको फुर्सदिलो समय छ कार्यक्रममा सहभागिता हुन्छु भन्ने साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। सहभागिता जनाउन नसक्ने फुर्सदिलो नहुनु भएको साथी सङ्घीयहरूले चाहिँ फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्घीलाई सम्झना सन्देश छोड्न सक्नुहुनेछ। हुनुहुन्छ सिम्पल सरिनाजीले पनि, हेलो सेसो नमस्ते दिदी, के छ, म पनि मोरङबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ कमल श्रेष्ठजी हुनुहुन्छ, आज मलाई चाहिँ एलिना चौहान र रचना रिमालको आवाजमा रहेको तेज विशेष लोभी गीत सिङ्गिताओ तेज ब्याटल सिङ्गिताओको चाहिँ भन्ने गीत चाहिँ मिल्छ भने बजाइदिनुहोस् प्लिज भन्नुभएको छ। सकेसम्म हामी राख्ने प्रयास गर्नेछौँ। र उहाँले लेख्नुभएको छ, म चाहिँ तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिताबाट कमल श्रेष्ठ हो। यस प्रोग्राम मार्फत आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नुपर्दा देवास कोटा मनोज पुजेल सुची आरती लिम्बू लोकिन थेक्लेन लिम्बू राजन खतिवडा चित्रयोगी सुशीला खार्के सरला राई मिडिया प्रेमी निर्मला हुने पूजा माध्यमबा लिम्बू फुलमाया अङ्केवा लिम्बू टिकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला भन्न चाहन्छु भन्नुभएको छ कमलजीले। आउनु विशेष धन्यवाद। सिगिरी मिनु लम्तरी मगरजीले पनि नमस्ते नमस्कार, सुन्दैछु पाल्पा पालुङ घर भई हाल चाहिँ साउदी अरेबियाबाट चाहिँ सम्झना छ सबैमा भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ कमला लिम्बुजीले पनि, हेलो सेस नमस्ते है, म पनि विश्वहारा कमला लिम्बु फ्रम ताप्लेजुङबाट चाहिँ ह्याप्पी तेज अनलाई भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी टेकबहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, उदयपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु फेसबुक लाइभमा भन्दै हुनुहुन्छ। हरितालिका तेजको अवसरमा पनि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई पनि भन्दै यति बेला हामी फेरि एउटा मिठो गीत भन्दा पनि कार्यक्रमको समय सकिन लागिसकेको रहेछ होइन, मैले यादै गरेन। ठिक छ, हामी कमेन्टतर्फै लाग्छौँ, त्यसपछि अन्तिममा साथीको रोचाएको गीत राख्दै हामी पनि बिदा लिनेछौँ। समय कम छ त्यही भएर मैले कमेन्टलाई नै स्थान दिएँ। हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछाप कर भई हाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कन्दुङमा मिडिया प्रेमी निर्मला ओनेम कमल श्रेष्ठ जीवन सुब्बा भूमिका राई खाल अभिमान सुनवार पलपल अपेक्षा सन्टिकाहरू रमला साम्पाङ राई देवास कोटा अधिकारी अनेश रामलाल सुमन प्रेमकला आचार्य बेलिया समय समर्पित सुनवार सपना तामाङ रुबिना थामी अभागी राईनी विनिसा बहरा पोखरी उमेश सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ टिकारामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ है नाना, खाजा खानुभयो त, अनि सन्चै आरामै हुनुहुन्छ, अब बस्ने गीत सम्झनु पर्दा दिदी हजुरको लागि रेडियो परिवारको लागि र साथीहरू हुनुहुन्छ सम्झना प्रधान उहाँको घर परिवार सबैको लागि त्यसको शुभकामना धनलाल मेरुका र उहाँको घर परिवारलाई पनि त्यसको धेरै धेरै शुभकामना। र त्यसै गरी साथी हुनुहुन्छ मनिता दाहाल शर्मिला शर्मिला भाइ सबिन श्रेष्ठ बुने प्रशंसा योन्जन त्यसै गरी रमिला तामाङ दिदी हुनुहुन्छ र त्यसै गरी रमिला तामाङ रमा तामाङ त्यसै गरी नेपाली दिदी बहिनीमा चाहिँ सम्पूर्णलाई चाहिँ तिजको शुभकामना भन्दै हुनुहुन्छ। सपनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामाडी घर चाहिँ हाल चाहिँ काठमाडौँबाट चाहिँ अप्सरा खड्का हो, मिस यु अल भन्दै हुनुहुन्छ. मामु एन्ड बाबालाई चाहिँ सम्झना गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि कार्यक्रममा अवधिभर मैले वाचन गरिसकेको छु. अब चाहिँ हामी पनि उजेलो पढ्ने समय भइसकेको छ. यतिजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, जो जति साथीहरूको फोन लागेन म नदेखाउनुहोला, आगामी बसाइमा अर्को बसाइमा पक्कै पनि लाग्नेछ, प्रयास गर्न चाहिँ नछोड्नुहोला पनि भन्न चाहन्छु. र यो आउँदै गरेको हरितालिका त्यसको सम्पूर्णलाई शुभकामना छ. र आफूले चाहिँ ध्यान दिनुपर्ने कुराहरू पनि विशेष ध्यान दिनुपर्छ. हामी भोलिको व्रतमा होइन तिज निर्जला व्रत पनि बस्ने गर्छौँ र त्यसलाई चाहिँ अघिल्लो दिन हामी तण्ड भएर चाहिँ व्रत बस्ने भन्छौँ. र त्यसमा पनि खानपानमा पनि एकदम विशेष ध्यान दिनुहोला, चिल्लो पिय पदार्थहरू पनि कम सेवन गर्नुहोला, जस्तो आफ्नो शरीरलाई चाहिँ सहज फाइदा हुने फलफुल इत्यादि होइन खानेकुराहरूमा चाहिँ विशेष ध्यान दिनुहोला. अर्काको देखासेखी नगर्नुहोला, आफू जस्तो छ जिम्मा छ त्यसलाई चाहिँ राम्रो र गरेर चाहिँ तिजहरू मनाउने गर्नुहोला पनि भन्न चाहन्छु. र सङ्गीता लामा सङ्गीतजीले पनि लेख्नुभएको छ, गुड आफ्टरनुन नाना नमस्ते, हजुर म पनि प्रोग्राम सुन्दैछु है भन्दै हुनुहुन्छ. मिस यु अल माई फ्रेन्ड भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद. र कार्यक्रममा सहभागिता जनाउनु भयो सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद, प्रयास गर्ने साथीलाई पनि विशेष धन्यवाद. र जहाँबाट जुन जुन माध्यमबाट सुन्नुभयो उहाँ सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रम अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु. र प्रविधि समीक्षणबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो साथीले कमेन्ट मार्फत गीत रुचाइमा पार्नुभएको छ कमल श्रेष्ठजीले, झिङ्गे दाओ चलचित्रको गीत चाहिँ रोजाइमा पार्नुभएको छ, तिज विशेष भेटल नै रहेको छ. सो गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सिने सौगातबाट म तपाईँको साथी सम्झना खड्गे पनि बिदा हुन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्कार.

0: अहिले दिउँसोको एक बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255, 0 48 45 1 06, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू,
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010, 9851401498 र 9841259957।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
3: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।

0: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिलसहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 45 575, 98 41 96 0669, 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
4: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: रंग बहार रंग बहार,
14: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स।
15: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
15: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
15: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
15: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
15: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
15: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
15: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: तपाईँले त हुर्केकै गिरिराज चलापो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी।
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485405533 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
6: सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अहिले दिउँसोको 2 बजे
1: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाकोसी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। नेपाल चिन उत्तरी कोरोला नाका लोमानथाङ्गा 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 गतेको बारीबाट रसुवागढी केरुङ नाका रसुवागुडी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चिनबाट मालवस्तुको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागुडी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक 37,00,000 हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभएको छ। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरोला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय गाडीको भन्सार कार्यालयमा जाँचपास गराइएको छ। चालु आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 25 गतेसम्म कोरोला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय गाडीको भन्सार जाँचपासबाट 2,31,44,00,000 राजस्व सङ्कलन भएको तथ्याङ्क छ। 2082 साल भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुल्ला गरिएको कोरोला नाका गएको वर्ष तातोपानी र रसुवागढी नाकामा बाढी पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले अघिल्लो वर्ष भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासा तथा पैठारी नाकाका रूपमा खुल्ला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गएको आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 राजस्व सङ्कलन गरेको थियो। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका लागि 2,00,000 रुपियाँसम्मको जलन उपचार निशुल्क गर्ने भएको छ। विपन्न हिंसा पीडित तथा विवारिष्य बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ। निशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट बीच एक सम्झौता भएको छ। साथै उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई 2,00,00,000 रुपियाँ बराबर सहयोग प्रदान गरेको छ। जसमध्ये जलन उपचार कोषमा 1,00,00,000 रुपियाँ रहनेछ। उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी 2,00,000 रुपियाँसम्म खर्च बेहोरिनेछ। सोही कोषमा जम्मा गरिएको रकम यस आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षहरूमा समेत जलन उपचारकै लागि प्रयोग हुनेछ। कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कसैलाई पैसाको अभावमा जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताउनु भएको छ। कपिलवस्तुको बाणगङ्गा नदीमा बाढी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका 6 बरबेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठुलो वर्षापछि बाणगङ्गा नदीमा 81 बाढी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर र कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच बाणगङ्गा नदीमै पौडी खेल्ने क्रममा हराएका 1 बालकको खोजी भइरहेको छ। बाणगङ्गा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय वृद्धमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसुन
कायमै रहेकाले पहाडी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81 सतह बढ्ने र बाढी आउन सक्ने जोखिम हुने भएकाले स्थानीय बासिन्दालाई सतर्कता रहन प्रहरीले आग्रह गरेको छ। दोलखाको गौरीशंकर गाउँपालिकामा घुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका 6 चङ्खुमा सडकमा घुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो। घुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते हुनुभएको थियो। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको हो। चङ्खुबाट सिङ्गटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001-08-82 नम्बरको बोलेरो गाडीमा दिम्सी दिम्ब पहिरो क्षेत्रमा माथिबाट ढुङ्गा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको ऐतिहासिक तथा धार्मिक स्थल लेप्जो डाँडामा पूर्वाधार विकास कार्य अघि बढाइएको छ। प्रकृति पूजक वाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्रको रूपमा रहेको लेप्चो डाँडामा पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ। माने भन्ज्याङ गाउँपालिकाले विस्तृत गुरु योजना नै तयार पारेर लिप्जोङ डाँडाको संरक्षण पूर्वाधार विकास र प्रवर्धनको गतिविधि सुरु गरेको हो। सोही गाउँपालिकामा रहेको लिप्जो डाँडालाई विशेष गरी स्थानीय वाम्बुले राई समुदायले लिप्जो उपो अर्थात् लिप्जो बाजेका रूपमा मान्दै पितृ र प्रकृतिको पूजा गर्ने प्रमुख पवित्र थलोको रूपमा पुकार्दै आएका छन्। समुद्री सतहबाट 1957 मिटरको उचाइमा अवस्थित यो डाँडालाई अन्य समुदायले समेत समान आस्था प्रकट गर्ने गर्छन्। धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको भए पनि लिप्चु क्षेत्रमा लामो समयदेखि खानेपानी विद्युत र अन्य आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको थियो। अहिले माने भन्ज्याङ गाउँपालिकाले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध कामको थालनी गरेको छ। गाउँपालिकाले हालसम्म 60 लाख रुपियाँ भन्दा बढी बजेट विनियोजन गरी लिप्जो क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी पदमार्गका लागि सिँढी विद्युतीयकरण इन्टरनेट तथा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान जस्ता कामहरू सम्पन्न गरिसकेको छ। यसका साथै लिप्जो डाँडामा खुला छाडिने साँडे गोरुहरूको सुरक्षा र संरक्षणका लागि व्यवस्थित घेराबेरा तथा वासस्थान निर्माण गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घ अनुसार सुनतोलामा 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ 60 रुपियाँले बढेको छ। महासङ्घका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्क विहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्क विहीन भएको इन्डोनेसियाले खोज तथा उद्धार अधिकारीले जनाएका छन्। दक्षिण कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वीय जाभा प्रान्तको सुराबाया बाबाट दक्षिण कालिमन्ता प्रान्तको बाङ्जार मासेसनतर्फ यात्रा गरिरहेको थियो। यात्राको क्रममा जहाजसँग सम्पर्क चुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बाङ्जार मासेन खोज तथा उद्धार केन्द्रबाट झन्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाले अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ।
नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँग भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछन्। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01 46 30 310 98 51 40 41 98 र 98 41 25 59
4: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
5: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना गर्के भने प्रविधि समिजाउनबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाइ आजको बसाइमा तपाईँको रुसाईको गीत बस्नेछ। तपाईँलाई मनपर्ने आधुनिक गीत रुसाईमा पार्न सक्नुहुनेछ। रुसाईको गीत मार्फत आफ्नो साथी सङ्गीलाई पनि छोटो मिठोमा सम्झना सन्देश

राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0840 40 0024 मा फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ। एउटा मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको मत हर्पर भन्ने गीत रहेको छ, सो गीत हामी कार्यक्रममा राख्छौँ। त्यसपछि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: म त हर पल हुन्छु तिम्रो यादमा, प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम रोजाई तपाईँको सुरुवात गरिसकेका छौँ। अब पनि पालो तपाईँको रहेको छ 0840 40 00 26 तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। एकदमै मिठो गीत रहेको थियो प्रमोद खरेलको आवाजमा भने सिङ हुनुहुन्थ्यो, लिरिक्समा हुनुहुन्छ राजु बानिया, म्युजिकमा रमेश राई भट्टराई हुनुहुन्छ, आफ्टरमा नेता ढुङ्गानयन सन्तोष हुनुहुन्छ। सो गीत हामीले राखिसकेका छौँ, अब पनि पालो तपाईँको रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते हजुर, देवजी बोल्नु भयो है? ल, कार्यक्रम त सुन्दै हुनुहुन्छ है?
1: एकदम कार्यक्रम सुनिरहेको छु, सुरुदेखि नै सुनिरहेको छु, सुरुमै फोन पनि लाग्यो भन्नुपर्छ
0: है। अब खुसी त हुनुपर्छ, सुरुवातमै फोन ट्राई गर्दा फोन लागेको छ होइन, अब खुसी हुनुपर्छ। आज त फेरि विशेष दिन पनि रहेको छ होइन, एकदमै आफूलाई मनपर्ने गीत सुन्न पाइन्छ होइन।
1: हजुर,
0: के छ अनि मौसम त उस्तै होला, घाम लागिरहेको होला, अरू के छ त परिवर्तन भएको?
1: त्यस्तै नै भन्नु पर्छ है दिदी हजुर, अहिले चाहिँ अलिअलि धुम्म भएको छ, हावा चल्न लागेको छ, शीतलै छ भन्नु पर्छ है त अहिलेबाट चाहिँ।
0: ल ठिक छ, अब होइन बिस्तारै समय पनि जाँदैछ, त्यो भएर पनि अब बिस्तारै बिस्तारै शीतल फर्किन्छ, शीतल शीतलै हुन्छ होला अब चाहिँ होइन। 3:30 भइसक्यो होइन।
1: हजुर,
0: ल हामी कार्यक्रमतर्फ लागौँ। आज कुन गीत सुन्न मन छ हजुरलाई? मेरो त बाँकी नै छ नि, अब हाम्रो खाने समय भनेको तपाईँ हाम्रो एउटै समय रहेको छ, त्यही भएर मैले चाहिँ खाजा चाहिँ अब खानुभयो भनेर सोधिनँ होइन, हाम्रो समय त्यतिखेरै हुन्छ, त्यही भएर चाहिँ मैले नसोधेको। मेरो चाहिँ भएको छैन, हजुरको भयो कि के छ? ल हाम्रो पनि बाँकी नै छ, अब 3:30 त्यस्तै लगभग समय हुन्छ होला, त्यतिखेर खान्छौँ, हजुरहरूको पनि त्यतिखेरै हुन्छ होला है। ल पक्कै पनि हामी अब टाढा भए पनि सँगै भएको महसुस गर्दै खाजा लिनेछौँ। र कुन गीत चाहिँ सुन्न मन छ भन्नुहोस् न है?
1: आज उसलाई पाउन मन्दिरमा धाउँ भन्नुपर्छ है त, उसलाई पाउन मन्दिरमा धाउँ हजुर,
0: उसलाई पाउन मन्दिरमा
1: हजुर।
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौँ, साथीसँगलाई सम्झाउनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि प्राविधिक हुनुहुन्छ दिदी सीता पारी दिदी हजुरको, मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउन साथ सहयोग गर्नुहुने दिदी ललिता हाईको लागि भन्न चाहन्छु, अनि हजुरको रेडियो होल युनिटको लागि, अनि त्यसै गरी मेरो छोरी ममता माझी अस्मिता माझीको लागि, छोरी पासाङ डोल्मा तामाङको लागि, अनि सानो मेरो भतिज पनि सुन्दैछ अश्विन माझीको लागि पनि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेल को लागि, लगायत नवीना थापा नयन, अनि गरी जापानदेखि सुन्दै हेर्दै होला साथी तारायुजीको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, र अनि बुनु एलिना खत्रीको लागि पनि इत्यादिका चिजको धेरै धेरै शुभकामना छ है बुनु भन्न चाहन्छु, र लगायत हे माझी भनेर चिनी नचिनी जतिजनाले चिनी नचिनी सबै सबैको लागि भन्दै छुटिन चाहन्छु, अब बज्ने गीत सुनेर इन्जोय गर्नुहोला भन्दै छुटिन्छु ल। नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, सो यो गीत मार्फत हामी अर्को साथी आउनुहुन्छ भने उहाँलाई समर्थन जनाउनेछौँ, र उहाँको रोजाइको गीत कार्यक्रममा बस्नेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम?
2: लीला मगर सिन्धुलीको विशेषबाट।
0: लीला मगर भन्नुभयो
2: हजुर।
0: के छ अनि हाम्रो लीलाजीको खबर सुनाउनुहोस्।
2: एकदम ठिक छ भन्नुपर्छ दिदीहरूको।
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले काम लागिरहेको छ, हजुरहरूसँग यसरी कुराकानी गर्न पाइराखेका छौँ, एकदमै खुसी छौँ भन्नुपर्छ है त। अनि हाम्रो लीलाजीले खाजा लिनुभयो त?
2: खाइसकेको भएछ दिदी हजुरको, बाँकी नै छ।
0: हाम्रो बाँकी नै छ, हजुरको भइसक्यो त्यसो भए?
2: भइसक्यो भन्नुपर्छ।
0: ल भइसकेको छ, अनि तिज कतिको लागेको छ त?
2: लागिरहेको छ
0: लागिरहेको छ, एकदम खुसी हुनुहुन्छ है?
2: हजुर
0: खुसी हुनुपर्छ नि होइन। अब भोलि त आज दर खाएर मस्त होइन रमाइलो गर्ने, त्यसपछि भोलि मन्दिरमा गएर होइन व्रत बस्ने, अनि त्यस पूजा आजा गरेर व्रत बस्ने, नाचगान गर्ने, धेरै रमाइलो हुन्छ होइन।
2: हजुर
0: ल रमाइलोसँग मनाउनु होला भन्न चाहे हजुरलाई त्यसको धेरै
2: धन्यवाद।
0: धेरै शुभकामना छ है त।
2: आज हुन्छ
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ, साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, सोही गीत मार्फत हजुरलाई पनि समर्थन जनाउनेछौँ। हजुरले साथीसँगलाई सम्झनु छ है त।
2: फटका फटका दिदी हजुरको लागि,
0: रेडियोको
2: होली उम्मिदको लागि, मेरो घरमा हुने मजा दाई दिदीको लागि, छोरा सन्दीप थापा मगरको लागि, साथीहरू हुनुपर्दा तारा मगरको लागि, जानका बसेलको लागि, कृष्णा राउतको रूपा तामाङको लागि भन्दै छुट्टिन्छ। नमस्ते बाबा।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो लीला मगर, सिन्धुली तिनकन्याबाट हुनुहुन्थ्यो। उहाँले पनि साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने देवजीले रोजाइमा पार्नु भएको गीत कार्यक्रम अवश्य त्यसपछि अन्य साथीको रोजाइको गीत लिएर आउने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: सरी म्याम, उहाँले टिप्स लिनुहुन्न।
1: कस्तो घमण्डी, किन नलिने?
0: उहाँ यो क्लबको ओनर हो, स्टाफ होइन।
2: कार्यक्रममा का एकदमै पछिनी गीत उसलाई पाउन मन्दिरमा पुग्थेँ, भोकलमा रहेको थियो प्रमोद खरेल भन्ने, लिरिक्स म्युजिकमा रहेको छ सुनिल बेसी रहेको छ। सो गीत हामीले कार्यक्रममा राख्यो, देवजीको रुचाएको गीत रहेको थियो र यसो गीतमा हामीले अर्को साथी लीला मगर्जीलाई पनि समर्थन जनाएको थियो। रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता मनको लागि एकदमै मिठो गीत बजिसकेको छ। अब भने पालो तपाईँको 0840 40 0026 फोन आउन सक्नुहुनेछ। यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो
2: हेलो नमस्ते नमस्कार। दर खाना आउनु भनेर सुरुवातमै डाकिसक्नु भएको छ, आउन त मन थियो, कसरी आउने होला? ल मलाई लिन आउनु पर्यो निर्मलाजी। अब म पनि कसरी आउने, त्यही भएर मलाई कसरी लिन आउनुपर्छ, लिन आउनुहोस् है। अब दर खानु भनेपछि त मलाई फेरि कस्तो मनपर्छ दर भन्ने कुरा। ठिक छ, अब प्रयास गर्छु होइन, सकेसम्म भरे आउने प्रयास गर्छु। आइपुगेन भने पनि केही छैन, आइपुग्यो भने त अब दिदी बहिनी मजाले होइन दर खाँदै नाच्ने गाउने होइन, अब भोलि फेरि मन्दिर जाने, पूजा गर्ने, व्रत बस्ने, नाचगान गर्ने, धेरै रमाइलो हुन्छ नि होइन। ल रमाइलोसँग मनाउनु होला। अब यदि हामी आउन सकेनौँ भने पनि केही छैन, मन नदुखाउनु होला, एकदम राम्रोसँगले तिज मनाउनु होला है त। ल हाम्रो निर्मलाजीलाई पनि हरितालिका तिजको धेरै धेरै शुभकामना छ है त। वेलकम छ। अनि के छ नयाँ नौलो खबर सुनाउनुहोस्।
3: नयाँ नौला खासै केही छैन, सबै पुरानै भन्दाखेरि आज चाहिँ अब पानी आउला आउला जस्तो भएको छ। पानी पनि पर्याएन, घाम पनि लागेन, पानी आउला आउला गुलुङ गलाङ गुलुङ गरे
2: ल, पानी आउला जस्तो पनि गर्छ, पानी आउँदैन जस्तो पनि गर्छ, दोधारमा परिरहेको छ मौसम है। के गरौँ के गरौँ भइरहेको छ क्या, पानी परौँ कि नपरौँ कि भन्ने भइरहेछ। अनि हाम्रो निर्मलाजीले चाहिँ पानी पऱ्यो हुन्थ्यो कि नपऱ्यो हुन्थ्यो जस्तो भएको छ त? त्यही त है, आज र भोलि नपर्दैदेखि आनन्द हुन्थ्यो भन्ने मनमा सबैको त्यस्तै छ है। ल ठिक छ, पर्दैन होला, नपरे त हुन्थ्यो। हाम्रो निर्मला चाहिँ चमचम्ते नाचेको भिडियो पठाउनुहोस् है त। ल ठिकै छ, कार्यक्रममा आउनुभयो, खाजा लिनुभयो त? मेरो पनि बाँकी नै छ, अब के समयपछि हुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुन्दै हुनुहुन्छ। आज कुन गीत सुन्न मन छ?
3: एउटा गीत किन्छु,
2: म भन्दा नि धेरै राम्रो पायो होला र त। ल हामी कार्यक्रममा राख्छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
3: मेरो प्यारी छोरी कति सबैहरूलाई भन्न चाहन्छु, अनि आज काठमाडौँमा चाहिँ दाई भाउजू बहिनी दिदी सबैजना जमेर दर्खानु हुन्छ, उनीहरूलाई नि राम्रोसँग के अरे पिस मनाउनु होला भन्न चाहन्छु, अनि मेरो पुरानो गाउँ हुने दिदी भिनाजीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी अस्मिता गिरी अनि सरिता गिरी पनि आज अहिलेमै हुनुहुन्छ, उसलाई पनि राम्रोसँग मनाउनु होला भन्न चाहन्छु, अनि दाई धेरै पाण्डेको लागि पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देव माजीलाई, रितासनालाई, अस्मितालाई, नवीनाको लागि, अनि उरिम लामाको लागि, अनि सीता सुको लागि, शिला अर्यलाई, अनि बहिनी काठमाडौँमा रमिला तामाङ चाहिँ मजाले आज दर खाँदै हुनुहुन्छ, उसलाई चाहिँ राम्रोसँग दर खानु है भन्दै बिदा हुन्छ। नमस्ते।
2: हवस् त नमस्कार। हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीदेखि, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ, उहाँको रोजाइको गीत कार्यक्रममा पस्छ र यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
4: हेलो दिदी, नमस्ते। नमस्कार।
2: नमस्ते नमस्कार। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
4: मनिका
2: बहिनी। मनिकाजीको खबर के छ, धेरै समयपछि कुराकानी गर्न पायौँ।
4: मेरो खबर भन्नुपर्दा समग्रमा ठिकै छ भन्नुभएको छ, अनि दिदीहरूको के छ नि?
2: मेरो पनि सब खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो त?
4: नै दिदी, म अहिले जङ्गलतिर छु, अब घर गएर खानुपर्छ भन्नुभएको छ, अनि दिदी हजुरको भयो कि बाँकी छ नि?
2: मेरो पनि बाँकी नै छ, लगभग हजुर र हाम्रो खाजा खाने समय उस्तै हुन्छ जस्तो लाग्यो है।
4: एउटै हुन्छ जस्तो छ, यतितिर आउनु होला नि, म बनाएर खुवाउँछु हजुरहरूलाई।
2: आउनु त कति धेरै मन छ नि, तर अलि धेरै टाढा भएर मात्रै हो, नजिक भएको भए त हजुरले मलाई डाकिराख्नु पर्दैन थियो, म आफै दौडेर आउँथेँ, तर के गर्ने, अलि टाढा भएर मात्रै हो। ठिकै छ, यो समय अब कुनै समय होइन मिलेछ भने हजुरको घरसम्म आउने प्रयास गर्नेछु है त। ल ठिक छ, अनि तिजको तयारी कतिको छ त? त्यस्तो छैन है। ल मन्दिर त जानुहुन्छ होला नि भोलि?
4: अब खै पानी परेमा त जानुपर्छ दिदी, अब पानी पऱ्यो भने त कहिल्यै नहोला भन्नुपर्छ है।
2: त्यसो भए पूर्व तयारी छैन है?
4: छैन।
2: ल सकेसम्म अब समय मौसमले साथ दियो भने गइहाल्ने, अब साथ दिएन भने नजाने, त्यही छ है।
4: हजुर।
2: ल ठिक छ, जे भए पनि हजुरलाई हरितालिका त्यसको धेरै धेरै शुभकामना छ है त।
4: दिदी हजुरलाई पनि।
2: ल ठिक छ, हाम्रो साथी निर्मलाजीले गीत रोजाइमा पार्नुभएको छ, हजुरलाई यसै गीतमा हामी समर्थन जनाउनेछौँ, साथीसँगलाई सम्झनुहोस् है त।
4: मेरो घर झन् सबै सब्जेक्टको लागि र मेरो मम्मी चाहिँ घरदेखि स्कुलहरू स्कुलमा क्लासमा हुनुहुन्छ, मलाई त्यस्तो भएर चाहिँ राम्रोसँग जानु भन्न चाहन्छु, र मलाई कनिका बहिनीचोटि भनेर चिन्नुहुने नचिन्नुहुने त्यति बेला प्रोग्रामलाई मायासँग बस्नु हुने सबै सब्जेक्टको लागि चाहिँ राम्रोसँग मनाउनु होला भन्दै भन्दै चिकिन्छु दिदी। नमस्ते।
2: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिका बैलकोटीजी हुनुहुन्थ्यो, उहाँसँग नै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ र साथीसँगलाई नै सम्झना गर्नु भइसकेको छ। यति बेला भने हाम्रो निर्मलाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा राख्छौँ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो निर्मलाजीले रसाइमा पार्नुभएको थियो, म भन्दा नि धेरै राम्रै थियो होला र त भन्ने रहेको छु भने मेलिना राईको आवाजमा रहेको थियो र हुनुहुन्छ लिरिक्समा सुरेन्द्र महर्जन रहेको छ, म्युजिकमा राजकुमार रहेको छ, एरेन्जरमा पुष्कर सुनवार रहेको छ। सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला आधुनिक सङ्गीतहरू तपाईँलाई पनि सुन्न मन छ, सुनाउन मन छ भने तपाईँले सहभागिता जनाउनुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सम्पर्क गरेर सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, फटाफट फोन गर्नुहोस्। आफूलाई मनपर्ने आधुनिक गीत रसाइमा पार्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के सब के भन्नुभयो? के सब ओली भन्नुभयो? के छ के सब ओलीजीको खबर? मेरो पनि एकदम ठिक छ खबर। अनि खाजा लिनुभयो त? हजुरको खाजा बाँकी रहेछ, मेरो पनि अब खाजा खाने समय भएको छैन, अब केही समयपछि हुन्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ थाहा छ? थाहा छैन भन्नुभयो कि थाहा छ भन्नुभयो? थाहा छैन ना, कार्यक्रम सुन्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ अनि थाहा छैन भन्नुभयो। ल, आज चाहिँ आधुनिक गीत रोजाइमा पार्नुपर्ने हुन्छ। तपाईँलाई कुन चाहिँ गीत सुन्न मन छ भन्नुहोस् त? हजुर, त्यसको गीत आधुनिक गीत भयो भने चाहिँ बजाउन मिल्छ, तर लोकगीत भयो भने चाहिँ बजाउन मिल्दैन है त? प्रमोद खरेलको आवाजमा रहेको भुपु माया गीत चाहिँ सुन्न मन छ। ल ठिक छ, हामी राख्छौँ भुपु माया, प्रमोद खरेलको आवाजमा रहेको गीत राख्छौँ। तपाईँले साथी सङ्गीलाई सम्झनुहोस् है त। ल ठिक छ, त्यसो भए हामी छुट्टामा है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो केशव ओलीजी हुनुहुन्थ्यो, उहाँले पनि प्रमोद खरेलको आवाजमा रहेको भुपु माया भन्ने गीत चाहिँ रोजाइमा पारिसक्नु भएको छ। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी अन्तिम क्षणमा आइसकेका छौँ। कोही साथी हुनुहुन्छ भने यसै गीतमा हामी समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत राख्दै तपाईँले पढ्नुभएका सन्देशहरू भाषण गर्दै हामी पनि ओझेल पढ्नेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, आवाज सानो सुने, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सजना पहरी बोल्नुभयो, के छ सजनाजीको खबर? मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ। खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ त, अब केही समयपछि हुन्छ, हजुरसँगै लिनु पर्ला। अनि यतै आउनुहोस् है खाजा खाने समयमा चाहिँ, पहिला तपाईँ आउनुहोस् अनि त्यसपछि हामी हजुरको सँगसँगै जानेछौँ नि है। ल ठिक छ, अनि अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्? सबै ठिक छ है, अनि तिजको तयारी कतिको हुँदैछ? अलिअलि हुँदैछ है, भरेसम्म पुरा हुन्छ। ल ठिक छ, अनि काममा व्यस्त हुनुहुन्छ कि फ्री हुनुहुन्छ त अहिले? ल भनेपछि काम गर्दै हुनुहुन्छ, दोहोरो काम गर्दै हुनुहुन्छ होइन? अब फोनमा पनि हामीसँग कार्यक्रममा सहभागिता जनाउनु भएको छ, त्यसै गरी अब गाई बाख्राहरू चाहिँ चढाउँदै हुनुहुन्छ। अनि मौसम कस्तो छ त सजनाजी, मौसम कस्तो छ? धुम्म छ है, ठ्याक्कै रामेछाप कुन ठाउँमा हो? के भन्नुभयो? खाडादेवी गाउँपालिका है। ल ठिक छ, ठिक छ, कार्यक्रममा आउनुभयो, एकदमै खुसी लाग्यो, यो मिठो आवाज सुन्न पायो। हामी चाहिँ अब कार्यक्रमको अन्तिम क्षणमा छौँ। साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, थाहा छ हजुरलाई, र यसै गीतमा हजुरलाई पनि हामी समर्थन जनाउनेछौँ। साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: अनि मेरो प्यारी साथी सुजना सुजना पहरी सुजना सन्तोषी मगर अनि मेरी प्यारी दिदी सिजना पहरी नल्ला पहरी यसलाई पहरी यसलाई पहरी यसलाई पहरी भन्दै छुट्टिन्छु दिदी हजुर। नमस्ते।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो सुजना पहाडीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौँ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला तपाईँले पठाउनुभएका सन्देशलाई वाचन गर्नेतर्फ लाग्छु। कल्पना तामाङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। टेकबहादुर पुमाजीले पनि नमस्कार सञ्चालिका सम्झना हजुर, गुड आफ्टरनुन भन्नुभएको छ। म उदयपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु है, हरितालिका तिजको अवसरमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। थ्याङ्क यू सो मच। र त्यसै गरी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर विथ मे अमिना सुनवार फ्रम दुलखाबाट भन्दै हुनुहुन्छ, ह्याप्पी तिज स्पेसली जस्ट फर यु एन्ड अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुरा मगर, त्यति नमस्कार है, म बाबुरा मगर ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरबिया रियादबाट चाहिँ सुन्दैछु। सबैलाई धेरै माया अनि धेरै सम्झेको छु, मेरो घर परिवार साथीसँगै सबैलाई धेरै सम्झेको छु र सबैमा ह्याप्पी तिज भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई पनि। र त्यसै गरी कृष्ण सुनवारजीले पनि लेख्नुभएको छ, त्यति नमस्कार सुन्दैछु है प्रोग्राम फेसबुक लाइभबाट, हाल चाहिँ काठमाडौँबाट कृष्ण सुनवार हुने दिदी हजुर भन्नुभएको छ। प्राविधिक मित्रलाई पनि सम्झना छ, धनु गजमेर, त्यसै गरी सङ्गीता ठकुरी हुनुहुन्छ, बबिता मगर, अञ्जिता अनिता तामाङलाई पनि ह्याप्पी तिज भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई नि। र त्यसै गरी हुनुहुन्छ तिम्रो माया आइडीबाट पनि कमेन्ट प्राप्त भएको छ, हेलो के छ खबर हजुर, ओखलढुङ्गा चर्नालोबाट चाहिँ निमा शेर्पा हो, गुराँसको फेदमा फेद मुनि भन्ने सङ्ग चाहिँ बजाइदिनुहोस् भनिदिनुहुन्छ। आज चाहिँ साथीले कल मार्फत चाहिँ रोजाइमा पारिसक्नु भएको छ, अर्को समयमा अर्को दिन हामी राख्नेछौँ है निमाजी। सत्यकला राजीले पनि मिस यु अल भन्नुभएको छ, मुना मुखियाजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ तपाईँले पढ्नुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण श्रोता मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीचरणबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हामीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा केशव ओलीजीले रोजाइमा पार्नुभएको गीत रहेको छ, ए भुपु माया भन्ने गीत रहेको छ, प्रमोद खरेलको आवाजमा रहेको गीत र लिरिक्समा रोशन सिंह रहेको छ, म्युजिकमा पनि रोशन सिंह रहेको छ, म्युजिक एरेन्जरमा चाहिँ विशाल निरौरा रहेको छ। सो गीत राख्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01 46 30 310, 98 51 40 41 98 र 98 41 25 59 57।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
3: अहिले दिउँसोको 3 बज्यो।
4: हजुरको रेडियो 102.1 MHz।
5: तिनीहरू सिफारिस प्रधानमन्त्री शाहको शुभकामना। मध्य पूर्वमा तनाव नबढाउन इरान इराक र टर्कीको आह्वान। द्वन्द्व अन्त्य, अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नु पर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरुङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढीमा रहेको नेपाल चीन सीमासम्म बाढी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढीको गति रसुवागढीबाट स्याप्रुग बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावदी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोडिएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 भित्र रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी सहित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक CCTV मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसिसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकिएकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झण्डै 1,89,00,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढाइनेछ। एमसिसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 79 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए। यी दुईमध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्किसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इरानका इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल UAEको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति 8 बजे सुरु हुनेछ। श्रीलङ्का साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलङ्का बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलङ्का 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करण फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलङ्काले सन् 2024 उपाधि जितेको छ। यस्तै बङ्गलादेश ले सन् 2018 उपाधि जितेको थियो। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढी हिम पहिरोको कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। एमसिसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी सुरु गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का खेल्दै।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141-575, 0941-96-0669, 0964-1417-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेसाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एन्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा यहाँ समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेसनमा

0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88,00,000।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज कागजातहरू,
1: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफुल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
13: अनावश्यक रूपमा धारा खुला नराखौं, चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
3: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह चार बजेको रामेसाप अनि रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। बस्तीभन्दा माथिबाट भोटेकोसीमा आएको प्रलयकारी बाढीले खरबौँको क्षति पुगेको र हजारौँको ज्यान गएको घटनापछि मानव बस्तीभन्दा माथि ठुलो र विपद ल्याउन सक्ने कृत्रिम जलाशययुक्त आयोजनाको निर्माण रोक्नुपर्ने दबाब रामेछापमा बढ्न थालेको छ। तीन दशकदेखि जहिले छोरल्पाको जोखिम बन्दै त्रासमा बाँचेका रामेछापवासीलाई पछिल्लो पटक छिमेकी जिल्ला दोलखामा जिरी तालको निर्माण हुने कुराले सताउन थालेको छ। जिरीमा निर्माण हुने प्रक्रियामा रहेको कृत्रिम तालको संरचना निर्माण रोक्नुपर्ने पनि उनीहरूले माग गरेका छन्। दोलखाको जिरी नगरपालिकामा लाखौँ घनमिटर पानी जम्मा हुने गरी ताल निर्माण गर्ने र त्यसमा जलविहार तथा अन्य सौन्दर्यीकरण गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले केही वर्ष अघिदेखि जिरी ताल निर्माणको महत्त्वाकांक्षी योजना अघि बढाएको छ, जुन योजनालाई प्रदेश सरकारले गौरवको योजना पनि भनेको छ। जिरी नगरपालिकाले अघि सारेको उक्त महत्त्वाकांक्षी योजना अनुसार जिरी नगरपालिका 4 र 6 नम्बर वडाको बिचमा झन्डै 38 मिटर बाँध बाँधेर स्थानीय 4 वटा खोलाको पानीलाई तालमा सङ्कलन गरिनेछ। उक्त पानी झन्डै 700 रोपनी क्षेत्रफलमा जम्मा हुनेछ। पानी करिब 1,52,847 वर्ग मिटरमा फैलिने भएकोले उक्त ताल भूकम्प निर्माणको कमजोरी या अन्य भूत हरातलीय कारणले फुटेमा त्यसले भोटेकोसीले निम्ति आएको जस्तै तल्लो तटीय क्षेत्रमा ठुलो जनधनको क्षति हुने अनुमान स्थानीयको छ। यद्यपि यसले कति टाढासम्मको बस्तीमा विपदजन्य घटना निम्तिन सक्छ भन्ने कुराको वातावरणीय अध्ययन प्रतिवेदन भने सार्वजनिक हुन सकेको छैन। प्राविधिकले तयार गरेको जिरी तालको विस्तृत परियोजना प्रस्ताव बमोजिम करिब 1,006 मिटर लम्बाइ र करिब 200 मिटर चौडाइ क्षेत्रमा ताल फैलिनेछ। उक्त ताल निर्माणको लागि 3,17 करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ, जुन केही वर्ष अघिको दर रेटको आधारमा हो। निर्माणको चरणमा लागत अझै बढ्न सक्ने बताइएको छ। दोलखाको गौरीशङ्कर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशङ्कर गाउँपालिका 6 चङ्खुमा सडकमा गुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको छ। गुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते भएका तामाङलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको छ। चङ्खुबाट सिङ्गडीतर्फ जाँदै गरेको बागमती प्रदेश 08001608822 नम्बरको बोलेरो गाडीमा दिम्सिदिम पहिरो क्षेत्रमा माथिबाट खसेर ढुङ्गा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। ढुङ्गाले किचिएर बोलेरोमा क्षति पुगेको छ भने चालक टिका गुरुङ सामान्य घाइते हुनुभएको छ। उक्त बोलेरोमा अन्य यात्रुहरू पनि सवार रहे पनि उनीहरू सकुशल रहेको वडाध्यक्ष निमा साङ्गे शेर्पाले जानकारी दिनुभएको छ। सिन्धुलीको दुधौली नगरपालिका 8 खोर भन्ज्याङमा लामो समयदेखि जुवातास भइरहेको सूचनाको आधारमा प्रहरीले कारवाही गर्दा 15 जना पक्राउ परेको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरीले 1,55,000 रुपियाँ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार खोर भन्ज्याङ स्थित स्थानीय लोकबहादुर तामाङको घरमा तास खेलिरहेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डकाबाट प्रहरी निरीक्षक सपना खड्काको कमान्डमा विशेष टोली परिचालन गरिएको थियो। शनिबार दिउँसो करिब 3 बजे प्रहरी टोलीले घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा 15 जनालाई फेला पारेको थियो। कारवाहीको क्रममा प्रहरीले नगद 1,55,000 रुपियाँ पनि बरामद गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान तथा घटनाको थप विवरण अनुसन्धान भइरहेको जनाएको छ। जुवात्ता सम्बन्धी गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र कारवाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नुहाएको परीक्षक विजय श्रेष्ठले बताउनु भएको छ। नेपालको प्रचलित कानुन अनुसार जुवा खेल्ने तथा खेलाउने कार्य दण्डनीय अपराध मानिन्छ। यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया पुरा गरी आवश्यक कारवाही गरिने व्यवस्था रहेको छ। प्रहरीले सार्वजनिक स्थान वा निजी घरमा हुने अवैध जुवातास गतिविधिबारे सूचना उपलब्ध गराउन समेत आग्रह गर्दै आएको छ। ओखलढुङ्गाको ऐतिहासिक तथा धार्मिक स्थल लिप्चु डाँडामा पूर्वधार निर्माण कार्य अघि बढाइएको छ। प्रकृति पूजक बाम्बुले राई र अन्य समुदायको साझा आस्थाको केन्द्रको रूपमा रहेको लिप्चु डाँडामा पूर्वधार निर्माण कार्य सुरु गरिएको छ।
माने भन्ज्याङ गाउँपालिकाले विस्तृत परियोजना नै तयार पारेर लिप्जु डाँडाको संरक्षण, पूर्वाधार विकास र प्रवर्धनमा गतिविधि सुरु गर्न थालेको छ। सोही गाउँपालिकामा रहेको लिप्जु डाँडालाई विशेष गरी स्थानीय बाम्बुले राई समुदायले लिप्जु उपो अर्थात् लिप्जु बाजेको रूपमा मान्दै पितृ र प्रकृतिको पूजा गर्ने प्रमुख पवित्र थलोको रूपमा पुकार्दै आएका छन्। समुद्री सतहबाट 1957 मिटरको उचाइमा अवस्थित सो डाँडालाई अन्य समुदायले समेत समान आस्था प्रकट गर्ने गर्छन्। धार्मिक र पर्यटकको हिसाबले प्रचुर सम्भावना बोकेको भए पनि लिप्जु क्षेत्रमा लामो समयदेखि खानेपानी, विद्युत र अन्य आवश्यक भौतिक पूर्वाधारको अभाव थियो। अहिले माने भन्ज्याङ गाउँपालिकाले सो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध कामहरू थालेको छ। गाउँपालिकाले हालसम्म 60 लाख रुपियाँभन्दा बढी बजेट विनियोजन गरी लिप्जु क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी, पदमार्गको लागि सिँढी, विद्युतीकरण, इन्टरनेट तथा सुरक्षाका लागि सिसिटिभी क्यामेरा समेत जडानको कामहरू सम्पन्न गरिसकेको छ। यसका साथै लिप्जु डाँडामा खुला छाडिने साँढे गोरुहरूको सुरक्षा र संरक्षणको लागि व्यवस्थित घेराबार तथा वासस्थान निर्माण गरिएको छ। क्षेत्रको स्वक्षेत्रको वातावरणीय र धार्मिक महत्त्व जोगाउन लिप्जु सामुदायिक वनलाई धार्मिक वनको रूपमा रूपान्तरण गर्ने प्रक्रिया समेत उपभोक्ता समितिसँगको समन्वयमा अघि बढाइएको बताइएको छ। काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी महापरीक्षक रविन विष्टका अनुसार बनेपा नगरपालिका 8 स्थित अरणीको राजमार्गमा शनिबार राति करिब 8 बजे दुलीखेलबाट बनेपातर्फ जाँदै गरेको 62P 4813 नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक मा भारत गाउँपालिका 6 घर भएर हाल बनेपा नगरपालिका 4 नाला बस्ने 27 वर्षीय नवीन घिसिङ र पैदल यात्री दुवै घाइते भएका थिए। घाइते दुवैलाई उपचारको लागि बनेपा स्थित शेर मेमोरियल अस्पताल लगिएको थियो। पैदल यात्रीको परिचय खुलेपछि उनी बनेपा नगरपालिका 7 का 72 वर्षीय ज्ञानलाल मानन्दर रहेको बताइएको छ। प्रहरीका अनुसार मानन्दरलाई राति थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ। मोटरसाइकल चालक घिसिङको सोही अस्पतालमा उपचार भइरहेको छ। ज्यानजी आन्दोलनको क्रममा नखु कारागारबाट भागेका कैदी नक्कली सुन देखाएर करोडौँको रकम ठगी गर्ने अभियोगमा पक्र परेका छन्। पक्र पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 1 घर भएर काठमाडौँको नयाँ बस पार्क बस्ने 28 वर्षीय अनिस्थापा मगर रहेका छन्। उनलाई टोखा 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ प्रहरीले जनाएको छ। मगरले नक्कली सुनलाई सक्कली सुन भन्दै 1,39,00,000 रुपियाँ ठगी गरेको पनि प्रहरीले बताएको छ। उनको साथबाट नक्कली सुन 865 ग्राम समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप भएको छ। उनी बलात्कार कसुरमा कारागार चलानुभएका व्यक्ति पनि हुन्। जेएनजी आन्दोलनमा उनी नक्खु कारागारबाट फरार भएका थिए। हवस् त, हजुरको रेडियो 102.1 MHz कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
3: चर्चित गायक गायिकाहरू सामी केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमा नम्बर वान दाना
1: हे पोषक दाना नम्बर वान दाममा सबै भन्दा कम
2: हो नि
3: कृषिमा क्रान्ति लिएर आयो नाचौ अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षरोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
7: आउनुहोस् पानी संरक्षण गरौँ प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

स्वर टङ्कामाया श्रेष्ठ, सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली मेरो।

0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।
1: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रममा उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामे छाप खबरपछि करिब 5 बजीसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौँ। आज आइतबारको बसाई तपाईँकै रोजाइका मिठा रमाइला मान्छुने गीतहरू बज्छ। तपाईँले 0440 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँ यो समय उकाली उराली लेखबेसे भइराख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौँ कार्यक्रममा मिठा र माइला मनसुने त्यसका गीतहरूको साथसाथै तपाईँसँग यो करिब 45 मिनटको समय सहयात्रा गर्छौँ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा कोशी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो

छेउमा आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश जस्तै कमेन्ट पछाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आज आइतबारको बच्चा तपाईँकै रोजाका गीत बच्छ, मैले तपाईँलाई भनिसकेको छु। फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना कर्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको सुरुवातमा एकदमै मिठो तिम्रै लागि हो एक नारायण भण्डारी, अन्जु पन्त र विनोद बाजुरालीको आवाजमा रहेको गीत रहेको छ। यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्छौँ, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा राख्यौँ, तिम्री लागि हो भन्ने बोलको गीत रहेको थियो। अन्जु पन्त अनि विनोद बाजुवालीको आवाजमा रहेको गीत रहेको थियो भने एक नारायण भण्डारीको सङ्गीत र लय पनि एक नारायण भण्डारीकी रहेको थियो। एकदमै मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ। तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले आफूलाई मनपर्ने तिजका गीतहरू चाहिँ रोजाइमा पाल्न सक्नुहुन्छ र आफ्ना आफन्तजन साथी सङ्गीलाई तपाईँले सम्झन पनि पाउनुहुन्छ। आज तिजको चाहिँ दरखाने दिन पनि रहेको छ। धेरै सबैजना दिदीबहिनीहरू जम्मा भएर साथीसँगै सबैजना जम्मा भएर एकै ठाउँमा बसेर मिठा परिकारहरू बनाएर खाने तर्खर पनि गरिराख्नु भएको छ होला भन्ने लागेको छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी,
0: नमस्ते। नमस्कार देवजी, सन्चै आरामै हुनुहुन्छ? के छ खबर बिहानदेखि अहिलेसम्म बताउनुहोस् न।
1: एकदम राम्रो, रमाइलोसँग दिन बितेको छ, एकदम ठिकै छ भन्नुपर्छ है दिदी हजुर। अहिले चाहिँ पानी छिटाएको थियो अघि भर्खर, अहिले धुमधुमै भइरहेको छ भन्नुपर्छ। भरे चाहिँ पानी ठुलो पर्छ कि जस्तो छ भन्नुपर्छ है त।
0: ल, अब भरे चाहिँ पानी ठुलो पर्छ कि भन्दै हुनुहुन्छ। अब तिजको बेलामा पानी त त्यति धेरै फेरि ठुलो पर्नु पनि भएन
1: हजुर, नपरेदेखि हुन्थ्यो भन्न चाहन्छु है। दिदी बहिनीहरूलाई यसो भोलि फेरि नरमाइलो हुन्छ, मन्दिरहरू जान आउन पनि गाह्रो हुन्छ, त्यति सहज पनि हुँदैन, रमाइलो हुँदैन। पानी चाहिँ नपर्दै नि हुन्थ्यो भन्न चाहन्छु है त दिदी हजुर।
0: ल, पक्कै पनि अब देवजीले दिदी बहिनीको लागि मन्दिर जान आउन अब वर्ष दिनको पर्वलाई चाहिँ होइन आत्मैदेखि अर्थात् हर्ष उल्लासका साथ मनाउनको लागि भए नि पानी नपरोस् भन्ने कामना गर्नुभएको छ।
1: हजुर हजुर, पक्कै पनि।
0: ल ठिक छ, अब पक्कै शिवजीको पूजा हो भोलि विशेष गरी होइन, हाम्रो शिवजीले पानी त्यति धेरै पार्नु पनि हुन्न होला, दिदीबहिनीको रमाइलोलाई चाहिँ बुझ्नुहुन्छ कि जस्तो लाग्छ। अब हेरौँ के हुन्छ
1: हजुर। एकदम म प्रार्थना गरिरहेको छु, गर्छु पनि, अझै पनि पानी नपरोस्। अब चाहिँ हामीले नमनाए पनि दिदी बहिनीहरू, आमा दिदी बहिनी भोलि राम्रो रमाइलो गर्नलाई अब चाहिँ पानी चाहिँ नपरोस् भनेर चाहिँ प्रार्थना गर्छु भन्नुपर्छ है त।
0: ल ठिक छ देवजी, हाम्रो लागि तपाईँले अब यदि धेरै आफ्नो विश्वासिलो भगवान् भनौँ न होइन, उहाँप्रति चाहिँ यो आस्था राखिदिनु भएको छ, मागिदिनु भएको छ, भन्नुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। खाजा भइसक्यो कि बाँकी छ? मेरो पनि भइसकेको छ। ल, अब मिठा तिजका गीतहरू बस्छ, आज कुन चाहिँ गीत सुन्न मन छ त हाम्रो देवजीलाई?
1: आज चिटिकै भाछु रे भन्ने चाहिँ सुन्न अनि सुनाउन चाहन्छु है दिदी हजुर।
0: ल, चिटिकै भाछु रे, सिन्धुमल्लको आवाजमा रहेको गीत बज्ने हो त
1: हजुर। एकदमै अब भोलि अब कति आधै चिटिकै परेर ट्राई गर्दै छ कति, होइन आज कति डर पनि खाँदै हुनुहुन्छ, कति भरे खाने तयारी पनि गर्दै हुनुहुन्छ, उहाँहरूको लागि पनि विशेष गरी अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुहोस् है।
0: ल ठिक छ, अब अरू दिदीबहिनीहरू त चिटिकै भोलिको लागि कसरी चाहिँ कपडा लगाउँदा अथवा साडी लगाउँदा कस्तो हुँदाखेरि कुनै एङ्गलमा हिँड्दाखेरि कस्तो देखिन्छ भनेर अझै रमाइलो गर्दै हुनुहुन्छ होला, पक्कै हाम्रो देवजीले भन्नुभयो जस्तै होइन। अब सबैजना भोलि एकै दिन त भ्याइँदैन, अब भोलि एक दिनको लागि आजदेखि चाहिँ कसरी लाउने, कुन तरिकाले लाउने, अथवा दिदीबहिनी धेरै हुनेले एउटै चाहिँ लाउनुपर्छ यी पनि भन्दै हुनुहुन्छ होला होइन। सबै तयारी भइसकेको छ होला दिदीबहिनीहरूको, पक्कै राम्रो रमाइलोसँग बनाउने तरकारी गरिराख्नु भएको छ। ठिक छ, अब यो गीत कार्यक्रममा बज्नेछ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न त।
1: हुन्छ, विशेष गरी सम्झनु पर्दा दिदीहरूकै लागि भन्न चाहन्छु, अनि दिदी सम्झना खड्गीको लागि, हजुरको रेडियो ओली युनिटको लागि भन्न चाहन्छु, अनि मेरो छोरीहरू ममता माझी, अस्ता माझीको लागि, छोरी पासाङ डोल्मा तामाङको लागि पनि यसको धेरै धेरै शुभकामना है। नानीहरूलाई पनि भोलिको लागि तयारी आजदेखि गर्दै गर्नुहोला भन्न चाहन्छु, र अनि बहिनीहरू थापा मगर, रोशनी थापा मगरको लागि गरम्बादेखि सुन्दै होला, उनीहरूको लागि पनि तिजको शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी निर्मला मगर, निर्मला लामा अनि साथी निर्मला पौडको लागि पनि ह्याप्पी तिज भन्न चाहन्छु। र अनि साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि सम्झना बहिनी सम्झना प्रधानको लागि, अनि त्यस्तै गरी र मलाई जे माथि हुने तिमी नचिनी सम्पूर्णको लागि, नगिना थापा नायनको लागि पनि हेर्दै साथी भन्न चाहन्छु। जापानदेखि सुन्दै हेर्दै होला तारायोगीको लागि, यता सिन्दु घेरदिङको बहिनी रियायोगीको लागि पनि भन्न चाहन्छु, साथी सरस्वती सुनवारको लागि पनि भन्न चाहन्छु, लगायत सबै सबैको लागि ह्याप्पी तिज। अब बजनी गीत सुनेर इन्जोय गर्नुहोला भन्दै छुट्टी ल। नमस्ते भाइ।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सिन्धुली जायाजुलीदेखि हुनुहुन्थ्यो। उहाँले चेट्टिके भाचुरे भन्ने सिन्धु मल्लको आवाजमा रहेको गीत रोजाइमा पार्नु भएको छ। सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। आजको व्यवसायमा मिठा रमाइला तिजका गीतहरू बस्छ। तपाईँले सम्भव तिजका गीतहरू रोज्न पाउने भोलि कार्यक्रम लोकोसेलीसम्म छ, अनि अर्को वर्ष मात्रै रोज्न पाउनुहुन्छ। त्यो हुँदाखेरि तपाईँलाई सुन्न मन लागेका तिजका गीत रोजाइमा पार्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु भन्दै थिएँ, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ धेरै साथी फेसबुक लाइभबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रम उकाली उरालीको विषयमा छौँ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, विशेष गरी दर खाँदै नाच्दै गरिराख्नु भएको छ होला। पक्कै अब वर्ष दिनको पर्वमा दिदीबहिनी रमाउनै पर्छ होइन, त्यही भएर पनि हाम्रो कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला। कार्यक्रममा पनि त्यसका कस्ता गीतहरू चाहिँ बजिरहेका छन् भनेर पनि तपाईँ सुन्दै हुनुहुन्छ होला भन्ने लाग्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो, टेलिफोन सम्पर्कमा समस्या हो अथवा साथीहरू जानुभएको? ठिक छ, यति बेला हामी धेरै अब प्रतीक्षा गर्दैनौँ, किनकि देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ। चिट्टिकी भाचुरे सिन्धु मल्लको आवाजमा रहेको गीत बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको मेटो गीत लिएर फेरि आउनेछौँ।

0: कार्यक्रममा हाम्रो देवजीले रोज्नु भएको थियो चिटिकै भाछुरे सिन्धुमल्लकको आभासमा रहेको गीत थियो यो। एकदमै मिठो गीत कार्यक्रममा बजिसकेको छु, पालो तपाईँको रहेको छ। तपाईँकै रुचाइका मिठा रमाइला तिजका गीतहरू बजिरहेका छन्। धेरै साथी फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, धेरै साथीले हामीलाई फोन प्रयास पनि गरिराख्नु भएको छ होला। कतिपय साथी अब दरखाने कार्यक्रममा व्यस्त पनि हुनुहुन्छ होला जस्तो लाग्छ। व्यस्त भए पनि तपाईँको गाउँ बस्तीतिर अब दरखाने कार्यक्रमको चहलपहल के छ, कस्तो छ, तिज मनाउने तपाईँको तयारी के छ, तपाईँले हामीलाई त्यो पनि जानकारी दिन सक्नुहुन्छ। अब विशेष गरी पछिल्लो समय चाहिँ तिज अब पहिला जस्तो अलि रमझम रमाइलो होइन, सबैजना भेटघाट हुने त छँदैछ, तर विगतको वर्षहरूमा हामीले मनाइएका तिजहरूभन्दा अहिलेको पछिल्लो समयका तिजहरू पर्वहरू अलिक केही फरक खालको छ होइन पनि भन्न चाहन्छु। तपाईँले कसरी मनाउँदै हुनुहुन्छ, के छ तपाईँकोतिरको अवस्था, होइन मौसमले तपाईँलाई अब भोलि तिज मनाउन साथ दिन्छ या दिँदैन, तपाईँले त्यो विषयमा पनि भन्न सक्नुहुन्छ। हुन त अब मौसमले साथ हामीलाई दिन्छ दिँदैन भन्ने कुरा भोलि नै थाहा हुन्छ, आज नै त हामीलाई थाहा हुँदैन, तर आजको दिनमा चाहिँ पानीहरू परेको छ कि छैन, घाम लागेको छ कि छैन, के छ के हुँदैछ, तपाईँले जानकारी दिन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर,
1: नमस्कार।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? सजनाजीको खबर के छ त ल भन्नुहोस्, तपाईँको खबर के छ भन्नुहोस् भने। हजुर हजुर, मेरो आवाज सुन्नु भएको छैन हो सजनाजीले? ल, खाजा खानु भयो कि छैन त, अझै पनि कार्कुरो छ आवाज। मैले खाइसकेँ। अनि हाम्रो सपनाजीले किन हाम्रो सजनाजीले दर खाने कार्यक्रम सुरु गर्नुभयो कि खाइसक्नु भयो कि बाँकी नै छ ल भन्नुहोस्। हजुर, खाएको छैन, तयारी छैन,
1: तयारी छ, अब घर गएर खाने।
0: अहिले चाहिँ कता हुनुहुन्छ त नि?
1: अहिले बाख्रा चराइरहेको
0: छु। ए, त्यही भएर जङ्गलतिर हुनुहुन्छ। भोलिको तयारी के छ, के हुँदैछ भन्नुहोस्। अब यति बेला जङ्गलमा भए पनि अब भोलिको लागि अब जस्तो कि गाउँघरमा हुने आमा दिदीबहिनीहरूले चाहिँ भोलि एक दिन भयो नि थकाइ मार्ने, सबैसँग रमाइलो गर्ने, घाँसहरू गाईबस्तुलाई अब आजै तयारी गर्नुपर्छ है, भोलि त घाँस काटिँदैन भन्ने पनि छ होला, के छ? पूजा गर्न जाने हाम्रो सजनाजी पनि जानुहुन्छ। म जान त जान्छु, तर कहाँ जान्छु, कुन ठाउँ जान्छु भन्ने मेरो अहिलेसम्म कुनै ठेगान छैन है सजनाजी। अब त्यहीँ आउँ भने पनि भोलि अब 10 बजेको कार्यक्रममा पनि तपाईँको बस्तीतिर कसरी तिज मनाउँदै हुनुहुन्छ भन्ने कुरा नि हामीले जानकारी पाउनुपर्ने हुन्छ होइन। त्यही भएर त्यसपछि हेरौँला, भ्याइएछ भने आउँला है सजनाजी।
1: हुन्छ
0: ल ठिक छ, अब मन्दिर जाने तर्कर छ, मन्दिरमा गएर बर चाहिँ के माग्नुहुन्छ त नि भोलिको लागि, भन्न मिल्छ होइन, मिल्छ होला नि त। मैले बुझ्नुपर्ने हो, ल त्यसो भए मैले बुझिसकेँ। अब हाम्रो सजनाजीले भोलि मन्दिरमा गएर के माग्नुहुन्छ भन्ने कुरा मैले बुझिसकेँ। अब तपाईँले नभनेपछि मैले नि जे बुझेँ मेरै मनलाई थाहा छ, मैले नै राख्छु। ल ठिक छ सजनाजी, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भइसकेको छ। आज कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? नवराते फुले भन्नुभयो, ल हुन्छ, हामी गीत कार्यक्रममा राख्छौँ, यहाँले साथीहरूलाई सम्झनुहोस्।
1: सर्वप्रथम त दिदी हजुरकै लागि अनि प्राविधिकमा जो हुनुहुन्छ उहाँको लागि, मेरो घर परिवारमा हुनुभएको आमा बुबा दिदी दाई लगायत मेरो प्यारो प्यारा साथीहरूमा, चना सिजना सन्तोषी सरिता
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो साथी सजना पहरेजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले नौराते फुली भन्ने बोलको गीत एलिना चौहानको आवाजमा रहेको गीत रोजाइमा पार्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सोही गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। तपाईँले 048 40 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ देश विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुनेर हामीलाई साथ पनि दिइराख्नु भएको छ भन्ने लाग्छ। यति बेला हामी कार्यक्रममा मिठा गीत सङ्गीतको साथसाथै तपाईँलाई हामीले मनोरञ्जन दिइराखेका छौँ। साथी कोही आउनुहुन्छ भने हामी कार्यक्रममा साथीलाई सहभागिता जनाउनेछौँ भन्दैछु, तर यति बेला चाहिँ हामी कार्यक्रममा एकदमै मिठो गीत तर्फ नै लाग्न चाहन्छौँ कि जस्तो लाग्यो, किनकि हाम्रो सजनाजीले गीत रोजिसक्नु भएको छ। यो नवरते फुली भन्ने बोलको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौँ।

0: कार्यक्रममा हाम्रो सजना पहरेजीले रोजाइमा पार्नुभएको थियो नवराते फुली भन्ने बोलको गीत रहेको थियो। एलिना चौहान रचना रिमाल, त्यसै गरी मेलिना मैनाली र दिपिका बैम्बको आवाजमा रहेको गीत यो तपाईँको माझमा राख्यौँ हामीले। यो गीतपछि फेरि पनि तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ। हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौँ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोला। तपाईँलाई कुन चाहिँ गीत सुन्न मन छ तपाईँले फोन गरेर रोजाइमा पार्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। रामजी घिमिरेजीको कमेन्ट प्राप्त छ, नमस्कार, सुन्दैछु है, चितवनबाट अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला सपना तामाङजी, उहाँ पनि लेख्नुहुन्छ, हजुर नमस्ते, नमस्कार, सुन्दैछु है, यता सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ भन्दै हुनुहुन्छ। म हाम्रो सपनाजीको कमेन्ट वाचन गर्दैछु। सपनाजीको कमेन्ट तलमाथि भइरहेको छ, साथी हुनुहुन्छ भने हामी साथीलाई लिनेछौँ है, केही समय बाँकी छ। हेलो, आइसक्नु भएको छ भन्दै हुनुहुन्छ। हेलो हेलो, साथी त हुनुहुन्छ तर बोल्नुहुन्न, उहाँलाई विशेष धन्यवाद। यति बेला सपना तामाङजी लेख्नुहुन्छ, नमस्ते नमस्कार, सुन्दैछु, सिन्धुलीबाट सपना तामाङ हो। नारीको महान पर्व हरितालिका तिजको सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। हाम्रो सपनाजीलाई पनि हरितालिका तिजको पावन अवसरमा धेरै धेरै शुभकामना, साथै सम्पूर्ण हिन्दू नेपाली नारीहरूको लागि पनि हाम्रो मेरो व्यक्तिगत तर्फबाट, साथै हजुरको रेडियोको परिवारको तर्फबाट पनि सम्पूर्ण नेपाली नारी दिदीबहिनी आमाहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: दिदी नमस्कार। हो
0: नमस्कार, हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: तिलकको वाइटी अनि तिलकको वाइबा
0: सिन्धुली। अनि अनि के छ ल भन्नुहोस् त, तिलक जी धेरै पछि आउनु भयो त।
1: म त दिदी अनि आज भोलि गाउँतिर हो, त्यही भएर यसो प्रोग्राम सुनेको, हजुरको प्रोग्राम आइरहेको छ,
0: ल ठिक छ। अनि हाम्रो तिलकजीको चाहिँ विशेष घरमा आज तिजको चहलपहल कस्तो छ, के हुँदैछ, दिदीबहिनी आउनुभयो कि भएन, अथवा तिजै मनाउनुहुन्न, के छ ल भन्नुहोस्।
1: सबै ठिकै छ हो दिदी, अब दिदी बहिनी काठमाडौँ छ अहिले, लगभग त्यस्तो चहलपहल त छैन, समग्रमा सबै ठिकठाक छ भन्नु पऱ्यो है दिदी। अनि हजुरको कस्तो छ?
0: मेरो पनि यस्तै छ, ठिकै छ, समग्रमा अहिलेसम्म राम्रै छ भन्नुपर्छ। अब यस्तै छ, तिज लाग्दैछ, विशेष गरी अब तिजका गीतहरू सुनेपछि तिज लागेको जस्तो त भइ नै हाल्छ, यस्तै छ भन्नुपर्छ।
1: ओके छ त दिदी, ल हजुरलाई तिजको चाहिँ शुभकामना छ है मेरो तर्फबाट।
0: ल तिलकजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथी, तिजको शुभकामना दिदीलाई दिनको लागि चाहिँ फोन लाग्यो, तर बोलाउन चाहिँ फोन लागेन त।
1: आमै हजुरले बोलाउने मन किन नहुनु नि दिदी, छ नि, आउनु न नाकाजोलीतिर, मतलब सिन्धुलतिर एकदम तिजको चाहिँ लहर लागिरहेको छ, तपाईँ पनि आउनुभयो भने झन् बेजोड रमाइलो हुन्छ भन्न चाहन्छ है दिदी।
0: आउने मन रहर थियो होइन, आउनलाई इच्छा पनि थियो तिलकजी, नभएको होइन होइन, तर कहिलेकाहीँ समय परिस्थिति र हरेक कुराले जे गर्छ यस्तै गर्छ, हेर्नुहोस् अहिले जे भइरहेको छ यस्तै छ भन्नुपर्छ। फेरि यस्तो छ, यस्तो छ तिलकजी, अर्कोतर्फ सम्झिने हो भने चाहिँ जस्तो कि अब हामी नै तिज मनाउन जाने अथवा बिदामा चाहिँ अब पर्व मनाउन गयौँ भने फेरि यतातिरको तिज विशेष कार्यक्रम हरेक ठाउँमा कस्तो भएको छ कि छ, अथवा विगतको वर्षको तिज अहिलेको वर्षको तिज के कसरी मनाउने तर्खर थियो, अथवा कसरी मनाइँदैछ र भोलि अब कसरी मनाउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ, जस्तो कि म अब सिन्धुली आएको भए सिन्धुलीको चाहिँ जस्तै एउटा सीमित ठाउँको मात्रै मलाई थाहा हुन्थ्यो होइन, पोहोरको भन्दा अहिले चाहिँ सिन्धुलीमा यसरी तिज मनाइयो है अथवा यस्तो थियो भन्ने मात्र थाहा हुन्थ्यो। अब जस्तो कि म यहाँ भइसकेपछि चाहिँ हरेक ठाउँको तिजको गतिविधि चाहिँ अन्य साथीहरूले बताउन हुन्छ नि त, अनि त्यो भएर पनि मैले चाहिँ अब साथीहरूकै तिजको कार्यक्रम के छ कस्तो छ कस्ता खालका कार्यक्रमहरू गर्दै हुनुहुन्छ यसो बुझौँ भनेर पनि मैले चाहिँ छुट्टी लिएन।
1: दिदी कार्य व्यस्ततामै रहे तापनि आफ्नो ख्याल गर्नु होला होइन, हरितालीका तिजलाई राम्रोसँग मनाउनु होला। तथा चाहिँ यसपालि पनि फेरि तिज आएको छ, तिजको विशेष विशेष हजुरलाई तर्फबाट शुभकामना र रेडियो परिवारलाई पनि मेरो तर्फबाट चाहिँ शुभकामना है तिज दिदी।
0: ल तिलकजीलाई मेरो व्यक्तिगत तर्फबाट साथै रेडियोको परिवारको तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ, साथै यहाँको परिवारमा रहनुभएका दिदीबहिनी आमाहरू सबैको लागि है त। ल समय कम छ, म कार्यक्रमतर्फै लाग्छु। आज कुन चाहिँ गीत सुन्न मन छ?
1: आमा गीत रोज्नु पर्ने हो दिदी।
0: हजुर ल त्यसको गीत कुन चाहिँ सुन्न मन छ भन्नुहोस्।
1: तिज गीतहरू त खासै त्यति धेरै त अब यो भन्ने त थाहा छैन, तै पनि ठ्याक्कै अब एउटा गीत बजाइदिन्न त दिदी, अब रोज्नै पर्ने रहेछ क्या अरे कार्यक्रमको नियम होइन।
0: ल त्यसो भए तिजको रहर आयो बरीलाई गीत बज्छ है त।
1: सुन्नु दिदी
0: हजुर,
1: एउटा गीत ठ्याक्कै आइहाल्यो मनमा होइन, त्यो हङकङको सारीले नेपालको धुलो उडाउने भन्ने सङ्ग बजाइदिनु, त्यो गायक गायिका चाहिँ मलाई ठ्याक्कै चाहिँ याद भएन किन भएन, त्यो सङ्ग बजाइदिनु न।
0: किन अहिले हङकङको साडीले नेपालको धुलो उडाउने गरी किनिदिनु भयो कि क्या हाम्रो तिलकजीले पनि?
1: त्यस्तो त होइन दिदी, ठ्याक्कै दिमागमा आइहाल्यो
0: कि। ल ठिक छ, यो गीत कार्यक्रममा बस्छ, समय कम छ, गीत पनि थोरै बज्ने भयो, साथीहरूलाई चट्टमा सम्झनुहोस्।
1: अब साथीहरूलाई सम्झिनु भन्दा पनि विशेष गरी रेडियो परिवार सबैलाई विशेष गरी तपाईँलाई र मलाई मेरो स्वरबाट चिर परिचित सम्पूर्णलाई अनि मेरो परिवारलाई भन्दै छुट्टिन्छु दिदी।
0: लास्ट धन्यवाद नमस्कार। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलकजी, सिन्धुलीबाट हुनुहुन्थ्यो। अब कार्यक्रमको लगभग अन्त्यतिर छु, म केही साथीको कमेन्ट छ छोटोमा वाचन गर्छु। हिराबहादुर लकाईजीले सुन्दैछु कार्यक्रम बुटोलबाट भन्नुभएको छ। त्यसै गरी धर्मराजजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, त्यसको सबैलाई शुभकामना ल भन्दै हुनुहुन्छ। मैले सबै साथीको मेलै लाएर चाहिँ कमेन्ट वाचन गर्न सकिनँ, समय कम छ। मेनु लम्तडी मगरजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु है पाल्पा पालुङ घर भई हाल भने साउदी अरबबाट भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। त्यसै गरी टेक बहादुर पुमाजीले पनि नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 भन्दै हुनुहुन्छ। त्यसै गरी देवेन किशोर अन्जानजीले पनि कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैलाई भन्नुभएको छ, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। आजको बसाइमा जति पनि साथीहरूको कमेन्ट वाचन भयो यदि छुटेको छ भने पनि भोलि पर्सिका बसाइमा तपाईँका कमेन्ट वाचन हुनेछ भन्दै कार्यक्रममा सहभागी हुने साथी देवमाझी, सपना पहरीजी, सजना पहरीजी, त्यसै गरी तिलक वैभाजी हुनुहुन्थ्यो, उहाँहरू तिनैजनालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उकाली उडाली अवधि बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो तिलकजीले रोज्नु भएको हङकङको साडीले नेपालको धुलो उडायो भन्ने बोलको गीत रोचेमा पार्नु भएको छ। तिलक ओली र आरती खड्काको आवाजमा रहेको गीत छ, लय र सङ्गीत भने तिलक ओलीकै। यो गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाइबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी
2: भाडा कताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: किसानको पक्षमा अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शङ्खुवा सभा रेडियो लाली 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz विदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
9: आजको समृद्धको पथ खोज्ने क्रममा चाहिँ कुनै एउटा ठाउँको चाहिँ विशेष गरी ब्रान्ड बोल्ने प्रयास गरेका छौँ हुन त नेपालका कतिपय कृषि उपजहरूका आफ्नै खालका ब्रान्ड बनेका छन् जस्तो कि फर्पिङको नासपाती भने जस्तै अरू पनि केही ठाउँहरू छन् हामीले आज अगाडि भने जस्तै फर्पिङको नासपातीको विषयमा चाहिँ आज हामीले अलिक बढी केन्द्रित हुँदैछौँ र त्यहाँको समृद्धसँग जोडिएको नासपातीको ब्रान्डको कुरा र त्यहाँका किसानहरूले नासपातीको लागि गर्दै गरेको योगदान र सरकारी क्षेत्रबाट चाहिँ के अपेक्षा गरेका छन् भन्ने खालको विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ हुन त नेपालका कुनै न कुनै ठाउँहरू अथवा सबै ठाउँहरूमा चाहिँ कुनै न कुनै विशेषता बोकेका हुन्छन् नै यसमा पनि आफ्नै ब्रान्ड बनिसकेका ठाउँहरूलाई चाहिँ अब चाहिँ प्रबन्धनको खाँचो छ यसलाई चाहिँ प्रसारको खाँचो छ भन्दै गर्दा चाहिँ ब्रान्ड बनिसकेको छ त्यसलाई चाहिँ थप व्यवस्थापनको खाँचो छ र टेक्निकल रूपमा आउन सक्ने चाहिँ चुनौतीहरूलाई चाहिँ कसरी सामना गर्न सकिन्छ र प्राविधिक रूपमा चाहिँ त्यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने खालका कुराहरूको चाहिँ खाँचो छ भन्ने खालका कुराहरू औल्याउन पनि आवश्यक छ भनेर पनि आज हामीले पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाँदै गर्नुभएका एकजना उद्यमी राधाकृष्ण थापाकाईलाई आज हामीले स्टुडियोमा निम्तेका छौँ उहाँ चाहिँ छैमले मा चाहिँ नासपाती खेतीका प्रबन्धनकर्ता पनि हुनुहुन्छ। उहाँ आफै पनि नासपाती खेती गर्दै हुनुहुन्छ र अन्यहरूलाई प्रेरित गर्ने काम पनि गर्दै हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ विशेष गरी फर्पिङ क्षेत्रको चाहिँ समृद्धसँग जोडिएको चाहिँ नासपाती र हुन त लप्सीको पनि कुरा हुन्छ। दक्षिणकाली नगरपालिकाभित्र चाहिँ अत्यधिक मात्रामा लप्सी फल्ने गर्छ र लप्सीबाट पनि समृद्ध आय आर्जन गर्न सकिएको छ र लप्सीलाई पनि थप व्यवस्थित गर्न सकेको खण्डमा चाहिँ अझै त्यसले दिन सक्ने रोजगार त छँदै नै छ भन्ने खालको कुरा पनि आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै फर्पिङ र नासपातीको चाहिँ पर्यायवाची शब्द भने जस्तै चाहिँ हामीले एकअर्काका पूरक छन् भन्ने खालको विषयलाई चाहिँ हामीले समष्टिगत रूपमा समेटिएको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। नासपाती लह लह फल्दै गरेको यो समयमा चाहिँ हामीले नासपातीसँग सम्बन्धित एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ र जसको छैमले भन्ने ठाउँ चाहिँ नासपातीको लागि विशेष ब्रान्ड पनि छ भन्ने खालको विषय पनि रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा अतिथिसँग यिनै विषयमा छलफल गर्नेछौँ। हामीसँगै रहनुहोला।
10: फर्पिङको नासपाती भन्ने बित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ। भाजाउले टोपी, खोकनाको तेल, टोखाको चाकु र फर्पिङको नासपाती अहिले पनि सर्वसाधारणको मन मनमा छ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मे हम्मे छ, तर परम्परागत तरिका अपनाएका फर्पिङका किसानले भने अझै पनि नासपातीको महत्व जोगाइरहेका छन्। उद्यम व्यवसायमा कृषिलाई सबैभन्दा उत्तम मानिन्छ, त्यसै कारण भन्ने गरिन्छ उत्तम खेती मध्यम व्यापार। हिजोका दिनमा खेतीपाती गर्ने व्यक्तिको हाम्रो समाजमा सम्मान बढी थियो। जीविकामुखी खेती मात्र हुँदा पनि कृषिले हाम्रा कैयन परिवारलाई पालेको थियो। जति बेला अन्य क्षेत्रमा संलग्न हुने कुनै सम्भावना थिएन, खेती नै एकमात्र विकल्प थियो। अहिले खेतीको विकल्पमा सेवा क्षेत्रमा जाने चलन बढेको छ। अहिले सेवा क्षेत्रमा रहेका कैयन व्यक्तिको अघिल्लो पुस्तासम्म कृषिमा सीमित रहेको अनुभव छ। मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्र भइकन पनि यसमा राज्यको ध्यान भने जस्तो पुगेको देखिँदैन। किसानका उत्पादनले सजिलै बजार नपाएका कारण र यस क्षेत्रमा गम्भीरतापूर्वक लाग्न चाहने व्यक्तिहरू समेत विमुख हुने खतरा बढिरहेको छ। यसो भन्दै गर्दा विभिन्न ठाउँका उपजको आफ्नै विशेषता छ र आफ्नै ब्रान्ड छ, जस्तो कि फर्पिङको नासपाती। फर्पिङमा नि छैमलेको नासपातीको विशेषता छुट्टै र विशेष छ। नासपातीका लागि फर्पिङ भनेर चिनिए पनि उत्पादनका दृष्टिले काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर 8 छैमले अझै बढी प्रख्यात छ। दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा पनि नासपाती उत्पादन अत्यधिक हुने गर्छ। परम्परागत नासपाती हुँदै आएकोमा यहाँ पछिल्लो समय नासपातीको ब्लक सुरु भएपछि किसानको मुहारमा खुसीको चमक देखिएको छ र किसानहरू आफ्नो पेसा र भइरहेको उत्पादनलाई अझै व्यवस्थित बनाउन लागिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत छैमलेलाई नासपाती ब्लक बनाएपछि अझै किसानमा जागरण आएको देखिन्छ। जहाँ कम्तीमा 1 रोपनी बढी नासपाती खेती गर्ने किसान सहभागी गराएर 2000 रोपनीमा नासपाती ब्लक बनाइएको छ। मुख्यतया नासपाती खेतीको क्षेत्र विस्तार, पशुधन, बाढी संरक्षण, बगैंचा व्यवस्थापन, नर्सरी निर्माण र रोग नियन्त्रणका कार्यक्रमहरू यस ब्लकभित्र समेटिएका कार्यले पुस्तौंदेखि भइरहेको खेतीमा थप जागरण आएको देखिन्छ। यसरी सरकारी सहयोगमा ब्लक निर्माण भएपछि नासपाती खेतीमा केही जागरण थपिएकै छ। विगतमा निर्वाहमुखी नासपाती हुँदै आएकोमा छैमलेमा ब्लक निर्माण भएपछि व्यवसायीकरण हुने थप विश्वास गरिएको छ। छैमले गाउँमा 70-80% बढी किसानको नासपाती बगैँचा छ। प्रति घर कम्तीमा 5 बोरदेखि 300 बोरसम्म नासपाती रहेका छन्। नासपातीबाट किसानले राम्रो आमदानी गर्दै आएको देखिन्छ। नासपाती बगैँचाभित्र अन्तरबारीको रूपमा अदुवा, बेसार र पिँडालु समेत लगाउन सकिन्छ। काठमाडौँ लगायत तराईका सहर र भारतमा समेत यहाँको नासपाती खपत हुने गरेको छ। प्राविधिकहरूका अनुसार वर्षैपछि हाँगा व्यवस्थापन गरे स्वादिलो नासपाती फल्छ। राम्ररी जानिएन भने उत्पादन कम हुन सक्छ। यहाँका किसानलाई जति नै नासपाती फले पनि 2 महिना भित्रमै बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ। हुन त केही वर्ष यता नासपातीको क्यान्डी समेत बनाउने कार्य सुरु गरिएको छ। यसको अलावा जाम र जुसको उत्तिकै सम्भावना रहे तापनि किसान सकभर ताजा नासपाती नै बेच्न अग्रसर हुने गरेको देखिन्छ। नासपाती विशेष गरी वर्षाको समयमा गाउँघरमा सजिलै पाइने फल हो। नासपातीमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम र फस्फरस पाइन्छ। रसिलो नासपाती खाँदा गर्मीको समयमा शीतलता महसुस हुने गरेको छ। तौल नियन्त्रण गर्न, छाती पोल्ने समस्याको लागि फाइदाजनक, पाचन प्रणालीमा सुधार ल्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने, पेट सम्बन्धी समस्या भएमा निको पार्ने, कोलेस्ट्रोललाई घटाउने, पत्थरी हुनबाट बचाउने र कब्जियत भएकालाई समेत कम गर्न सहयोग सिद्ध भएको नासपाती स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको छ।
9: रिपोर्टसँगै कार्यक्रममा पुनः स्वागत छ। हामीले छैमलेको महिमा र नासपातीको महिमाको विषयमा हामी रिपोर्टमा प्रस्तुत गरेका थियौँ। हामीले अगाडि पनि भनिसकेका छौँ, आज हामीसँग राधाकृष्ण चापागाई, हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
11: नमस्कार सर,
9: आराम हुनुहुन्छ? छैमले र नासपाती हामीले रिपोर्टमा पनि केही भन्ने प्रयास पनि गरेका थियौँ। वास्तवमा छैमले र ऐतिहासिक नासपाती चाहिँ कसरी जोडिएको छ र अहिले छैमले र नासपातीको जुन हुन त फर्पिङ क्षेत्रभित्र पनि विशेष ठाउँ हो छैमले चाहिँ त्यहाँको नासपातीको चाहिँ अवस्था र ऐतिहासिक पृष्ठभूमिसहित चाहिँ नासपातीको अहिलेको यो व्यवसायीकरण चाहिँ कस्तो अवस्थामा गुज्रिँदैछ अथवा चाहिँ अहिले कसरी चाहिँ किसानहरू जागरुक भएर नासपाती खेती गर्दैछन्?
11: हस् धन्यवाद सर। यो भनिरहँदाखेरि इतिहासबाटै सुरु गरौँ होला, त्यो गर्दा धेरै उत्तम हुनसक्छ। यो उत्पादन कसरी सुरु भयो, कहाँबाट आयो भन्ने विषयमा त म पनि त्यति जान्दिनँ होइन, तर 1950-70 दशकमा हाम्रो चन्द्रज्योति पावर हाउस बनेको छ। यो फर्पिङको नासपातीको सन्दर्भमा चाहिँ चन्द्रज्योति पावर हाउसले अलिकति भूमिका खेल्छ होइन। त्यहाँ चाहिँ के भएको रहेछ भनेदेखि मेरै गाउँका अग्रज काम गर्न जाने हुनुहुँदो रहेछ अनि उहाँ चाहिँ अलि ढिला पुग्ने कि, अनि ओए त किन ढिला पुगिस् त किन ढिला आइस् भनेर त्यहाँका नाइकेले सोध्ने क्रममा, मेरो त घरमा गाई छ, गाईलाई नासपाती टिपेर खुवाउनु पर्छ, अनि खुवाएपछि मात्र म दुध खान सक्छु, नत्र त मलाई त यहाँ काम गरेर मात्रै त बोलाउँदैन काम गर्नलाई त्यतिकै भन्ने क्रममा, अनिखेर हाम्रो यहाँ पुलचोक हरिहर भवनमा चाहिँ हरि शमशेरलाई होइन त्यहाँका मान्छेले हाम्रो महाराजजीलाई नासपाती लिएर आउनु न त के रहेछ त्यो हेर्नु पर्यो भनिसकेपछि ब्रान्ड बनेको हो भन्ने त्यहाँको एउटा किम्बदन्ती
9: चाहिँ
11: 1950-70 दशकमा त्यहाँ निर्माण सुरु भयो। 1970 चन्द्रज्योति पावर हाउस बनेको छ सर, सुरु भएको
9: 50-70
11: बिचको दशक हो यो, ठ्याक्कै यकिन गरेर चाहिँ म पनि भन्न सक्दिनँ त्यो मैले
9: भनेपछि त्यो बेलामा चाहिँ नासपाती मजाले फल्थ्यो भन्ने
11: फल्थ्यो
9: एउटा यो ऐतिहासिकबाट हामी
11: कन्फर्म गर्न सक्छौँ। अनि त्यसपछि चाहिँ विस्तार कसरी भयो भन्ने क्रममा चाहिँ अब त्यहाँ सुरुमा 4 बोट नासपाती थियो, अहिले पनि त्यसको अवशेष बाँकी नै छ होइन, अनि ती 4 बोट नासपातीबाट चाहिँ अनि प्रसार गर्ने क्रममा उस कहाँ भयो म कहाँ किन नहुने, नेपालको खेती भनेको उही देखासिकीमै छ, त्यो कसरी आयो किन आयो त्यसलाई मेहनत कति लाग्छ भन्नुभन्दा पनि उसले चाहिँ यसो गर्यो म किन नगर्ने, यो कारणले केही त घाटा लागेको छ भने मेरो नासपातीको लागि चाहिँ घाटा लागेको छैन। कारण किन भनेदेखि हिजो उहाँ जो नासपाती लिएर यहाँ पुलचोकसम्म आउनुहुन्थ्यो उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने आज चाहिँ हामी त्यही बोटमा 25-50 रुपियाँ केजी पाउँछौँ कि, त्यो 1950-70 दशकमा उहाँले 25 पैसा पाउनुहुन्थ्यो भने अहिले 100 वर्षको दौरानमा हामी चाहिँ यहाँ अहिले होइन 25-50 रुपियाँ केजी उही बोटमा पाउँछौँ। भनेपछि हामीले व्यवसायीकरणमा धेरै फड्को
9: मारिसकेको
11: जालीटोको भनिन्थ्यो होइन, त्यसको केजी भनेको त्यो बेलामा औसत है अन्दाजी होइन 25-30 केजी हुन्थ्यो कि एक डोको भनेपछि त लगभग उस्तै हो।
9: यसरी चाहिँ हाम्रो ऐतिहासिक स्थापना कालदेखि नै आजसम्म आउँदै गर्दा चाहिँ ठ्याक्कै अहिलेको अवस्थालाई चाहिँ कसरी आकलन गर्नु छ यहाँले?
11: त्यो बेला र अहिलेको अवस्थामा समय त धेरै फरक भएको छ होइन, अनि एउटा जागरण चाहिँ के आएको छ भनेदेखि कमसेकम खेती गरियो भने पेट भरिन्छ है,
9: बजार छ भन्ने खालको पनि
11: बजार छ किनभने बिक्री हुन्छ। अनि अर्को कुरा हाम्रो त्यहाँको एउटा मान्यता के छ भनेदेखि यो दसैँलाई उत्पादन हुन्छ नासपाती, अनि दसैँलाई उत्पादन भएपछि के हुन्छ भने मेरो दसैँ चाहिँ मानिन्छ।
9: जस्तो हामीले भनिराखेका थियौँ पुरानो पुस्ता र नयाँ पुस्तालाई सँगसँगै लाने काम पनि गर्नुभएको छ, अहिले नयाँ पुस्तामा जागरण ल्याउने काममा यहाँ लाग्नु भएको छ। हुन त यहाँको पृष्ठभूमि चाहिँ ऐतिहासिकदेखि अथवा चाहिँ पुस्तौँदेखि चाहिँ सँगै जोडिएको पनि भयो, यसलाई अलिकति व्यवस्थित गर्न सकिन्छ अथवा युवाहरूलाई पनि सम्भावना छ है भन्ने खालको सन्देश चाहिँ यहाँले दिन खोज्नु भएको देखिन्छ कि?
11: धन्यवाद सर। यो कुरा चाहिँ म के भन्न चाहन्छु भनेदेखि मलाई
9: सत्यता हो मैले आकलन गरेको
11: हजुरको आकलन सत्य हो, अनि एउटा अर्को कुरा के पनि हो भनेदेखि विगतमा विदेश जा कमा भन्ने धेरै थिए मलाई होइन, तर हाल आएर चाहिँ के भएछ भनेदेखि विदेश गएर पसिना बगाउनुभन्दा मैले 1 बोट कटिङ नासपाती रोपेँ भने त मलाई त्यही फाइदा भयो होइन। र अनि अर्को कुरा यदि मैले त्यो कुरालाई प्रचार गर्नको निम्ति म धेरै पुरानो पनि होइन धेरै नयाँ पनि होइन बिचको परेँ कि, अनि बिचको पर्दाखेरि पुरानोलाई चाहिँ मैले कसरी समायोजन गर्न सकेको छु भनेदेखि हिजोको दिनमा 2058 सालदेखि म लाग्ने क्रममा 2058 सालदेखि लाग्ने क्रममा चाहिँ भयो कुरा के भनेदेखि हाम्रो जिल्ला कृषि विकास कार्यालय थियो तत्कालीन समयमा अनि उहाँहरूले चाहिँ के गर्नुभयो भनेदेखि हामीलाई समस्या त योभन्दा पहिलादेखि नै थियो मात्र के थियो भने हामी काँटछाँट पनि गर्थ्यौँ मलजल पनि गर्थ्यौँ व्यवस्थित थिएन जति व्यवस्थित गर्नुपर्ने त्यो थिएन अनि उत्पादन के हुन्थ्यो भनेदेखि तपाईँको एकदम स्लो क्या एक वर्ष फल्ने एक वर्ष नफल्ने अनि त्यो कुरालाई चाहिँ चिर्ने क्रममा हामीले के गर्यौँ भनेदेखि 1958-59 तिन साल चाहिँ जब हामी भोलिन्टियर खटिसकेपछि मलाई एउटा के ऊर्जा आयो भनेदेखि ए खेतीमा काम गर्दाखेरि धेरै फाइदा रहेछ अरू केही नभन्ने नि कतै बाहिर जाँदाखेरि सर नमस्कार भन्ने चाहिँ हुँदो रहेछ भने मैले जोड्नुपर्ने मैले हात जोड्नु पर्दा कोही अर्कोले हात जोडेर मसँग चाहिँ केही सोध्छ भने म किन नभन्ने मलाई यो उत्साहले चाहिँ प्रेरित भएर आज लगभग कृषि नेपाल सरकारको सर्टिफाइड नै छु र आजसम्म पनि गरिरहेको छु

0: आफैमा म प्रचार प्रसारको क्रममा प्रदेश नम्बर 2 को जितपुर सिमरा उपमहानगरपालिकाको 16 नम्बर वडामा 2 वर्ष त्यहाँको किसानहरूलाई जागरण गराउने काम गरेँ। त्यसपछि तत्कालीन हाम्रो महाङ्काल गाउँपालिका ललितपुरको विगतमा ललितपुरको विकट 11 वटा गाविस भनिन्थ्यो,
1: गोटीखेल
0: कालेश्वर गिन्दी आश्राङ यी एरियामा सहजीकरण गर्ने काम धेरै गरेँ।
1: त्यहाँ म पनि पुगेको छु कि, त्यही भएर सम्झिहाल्छु।
0: धेरै गरेँ, अनि ठुला दुर्लुङ ढुङ्खर्क त्यो एरियासम्म पुगेँ म। अनि त्यो बेलामा चाहिँ उहाँहरूले दिनुभएको त्यो एउटा ऊर्जा हुन्छ नि, सर तपाईँले जस्तो बुझाउन सक्ने क्षमता अनि तपाईँले जस्तो प्र्याक्टिकल्ली देखाउने तरिका सम्भवतः अरूमा पाएन। अहिले त बिर्सेँ होला मैले, त्यो सक्दिनँ होला, तर त्यो बेलामा त्यति ऊर्जा थियो।
1: सम्भवतः यहाँले जैविक खेती प्रवर्धनलाई अलिक बढी जोड दिनुभएको देखिन्छ है।
0: हजुर, म नेपाल सरकारको सर्टिफाइड आइपिएम प्रशिक्षक पनि हो,
1: सहजकर्ता
0: हो। अनि त्यो कारणले अब आइपिएमको त धारणै थियो, सिद्धान्तै थियो, सबभन्दा पहिला शत्रुजीव मित्रुजीव चिन, अनि त्यसपछि किसान दक्ष बन, होइन, जैविक खेती गर, कृषिमा प्रत्येक पटक देखरेख गरेर यी 4-5 वटा सिद्धान्त प्रयोग गरेर गर्ने काम भएको कारणले जैविक खेतीलाई चाहिँ हामीले गर्नु नै पर्छ। त्यो रासायनिकले धेरै माटो बिग्रिसक्यो।
1: जस्तो कि राधाकृष्ण यहाँले भन्दै गर्दा करिब 1 दशक अगाडि कुराकानी गर्छु है, यहाँसँग सम्पर्क हुँदा चाहिँ हामीले त्यो समयमा पनि पत्रकारिता गरेका थियौँ। 1.5 दशकदेखि यो क्षेत्रमा लाग्दै गर्दा यो समयमा 1 दशक अगाडिसम्म चाहिँ आइपिएमको अभियान चाहिँ राम्रो चलेको देखिन्थ्यो क्या त्यसैभरि। हुन त अहिले पनि चलेको होला, तर अहिले चाहिँ त्यो ठ्याक्कै त्यो आइपिएमै भनेर त्यो खालको अभियान चाहिँ अलिक कमी भएको जस्तो देखिन्छ कि, यहाँले के महसुस गर्नुभएको छ?
0: ठ्याक्कै राम्रो कुरा उठाउनु भयो। यो कुरामा चाहिँ हामी धेरै धेरै उत्साहित पनि छौँ र निराशा पनि छौँ, किनभने हिजो तत्कालीन नेपाल सरकार श्रीपाँचको सरकार प्लस नेपाल सरकार भइरहँदा पनि 2075 सालसम्म बाली संरक्षण प्रयोगशाला थियो, बाली संरक्षण निर्देशनालय थियो। हाल त्यो एकदम बाली विकास निर्देशनालय समथिङ के त्यस्तो भएको छ, त्यो ठ्याक्कै चेन्ज भयो क्या। चेन्ज भइसकेपछि त्यसले के गर्ने त भन्दाखेरि स्थानीय सरकारमा धेरै गाह्रो भएको छ, जहाँ कि स्थानीय सरकारमा यो आइपिएम भनेको के हो भन्ने बुझ्ने नै छैन। सबै कानुन स्थानीय सरकारलाई दिएको छ, होइन, अनि स्थानीय सरकारले त्यो आइपिएमको नम्सै थाहा छैन र कानुन पनि थाहा छैन आइपिएमको, र आइपिएम के हो भन्ने बुझाउनु पनि सक्ने अवस्था छैन। कारण किन भनेदेखि जो बुझ्छ त्यसलाई पो बुझाउने, होइन, जस्तो इक्जाम्पल बाँदरको अगाडि नरिवल देखाएर के फाइदा, उसले त आखिर त्यो नरिवल बिगार्ने नै हो। तर नरिवलको भिटामिन प्रोटिन त्यो जति तत्त्वहरू हुन्छ नि त्यो बुझ्ने त बाँदर बाहेक अरूले मात्रै बुझ्छ क्या। अनि हाम्रो उखानै छ नि, के अरे, कागलाई बेल पाक्यो हर्कन बिस्मत भएको छ अहिले, किनकि स्थानीय सरकारमा त्यो आइपिएमको नम्स थाहा नभएर यो भएको हो। नत्र हाम्रो नेपालमा 2054 सालदेखि सुरु भएर अहिले अनवरत रूपमा छ, विगतका हाम्रो नेपाल अधिराज्यभरि विभिन्न गाउँपालिकाहरूमा चाहिँ अहिले पनि लागु छ, नगरपालिकाहरूमा नि अहिले पनि लागु छ। हाम्रै काठमाडौँको किर्तिपुर, चन्दागिरी र हाम्रो शङ्खरापुर नगरपालिकामा अहिले पनि लागु छ, गरिरहनु भएको छ उहाँहरूले। तर हाम्रोमा चाहिँ के छ, विशेष गरी दक्षिणकालीमा भनेदेखि कृषि सम्बन्धीको ध्येय एकदम कम छ।
1: भनेपछि नगरपालिकाले भने जस्तो श्रेय दिएन?
0: म देख्दिनँ
1: दक्षिणकाली नगरपालिका,
0: म देख्दिनँ। आज पनि हिजो बरु गाविस हुँदा श्रीपाँचको सरकार हुँदा केही थियो, किनभने सेवा केन्द्र हुन्थ्यो, सेवा केन्द्रबाट डाइरेक्ट जिल्ला आउँथ्यो, काम हुन्थ्यो। अहिले त के छ, के अरे, नगरपालिका आऊ, नगरपालिकाबाट ज्ञान केन्द्र आऊ, ज्ञान केन्द्रबाट प्रदेश जाऊ, अनि बल्ल सङ्घ आउँछ, अनि त्यो भएपछि त कहाँ कति मात्रै डुल्ने।
1: यहाँले गुनासो गर्दै गर्दा पछिल्लो समयमा चाहिँ जस्तो नास्पातीको ब्लक कार्यक्रम यहाँको ठाउँमा सुरुवात भएको देखिन्छ, केही वर्ष अगाडिदेखि प्रधानमन्त्रीको छात्रगर परियोजना अर्थात् पिएमएमपीबाट चाहिँ नास्पाती ब्लक कार्यक्रम अगाडि बढेपछि नास्पातीले अलिकति बढी व्यवसायीकरणमा अथवा चाहिँ औद्योगिकरणमा चाहिँ प्रवेश गरेको अवस्था हो?
0: सीमित केही हदसम्म प्रधानमन्त्री आधुनिकीकरण योजनाले केही सहयोग चाहिँ गरेको छ, त्यो गर्दै गरेन भन्नु चाहिँ हुँदैन, होइन। तर कस्तो छ भनेदेखि उचित मात्रामा त्यो जति पुग्नुपर्ने हो त्यो चाहिँ नपुगेको, कहाँनिर भनेदेखि तपाईँको

0: नास्पातीको ब्रान्डिङ गर्ने कुरामा चाहिँ केही गरेको छ त्यहाँ त्यहाँबाट जाम जेरी होइन अनिखेर क्यान्डीहरू बनाउने कुरालाई चाहिँ अलिकति सुदृढ भएको छ त्यो कुरा हो होइन तर मात्र प्रशोधन गरेर मात्र त भएन नि उत्पादन पनि त दिनु पऱ्यो नि उत्पादनको क्षेत्रमा चाहिँ उसले खासै गर्न सकेको अवस्था छैन
1: यहाँले भन्दै गर्दा जस्तो बढी किसानहरूको के गुनासो पाउँछ भने हामीले पनि हरेक वर्ष त्यतातिर जाँदा चाहिँ यो छोटो समयमा बेच्नुपर्ने र मूल्य चाहिँ अलि उतार चढाव हुने कुरा यसमा त उहाँहरूले पनि स्वीकार्नुहुन्छ तर यस्तै चिजहरू अहिले हामीले भन्यौँ नि बायो प्रडक्ट जामको कुरा जेलीको कुरा क्यान्डीको कुरा यस्ता प्रडक्टहरूमा गयो भने चाहिँ बजार चाहिँ सपोर्ट हुन्थ्यो भन्ने खालको कुराहरू आउँछ क्या किसानहरूबाट चाहिँ
0: होइन यो एकदम सही हो त्यसमा चाहिँ गर्नुपर्ने जरुरी छ तर मात्र कुरा के छ भनेदेखि गुणस्तरीय उत्पादन पनि त हेर्नु पऱ्यो जस्तो मानौ हामीलाई जाम बनाउनको निम्ति लगभग लगभग 200-350 ग्रामको चाहियो भनेदेखि त 50 ग्रामको तासी रहेर त फाइदा भएन किनभने जाम बनाउनु थालेपछि त कम्पनी बनिनु हो नि त होइन कम्पनीमा त कस्तो भने हाउ टु गेट प्रफिट होइन हाउ टु गेट सप्लाई हुनु पऱ्यो नि होइन प्रफिटको लागि त हामीले त उत्पादन पनि स्तरीय दिन सक्नु पऱ्यो अनि अर्को कुरा के हुन्छ भनेदेखि हाम्रो उखानै छ नि छोरा जन्माइदिएर मात्र हुँदैन नि के गर्नुपर्छ भन्ने कुरा त अलरेडी तयारी भए पो उसको लालन पालनदेखि शिक्षासम्मलाई राम्रो हुन्छ होइन तर के हुन्छ हाम्रो चाहिँ ए उसले त छोरा पायो म किन नपाउने भन्ने हुन्छ आखिर लास्टमा हुने के उही अब नजोडौँहरू चाहिँ यही भएको हो आखिर त्यहाँ चाहिँ
1: हामी कुराकानीको अन्तिम खण्डमा छ अझै अलिकति समय छ अब जस्तो यहाँले चाहिँ छैमलेलाई ठ्याक्कै परिभाषित गर्दा चाहिँ नास्पातीसँग त जोडिएको कुरा पनि भयो अन्तर्बालीको रूपमा अन्य बालीहरू पनि लगाउने पनि गरिया छ हामी अरू बालीहरूको विषयमा पछि पनि कुराकानी गर्नु अर्को श्रृङ्खलामा अहिले चाहिँ नास्पातीको उत्पादन राम्रै भएको देखिन्छ है
0: स्तरीय छ 300 ग्रामदेखि 700 ग्रामसम्मको राम्रो उत्पादन हुन्छ औसतमा राम्रो उत्पादन छ उत्पादन चाहिँ होइन तर हाम्रो योजना भनेको चाहिँ कहाँनिर हो भनेदेखि यदि हामीले त्यसलाई अलिकति सुदृढ गर्न सकियो भने विगतमा हामीले देखेका छौँ क्या विगत देखेका छौँ 2000-2200 ग्रामसम्मको हुन्थ्यो क्या सर जुन स्वयं मैले देखेको छु म सम्भवतः 47-48 हुनुपर्छ एकदना नास्पातीले मलाई खाजा पुग्थ्यो क्या
1: कति ग्राम भन्नुभयो
0: 2 किलोदेखि 2.5 किलो उनीहरूले 2000-2500 ग्रामसम्म
1: त्यति ठुलो हुन्थ्यो
0: हुन्थ्यो र हाम्रो लागि ब्रान्डिङ यदि बनाउने भने त्यहाँ चाहिँ जानुपर्छ कि त्यो भयो भने चाहिँ आज हिजोको जुन पुस्ताले हामीलाई पुस्ता हस्तान्तरण गरेका छन् त्यो र अब आउने नयाँ पुस्ताले गर्ने काम चाहिँ त्यसको लागि चाहिँ अनि उत्साहित हुन्थ्यो
1: जस्तो अहिले यहाँहरूलाई आवश्यक भएको चाहिँ जस्तो स्थानीय सरकारले पनि भने जस्तो सपोर्ट गरेन भन्नुभएको छ यहाँहरूले कृषि ज्ञान केन्द्र छँदै नै छ अब पिएमएमपीले ब्लक कार्यक्रम लागू गरेपछि केही न केही सपोर्ट पनि गरे होला अब अन्य निकायहरू पनि छन् फलफुलका प्रबन्धनका निकायहरू पनि छन् ठ्याक्कै यहाँहरूले खोज्नु भएको चाहिँ के छ अहिले छैमलाईले के चाहिँ खोजिया छ यहाँहरूबाट
0: हामीले खोजेकोमा मात्र उत्पादनको लागि होइन आइपर्ने समस्याहरूसँग जुझ्न मात्रै खोजेको जुझ्ने कुरालाई उहाँहरूले सहजीकरण गरिदिनु पर्यो एकै शब्दमा भन्नु पर्यो
1: प्राविधिक कुरा
0: त्यहाँ चाहिँ के छ भनेदेखि एउटा औँसा किराले मार पारिरहेछ होइन सबै चिजमा छ औँसा किरा होइन सबभन्दा राम्रो कुरा चाहिँ त्यो औँसा किरा हामीले नियन्त्रण गर्न सक्यो मात्रै भने पनि हामीले धेरै त भन्दा पनि डबल उत्पादन गर्न सक्छौँ त्यो चाहिँ म एकदम गर्वका साथ भन्छु
1: यसमा बिरुवा त अब यो हाँगाहरू काटेरै लगाउँदा
0: होइन दुईवटा प्रविधि छ यदि हामीले अहिले कौशी खेती आएको छ नि कौशी खेतीलाई हो भने चाहिँ ग्राफ्टेड बिरुवा लगाउनुपर्छ कौशीमा पनि फल्छ नास्पाती राम्रो फल्छ फलाउन सकिन्छ
1: यहाँ बिरुवा मजाले बनाउनु भएको छ
0: बिरुवा केही प्रतिशत छ अहिले चाहिँ किनभने विगतमा कोभिडदेखि अलिकति तनाव भएको छ किनभने भने समयमा सामान नपाइने भने समयमा बिरुवा बेच्न नसक्ने होइन अनि भने समयमा कस्टमरहरू नआइदिने यस्ता कारणले गर्दाखेरि चाहिँ किनभने यो मौसमी हो बिरुवा रोप्ने त हामीले मङ्सिरदेखि माघसम्ममा बिरुवा निकाल्न सकेनौँ भने त हाम्रो त ठाउँ ओगट्ने भयो त्यो कारणले हामीलाई समस्या हुन्छ र त्यो कारणले कोभिडदेखि चाहिँ अलिकति तनाव छ अब चाहिँ क्रमिक रूपमा ढल्किँदैछ त्यो उत्पादन सुरु भइरहेछ गराउन सकिन्छ
1: हामी कुराकानीको अन्तिम खण्डमा छौँ जस्तो अहिले राधाकृष्ण चापागाईले यो क्षेत्रमा गर्दै गरेको काम र अन्यहरू प्रेरित गरेको काम त यो श्रेय पक्कै पनि जान्छ, यहाँले निकै जागरण पनि गर्नुभएको छ। अन्तिम खण्डमा चाहिँ अब यहाँले गर्न बाँकी चाहिँ के छ यो क्षेत्रमा?
0: गर्न बाँकी भनेको अघि मैले भनिहालेँ, जुन मैले 2500 ग्रामको देखेको नासपाती फेरि फलाउनु छ र अनि अब आउने पुस्ताहरूलाई चाहिँ होइन के गर्ने त भन्दा कृषि गर्ने र विदेश होइन नेपालमै बस्ने भन्ने एउटा जागरण फैलाउनु छ। यति गर्न सक्यौँ भने होइन मलाई चाहिँ खुसी लाग्छ र गर्छु भन्ने लाग्छ।
1: अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ सन्देशको रूपमा युवामा, विशेष गरी युवा कृषि उद्यमीहरूमा केही सन्देश दिन चाहनुहुन्छ?
0: मैले सन्देशै दिनुपर्दाखेरि चाहिँ अहिले के छ भने नि यो हल्लाको भरमा विदेशी अनि हल्लाको भरमा खेती गर्ने अनि हल्लाकै भरमा लाग्ने चलनलाई चाहिँ सर्लक्क त्यागेर यो खोजमूलक काम गर्न सकियो भने चाहिँ पक्कै हामीले जित्न सक्छौँ र पक्कै हामी अगाडि बढ्नको निम्ति विदेश धाइरहनु पर्दैन, नेपाल स्वर्ग छ, नेपालमै बस्न सक्छौँ भन्ने हामीलाई
1: हुन्छ। यही भन्न चाहन्छु। हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ भन्नुभयो, बिदा गर्न चाहन्छु। नमस्कार।
0: हस् त, जिएनएन टेलिभिजन लगायत असीम सरलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ र आजको यो बसाइ चाहिँ मेरो लागि अमूल्य रहनेछ भन्दै म पनि छुट्टिएँ।
1: हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोडिदिनु भयो, आफ्नो अनुभव सारिदिनु भयो, हामी आभारी छौँ, कृतज्ञ ज्ञापन गर्दै फेरि पनि यहाँलाई धन्यवाद भन्दै बिदा गर्न चाहन्छु।
0: हस् धन्यवाद सर।
1: हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले फर्पिङ क्षेत्रमा रहेको छैमले जहाँको नासपातीको चाहिँ ब्रान्ड र सुरुवाती अवस्थादेखि आजसम्म आउँदै गर्दा चाहिँ किसानहरूले गर्दै गरेको कर्म र यसमा अब चाहिँ के चाहिँ आवश्यक छ भन्ने खालको सन्दर्भ आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका थियौँ। आजको श्रृङ्खलामा जुट्नुभएका राधाकृष्ण चापाकैप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ र सरकारबाट चाहिँ किसानहरूले वास्तवमा के खोजेका छन् भन्ने खालको सन्देश हामीले उहाँ मार्फत खोतल खाचल गर्ने प्रयास पनि गरेका थियौँ। विशेष गरी प्राविधिक कुराहरूमा सपोर्ट गर्ने हो भने र बजारमा चाहिँ पछिल्लो समयमा हुँदै गरेको बजारलाई अझै व्यवस्थित गर्नलाई सपोर्ट गर्ने भने चाहिँ पक्कै पनि त्यहाँका किसानहरूलाई अथवा देशैभर रहेका सबै किसानहरूलाई समृद्धको पथमा सपोर्ट हुने कुरा छँदै नै छ भन्ने खालको सन्दर्भसहित आजको श्रृङ्खलाको सबै सकिसकेको छ। यहाँका कुनै पनि समस्या जिज्ञासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याउने र त्यसको लागि समाधान खोज्ने प्रयासमा प्रतिबद्ध हुन्छौँ, जसको लागि यहाँले हटलाइन नम्बर 9855197192 टेलिफोन गर्न सक्नुहुन्छ अथवा चाहिँ एसएमएसबाट पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ भन्दै हामी निशुल्क रूपमा सम्बन्धित ठाउँमा सम्बन्धित विज्ञसम्म पुर्याउने काममा प्रतिबद्ध हुन्छौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता।

0: ती पासपोर्ट साइजको फोटो,
1: लाभदायीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता,
2: बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौँ।
1: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल डी

0: rameshap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिलसहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145575, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा सुरु गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप।
2: के तपाई वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसिएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692965998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
9: अहिले साँझको 6 बजे हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको कारण आजसम्म 1386 जनाको शव फेला, अझै 4,089 जना बेपत्ता, खोजी कार्य जारी। दोलखाको गौरीशङ्कर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु, रुकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। मध्यपूर्वमा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान, र महिला एसिया कपको फाइनल खेल आज हुँदै, 7 पटकको विजेता भारत र साबेक विजेता श्रीलङ्का खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगा।
0: अब पुरा समाचार। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको कारण आजसम्म 1386 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 185 जना, नुवाकोटमा 179 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 230 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1386 जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया सुरु गरी हालसम्म 1230 वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानको लागि मृतकका 1286 र आफन्तका 1846 गरी कुल 3132 वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको 1354 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतको कार्यहरूका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारीहरू परिचालित गरिएको छ। हालसम्म बेपत्ता भएका 4,089 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरहरूमा 2,712 जना व्यक्तिहरू राखिएको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ स्याङसन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। भ्रमण अघि प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो। बलाधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ। एसएससी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाको रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बोठ्यवल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पुरा भएको छ। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसिए नेपालले उच्च प्राथमिकताका साथ तोकिएको समयभित्र काम सम्पन्न गरेको छ। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसिए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्माणले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोसीढुङ्गा थपेको बताउनु भएको छ। यस्तै एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसिसी कि आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकिएकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात् झन्डै 1,89,00,00,000 रुपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बिचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पुरा भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्ण भीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ। भटेकुसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडकभन्दा केही माथि भित्ता कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको छ। आज दिउँसो ग्यास बुलेटहरू कृष्णवीर सडक पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेको उत्तमसहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्रै सञ्चालन गरिनेछ। सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको छ। सडकको अवस्था हेरेर यातायातहरूलाई थप सहज बनाइने बताइएको छ। सडकको ग्राभलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ। नेपाल चीन उत्तरी कोरेला नाका लुमान्थाङ 4 नैछुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। रसुवाको भटेकोसीमा भदौ 10 को बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चिनबाट माल वस्तुहरूको पैठारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरेला नाकाबाट चिनिया माल वस्तु पैठारीको क्रम बढेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व सङ्कलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड हारिमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुनालले जानकारी दिनुभएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1,200 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुन 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 60 रुपियाँले बढेको छ। महासङ्घका अनुसार चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको छ। अस्ति चाँदी तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँ थियो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौँ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
5: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है त्यही।
6: र बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
7: एक पटक सोच्नुस् त के यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
9: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
10: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
11: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
9: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475946 98692 998
4: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ बाँकी समाचार दोलखाको गौरीशङ्कर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ आज बिहान गौरीशङ्कर गाउँपालिका छ चङ्खुमा सडकमा गुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको छ गुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते भएका थिए गम्भीर घाइते भएका तामाङलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको छ चङ्खुबाट सिङ्गडीतर्फ जाँदै गरेको बागमती प्रदेश 08001608822 नम्बरको बोलेरो गाडीमा दिम्सिदिम पहिरो क्षेत्रमा माथिबाट ढुङ्गा खसेर पहिरो बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ ढुङ्गाले किचिएर बोलेरोमा क्षति भएको छ भने चालक टिका गुरुङ सामान्य घाइते हुनुभएको छ उक्त बोलेरोमा अन्य यात्रुहरू पनि सवार रहे पनि उनीहरू सकुशल रहेको वडाध्यक्ष निमा साङ्गी शेर्पाले जानकारी दिनुभएको छ रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ सानीभेरी गाउँपालिका 6 को कोटगाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको LU 1660 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डाङडुङेमा दुर्घटना भएको हो दुर्घटनामा चालक त्रिवेणी गाउँपालिकाका सुन्दरखण्डका र सानीभेरी गाउँपालिका 6 की प्रेमकला पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ दुर्घटनामा जीप धनीसहित 9 जना घाइते भएका छन् 4 जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि उनीहरूलाई सुर्खेत लगिएको पनि बताइएको छ सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्रचारसहित हेलिकप्टर माग गरेको थियो कपिलवस्तुको बाणगङ्गा नदीमा बाढी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरुष रहेको सशस्त्र प्रहरीले जनाएको छ कपिलवस्तु नगरपालिका छ मा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठुलो वर्षापछि बाणगङ्गा नदीमा एक्कासी बाढी आउँदा फसेका थिए। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। चीन, रुस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेको समाचार संस्था एफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसङ्ख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको पनि बताउनु भएको छ। यस्तै चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासको क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्त्वपूर्ण पहल प्रस्ताव पनि गर्नुभएको छ। ईरान, इराक र टर्कीले

थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। र अन्त्यमा केही खेल समाचार। एसएससी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसएससी प्रिमियर कपको फाइनल खेलमा युएलाई 44 रनले हराउँदै च्याम्पियन बनेको छ। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँग भारत, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीहरूसँग खेल्नेछ। र 10 संस्करणको एसएससी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलङ्का खेल्दैछन्। फाइनल खेल युएको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति 8:15 सुरु हुनेछ। श्रीलङ्का सावेक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलङ्काले उपाधि जितेको थियो। भारत र श्रीलङ्का अपराजित रहँदै फाइनलमा पुगेका हुन्। यही समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको कारण आजसम्म 1386 जनाको शव फेला। अझै 4,089 जना बेपत्ता। खोजी कार्य जारी। दोलखाको गौरीशङ्कर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्किएको आह्वान। र महिला एसिया कपको फाइनल खेल आज हुँदै 7 पटकको विजेता भारत र सावेक विजेता श्रीलङ्का खेल्दै। हवस् त, हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भनी रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।

0: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0848 540 143, 98 63 023 422।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
6: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: नमस्कार, रेडियो कार्यक्रममा हाम्रो गोकुल गङ्गाको 8 अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गङ्गा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट एकैसाथ सुन्न सक्नुहुनेछ। गोकुल गङ्गा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधाबारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौँ। श्रोता, आजको 8 अङ्कमा हामीले गोकुल गङ्गा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीसँग गरिएको विशेष कुराकानी लिएर उपस्थित भएका छौँ। आउनुहोस्, उहाँसँग गाउँपालिका पालिकाको समग्र विकास, न्यायिक समितिका काम कारबाही लगायतका विषयमा गरिएको यो विशेष कुराकानी सुनौ।
1: हामीले चाहिँ एकदम विनाशकारी बाढी पीडितमा परेर एकदमै बाढी पनि त्यो एकदमै नसोचेको, कहिल्यै नसुनेको त्यस्तो खालको बाढी आएर अत्यन्तै दुःख लाग्दो, दुखित भयौँ सबैजना हामी। यसको लागि हामीले सक्ने पहल र सक्ने कदम अगाडि बढाएर हामीले राहत उहाँहरूलाई हामी व्यक्तिगत हामी गर्न त किन सक्छौँ र त्यो ठाउँमा गएर एकदमै दुःखद घडीमा हामीले कार्यपालिका बसेर हामी सबै छलफल गरेर हामीले यहाँबाट सहयोग, राहत सहयोग चाहिँ हामीले 22 लाख भन्दा माथि सहयोग हामीले पठाएको छौँ।
0: हामी चाहिँ भदौको अन्तिमतिर छौँ, ठुला चाडपर्वहरू पनि नजिकिँदै गरेको अवस्था हो होइन। तर अब बर्खाले गर्दा चाहिँ विभिन्न ठाउँमा सडकहरू बिग्रिएको अवस्था छ, भत्किएको अवस्था पनि छ, त्यसलाई व्यवस्थित गर्नुपर्ने पनि छ होइन। चाडपर्वमा घर फर्किने नागरिकहरूलाई चाहिँ सहज रूपमा फर्काउनका लागि त्यो बाटो व्यवस्थित गर्ने, मर्मत सम्भार गर्नुपर्ने कुराहरूलाई तपाईँहरूले कतिको चाहिँ ध्यानमा राख्नु भएको छ? यसको लागि कामहरू कतिको सुरुवात भइरहेको छ? तयारी कस्तो छ?
1: राम्रो कुरा गर्नुभयो। अब हामीले त्यसको लागि एकदमै दुःख लाग्दो र विडम्बना एकदमै हामीलाई अब्जस आउने काम चाहिँ ठेक्काको कामबाट भइरहेको छ। ठेक्काको कामले चाहिँ हामीलाई चाहिँ यो निर्माण व्यवसायी सङ्घले चाहिँ हामीलाई चाहिँ यो 4 वर्ष पुगेर अहिले 5 वर्ष लागिसक्दा पनि ठेक्काको काम पुरा गरिदिनु भएको छैन। उहाँहरूदेखि चाहिँ हामीलाई एकदमै दुःख लाग्दो र हामीले भनाइ खाने पालिकाले काम गरेन भन्ने बाटो हिँड्नेले अथवा सबैजना सडकमा आवजात गर्नेले चाहिँ उहाँहरूले चाहिँ बुझ्नु हुँदैन, सबैलाई थाहा पनि हुँदैन। पालिकाले लथलिङ्ग बनायो भनेर हुन पनि सबैले त्यही भन्छौँ, हामी पनि अन्त गयौँ भने त्यही भन्छौँ, कस्तो पालिका, कस्तो जनप्रतिनिधि, कस्तो ठाउँ भन्ने एउटा हुन्छ। त्यसको लागि चाहिँ हामी एकदम दुखी छौँ र हामीले त्यो ठेक्काको कामलाई पनि हामीले पटक पटक उहाँहरूलाई, उहाँहरूले काम गर्न नसक्नु भए पनि मिसिन राखिदिनुहोस्, कसैलाई जिम्मा दिनुहोस्, त्यसको काम चाहिँ हामीले सवारी साधन लिएर हिँड्नेहरूलाई दिनका दिन गाडी फसिरहेको हुन्छ, त्यो गाडी निकाल्ने काम पनि पालिकाले गरेका छौँ, खाल्डा खुल्ली हिलो सोर्ने काम पनि लगभग धेर जति पालिकाले गर्नु परेको छ। उहाँहरू सडकमा के भइरहेको छ आउनु हुँदैन, पटक पटक बोलाउनु पर्छ, त्यो दुःख लाग्दो कुरा एउटा छ। हामीले पालिकाबाट गर्ने सहयोग चाहिँ हामीले उहाँहरूलाई अब यो चाडबाडको मुखमा आउने हुने सम्पूर्णलाई हामीले जो जो जहाँ जहाँ जानु परे पनि सडक चाहिँ हामीले मेसिन राख्ने र खाल्डा खुल्ली पुर्ने तत्काल अब पहिरो पछाउने काम चाहिँ हाम्रो भइरहेको छ। अब फेरि दसैँको बेलामा चाहिँ हाम्रो एकचोटि फेरि सडक मर्मत सफा गर्ने काम हुन्छ।
0: चालु आर्थिक वर्षको बजेट पनि कार्यान्वयनमा गइसकेको अवस्था हो होइन। यस पटक चाहिँ गोकुल गङ्गा गाउँपालिकाले विकास र सेवा प्रवाहका चाहिँ हिसाबले कुन कुन क्षेत्रलाई बढी प्राथमिकतामा दिएको छ? ती योजनाहरू समयमै सम्पन्न गराउन चाहिँ तपाईँहरूले कस्तो रणनीति अप्नाउनुहुन्छ?
1: हामीले यो मुख्य त सडकलाई नै दिनुपर्ने भइहाल्छ, सडकलाई नै छ, त्यहाँबाट स्वास्थ्य, शिक्षा यो सबैलाई नै मुख्य मुख्य हेर्नुपर्ने हुन्छ। र अहिले तत्कालै हाम्रो काम सुरु भएको पनि छैन, अहिले खाता सञ्चालनमा आएको पनि छैन, रसुवाको यो बारीले गर्दा पनि अलिकति पछाडि धकिएको छ कामहरू, सबै ठाउँमा हाम्रो मात्रै होइन होला, सबै ठाउँमा पछि परेको छ। र अब हामी तत्काल हाम्रो अडिटर भइरहेको छ, यो सकिएपछि हाम्रो खाता सञ्चालन हुन्छ र अनि काम सुरु हुन्छ। योजनाहरूको?
0: हजुर, गत आर्थिक वर्षमा चाहिँ अलिकति त्यसको समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ? कतिको चाहिँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन भए, ती योजनाहरूले चाहिँ नागरिकहरूलाई कतिको चाहिँ लाभ दियो, उहाँहरूले कतिको चाहिँ राहत महसुस गर्नुभयो, कसरी
1: वर्षको भन्नुभयो?
0: हजुर,
1: अब हामीले राम्रै काम गरे जस्तो लाग्छ, अब जनमुखी काम गरेको जस्तो लाग्छ हामीलाई। हामीले नराम्रो त भन्दैनौ, मूल्याङ्कन गर्ने उहाँहरूले हो। यहाँ बस्ने सम्पूर्ण गोकुल गङ्गाको बुबा आमा दाजुभाइ दिदी बहिनीले मूल्याङ्कन गर्ने हो, र हामीले नराम्रो काम गरे जस्तो पनि लाग्दैन, र राम्रै काममा अति आवश्यक ठाउँमा त्यो काम गरिराखेका छौँ हामीले जस्तो लाग्छ। हाम्रो विचारमा चाहिँ उहाँहरूले हो मूल्याङ्कन गर्ने, हामीले त हामी राम्रो भनिहाल्छौँ, उहाँहरूले नै गर्ने हो यो मूल्याङ्कन चाहिँ।
0: हजुर, तपाईँ उपाध्यक्षको जिम्मेवारीमा आएको 4 वर्ष बितिसक्यो, निर्वाचनको बेला तपाईँले चाहिँ के प्रतिबद्धता अथवा घोषणा पत्रहरू के कस्ता सार्वजनिक गर्नु भएको थियो, ती घोषणा अथवा प्रतिबद्धताहरू चाहिँ कतिको पुरा भए जस्तो लाग्छ? नागरिकहरूलाई साँच्चीकै घोषणा अनुरूपको काम गरे है भनेर तपाईँ चाहिँ भन्न सक्नुहुन्छ, कतिको भन्न सक्नुहुन्छ?
1: अब घोषणा अनुसार हामीले काम त गरेको छौँ, केही केही कामहरू केही कुराहरू त नपुग्न नि सक्छ, हामीले बोलेका कुराहरू सबै पुग्नलाई बजेट पुग्दो रहेछ, त्यो भएर केही कुराहरू नपुग्न नि सक्छ हामीले बोलेको अनुसार, र कतिपय कुराहरू चाहिँ हामीले पुर्याएको पनि छौँ, र हामी प्रत्यक्ष उहाँहरूको सामु गएर हामी यो काम गर्यौँ यो गर्न सकेनौँ पनि भन्छौँ, हामीले बजेटको कारणले नि गर्न सकिँदैन कति कुराहरू त।
0: अध्यक्ष र उपाध्यक्षको चाहिँ आपसी समन्वय र सहकार्य निकै महत्त्वपूर्ण हुन्छ होइन? गोकुलगङ्गा गाउँपालिकामा चाहिँ तपाईँहरू बिचमा कार्य सम्पादन योजना छनौट र बजेट कार्यान्वयनमा चाहिँ कस्तो किसिमको सहकार्य रह्यो? कहिलेकाहीँ फरक मत रहने अवस्था रहे कि रहेन, र त्यसलाई कसरी निकास खोज्नु भयो?
1: त्यसको लागि चाहिँ अब हामीलाई त्यस्तो कार्य सम्पादन हुन्छ, अब सहमतिमै हुन्छ, त्यस्तो केही हुँदैन। अब अलिकति त पालिका प्रणाली अध्यक्षकै हात हुन्छ, अध्यक्षकै भूमिका हुन्छ, आफ्नो आफ्नो पाटो हुन्छ, त्यसको लागि अब नराम्रो त्यस्तो केही छैन, हाम्रो सहमति सहकार्यमै काम गरेको छौँ।
0: 4 वर्षको अवधिमा चाहिँ तपाईँले 4 वर्ष अघिको र अहिलेको गोकुल गङ्गामा चाहिँ कस्तो किसिमको परिवर्तन देख्नुहुन्छ? साँच्चीकै तुलनात्मक रूपमा गोकुल गङ्गा गाउँपालिका परिवर्तन भएको हो के पाउनुहुन्छ तपाईँ?
1: परिवर्तन सर्लक्कै त केही हुँदैन, अब कति आवश्यक परेका कुराहरू पुरा भएका छन्, कति कुराहरू हामीले एउटा पुरा गर्न नसकेर दुःख लागेको कुरा चाहिँ मलाई मैले बोल्दाखेरि चुनावमा उठेर म यो काम गर्छु भनेको एउटा कुरा चाहिँ मैले गर्न सकेको छुइनँ, गर्न पनि नसकिने कुरा पर्यो। बाँदरले गर्दाखेरि धेरै किसानहरू दुखित हुनुभएको छ, धेरै मार्कम पर्नु भएको छ, र धेरै सर्लकै अर्कै भयो पालिका भन्न त सकिँदैन, तैपनि आवश्यक अनुसार बजेट हालेर आवश्यक अनुसारको कामहरू अगाडि बढाएको छौँ। केही न केही मेरो तुलनामा मेरो विचारमा मैले 4 वर्ष पुगेर 5 वर्ष लाग्दै गर्दाखेरि केही न केही राम्रो भएको जस्तो लाग्छ, र कतिपय ठाउँमा पुलहरू बनेका छन्, धेरै यहाँको भाइ बहिनीहरू बुबा आमाहरू कर्मचारीदेखि लिएर सबै बाटो हिँड्नेहरूलाई एकदमै आवश्यक र आवश्यकहरू पुलहरू बनेका छन्, आरसिसी पुलहरू बनेका छन्। केही न केही फरक त भइहाल्छ, 4-5 वर्षमा अलिकति फरकै भएको छ।
0: हजुरले भन्नुभयो बाँदर नियन्त्रणका लागि केही पहल प्रयासहरू गर्नुभएको थियो तर सफल हुन सकिएन भनेर, त्यसको लागि योजना पनि ल्याउनु भएको थियो, योजना चाहिँ सफल बनाउन सकिएन, सफल पार्न सकिएन भन्नुभयो। साँच्चीकै बाँदर नियन्त्रण चाहिँ चुनौतीपूर्णै हो, त्यो चाहिँ पालिकाले मात्र त्यो गर्न नसक्ने अवस्था हो?
1: हजुर, यो बाँदरको नियन्त्रण गर्छु भनेर घोषणा पत्रमा नि मैले व्यक्तिगत मैले त्यो कुरा नै राखेको थिएँ, गर्छौँ होला जस्तो लागेको थिएँ, तर त्यो नियन्त्रण गर्न सकिएन, र त्यो गर्नलाई हामीले बजेट पनि छुट्यायौँ, अब 1 वर्षपछि 10 लाख पैसा पनि छुट्यायौँ सभाबाट, त्यो पनि हामीले त्यसलाई चाहिँ कार्यान्वयन गरेर त्यसलाई बाँदरको लागि नियन्त्रण गर्न सकेनौँ हामीले, त्यसको लागि चाहिँ मार्न पनि नमिल्ने, र त्यो कुनै मान्छे राखेर कुदाउन पनि मान्छेकै मान्छे मर्ला भन्ने डर हुँदो रहेछ दौडिँदा र मार्न पनि नमिल्ने भएको हुनाले त्यसको लागि चाहिँ हामीले सबैजनासँग गर्न नसकेको कुरा भन्न नि सक्छु म चाहिँ त्यसको लागि चाहिँ उहाँहरूसँग माफी पनि माग्नु पर्ने भएको छ त्यो चाहिँ।
0: भनेपछि गोकुल गङ्गा गाउँपालिकामा पनि अन्य पालिकाको जस्तै बाँदरले निकै दुःख दिएको छ, शास्ति दिएको छ किसानहरूको लागि, यो चाहिँ ठुलो समस्याको रूपमा रहेको छ।
1: हजुर, एकदमै दुःख दिएको छ बाँदर। छवटा वडा छ हाम्रो, छवटै वडामा बाँदर नपुगेको ठाउँ छैन। मकै लायो भने मकै नै खाने, आलु लायो भने आलु फल्यो भने आलु नै खाने, रोपेको आलु रोपेको ठाउँमा नै उगार्न जान्छ। अब धेरै यो जङ्गलहरू छ, त्यसको लागि चाहिँ अलिकति किसानहरू चाहिँ धेरै मारकम पर्नु भएको छ र यो मार्नु नै हुँदैन भनेर हामीलाई अब अलिकति चुनौती नै छ यो बाँदरको नियन्त्रणको लागि चाहिँ।
0: जस्तो यसले गर्दा चाहिँ अलिकति किसानहरू विस्थापित हुने, घर छाडेर अन्त जानुपर्ने, त्यस्तो किसिमको चाहिँ घटना भएको छ कि छैन म्याम अहिलेसम्ममा?
1: त्यस्तो त छैन। उहाँहरूलाई हामीले चाहिँ जङ्गलहरू बनाएर धेरै नराख्नुहोस्, अब हाम्रो वन कार्यालय छ, संरक्षण छ एक नम्बर वडामा, यो सबैजनाले छलफल गरेर अलिकति कृषकहरूलाई चाहिँ जङ्गल फाँड्ने अलिकति हुने उहाँहरूसँग सल्लाह गरेर अलिकति धेरै जङ्गलहरू राख्दा पनि रुखहरू राख्ने, बिरुवाहरू राख्ने, बिरुवा मास्नु हुँदैन र भित्रभित्रको झाडीहरू फाँड्नुहोस् भनेर मैले पनि पटक पटक आवाज उठाइराखेको हुन्छु कार्यक्रमहरूमा। र त्यस्तो विस्थापित हुने त छैन, तैपनि दुःख चाहिँ दिन्छ, धेरै दुःख चाहिँ बाँदरले दिन्छ, तर त्यस्तो विस्थापितै हुने, खानै नदिने सबै त्यस्तो चाहिँ छैन। त्यस्तो अलिअलि त भइहाल्छ, त्यो बासै घर बासै उठाउने त छैन, तर दुःख दिन्छ।
0: यो बाँदर नियन्त्रणका लागि के गर्नु पर्ला? सरकारले जुन नीति बनाएरै अगाडि बढ्नु पर्छ भन्ने कुराहरू पनि छन् होइन, के गर्दा उपयुक्त होला, तपाईँको चाहिँ राय सुझाव के छ?
1: यो त अब मैले पनि केही भन्न सक्दिनँ। यो बाँदर नियन्त्रणको लागि चाहिँ अब हामीले व्यक्तिगत भन्नु भन्दा पनि यो चाहिँ सदनबाटै कानुन बनाउने के गर्ने भनेर चाहिँ यो छलफलमै जानुपर्छ, यो केन्द्रीय छलफलमै जानुपर्छ। हामी व्यक्तिगत एउटा गाउँपालिकाले एउटा स्थानीय सरकारले गरेर त्यो कानुनी कुरामा कानुन लाग्ने भएको हुनाले हामीले त्यो कुरा चाहिँ यसै हो भन्नलाई हामीले सक्दैनौँ। यो चाहिँ केन्द्रमै छलफल गरेर माथिबाटै यो नियम कानुन बनाएरै आउनुपर्छ यसलाई चाहिँ।
0: युवाहरूलाई स्वदेशमै रोक्नका लागि विभिन्न योजनाहरू, विभिन्न अनुदानका कुराहरू होइन कृषिमा आकर्षित गराउनु पर्छ भनेर लागिरहनु भएको छ, तथापि पनि यो बाँदर लगायतका चाहिँ समस्याले गर्दाखेरि त्यो किसिमको योजना सफल हुन नसकिरहेको अवस्था हो र दिनादिन दिन युवाहरू विदेश पलायन भइरहेको अवस्थामा चाहिँ चुनौतीपूर्णै रह्यो। कृषि बाहेक अन्य केही उद्योगतर्फ युवाहरूलाई आकर्षित गराउन सक्ने अथवा अन्य उद्यममूलक क्षेत्रमा आकर्षित गराउन सक्ने र स्वदेशमै रोक्न सक्ने सम्भावना चाहिँ तपाईँहरूको पालिकामा कतिको छ, कतिको देख्नुहुन्छ?
1: पूर्ण कुरा हो र हामीले धेरै रोक्ने प्रयास पनि गर्यौँ, युवाहरूलाई रोक्ने, कृषिमा प्राथमिकता कृषिलाई दिने भनेर यो रोक्न खोज्दा पनि रोकिन सकिँदैन। यहाँ दिनभरि अब महिनाभरि काम गर्दाखेरि एक महिनामा 20,000 लिएर अलिक माथिल्लो पोस्टमा 40-50,000 हुन्छ तलब, अनि विदेशमा गए 2-3 लाख हुन्छ, उहाँहरूलाई रोक्नै गाह्रो छ। हामीले अहिले नयाँ सरकारले पनि त एकदमै विदेश प्लान हुन नदिने र सबै फर्काउने, हामी विदेशको सबै युवाहरूलाई फर्काउँछौँ भनेर लागि पर्नु भयो दुईटै एक सरकारले त सकेन भने हामीले सक्छौँ उहाँहरूलाई रोक्न, उहाँहरूलाई यहाँ रोजगार दिन सक्छौँ, हामीले 2 लाख दिन सक्छौँ, त्यो सकिँदैन, सम्भावनै छैन हाम्रो त्यो।
0: हजुर, त्यस्तो किसिमको चाहिँ उद्योग अथवा चाहिँ अन्य स्वरोजगार सिर्जना गर्न सक्ने सम्भावना कमै छ?
1: हजुर, कम पनि छ। युवाहरूको मनमा, युवाहरूको मन मस्तीमा सबै उहाँहरूले आफ्नै नेपालमा बसेर कृषि गरौँ, गाई भैँसी पालौँ, बाख्रा पालौँ, आफ्नो एरियालाई चाहिँ बाँझो नराखौँ, आफ्नो आफ्नो जग्गालाई चाहिँ बाँझो नराखौँ भनेर यहाँ पस्नु भयो भनेदेखि बाँदर पनि हराउँछ, यहाँका जन्तु विभिन्न वन्य जन्तुहरू पनि हराउँछन् र धेरै पाखा लाग्दै जाने सम्भावना, यहाँ मान्छे नै छैनन् धेरै जति काठमाडौँ त्यहाँबाट विदेश, अनि यहाँ जङ्गलै मात्रै छ, धेरै ठाउँमा जङ्गल बढ्यो मान्छे घट्यो, त्यही भएर वन्य जन्तुहरू धेरै बढे, बाघ भालु बाँदर तम्सी मृग हरेक चिजले दुःख दिएको छ, बाँदरले मात्रै त होइन। मैले प्राथमिकता बाँदरले चाहिँ अलिकति दिउँसो पनि जाने, घर घर पनि पुग्ने भनेर मैले बाँदरको कुरा राखेको, तर लेख लेख साइडमा भालुले पनि त्यत्तिकै दुःख दिएको छ। उहाँहरूलाई नै मन मस्तीमा एकदमै हामी आफ्नो ठाउँ आफ्नो देश आफै बनाऊ भनेर उहाँहरू आफै लागि पर्नु भएन भने कसैले पनि रोक्न सक्ने रहेन त भनेर मैले चाहिँ अहिले दुईटै सरकारबाट पनि मैले यसो विचार गरिसकेँ। उहाँहरू धेरै रोक्छु भन्नुहुन्थ्यो, विदेशबाट फर्काउँछु भन्नुहुन्थ्यो, मैले दोहोऱ्याएर भनेको कुरालाई सक्नु भएको छैन र हामीले पनि धेरै प्रयास गऱ्यौँ, सकेको छैन। उहाँहरू आफैलाई जोस जाँगर आफ्नो ठाउँलाई आफै बनाऊ र केही गर्यो भने हुन्छ भनेर उहाँहरू लाग्नु भयो भने हरेक कुरा छ। यहाँ स्थानीय सरकारले यहाँ यो साझेदारीमा अनुदान पनि दिएको छ, हरेक सामग्रीहरू पनि दिएको छ, उहाँहरूलाई बिउ बिजन मल यस्ता विषादी हरेक कुराहरू आएको छ र दिएको पनि छ र उहाँहरूले अब सबैको घर घरमा हुनुहुँदैन, आवश्यक कुराहरू लगेर हामी यसरी गर्छौँ, खेती किसान गर्छौँ भनेर मगाउनु भयो भने दसौँ बिसौँ किलो फलाउनुहोस् न भन्यो भने दुई किलो फलाउनुहुन्छ। अब त्यो कति बेच्न लाने उहाँहरूको घरमै सर्छ भन्ने कुरा नि आउँछ। अब कृषि एम्बुलेन्स राख्नलाई पनि त्यति धेरै छैन, अनि थोरै तिनै फलेको थोरै फल्दाखेरि गाडी राख्दा पनि पालिकालाई पनि घाटै हुन्छ, कृषकले पनि त्यसको भाडा दिन सक्नुहुँदैन। त्यही भएर हामीले चाहिँ जे फलाए पनि आलु फलाए जस्तै गरी तरकारीहरू फलाउनु भयो भनेदेखि 10-10 केजी 20-20 केजी चाहिँ बेच्ने गरी एउटा टोलमा चाहिँ एक थरी फलाउने, अर्को टोलमा अर्को थरी फलाउने, लसुन हुन्छ, सिमी हुन्छ, बिस्तार हुन्छ, यस्तो चाहिँ हामीले अलि धेरै फलाउनुहोस्, हामीले बजार व्यवस्थापनको लागि चाहिँ हामी जिम्मा लिन्छौँ भनेर उहाँहरूलाई पटक पटक भनेको पनि छौँ र उहाँहरूले अब सक्नुहुन्छ, जति सक्नुहुन्छ त्यति फलाउनु भएको छ, आलु राम्रै फलाउनु भएको छ र त्यस्तै छ यहाँको।
0: यो त भयो कृषि र कृषकका समस्याको कुरा। अर्को चाहिँ जस्तो अब तपाईँ न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ होइन, अब तपाईँले चाहिँ समाजमा शान्ति र न्याय स्थापित गर्नका लागि तपाईँहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। हालसम्म चाहिँ कस्ता किसिमका विवादहरू चाहिँ बढीभन्दा बढी मात्रामा आए र ती विवादहरूलाई समाधान गर्नका लागि चाहिँ तपाईँहरूको सक्रियता कस्तो रह्यो? साँच्चीकै दुवै पक्ष बिच चित्त बुझाएर उहाँहरू दुवैजनालाई न्यायको अनुभूति दिलाउन कतिको सफल हुनुभयो, कतिको चुनौतीपूर्ण रह्यो, अलिकति जानकारी दिनुहोस् न।
1: चुनौती त भइहाल्छ, अब समस्या उहाँहरू घरैसी कुराहरू मुख्यतः यहाँ घरैसी श्रीमान श्रीमती पहिलो प्राथमिक त त्यो आयो, त्यहाँबाट जग्गा सम्बन्धी आयो, त्यहाँबाट लेनदेनको आछ, यस्तै कुराहरू आउँछ, आउने चाहिँ समस्याहरू र मुद्दाहरू त्यस्तै आउँछन् र हामीले यो श्रीमान श्रीमतीको मलाई चुनौती पनि आयो र सफल पनि भएर खुसी पनि लागेको कुरा चाहिँ श्रीमान श्रीमतीको डिमोस हुन लाग्दा पनि उहाँहरूलाई मिलापत्र गराएर एउटै गाडीमा चढाएर पठाउनेसम्म त्यस्ता खालका मुद्दाहरू आउँदा पनि उहाँहरूलाई मिलाएर पठाउन पाउँदाखेरि एकदमै जति चुनौती आएको थियो त्यसको चाहिँ खुसीले आफूले खुसी पनि लिन सक्यो भनेर महसुस भएको छ मलाई चाहिँ।
0: उहाँहरू पार पाचुकै अर्थात् सम्बन्ध विच्छेदकै त्यो योजना अनुरूप अगाडि बढ्नै लाग्दाखेरि न्यायिक समितिको सक्रियताले गर्दा चाहिँ त्यो डिभोर्स प्रक्रियासम्म उहाँहरू पुग्न पाउनु भएन, मेलमिलापमै परिणत भयो, त्यस कारणले गर्दाखेरि यो न्यायिक समितिको एकदमै ठुलो सफलताको रूपमा लिनुहुन्छ र एउटा खुसीको पनि तपाईँले यो कुरा व्यक्त गर्नुभयो। ओडामा मेलमिलाप केन्द्रहरू पनि सक्रिय रूपमा चाहिँ रहेका छन्, उहाँहरूको कामलाई तपाईँले कसरी नियालिरहनु भएको छ, कसरी मूल्याङ्कन गर्नुहुन्छ? साँच्चीकै उहाँहरूले समाजमा शान्ति स्थापनाका लागि होइन सद्भाव कायम गर्नका लागि अहम भूमिका निर्वाह गरिरहनु भएको छ।
1: होइन, एकदम राम्रो काम गर्नु भएको छ। यो मेलमिलाप केन्द्रमा बसेर संयोजक जीवहरूले पनि मेलमिलाप जीवहरूले पनि यो सकेसम्म उहाँहरूले मुद्दा पठाउनु हुँदैन पालिकामा, आफ्नो आफ्नै वडामा मिलाएर पठाउनु भएको छ र हामीले पनि जिल्लामा पठाएको छैनौँ, सकेसम्म उहाँहरूलाई जित जितकै उसमा मिलाएर हामीले राखेको छौँ। त्यसरी वडाबाट पालिका पठाउने, पालिकाबाट जिल्ला पठाउने हामीले गरेको छैनौँ र हामीले जग्गा सम्बन्धी अहिले लेनदेनको केस नहेर्नु भन्नुभएको छ न्यायाधीशहरूले र जिल्लामै हामीले त्यो लेनदेनको केस चाहिँ हामीले नहेर्नु भनेको छ र हेर्दैन, नभएदेखि अरू त्यस्तै अब कुटपिटको आयो भनेदेखि हेर्न मिल्दैन, अरू हामीले जिल्ला पठाउँदैनौँ। उहाँहरूले पनि राम्रो काम गर्नुभएको छ, वडामै मिलाउनु भएको छ। अब केही कुरा त कहीँ बाहिर जानुभएको होला, कुनै बेला केही परेको होला, त्यो त हामीले पनि बुझ्नुपर्छ, तपाईँहरू पत्रकारहरूले पनि बुझ्नुपर्छ र गाउँमा भएको आफ्नो आफ्नो वडामा भएको सबैजनाले त्यो चाहिँ मार्का कोही बेला संयोजक बाहिर जानुभएको होला, कोही बेला ढिलो आउनु होला, कुनै बेला केही होला, त्यो कुरा त सानो कुरालाई ठुलो इस्यु बनाउनु हुँदैन। कसैको मिस्टेक कहीँ होला, तर त्यस्तो कामै नगरेर एउटा पदमा बस्ने काम गर्नुभएको छैन, राम्रो काम गर्नुभएको छ उहाँले।
0: उहाँहरूलाई चाहिँ सेवा सुविधाका कुरा होला नि होइन, उहाँहरूलाई टिक पूर्वाधारका कुराहरू, छलफल गर्ने कोठा व्यवस्थापनका कुरा हुन्छन्, ती सबै व्यवस्थित रूपमा छ कि छैन, के छ र तपाईँहरूको न्यायिक समिति मार्फत चाहिँ उहाँहरूलाई कतिको सहयोग मिलेको छ, के छ?
1: एकदम सहयोग गरेको छ हामीले। यो मैले के गरेको छु भने, यो दुई वर्ष अहिले तिन वर्ष भयो, पहिलो वर्ष त मैले पनि अब बजेट छुट्याएर गर्न सकिनँ, एक वर्ष त मैले पनि कता के यसो बुझ्न पनि लाग्यो, के छैन सबै ठाउँमा अनुगमन गर्नु पर्यो, बुझ्नु पनि पर्यो, त्यसको लागि मैले पनि बुझेँ एक वर्ष। अनि दोस्रो वर्षमा चाहिँ मैले छवटै वडाको मेलमेलापको केन्द्रमा चाहिँ वडामा एक एकवटा रुममा चाहिँ हामीले उहाँहरूको फर्निचरको व्यवस्था, सबै उहाँहरूलाई चाहिने टेबल कुर्सी दराज र खाता पत्ता सबै उहाँहरूलाई चाहिने जति हामीले सबै पुरा गरेको छौँ। एकचोटि बुझ्न नि सक्नुहुन्छ वडा वडामा, संयोजकज्यूहरूलाई बुझ्न नि सक्नुहुन्छ तपाईँहरूले के रहेछ त उपाध्यक्षले भनेर, सबै वडामा सबै व्यवस्था गरेको छु भन्नुहुन्छ, छ कि छैन भनेर तपाईँहरूले डाउट लाग्यो भनेदेखि तपाईँहरूले संयोजकज्यूहरूलाई सोध्न नि सक्नुहुन्छ। सबै एकै सेट, एकै खालको, छवटै वडामा एउटै खालको सेटिङ सबै मिलाइसकेका छौँ हामीले, सबै राखिदिएका छौँ उहाँहरूलाई, र खाताहरू उहाँहरूलाई चाहिएको सामग्रीहरू सबै सेटै ल्याइदिएको छौँ हामीले पालिकाबाट, र उहाँहरूलाई केही पनि कमी छैन, कमी भयो भने भन्नुहोस्, फोन गर्नुहोस्, त्यसको उपलब्ध गराइदिइहाल्छौँ भनेर हामी आफै पुर्याउन जान्छौँ पालिकाबाट। म आफै सामानहरू सबै वडामा पुर्याउन गएको छु अहिलेसम्म चाहिँ।
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगङ्गा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीसँग गरिएको विशेष कुराकानी। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगङ्गाको आठौँ अङ्कबाट छुट्ने समय भइसकेको छ। कार्यक्रमबारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई निर्धक्क भई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई हार्दिक धन्यवाद, साथै प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरू प्रति आभार व्यक्त गर्दछौँ। अर्को अङ्कमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अङ्कबाट म ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार, शुभ साता।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ,
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
4: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
3: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफुल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बाँसेश्वर, सिन्धुली। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: अहिले साँझको 7 बजे।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौँ भाग। आजको भागमा हामी रसुवा बाढी पछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्तरको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौँ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैङ्गिक समानता कायम गर्न महिला मात्रै होइन पुरुष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरुषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरुष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढीका कारण 157,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसङ्घीय निकाय युएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 महिला र 32,021 बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीडभाड, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ्न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपडा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौँ।
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पनि पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढीले गर्दा हाम्रो पढाइ पनि भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, ए अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै सबै आफ्नै अगाडि देखियो।
3: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ।
3: त्यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू यो जमिनि भएको आइरहेछ, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेछ।
4: यहाँको
2: बसाइ चाहिँ कस्तो छ? बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएन हो, अलिकति बस्न पाएँ, अब गाह्रो चाहिँ गाह्रै छ।
3: सुत्ने कस्तो छ व्यवस्था?
2: सुत्ने हामी म्याटमा सुतिर हो, उता अहिले अहिले दसनाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अहिले दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
2: हजुर,
3: लामखुट्टेहरू
2: लाग्छ अलिअलि, अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: डर लाग्छ नि लाग्दैन सुत्नलाई चाहिँ?
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब अहिले
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो, सबैजना सुत्नु धेरैजना हुनुहुन्छ।
3: अरासमा?
2: हजुर,
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिक
3: ए आइवा
2: हजुर
3: प्यासेजमा सुत्ने गराएको छ।
2: त्यहाँनिर त्यस्तै त हो, अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त,
3: प्यासेजमा सुत्ने गराएको छ
2: सबैजना त्यही हो। हजुर,
3: प्यासेजमा भित्रको
2: हजुर
3: तपाईँहरू पनि
2: सबैजना?
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छैन।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: खै धेरैजना हुनुहुन्छ, गर्ने त खै अटेसम्म सुत्छ
3: जस्तो अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला। अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ, दस बिसजना, पचासजना, सयजना।
3: त्यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ? बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली मिलेर सुता
3: लहरे हुन्छ कि अलिक फरक फरक?
2: लहरे हुन्छ,
3: लहरे हुन्छ। हजुर, डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि?
2: अब डर त लागिहाल्छ नि, अब त्यो चोरहरू आएर भन्ने सुनिरह, डर त लाग्छ।
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै।
3: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो हुन्थ्यो भन्ने त्यस्तो?
2: त्यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन। अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भइदिए
3: सेपरेट भयो हुन्थ्यो।
0: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ्न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्त्वपूर्ण पाटो मानिन्छ। कैयौँले परिवार गुमाएका छन्, कैयौँको भविष्य नै अधुरो भएको छ भने कैयौँले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्त्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौँ।
5: ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हुन सक्छ। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमा परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस्ट देयर होम्स, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन। जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि, मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो होइन। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन, र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्सेस आर लाइक टु हाई। सो यो मेजर पार्ट भयो, यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ। सो अहिलेलाई चाहिँ यति भनौँ यो पार्टमा चाहिँ।
6: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
5: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेसहरू हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 सुत्न सक्नु भएको छैन, 1 जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू। सो उहाँहरूलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ नि, एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पऱ्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले कहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या.
6: सो
5: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस पास कपास हो मेजर प्राइमेरी. सो एउटा वान्स चार दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ.
6: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
5: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक स्टेटिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ आइसिडी भन्छ, इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन. तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटीभन्दा अलिक बियोन्ड गयो, होइन तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाल्यो, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्टमा भयो भने चाहिँ त्यस पछाडि दे निड टु सिक हेल्प. त्यो हेल्पमा चाहिँ सबै आउँछ, साइकोलोजिस्ट काउन्सिलर.
6: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
5: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन. यस जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई चाहिँ सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसरी, रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो.
6: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
5: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुनसक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन, होइन कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गएको थिएँ आयुर्वेदिक अस्पतालमा पनि, त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू, होइन. तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको, होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ, होइन. तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पाऱ्यो. तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्नेबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ, होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला, होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला, होइन. तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो, घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्. उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढीपछि सुरक्षित आवासको अभाव, भीडभाडयुक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपडा, पौष्टिक आहार आदि। बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौँ।
4: त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको।

0: आमाले बार्नु पर्छ अरे भनियो, के गर्नै पाइएन। अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू दुख्ने। नर्मल त नर्मल हो,
1: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो।
0: यो पल्साले अस्ति बाँध्नु भएको थियो, त्यही हो, रातमै हो अस्ति पल्साले बाँध्नु भएको थियो। अनि त्यही नै उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डसना चाहिँ मैले नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ।
1: ए, डस्ना पनि आइपुगिरहेछ है? आजदेखि डस्नामा सुत्ने?
0: अस्तिदेखि सुताएको हो नानीलाई।
1: ए, डस्नामै सुत्छे नानी?
0: पल्साले बाँडेदेखि चाहिँ।
1: खानपान चाहिँ कस्तो छ नि यहाँ?
0: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान, त्यही नै हो।
1: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
0: अझै नपुगे पनि अब यस्तो समय, त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ। हुन त हुनुहुन्छ, अलि धेरै महिना पुग्छ।
1: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
0: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँध्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो थर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिदिइरहेको छु। मेरो दुधै पुगियो होइन,
1: पहिला चाहिँ आउँथ्यो,
0: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त त्यो मामाको छोरालाई खान दिन्थ्यो, दुख्थ्यो, अनि नानी नहाइकन मामा छोराहरूलाई दिन्थ्यो, खेर जान्थ्यो मेरो त। अहिलेको समयमा चाहिँ छैन, नानीलाई पुगिरहेको होइन त्यो खाना नभएर।
1: कति टाइम खानुहुन्छ?
0: म चाहिँ बिहान खाना दिनुहुन्छ, अनि त्यो बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ। अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त। अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छु, अब त्यही नआए त मरेर।
1: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्तीमा पनि चारपटक खानुपर्छ
0: भन्छ नि त, त्यही बिहान
1: अहिले चाहिँ दुईपटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
0: लाग्दैन,
1: साँच्चो कुरा भन्नु न, उहाँले त भन्नुहुन्छ नि, तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
0: तपाईँलाई
1: लागेको कुरा त तपाईँले
0: लाग्छ। त्यो बिस्कुटहरू खान्छ,
1: बिस्कुटहरू झोलिलो पोस अलिक हुन्छ नि, त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
0: केही पनि छैन
1: यहाँनिर त। एकदमै अब भनेअनुसार नै राम्रोसँग व्यवस्थापन गरिएको छ, गरेको छौँ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लागेको थियो।
0: अब त्यही हो, सबैले खानुभएकै खाना खाइरहेको छु, अब छुट्टी आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो, सबैले दिएको खानाहरू खाइरहेको छु।
1: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको यो समयमा चाहिँ? मलाई अलिक हुन्छ नि अब सुत्केरी, अब घरमै पनि त सुत्केरीलाई अलिक विशेष स्याहार दिन्छ, विशेष खानपान हुन्छ, सुत्केरीले खाने छुट्टै हुन्छ, छुट्टै पाक्छ भान्सामा नि।
0: हजुर,
1: अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको, जे खाना त्यही खाइरहनु भएको छ नि त।
0: मलाई चाहिँ कस्तो लाग्छ भने, अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लागिहाल्छ नि होइन, आफ्नो ज्यानलाई, अनि फेरि त्यहाँ माथि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई नि असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ। अनि फेरि एक मान्छे कस्तो लाग्छ भने, यत्रोजनामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म,
1: भन्नु भएको छैन। मलाई भोक लाग्छ, भोकलाई चाहिँ भोक लाग्यो भन्न त पाइन्छ होला नि,
0: अब कसलाई गएर भन्नु, अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खाना दिन्छ, अनि दिउँसो त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु,
1: बिस्कुट चाउचाउ। पहिला चाहिँ घर याद,
0: पहिला त म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थेँ, अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थेँ, खासै त्यही 3-4 टाइम त खान्थेँ। म जब माइती आएँ नि एक महिनापछि, त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या, मलाई मम्मीले कराइ लाइ नै हुनुहुन्थ्यो, कराइ गरे पनि।
1: अब अहिले दुईचोटिमा
0: कस्तो कराउनु हुन्थ्यो, खाएन भने नि कराइ कराइ नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
1: कति छिटो छिटो भोक लाग्छ भन्छ फेरि।
0: फेरि एकचोटि खाएपछि नानीले दुध खायो भने भोक लाग्ने कि, नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि, नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
1: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान ए
0: कस्तो दुख्छ के भन्नु, म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ यसरी, बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
1: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त,
0: छैन त्यस्तो।
1: अब त्यस्तै विषम परिस्थितिमा छ, विशेष अवस्थामा छौँ, ठ्याक्कै घरको जस्तो त नहोला, तर

0: गर्नै पर्ने चिजहरू हुन्छ नि,
1: गर्नै पनि हुन्छ। अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
0: कतिजना सुत्नुहुन्छ यो कोठामा, कतिजना हुनुहुन्छ
1: यहाँ? तिनजना हामी नानीले सुत्दा, छजना, तिन छ, नौजना, सात आठ, नौ, दस, एघार, बाह्र, तेह्र, चौधजना सुत्छौँ।
0: चौधजना साथी दुःख दिन्छ कि दिन्छ नानी?
1: नानीले दिन्छ नि, रुन्छ, उठ्छ,
0: खान पुग्दैन होला,
1: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही बुबु खाना उठ्छन् त्यति हो, अनि त्यही दुध निधारै दुध खाने हो। दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
0: रातभरि सुत्न दिन्न। अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ, हुन्छ नि यस्तो खालको
1: सुत्केरीले खाना दिने खानाहरू? अब धेरैजना पनि होइन नि त, थोरैजनालाई त थोरै भए नि पुग्छ नि त, हो कि नभन्नु न। अनि अब त्यो चार टाइम पाँच टाइमै नसके नि तिन टाइम त दियो हुन्थ्यो जस्तो लाग्छ। अनि अब यो अरूले खाने तरकारीहरूमा गुलभेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है। अनि
2: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
3: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क CIN, युट्युब च्यानल CIN र टिकटक CIN साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
2: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज
5: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी। कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा। देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
6: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
5: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्के जोडियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
7: त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
5: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढाउनको कामका लागि पीडितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
9: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डिएनए नमुना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमुना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमुना र शवबाट निकालिएको नमुना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
10: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, ती बोनहरू, यी दुवैको परीक्षण सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने ती बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ। र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
9: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडक निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन सुरु भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सडक खुलाउन स्काइभेटर, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई बताउनुभयो।
7: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
9: सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काङ्ग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काङ्ग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
6: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
9: नेपाली काङ्ग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आएको पारिश्रमिक सुविधा फेरि सुरु गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्यान्ड वा सिङ्गापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्यान्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कारवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
11: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बिचमा दुईवटा गाडीको बिचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ, महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिरहेका छौँ।
9: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
5: सन्तोषी रावल। छालामा आउने घाउ खटिरा रोक्ने उपाय।
12: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
5: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली, बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
7: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रुपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतेको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। ता नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
7: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउ नै पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
9: प्रायः जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू, खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
7: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
10: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 61 45 86, 9841 61 45 86 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871, 9841 38 6871। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
7: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846 16 98 र 9843 86 87। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
11: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
6: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
14: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
15: नमस्कार, म सन्तोषी, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसे बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौँ।
11: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
16: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
11: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
16: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
11: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
16: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
11: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
16: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
11: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
16: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
11: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ, तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बाउनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने म बाँच्दिनँ भन्ने आउन सक्छ।
16: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
11: नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा तिन चार हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तार अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि
16: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
11: उनीहरूलाई त्यो अभिभावक
16: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
11: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बिचमै एक खालको बिस्तार साथीत्व बन्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ
15: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौँला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
6: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ बेपत्ता भएका आफन्तको आशा डिएनए परीक्षणमा छ 3000 भन्दा बढी नमुना सङ्कलन गरिएको छ हालसम्म 103 शवको मात्रै पहिचान भएको छ वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय छ हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 29 गते
17: हजुरको रेडियो 102.1 मेगाहर्ज
18: हावाहुरी चलेको बेला के गर्ने
19: घरको झ्याल र ढोका बन्द गर्ने
18: आगोका स्रोतहरू बन्द गर्ने
19: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
18: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
19: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
18: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
19: हावा हुरी चलेको बेला के नगर्ने
18: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
19: बिजुलीको तार लत्रिएको छ भने नछुने
18: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
19: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
18: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
20: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
21: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
20: अचानक उच्च ज्वरो आउनु
21: टाउको दुख्नु
20: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
21: हाड जोड्नी तथा मांसपेशी दुख्नु
20: वाक वाकी लाग्नु बान्ता हुनु
21: शरीरमा बिमिरा आउनु
20: डेङ्गु रोगको रोकथामका उपायहरू
21: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
20: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
21: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
20: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
21: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
0: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
20: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
21: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ
20: नवीकरणका लागि आवश्यक कागजातहरू
21: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
20: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
21: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
20: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
21: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
20: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
21: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
20: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
21: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
20: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 3 कार्यालय सागुटार रामेछाप
21: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ
20: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
21: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
20: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4076

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
1: प्रधानमन्त्रीमा बालेन आए पछाडि अथवा राजसभाको दुई तिहाईको अभूतपूर्व जनमत सहितको सरकार बनेपछि नेपालको अन्तर्राष्ट्रिय मामिला, यसको आउटरिच कुन स्टेजमा छ, तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ यसलाई?
2: अब अहिले चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय उसमा चाहिँ नयाँ सरकार आइसकिसकेपछि डिप्लोमेटिक लेभलमा भन्नुहोस् या पोलिटिकल लेभलमा भन्नुहोस्, हाम्रो घेरा चाहिँ अलिकति खुम्चिएको छ, अलिकति साँगुरिएको छ।
1: हजुर।
2: र अन्तर्राष्ट्रिय कम्युनिटीसितको हाम्रो सम्बन्ध चाहिँ अलिक कमजोर भएको भन्ने हामीले बुझ्न पर्छ।
1: हजुर।
2: त्यसका धेरैवटा घटनाहरू परिघटनाहरू घटे।
1: हजुर।
2: अब हामीले त्यो बुझ्न पनि पर्छ। भर्खरै पनि संसदमा अमरेश कुमार सिंहले एउटा आवाज उठाउनु भयो कि खुफिया एजेन्सीको मान्छेलाई भेट्नको निमित्त प्रधानमन्त्रीको सल्लाहकार, मतलब चाहिँ एउटा गोप्य बाटो मार्फत गोप्य ढङ्गबाट गएर दिल्लीमा भेटेको भन्ने कुराहरू जुनहरू आइरहेछ। यसले के देखाउँछ भन्दाखेरि, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय फरेन पोलिसीमा चाहिँ हामी चुकिरहेका छौँ। हामीमा मेच्युरिटीको अभाव भयो, अनुभवको अभाव भयो, या हाम्रो आफ्नै खालको दम्मले हो कि
1: त्यो
2: चाहिँ अब स्वयं प्रधानमन्त्रीले जान्नुपर्छ, परराष्ट्र मन्त्रालयले जान्नुपर्छ।
1: हजुर।
2: र यसमा चाहिँ हाम्रो अहिलेको
1: बाहिरबाट देख्दा तपाईँले के देख्नुहुन्छ त, यो दम्मले हो, थानापारा हो, अथवा अप्ठ्यारो हो? जस्तो म ब्रिक्समै केन्द्रित हुन्छु ल एकैछिन, किनकि विश्व जनसङ्ख्याको आधा हिस्सा यो ब्रिक्सले ओगर्छ र अर्थतन्त्रको त 40% प्लस ओगर्दो रहेछ। मैले अघि सर यसो हेरिरहेको थिएँ, यो ब्रिक्स हाम्रो चासोको विषय त हो, सरकार होला या नहोला, त्यो समेत हामी निहाल्नु पर्ने, मिडियाबाट थाहा पाउनु पर्ने, व्यक्तिका रूपमा, मिडियाका रूपमा होइन, देशले के, यो किन आइलाग्यो यस्तो?
2: यसमा चाहिँ हामीले दुईटा कुरा छ भनेर हेर्नुपर्छ। एउटा चाहिँ कस्तो छ भने, अहिले ब्रिक्सको आयोजक कन्ट्री भारत हो। अब भारतले चाहेको खण्डमा नन मेम्बरहरूलाई पनि, सदस्य नभएको राष्ट्रलाई पनि आमन्त्रण गेस्टको रूपमा के अरे बोलाउन सक्छ, उसले पाउँछ, उसलाई त्यो अथोरिटी।
1: बङ्गलादेशलाई बोलाएको तर बङ्गलादेश नगएको,
2: बङ्गलादेशलाई बोलायो, बङ्गलादेशको प्रधानमन्त्री जानु भएन होइन। र अब नेपाललाई चाहिँ निमन्त्रणा नै आएको छ भने मलाई लाग्दैन, निमन्त्रणा आएन।
1: हजुर।
2: त्यसले गर्दाखेरि चाहिँ भारत चाहिँ अहिलेको सरकारसित खुसी छैन, नाराज छ भन्ने कुरा हामीले बुझ्न पर्ने हुन्छ। अब त्यसका धेरैवटा कारणहरू मध्येमा अहिले नै पनि म सुन्दैछु, अहिलेको रसुवाको जुन बाढी घटना घट्यो, एउटा चाहिँ मतलब त्यो क्षति भयो, त्यस बेलामा चाहिँ भारतीय नागरिकहरू पनि 4-5 सय परेको जस्तो लाग्छ। त्यसमा पनि भारतले सुरुमै मतलब चाहिँ आफ्नो उद्धारको लागि चाहिँ हेलिकप्टरहरू पठाएर, ट्रेन मान्छेहरू पठाएर गर्न खोजेको थियो, तर भारत नेपाल पक्षले त्यसलाई चाहिँ आनाकानी गर्यो भन्ने कुराहरू पनि छ। त्यसैले यस्तै विभिन्न कारणहरूले अब अस्ति नै हामीले मतलब चाहिँ के हेर्नुपर्छ भन्दाखेरि, प्रधानमन्त्रीलाई चाहिँ मोदी चाहिँ भारतको प्रधानमन्त्रीले चाहिँ निमन्त्रणै दिएको हो, त्यो निमन्त्रणालाई पनि बालनले इग्नोर गर्नुभयो होइन। अब फेरि जब यस्तो घटनाहरू भइसकिसकेपछि पछि फेरि बालनले चाहिँ रविजीलाई चाहिँ उहाँ चाहिँ रेड कार्पेट ओछ्याइसकेपछि फेरि म पनि मतलब भेट्न चाहन्छु भनेर आफ्नो सल्लाहकारलाई भारतमा पठाएर फेरि त्यो डिप्लोमेटिक बिग्रिएको रिलेसनलाई सच्याउन खोज्नु भएको बुझिन्छ, तर भारतले त्यसलाई चाहिँ सकारात्मक नलिएको र इग्नोर गरेको भन्ने कुरा हामीले बुझ्न पर्छ। त्यसैले गर्दा अन्तर्राष्ट्रिय हिसाबमा अहिलेको वर्तमान सरकारको ब्रिक्सको एउटा त्यो तपाईँले भनेको ब्रिक्सको एङ्गलबाट अहिले निम्तै नआएको भन्ने बुझ्नु पर्यो एउटा। दोस्रो चाहिँ कस्तो छ भन्दाखेरि, तपाईँको अब ब्रिक्स भनेको चाहिँ पश्चिमा शक्ति केन्द्रहरू, खास गरी वेस्टर्न कन्ट्रिजहरू, युरोप र अमेरिका, अझ बढी भन्दा अमेरिका, अमेरिकाले बनाएको तपाईँको पोलिटिकल आर्थिक जुन संरचना छ त्यो संरचनाको विपरीत, जस्तो खास गरी उनीहरू लिबरल इकोनोमीको कुराहरू उठाउँछ भने ब्रिक्सले चाहिँ गुड गभर्नेन्सको कुराहरू उठाइरहेछ होइन। त्यसले गर्दा उनीहरूले लादेको जुन मोडल छ, आर्थिक मोडलहरू, जस्तो डलरको कुरा भयो, अब त्यसपछि आइएमएफको कुरा भयो, अनि वर्ल्ड ब्याङ्कको कुराहरू भयो, त्यो संरचनाहरूमा चाहिँ पश्चिमाहरू मात्रै हालिमुहाली रह्यो, त्यो प्रतिनिधिमूलक भएन भनेर त्यसको विरुद्धमा गएर नेपाल के अरे विश्वको मतलब अहिलेको ग्लोबल अर्डरलाई नै च्यालेन्ज गर्ने हिसाबले नयाँ मुद्रा संयुक्त देशहरूको 11 देशहरूको छुट्टै, अझ पहिला त अहिले 11 थिएन, पहिला त 5 मात्रै हो क्या कन्ट्रिजहरू, छुट्टै मुद्राहरू सञ्चालन गर्ने र त्यसमा छुट्टै ब्याङ्क बनाउने, ब्याङ्क पनि बनाइसकेको अवस्था,
1: डलर बिना नै इन्धनको कारोबार,
2: डलर बिना नै कारोबार गर्ने भन्ने हिसाबले अगाडि बढाएको कुरा हो। तर यसमा फेरि आन्तरिक कुरा के छ भन्दाखेरि, अब सायद निमन्त्रणा आएको भए पनि बालेनजी चाहिँ जानुहुन्थ्यो कि जानुहुन्थ्यो त्यो मलाई फेरि शङ्का लाग्छ, किनभने
1: त्यो त विश्वका शक्तिशाली देशका मानिसहरूसँगको नेपालले मन सेयर गर्ने अथवा त्यहाँ पुग्ने पनि एउटा ठुलो एक्सपोज हुन सक्थ्यो नि, आज संसारको शक्तिशाली सी जिनपिङदेखि पुटिनसम्म।
2: तर कुरा के छ भन्दाखेरि, अहिले भर्खरै पनि एउटा अमेरिकाको एउटा न्युज पेपरमा आइरहेछ कि यहाँको मतलब चाहिँ गभर्मेन्ट चाहिँ अलिकति प्रो अमेरिकन हो भन्ने खालको कुराहरू आइरहेछ होइन। अब त्यसरी हो भनेदेखि त भोलि अब अमेरिकन साइडले सिग्नल दियो भने एन्टी अमेरिकन मुभ हो ब्रिक्स त, त्यसमा मतलब चाहिँ बालेन्जी जानुहुन्थ्यो कि जानुहुन्थ्यो त्यो पनि एउटा शङ्काको विषय भयो एउटा यो पाटो भयो भने। अब दोस्रो चाहिँ अब यो ब्रिक्स पनि आफैमा धेरै बलियो भएर एन्टी अमेरिकन अथवा डी डलराइजेसन अथवा डलर विस्थापित गर्न सक्छ जस्तो मलाई अहिले लागिरहेको छैन।
1: तर डाक्टर साहब त्यहाँ नि एउटा मलाई चाख लागेको तपाईँलाई सोधिहालौँ, जस्तो अब ब्रिक्सका राष्ट्रहरू बिच पनि त्यहाँ सर्प भ्यागुतर बिचीको जस्तो कथा लाग्ने, किनकि अब आफै आयोजक ब्रिक्सको भारत छ, यस पछाडि त हुन त होस्ट नेसन चाइना हो क्यार जस्तो, ऊ सँगसँगै फेरि इजरायल र अमेरिकासँग पनि उत्तिकै लसिएको देखिन्छ भारत, हेर्नुहोस् यता फेरि ब्रिक्समा छ उता फेरि त्यो किसिमको सम्बन्ध छ।
2: कस्तो राम्रो कुरा उठाउनु भयो कि, मलाई के लाग्छ भने
1: हजुर
2: जस्तै इन्डियाको के अरे अमेरिकाको डलरलाई विस्थापित गरेर चिनको युआनलाई स्थापित गर्ने या छुट्टै मुद्रा बनाउँदाखेरि चिनको चिन त्यो त ब्रिक्समा त सबैभन्दा बढी त चिन बलियो हुन्छ
1: हो,
2: अनि चिनलाई बलियो बनाउने हिसाबले फेरि भारतले कसरी अँगालो हाल्ला र त्यसरी भन्दा त अहिले भइरहेकै संरचनामा बरु डलरकै मतलब चाहिँ कारोबार भइराख्यो भने डलर नै बरु बलियो भइराख्यो भने कम्सीमा पनि मतलब चाहिँ के छ भने अहिलेको डोनाल्ड ट्रम्पसँगको सहकार्य नमिले पनि भोलि गभर्मेन्ट चेन्ज गर्दाखेरि अमेरिकाले नै संरक्षण मलाई गर्न सक्छ, चिनले त मलाई संरक्षण गर्दैन, चिनले त मलाई कर्लापै खान्छ भन्ने खालको सोच
1: भारतको
2: मतलब चाहिँ त्यो डर भारतसँग त्यो जीवित छ भन्ने मलाई लाग्छ। त्यसैले गर्दाखेरि ब्रिक्स सम्मेलन पनि कागजमा मात्रै एउटा सीमित भएर,
1: अनि डाक्टर साहब भारत चाहिँ जस्तो होस्ट नेसन भएको हिसाबले हुन त पाकिस्तानलाई निमन्त्रण छैन, पाकिस्तान मेम्बर पनि बन्न सम्भव त भारत दुइन्जेल असम्भव नै होला, छिमेकीहरूलाई सामान्यतया एउटा आइसोलेसनमा राख्ने वा सेचुरेट गरेर राखिराख्ने उसको नीति हुनसक्छ, बङ्गलादेशले पङ्गा खोजेका कारण उसलाई अलिकति भाउ दिएको हुनसक्ला, यो कोणबाट हेऱ्यो भने के हो त हामी नेपाल
2: होइन यस्तो भयो, हामीलाई त मतलब बाइपास गर्यो भारत,
1: बाइपासै हो
2: बुझ्नुपर्छ,
1: बाइपासै हो
2: हामीलाई, बाइपास गर्यो इग्नोर गर्यो जे शब्द प्रयोग दिनुहोस् होइन, अब हाम्रो सरकार
1: तर यत्रो तपाईँ दुई तिहाई जनमत अभूतपूर्व जनमतको यति बलियो सरकारलाई त्यो तहको इग्नोरेन्स यो कति नाराज कुरा हो।
2: होइन अब यस्तो हो त्यो जति मतलब दुई तिहाई भनेको एउटा सगरमाथाको चुचुरो जस्तै भयो, जति जनताको अभिमत हामीले प्राप्त गर्यौँ हाम्रो सरकारमा त्यति नै मतलब चाहिँ अल्गो फेरि दम्म घमण्ड इगोले जरा गाड्यो कि, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो घटनाहरू भइरहेछ कि भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
1: अब नेपाल चाहिँ फेरि यही बेला अन्तर्राष्ट्रिय मञ्च एउटा साझा राष्ट्रसङ्घीय मञ्चमा पनि सामेल हुँदैछ, प्रधानमन्त्री त्यहाँ पुग्दै हुनुहुन्छ, त्यसले चाहिँ कति हाम्रा लागि लाभदायक काम गर्न सक्छ त्यो कति हाम्रो लागि एउटा विगतमा त साइडलाइन वार्ताहरू पनि भएका देखिन्थ्यो, प्रधानमन्त्रीको मुड र नेचरले कति त्यो सम्भव होला, तपाईँलाई के लाग्छ त्यो चाहिँ?
2: होइन मलाई कस्तो लाग्छ भन्दाखेरि अब यो युएनको सम्मेलन त अब जो हरेक वर्ष हुन्छ होइन
1: हजुर,
2: अब हरेक वर्ष नेपालले प्रतिनिधित्व गरिरहेछ, प्राय प्रधानमन्त्रीहरू नै गइरहनु भएको देखिरहेको छु मैले
1: हजुर,
2: अब यो हाम्रो अहिले यसमा चाहिँ अब पालेनजी जाँदै हुनुहुन्छ क्यार, अब त्यो उहाँको के हो अब टुङ्गो पनि छैन जानुहुन्छ कि जानु मलाई थाहा भएन,
1: अनि सेड्युल आइसक्यो,
2: उहाँ जानुहुन्छ भने उहाँ नै जानुहुन्छ भने पनि खासै ठुलो सिग्निफिकेन्स इम्प्याक्ट नेपालको तर्फबाट अब युएनमा गएर केही पर्छ जस्तो मलाई लाग्दैन
1: हजुर,
2: तर कुरा के भन्दाखेरि हामीले हाम्रो आवाज त उठाइराख्नुपर्छ, मेजर कुरा भनेको अहिले क्लाइमेट चेन्जको प्रभाव त सबभन्दा बढी मार त अहिले हामी पर्यौँ, त्यसमा अहिले क्लाइमेट चेन्जको ग्लोबल वार्मिङमा कन्ट्रिब्युसन त चिनको 33% छ र अमेरिकाको 12-14% मात्रै होला होइन, त्यसले गर्दा क्षतिपूर्ति दिनु पर्यो भने त चिनले नै बढी दिनुपर्ने हुनसक्छ, त्यसैले गर्दाखेरि सायद पश्चिमा राष्ट्रहरूले जसरी पनि अहिले बालेनलाई नेपालको तर्फबाट बोलाएर त्यहाँनेरि मतलब चाहिँ चिनको मतलब उसलाई चाहिँ दबाब दिने, अब धेरै अरू देशहरूले पनि यो उठाउन सक्छ यो ग्लोबल वार्मिङको कुरा यो क्लाइमेट चेन्जको कुरा र यसले पारेको क्षतिको विषयमा
1: हजुर,
2: त्यसैले गर्दाखेरि चिनलाई दबाब दिने हिसाबमा नेपाललाई पश्चिमा शक्तिहरूले अब संयुक्त राष्ट्र सङ्घको मञ्चमा प्रयोग गर्न सक्छन् भन्ने कुरा मलाई लाग्छ नम्बर एक
1: हजुर,
2: होइन अब नम्बर दुई के छ भन्दाखेरि फेरि त्यसो भनिरहँदाखेरि पनि नेपालको पक्षबाट फेरि नेपालको प्रधानमन्त्रीले आवाज नउठाउने भन्ने चाहिँ हुँदैन, तर हामीले त्यतिखेर पनि ध्यान दिनुपर्छ कि कतै फेरि त्यो कुरा उठाइरहँदाखेरि डाइरेक्ट हामीले चाइनालाई मतलब चाहिँ केन्द्रमा राखेर बोल्यौँ भने फेरि अहिले भारत त हामीसँग जोडिएको छ, चाइना पनि अघोषित रूपबाट हामीसँग टाढा छ अहिलेको हिसाबले, किन भन्दाखेरि अहिलेको यो अहिलेको सरकारको जुन स्ट्रक्चर छ जुन बन्यो र जुन खालको दलाइ लामाको प्रवेश र दलाइ लामालाई प्रायोरिटीमा सरकारले राख्यो, जुन खालका कार्यक्रमहरू गर्न खोज्यो र अस्ति कार्यक्रम प्रधानमन्त्रीले रोक्नु पनि पर्यो
1: टिबेटियन मुभमेन्ट,
2: त्यो सबै कुराहरू टिबेटियन मुभमेन्टको त्यो हेर्दाखेरि होइन एउटा काठमाडौँ युनिभर्सिटीमा एउटा प्रोग्राम नै हुन लागेको थियो नि 39-40 देशको होइन, त्यो त्यो चाहिँ दलाइ लामा अथवा दक्षिण के अरे कोरियाले फन्डिङ गर्ने अमेरिकनहरूको फन्डिङमा होकेर त्यो चाहिँ लास्टमा आएर चाहिँ प्रधानमन्त्रीले रोक्नु पर्यो. यो कुराहरू सबै गर्दाखेरि हाम्रो सम्बन्ध चिनसित पनि तिसिएको छ. बिआरआईको प्रोजेक्टहरूलाई पनि यो सरकार आइसकेपछि त्यस्तो एड्रेस गर्ने, अगाडि बढाउने कुनै खालको कामहरू अगाडि भइरहेको अथवा त्यसलाई केन्द्रमा ल्याइरहेको भन्ने मैले देख्दिनँ. त्यसैले गर्दाखेरि युएनमा जाँदाखेरि फेरि कतै हाम्रो मतलब चाहिँ क्लाइमेट चेन्जको विषय उठाइरहँदाखेरि हामीसित चाइनालाई प्रभाव पर्ने या चाइनालाई ठाडो रूपमा मतलब चाहिँ असर पर्ने हिसाबले उहाँले प्रस्तुत गर्नुभयो र त्यो ढङ्गले पश्चिमाहरूले उहाँलाई युज गरे भने भइरहेको अहिलेको चिसोको सम्बन्ध पनि झन् एकदम बिग्रेर जान सक्छ. अनि चिन र भारत दुइटैसँग सम्बन्ध बिगार

0: पेट्रोलहरू भारतबाट आएन भने हामी 15 दिन पनि धान्ने हामीसँग स्टक छैन भने हामीले पनि पङ्गा लिनुभन्दा भारतसित एउटा चाहिँ मतलब चाहिँ सब डिप्लोमेसीको आधारमा ब्यालेन्स डिप्लोमेसीको आधारमा कहाँ कहाँ समस्या हो बसेर कुराकानी गर्नुको सट्टामा इगो राखेर म दुई त्याईको मतलब चाहिँ गर्छु नेपाली जनताले मलाई जिताएको हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रिय मतलब डिप्लोमेसीमा चाहिँ साह्रै ठुलो मिनिङ राख्छ जस्तो मलाई लाग्दैन।
1: डाक्टर साहब हुन त अब सरकारसँग तातिका ताती थिङ्क ट्याङ्कहरू लाग्ने विज्ञहरूको कमी नहुने बताइन्छ। अब हुन त अहिलेको सरकारसँग ती थिङ्क ट्याङ्कहरूको कति एक्सिस छ दोस्रो कुरो तपाईँहरू जस्ता मान्छे पनि गराइराखेको सुनिन्छ के हो त यो तालमेल कहाँ मिलेको छैन यो अग्लो होचो कहाँ भइरहेछ विदेश मामिलामा हाम्रो कुटनीतिमा अन्तर्राष्ट्रिय सम्बन्धमा।
0: पहिलो कुरा त हेर्नुहोस् नेपालमा राम्रोसँगको कुनै पनि थिङ्क ट्याङ्क अर्गनाइजेसनले काम गरिरहेको छैन नम्बर एक।
1: हजुर
0: नम्बर दुई भए पनि त्यस्तो थिङ्क ट्याङ्क अर्गनाइजेसनहरूलाई चल्नको निमित्त चाहिने आर्थिक सहयोग सरकारले गर्दैन। तेस्रो कुरो मतलब चाहिँ थिङ्क ट्याङ्ककै कुराहरू पनि कतिपय एक्सपोर्टहरूको कुराहरू अहिलेको सरकारले लिएर त्यो अनुसारको प्रोग्रामहरू अगाडि बनाइरहेको छ भन्ने कुरा मलाई लाग्दैन। त्यो कुरा बारम्बार चाहिँ मतलब चाहिँ अमरेश कुमार सिंहले पनि उठाइराख्नु भएको छ संसदमा कि यो नगरपालिका टिमले देश चलाइरहेको छ भनेर होइन त हेर्दा पनि त्यस्तै देखिन्छ। तर कुनै पनि मतलब चाहिँ विद्वानहरू एक्सपोर्टहरू यसको चाहिँ मतलब चाहिँ होनहार जानकार मान्छेहरूसितको टिममा परामर्श गर्ने खास गरी हाम्रो प्रधानमन्त्री चाहिँ एकदम मतलब चाहिँ इन्ट्रोभर्ट खालको र आफू एक्लै गर्ने र दुई चारजना मान्छे आफ्नो पुराना साथीहरूलाई लिएर हिँडिरहेको जस्तो मलाई लाग्छ। त्यसरी चाहिँ यत्रो ठुलो देश चल्दैन किनभने एउटा सानो संस्था एउटा सानो अस्पताल चल्नलाई त एउटा टिम चाहिन्छ एउटा राम्रो मान्छेहरू भएन भने संस्था बिग्रिरहेको हामीले देखेका छौँ। र विश्वमा के देखिन्छ भन्दाखेरि तपाईँको हरेक वर्ष 35% भएका संस्थाहरूमध्येमा 35% संस्थाहरू कोल्याप्स हुन्छन्। त्यो कारण के त भन्दाखेरि राम्रोसँग त्यसको संस्थाको आन्तरिक रिफर्म नगर्दा सल्लाहकार टिम राम्रो नहुँदा हुन्छ भने अनि अहिले त हाम्रो देश चलाउनको निम्ति त उहाँले त्यो काम गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ अपरिपक्वता छ जस्तो मलाई लाग्छ त्यो उहाँले सुधार्नुपर्छ त्यो अहिले गरिरहनु भएको छ भन्ने लाग्दैन मलाई।
1: फेरि परराष्ट्र मन्त्री र राष्ट्रपाको सभापति चाहिँ अलिक ध्यान केन्द्रित गरेको अलिक परिपक्वतातिर लागेको हो कि जस्तो पनि बाहिरबाट देखिन्छ फेरि त्यो
0: होइन। समस्या के छ भन्दाखेरि बालेनजीले मतलब एउटा ढङ्गबाट उ गरिरहनु भएको छ त्यति इन्टरेक्टिभ भइराख्नु हुँदैन अनि त्यसको समस्या पर्छ त्यो समस्यालाई टालटुल गर्नलाई होइन मतलब चाहिँ रविजी लागिरहनु भएको छ यता टालो उता भङ पर्छ होइन बिचरा उहाँलाई रविजीले टाल्दा टाल्दै हेरिरहनु भएको छ। अहिले त हुँदा हुँदा चाहिँ राष्ट्रपतिको सांसदहरू नै मतलब चाहिँ रोडमा करन थालिसके नि सरकारको विरुद्धमा भर्खरै मतलब मन्त्रीले राजीनामा दिनुभएको छ। साह्रै राम्रो सङ्केतको साथ सरकार अगाडि बढिरहेको छ भन्ने मलाई चाहिँ लागिरहेको छैन।
1: तर अब तपाईँका कुरा पनि सुरु सुरुमा त बडो उत्साहित हुने खालको एकदम प्रेरित गर्ने खालको आउँथे डाक्टर साहब तपाईँ पनि निराश हुन थाल्नु भएछ है?
0: होइन यस्तो म त निराश
1: छ महिना वरिपरि नपुग्दै
0: एउटा दुई त्याईको सरकार आइसकेपछि राम्रो पोलिसी बनाउला राम्रो इम्प्लिमेन्टको अगाडि लगाउला जनताको जनजीविकाको विषयमा मतलब चाहिँ मतलब प्रोग्रामहरू ल्याउला कार्यक्रमहरू गर्ला भन्ने सोचिराखेको थियौँ। त्यो बाटोतिर नगइरहेको हुँदाखेरि मैले सरकारलाई अलिकति मतलब सतर्कता सजग गराएको हो होइन म अहिले निराश भइहालेको अवस्था चाहिँ
1: अब के हुनेवाला छ त अन्तर्राष्ट्रिय मामिलामा चाहिँ हाम्रो अलिकति सन्तुलन तलमाथि हुँदाखेरि त्यसले घरेलु राजनीतिमा पार्ने इम्प्याक्टहरू चाहिँ कस्तो आउन सक्छ यो त अनुन्यासित छ क्या?
0: यस्तो हुन सक्छ जस्तो के देखिन्छ भन्दाखेरि अहिले जुन हल्ला चल्ला छ बजारमा र जुन मिडिया पनि आइरहेछ र हिजै पनि अमेरिकाको एउटा पत्रिकाले जुन कुराहरू लेखिरहेछ यो हेर्दाखेरि चाहिँ गभर्मेन्ट चाहिँ कतै चाहिँ मतलब चाहिँ प्रो अमेरिकन कतै मतलब चाहिँ पश्चिमा शक्तिहरूतिर झुकेको हो कि त्यताबाट चाहिँ गाइडेड छ कि भन्ने खालका आशंकाहरू बजारमा उत्रिरहेका छन्। अब यो कुरा चाहिँ सत्य हो कि होइन भन्ने कुरा चाहिँ फेरि चाइनाको र इन्डियाको खुफिया एजेन्सीहरूले त यो त मिनटमा पत्ता लगाउँछ। यदि त्यो साँच्चै हो भने र त्यस्तो कुराहरू गएर प्रो अमेरिकन कित्तामा गभर्मेन्ट उभिएको छ र त्यो लाइनमा गयो भने अब हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिन्छ र यो सरकारले मतलब चाहिँ चाइना र भारतसितको हाम्रो सम्बन्धमा परेको दरारको कारणले गर्दाखेरि ठुलो आर्थिक भारहरू मारहरू खेप्नुपर्ने हुनसक्छ। त्यस्तो नहोस् सरकारले एउटा मतलब चाहिँ ब्यालेन्स गरेर न्युट्रल वेमा पश्चिमा शक्तिसँग र उत्तर र दक्षिणसित समुद्रीको आधारमा आफ्नो विदेश नीतिहरू अगाडि बढाओस् मेच्योरिटी अझै गेन गरोस् परिपक्वता अझै मतलब चाहिँ अगाडि बढाओस् भन्ने म शुभकामना पनि।
1: तर डाक्टर साहब 2082 भदौ 23 र 24 तत्कालीन केपी शर्मा ओलीको सरकार दुई तिहाई काङ्ग्रेस सहित मिसिनाको त्यसले चाहिँ खास गरी पश्चिमा अमेरिकासँगको सम्बन्ध सन्तुलनमा राख्न नसक्दा त्यो खेपेको र यो देश आज यो हालतमा पुगेको भन्ने धेरैका टिप्पणीहरू र सम्भवतः यो सरकारलाई पनि त्यो आत्मबोध भएको कारण बढ्ता उनलाई सन्तुलन मिलाउनतिर लागेको पो हो कि
0: होइन? यस्तो छ कि कस्तो छ भन्दाखेरि अब यो केपी ओलीहरूको पाटो सकिसकेको च्याप्टर हो अब
1: होइन त्यसबाट उहाँहरू झझल्किएर तर्सिएर त्यो चाहिँ अलिक बढी सन्तुलन मिलाउनु पर्ने रहेछ भने त्यता लागेको पनि त हुन सक्छ नि होइन?
0: होइन यस्तो छ नि त्यो सन्तुलन भएन नि त्यो त एक पक्ष हुन्छ नि त जस्तो पश्चिमा देशतिर अमेरिकातिर मात्रै ढल्किनु भयो भने त फेरि सन्तुलन बिग्रियो त्यसैले गर्दा

0: सहकारी हाम्रो त तिनवटा ओदान जस्तो छ नि त,
1: होइन?
0: तिन त मतलब एउटा पश्चिमा शक्ति, खास गरी अमेरिका, एउटा भारत र एउटा चिन। यो तिनटैलाई मतलब हामीले गराउँछ। अझ इमिडिएट छिमेकी देशहरू भारत र चिनसित त अझ हामीले मतलब विशेष सम्बन्धहरू विकास गर्नुपर्ने हुनसक्छ। त्यसैले गर्दाखेरि उहाँले यसको एनालाइसिस के गरी गरिरहनु भएको छ थाहा भएन, तर अहिले मतलब चाहिँ यो अब भारतसित ब्रिक्समा सम्मेलनमा निम्चुना हुनु, अनि अब चिनकै कुरामा पनि रविजी चाइना जाने भन्दा भन्दै त्यो भ्रमण पनि पोस्टपोन्ड हुनु, होइन, अगाडि नबढ्नु, र अनि अब अहिले मतलब ग्लोबल वार्मिङको कुरामा फेरि चिनको कारणले चाहिँ नेपालमा चाहिँ बाढी आएको अथवा चाहिँ पहिरो गएको यत्रो ठुलो कुराहरू भन्ने कुराहरू मार्केटमा गएर चिनिया राजदूतावासले पटक पटक स्पष्टीकरण दिनु, काहीँ न काहीँ मतलब चाहिँ नेपालको सम्बन्ध चिनसित पनि मतलब चिसिएको छ भन्ने कुरा हामीले बुझ्न पर्छ, होइन? अब यो आरोप प्रत्यारोपको बिचमा यसरी मतलब चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध बढिरहेको हुँदाखेरि अब डिप्लोमेसीमा त एउटा मतलब चाहिँ जेस्टर, एउटा सिग्नल, इभन एउटा बडी ल्याङ्ग्वेजै ठुलो अर्थ राख्छ भन्छन्। झन् यत्रो मतलब चाहिँ भाषाको वार चलिरहेको छ चिन र नेपालको बिचमा पनि डाइरेक्टली इन्डाइरेक्टली, त्यसैले गर्दाखेरि यो त्यति राम्रो सुमधुर ढङ्गबाट अगाडि बढिरहेको भन्ने चाहिँ मलाई लागिरहेको छैन।
1: नेपालको जेन्जी मुभमेन्ट हुनुभन्दा अगाडिका ठ्याक्कै घटना दक्षिण एसिया हेर्यो भने श्रीलङ्कादेखि बङ्गलादेशसम्म र नेपाल, बङ्गलादेशमा जुन शक्तिले बङ्गलादेश चलायो भनिन्छ त्यहाँ पछिल्लो फेजमा आइपुग्दाखेरि राष्ट्रपतिसम्मको राजीनामा आयो, होइन? अब हाम्रो यदि सम्हालिएन भने त्यही बाटोतिर जान सक्छ, त्यसकारण पनि सन्तुलन कायम राख्नुपर्छ भनेर सरकार अलिक बढी सिरियस भएको हो कि भनेर मैले फेरि जोड गरेर तिन लगे।
0: होइन, यस्तो छ नि, तपाईँको एउटा मात्रै शक्तिसँग राख्दाखेरि सन्तुलन कायम त हुन सक्दैन, एकछिनलाई होला, तपाईँले भने अनुसार, होइन?
1: हजुर, तर संसारको सुपर पावर त आजको दिनमा नि ऊ हो, उसँगको सन्तुलन त झन् बिगार्नु भएन। आज तपाईँ माधुरो श्रीमान श्रीमतीलाई होइन हरेक किसिमका घटना भयो,
0: हाम्रो आँगन जोडिएको इन्डिया र चाइनासित पनि हामीले ब्यालेन्स गरेनौँ भने त सायद मतलब हामीलाई अप्ठ्यारो पर्न सक्छ नि त। त्यसैले गर्दाखेरि तिनटैलाई मिलाएको राम्रो हुन्छ, त्यसमा हामीले एक्सर्साइज गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: कयौँ विद्वानहरूले भनेको सुनिन्छ नि, तपाईँहरू जस्तो एक्सपोर्टले नेपाल नन अलाइनमेन्ट मुभमेन्टबाट बाहिरिनुपर्छ, यो चाहिँ अलाइन हुनुपर्छ भन्ने खालको कुरा पनि आइरहेको हुन्छ, त्यस कारण सम्भवतः सरकारलाई त्यो बुद्धि पनि कसैले दियो कि
0: होइन तपाईँको, हामीले त्यो त नेपालले गर्यो नि, पहिला चाहिँ युक्रेनको केसमा चाहिँ तपाईँको अमेरिकाको पक्षमा नेपाल उभियो, होइन,
1: हो,
0: रुसको विरुद्धमा गयो, होइन? त्यसले गर्दाखेरि चाहिँ अब इभन भारतले त त्यसरी भोटिङ गरेन भनेदेखि हामीले त्यहाँनिर त नेपाल चुकेको देखिन्छ। त्यसरी मतलब कुनै एउटा पक्षमा हामी उभियौँ भनेदेखि चाहिँ हामीलाई अन्तर्राष्ट्रिय हिसाबले अथवा भोलि घरेलु राजनीतिमा चाहिँ ठुलो प्रभाव पर्न सक्छ। त्यसैले गर्दाखेरि अब हामी यो कुरामा चाहिँ सतर्क हुनुपर्छ भन्ने मलाई
1: अर्थात् जिसमा डाक्टर साहब त्यति यो सरकारको कूटनीति विदेशमा मिल्दा जे भनौँ त्यो त्यति सुखद खालको देखिरहेको छैन, तपाईँ वरि हुनुहुन्छ,
0: त्यो मिलिरहेको छैन उहाँहरूले मतलब चाहिँ मिलाइराख्नु भएको छैन। ब्रिक्सले पनि देखायो, चिनसितको अहिलेको बाढीको विषयमा पनि राजदूतले पटक पटक स्पष्टीकरण चाइनिज राजदूतले दिएको घटनाले पनि देखाइरहेको छ, रवि लामिछानेको चिनको भ्रमण रोकिएको कारणले पनि देखाइरहेको छ, होइन? र अब फेरि तपाईँलाई अघि नै मैले भनिसकेँ, युएनमा गएर फेरि चिनको विरुद्धमा यहाँको प्रधानमन्त्रीलाई बोल्न लगाइयो या चाहिँ त्यो प्रयोग भइयो भने झन् नेगेटिभ हुन सक्छ। त्यसैले गर्दा अहिले चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ त्यति अनुकूल छैन भन्ने मलाई लाग्छ।
1: हस् डाक्टर साहब, महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: हजुर, यहाँलाई पनि धेरै धन्यवाद।
2: रेडियो पाउ, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851404198 र 9841252957। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
4: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफूल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्नु?
2: म आफैलाई म युज भयो जस्तो लाग्न थालिसकेँ।
3: युज? तँलाई मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छस्?

0: के गर्नुहुन्छ तपाईँ?
1: प्रेम गर्न त म कसैलाई प्रेम गर्थे, तर प्रेमको धन्दा नै बन्द गरिदिसके। फाइदा नगयो कसैलाई मेरो तन।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
3: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
3: त्यसो भए ध्यान दिएर सुन्ने
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
3: सुन्नु भए त
2: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
5: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
6: पानीको मुहान संरक्षण गरौँ भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सडक निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
6: पानीको मुहान वरिपरि रुख रोपौँ भएका वन जङ्गल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
6: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
6: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
7: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मद्दत गर्छ
7: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
6: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
7: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
6: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
7: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
8: हुर्केकै गिरिराज चल्ला 150
9: हजुर हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439 0485402533 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
12: रात को 9 बजे।

कति पब्जी खेलेको, जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा 70 वर्षको आमा चाहिँ रमाइलो हेर्न, आफू चाहिँ प्रदर्शन, तपाईँ चाहिँ खालि पब्जी पब्जी।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।

0: गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692965998।
5: तन्नै पैसो कमाइएला भनेर 100 का 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
8: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
8: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
8: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
8: घर वरिपरि सफा राख्नुपर्छ, डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
8: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाक्रिनको शब्द तथा सङ्गीतमा सजिएको

सुर टङ्कामाया श्रेष्ठ, सुमि श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860707044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: रंग बहार, रंग बहार।
2: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्णबहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
6: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-6-82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-8-92, र 048-543-85, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
10: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर।
2: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत, रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
1: हजुरको रेडियो 102

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको CFM 95 MHz पनि सुनिरहनु भएको छ। नेपाली कङ्ग्रेसले आगामी असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरेको छ। कङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले 15 महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ। खुला र बन्द सत्र सबै काठमाडौँको खुला मञ्चमै सञ्चालन हुने उहाँले बताउनु भएको छ। यस्तै बैठकले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई सोही हैसियत दिने निर्णय समेत गरेको छ। नेपाली कङ्ग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिनुभएको छ। उहाँ 8 दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्र हिरासतमुक्त हुनुभएको थियो। पैसा ठगी गरेको उजुरीपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो। ठगी गरेको पैसा बुझाएर हिरासतमुक्त भएको काठमाडौँ प्रहरी परिषदका प्रमुख SSP दिलीप घिमिरेले जानकारी दिनुभएको छ। नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्ताहरूलाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक विदाका दिनमा विशेष गरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत 3 दिनदेखि ग्यास विक्रेता मार्फत कार्यालय परिसरमा ग्यास लाएर सोझै बिक्री वितरणको व्यवस्था गर्दै आएको थियो। तर भदौ 29 गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढी पीडितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा समेत कार्यालय जुट्नुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री वितरण स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिनुभएको छ।

काठमाडौँ प्रहरीले हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ। सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भिड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागू गरेको। पशुपति मन्दिर क्षेत्रमा सुरक्षाका लागि दुई सिफ्टमा सोमबार 2500 प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी धनबहादुर थापाले जानकारी दिनुभएको छ। काठमाडौँ महानगरपालिकाले सहरी बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै कार्यवाहक मेयर सुमिता डङ्गलले यो जानकारी दिनुभएको। उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्न यो अभियान अघि बढाउन लागि हो। भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्रिपरिषद बैठकले 4 जनासम्मका परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा आएको छ। भोटेको सिउँदे त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि 14 गते सडक भाँसिएको थियो। भाँसिएको सडकभन्दा केही माथि भित्त कटान गरेर नयाँ ट्र्याक खोलेर आजदेखि सडक पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णवीर सडक पार गराइएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढाउँदा धादिङकी प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमसहित नेपाली सेना पनि पुगेका थिए। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाको रूपमा रहेको 18 किलोमिटर लामो सीमा पार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेसनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केबी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पुरा भएको हो। प्रधान सेनापति अशोकराज सिंहदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रोताज महत्व समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसङ्गीतको अभिवादनसहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको दुःख सुखको सहयात्री होइन तपाईँको मुठीको डुकडुकी भर्खर र 14-15 लागेको ह्यान्डसम टिटो श्री राज महत। तपाईँ यति बेला रामछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौँ। तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौँ भने तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू त्यो पनि विशेष गरेर तिजका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइलाई भुलाउने कोसिस गर्छौँ। पिर चिन्ता होला त्यसलाई पनि भुलाउने कोसिस गर्छौँ भने साथमा अब माया प्रेमका कुराकानी गर्दै गर्दै अगाडि बढ्छौँ। अनि आज विशेष दिन, भोलि विशेष दिन रहेको छ, आज झन् विशेषै भयो होइन। के गर्दै हुनुहुन्छ? बहुत एकदम रमाइलो भइराखेको छ होला है। चेलीबेटीहरू जम्मा भइराख्नु भएको छ होला, जम्मा हुनुभयो होला। यति बेला मिठा मिठा कुराकानी हुँदैछन् होला, दुःख सुखका कुराकानी हुँदैछन् होला होइन। कति दुब्लाकी है तिमी त, अथवा कति दुब्लाएछौ होइन, यस्तै यस्तै कुराहरू, कस्तो मोटाएछौ, यस्तै यस्तै कुराहरू भइराखेको छन् होला। के छ, कसो छ हालखबर, पल्लाहरूको के छ, माथलाहरूको के छ होइन, यी कुराहरू हुँदैछन् होला पनि भन्न चाहन्छु। अनि आज त अब टन्न खानी हो क्या अरे होइन, भोलि व्रत बस्नको लागि त खानु पनि पर्छ। खाइसक्नुभयो कि अब अहिले 11 बजीतिर खाउँला, 12 बजी पछि हुन्न भनेर बसिराख्नु भएको छ, के हो कनि, के हुँदैछ होइन डर। स्वास्थ्यलाई ख्याल गरेर उ गर्नुहोस् ल, ध्यान दिनुहोस्, ख्याल गर्नुहोस्, खानुहोस् भन्न चाहन्छु। चिल्लो पिरो मसलेदार खानेकुराहरू कम गर्नुहोस्, असर गर्छ पनि भन्न चाहन्छु भन्दै, हामीलाई सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा एउटा गीत राखेर चिटिकै भाछु रे यो गीत राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा। त्यसपछि होइन आउँछु भन्दा पनि, चिटिकै भाछु रे भन्दा पनि आयो बराइचालको माइती देशैको यो गीत चाहिँ राख्न चाहन्छु म यति बेला। कहिलेकाहीँ टक्क लगाएर सोचेको गीतहरू होइन। ओके ओके, यति बेलाको समय तपाईँको माझमा यो गीत राख्न चाहन्छु। यसमा आवाज दिनुभएको छ सुमित्रा कोइराला, अमृता लुङ्गेलीमा गरेको आवाजमा यो गीत छ। अनि त्यस्तै शब्द सङ्गीत सुमित्रा कोइरालाको रहेको छ। यति बेला तपाईँको माझमा आयो बराई चालको माइतीको त्यसैको

आयो भरै झलीको माइतीकै देशा यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। एउटा सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ नि, सुन्दै हुनुहुन्छ होला। दिदीबहिनीहरू जम्मा हुनुभएको छ होला यति बेला टाढा टाढाबाट, होइन? भला कसरी हुँदैछन् होला? फलानाको त त्यो पुन्टीको नेप्टीको त बिहे भयो नि, यस्ता उस्ता विविध कुराहरू भइराखेका छन् होला, हुँदैछन् होला, होइन? ठिक छ, अब दर खाने दिन केवल मिठो मसिनो खाने पर्व मात्र पनि होइन कि, यो त अब चेलीबेटीहरू एकै ठाउँमा भेला भएर आफ्ना सुख दुःख बाँध्ने, मनका भावनाहरू पोख्ने र माइतीको मायामा भिज्ने एउटा पवित्र अवसर पनि हो। भिज्नु होला, भिज्दै हुनुहुन्छ होला, होइन? रमाउँदै हुनुहुन्छ होला, कोही भोलि आउने सुरसार गर्दै हुनुहुन्छ होला, आज नै त अलि भ्याइएन, भोलिसम्म पुग्छु भन्ने सोच बनाएर राख्नुभएको छ होला। भोलि अब मठ मन्दिरतिर होइन जाने सोच बनाइराख्नु भएको छ होला। वर्षभरिका थकान होइन सासु ससुरा र घर व्यवहारका उल्झनहरूलाई एकातिर पन्छाएर दिदीबहिनीहरू सँगै बसेर हाँस्ने र पुराना सम्झनाहरू ताजा गराउने यो पल साँच्चै नै अद्भुत छ है। अद्भुत हुन्छ, राम्रो छ, रमाइलो हुन्छ। माइतीको आँगनमा पाकेको दरको स्वादमा अथा माया ममता र आत्मीयता मिसिएको हुन्छ। मिसाउनु भयो, मिसिएको भेट्नु भयो कि नाइ, होइन? आज त 12 बजीसम्म मात्र होइन र भनेको हो कि कसो हो? भोलि त व्रत बसेर आफ्ना प्रियजनको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामना गर्नु अघि अब आजको यो रात रमाइलो गर्ने, मनका पुराना भाकाहरूमा कम्मर मर्काउने र आफैभित्र

को खुसीलाई पोख्ने समय हो, होइन र? यति बेला अब भोलि त मेरो त्यो प्यारो मान्छेको होइन भन्दै हुनुहुन्छ होला, लागि म व्रत बस्छु भन्दै हुनुहुन्छ होला। त्यस्तै गरेर मैले एकदम प्यारो, एकदम होइन प्रिय मान्छे पाऊँ भनेर व्रत बस्ने सोच बनाइराख्नु भएको छ होला। तपाईँको घर आँगनमा पनि दरको मिठास, दिदीबहिनीहरूको मधुर मुस्कान र आत्मीयताको रौनकता छाइरहोस् भन्न चाहे, यतिजले जीवनमा नयाँ उमङ्ग, ऊर्जा र सकारात्मकता लिएर आओस् भन्न चाहन्छु। राम्रो होस् है आजको यो रात भन्न चाहे, रमाइलो गर्नुहोस्, हामीलाई चाहिँ सुनेर साथ दिनुहोस् न फेरि, होइन सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोस् भन्न चाहन्छु। मैले सधैँ भन्ने गरेको छु, चाडपर्वहरू भनेको टाढिएका सम्बन्धहरूलाई नजिक बनाउने होइन अझ सुमधुर बनाउने रूपमा हामी लिन्छौँ जस्तो लाग्छ। यति बेला टाढा टाढा गएका चेलीबेटीहरू, दिदीबहिनीहरू आफ्नो घर सम्झेर आउनुहुन्छ, माइती घर सम्झेर आउनुहुन्छ, एकजुट हुनुहुन्छ, होइन दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट हुन्छ, कुरा साटासाट हुन्छ, दुःख साथसाथै सुखका कुराहरू साटासाट हुन्छ, होइन र? चाहे त्यो दसैँ होस्, चाहे त्यो तिहार होस्, चाहे त्यो तिज होस्, होइन प्राय भनेको सम्बन्धलाई आत्मीयता बनाउनेको रूपमा लिन्छौँ जस्तो लाग्छ चाडबाडहरू चाहिँ हामी। यति बेला म सामाजिक सञ्जालभन्दा पनि फेसबुक, टिकटकबाट पनि हेर्दै हुनुहुन्छ, इट्स मी बिनु, बिनिता छेत्री बिनु हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, निरोज सेवा हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, राई इज सिम्पल हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, सम्झना सबैमा है भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। नमस्ते, शुभरात्रि, दरखाने दिनको शुभकामना सबैमा, शुभरात्रिको शुभरात्रि, शुभ सपनी, हरि कालिका तिजको सम्पूर्ण नेपाली चेलीहरूमा शुभकामना है भन्नुहुन्छ धर्मराज हुनुहुन्छ। भवन आले हुनुहुन्छ, नमस्ते, सिन्धुली फिकलको मान्छे आल्छी काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ नि, ह्याप्पी तिज सबैमा है भन्नुहुन्छ। त्यस्तै देवेन किशोर अन्जान हुनुहुन्छ, आफू सक्षम भनेको आफ्नै पौरखले हुने हो, किनकि अरूको आशामा भर पर्ने त माग्नेहरूले मात्र हो, हुने खाने र हुँदा खानेहरूका बिचमा आएको यो तिज आफूसँग जे छ त्यसैमा रमाउनुहोस्, ऋण काँडेर चाडबाड नमनाउनुहोस्, आफूभन्दा माथिकालाई हेरेर होइन आफूभन्दा मुनिकालाई हेरेर अगाडि बढ्ने कोसिस गर्नुहोस्, अरूको देखासिखी र तडक भडकमा नलाग्नुहोस्, सभ्य र भव्यताका साथ चाडबाड मनाउनुहोस्, कसैलाई पनि असर पुग्ने खालका गतिविधिहरू नगर्नुहोस्, आफ्नो आफ्नो संस्कार र संस्कृतिलाई कसैले पनि नभुल्नुहोस्, यहाँ र यहाँका सबै परिवारजनहरूमा हरितालिका तिज अनि कि दरखाने दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष रूपमा धन्यवाद। पक्कै पनि आफ्नो गच्छ अनुसार मनाउनुहोला, होइन चाडबाड आयो भन्दैमा अरूले विभिन्न चिजहरू गर्छ नि त, अब देखासेखी गर्नु हुँदैन है भन्न चाहे, मान्छे के गर्छन् एउटा उनै रहेको छ नि उखान, अरूले घोडा चढ्यो भनेर आफै धुरी चढ्ने होइन भनेर, होइन होइन नि त, आफ्नो गच्छेअनुसार गर्नुपर्छ, मनाउनुहोला राम्रोसँग पनि भन्न चाहन्छु। हिराबहादुर लगाइ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है बुटोलबाट भन्नुहुन्छ, मौसम सफा छ बुटोलतिर, हल्का हावा हुरी दौडिँदैछ भन्नुहुन्छ, हो र? ठिक छ। मिनु लामतरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। मिलन घायल मुटु हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ, दुहा कतारबाट सुन्दैछु भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है रामेछाप सालुबाट, रामेछाप सालु घर हो हाल चाहिँ काठमाडौँबाट, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। सुरेन्द्र बानिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, नेपालगञ्ज बाँकी हाल भरतपुर चितवनको मिलन चोकदेखि, सबैमा सबै मित्रमा मिठो सम्झना, साथै विष्णुमाझीको विष्णुमाझीले गाएको गीत होइन घरबार भन्ने गीत राखिदिनुहोस् ल, मायाको दरबार भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ सुरेन्द्र पानीहाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि
ह्याप्पी टिज अन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै मनको साथी जीवन कार्की हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर, सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी भन्नुहुन्छ। लामो समयपछि कमेन्ट गरे हजुर, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभरात्रि भन्नु हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अर्चना अनुमोल हुनुहुन्छ, अपकमिङ सङ विनोद थापा, अर्पण, अमित, सुदीप छेत्री, सुजन कार्की, नवीन थापा, सुमन राई, सुनिल छेत्री, आर्यन कार्की अनि लगायत सबैमा सम्झना समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। बहराइनबाट सुन्दैछु भन्नुहुन्छ अर्चना अनुमोलले, घरची लामो भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। त्यस्तै यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ टिकटकबाट, इलामबाट हुनुहुन्छ, दियालिम हुनुहुन्छ, सेवाहरू भन्नुहुन्छ, सेवाहरू सेवाहरू वेलकम, स्वागत छ हजुरलाई पनि भन्न चाहे। दिपक चालिसा सर हुनुहुन्छ होइन अकबरे, ओके, उहाँलाई पनि स्वागत छ कार्यक्रममा भन्न चाहे। त्यस्तै गरेर यति बेला आयुषा पुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु पुरानो गाउँ सिमले घर भइहाल्छ काठमाडौँबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। करिना मगर हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ ओके साली राम्री मेरै भन्ने गीत राख्नु पऱ्यो है भन्नुहुन्छ निरोजीले, ओके प्रयास गर्छु म पनि भन्न चाहे। साली राम्री मेरो गीत गाउन पनि मन लाग्यो मलाई, ठिक छ, यति बेला म गीततर्फ लाग्छु, धेरै बोल्नु पनि भएन होइन, यति बेला घरबार बोल गीत तपाईँको माझमा राख्छु। यति बेला जम्मा भएर चेलीबेटीहरू घरमा घर घरमा आफ्नो माइतमा जम्मा भएर मनका कुराहरू सेयर गर्दै हुनुहुन्छ होला आमा दिदी भाइ दाजुभाइहरूसँग होइन, दिदीबहिनीसँग सेयर गर्दै हुनुहुन्छ होला एक आपसमा, भक्का दिँदै हुनुहुन्छ होला कतै त अबै भन्दै हुनुहुन्छ होला होइन, कोही नाच्ने मुडमा हुनुहुन्छ होला यो बेला, अब नाच्नु पर्छ है भन्ने सोच बनाइराख्नु भएको छ होला होइन, आज यस्तै भयो थाकिएर आएको छ सुन्छु कार्यक्रम भनेर सुन्दै हुनुहुन्छ कि। यति बेला विष्णु माझीको आवाज मलाई गीत भर्खर बजारमा उपलब्ध भएको छ होइन, 11 दिन मात्र भयो तर ट्रेन्डिङमा छ गीत, खतरा होइन चल्छ उहाँको गीत, यति बेला तपाईँको माझमा राख्न चाहन्छु। घरबार बोलको गीत रहेको छ, आमा धेरैचोटि सोध्यौ सकियो कस्तो छ त नानी घरबार भनेर, खै कसरी भनौँ त नि आमा, जुन मैलो भएको छ घाममा दुरोला छ, यस्तै छ आमै घरबार, यस्तै छ आमै घरबार।

यस्तै छ मै घर बार। सुन्दरमणि अधिकारीको रचना सङ्गीतमा रहेको अनि विष्णुमाझीको आवाजमा सजिएको गीत तपाईँको माझमा राखेँ। जब जब होइन जबसम्म विष्णुमाझीको गीत आउँदैन होइन तबसम्म तिज आएको जस्तो त्यो रौनकै हुँदैन भनिन्छ। तिज र विष्णुमाझी चाहिँ एक आपसमा होइन त्यो भनिन्छ नि कनेक्सन पारस्परिक भन्ने जस्तो रहेको छ जस्तो लाग्छ होइन हो नि मैले सही भने नि। कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, हामी हप्ताको सातै दिन आउँछौँ। 10:38 गइसकेको छ। मनमा धेरै कुरा छन् भन्नुपर्ने। तिज हेर्दा हेर्दै चाडपर्वहरू कति सानो आयो होइन। हिजोअस्ति हामी भर्खर 2083 सालको पात्रो हेर्दै थियौँ, चाडपर्वहरू कहिले पर्छन्, कति गते पर्दो रहेछ, दसैँ तिज कहिले पर्दो रहेछ, तिहार कहिले पर्दो रहेछ भनेर हिजोअस्ति हामी पात्रो हेर्दै थियौँ। भनेपछि आज हेर्नुहोस् त, आज व्रत होइन के अरे दरखाने बोली व्रत तिज आइसक्यो, हेर्दा हेर्दै गइसक्यो भन्ने हुन्छ। अनि त्यसपछि दसैँ तिहार अनि वर्ष सक्यो। ठिक छ, तिजको बारेमा के भन्छु म, तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गरिहाल्छु म। मलाई के भन्दैनुहुन्छ, मैले केही देख्दै थिएँ म्यासेजहरू हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्छु म सुरुवातमा। दाइ हजुरको तिज कस्तो भयो मलाई एकचोटि भन्नुहोस् है भन्दैनुहुन्छ। मेरो तिज सेलिब्रिटीहरूको तिज हो हजुर, मेरो तिज कस्तो भने म हेर्छु रमाइलो गर्छु होइन। प्रकाशजी तपाईँको तिज कस्तो भयो, नाच्नुभयो खानुभयो बेसरी के गर्नुभयो। तेम्लिङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। म पनि कार्यक्रम सुन्दैछु है दादा हजुर। रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्डोदी पान्ति भण्डार आज काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट पेम्लिङमा शेर्पा हो भन्नुहुन्छ। अवजन गीत सबैमा समर्पण गर्न चाहन्छु है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला प्रकाश केसी हुनुहुन्छ, दाई कार्यक्रम सुन्दैछ है, सन्चै हुनुहुन्छ, रुममा बसेर सुनिराखेको छु। पशुपति दाई पशुपति शर्मा र देवी गर्ती मगरको टिकटकमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। म अरू हेर्दैछु ल, कोसिस गर्छु, राख्ने कोसिस गर्छु। मनिता थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु ल रामेछाप दुई देउरालीबाट, मनिता थापा मगर भन्नुहुन्छ। बज्ने गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। राज केडी हुनुहुन्छ, हेलो एन्ड नमस्ते राज केडी, बैरापुर 23/12 कलैया नेपाल, नेपाल हिन्द रेडियो श्रोतासँग युट्युब राज केडी अफिसियल रहेको छ, यो पठाउनुहुन्छ उहाँले, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर राज कालीकोटी हुनुहुन्छ, झापाली हिरो राज कालीकोटी हो के भन्नुहुन्छ।

तामर झापा घर भई अहिले चाहिँ युएईबाट सुन्दै छु। विशेष रूपमा धन्यवाद होइन सेयरको लागि चाहिँ सुन्दैछु भन्नुहुन्छ झापाल हिरोजीले। विशेष रूपमा धन्यवाद दिन चाहन्छु सबजना, सबैमा शुभरात्रि छ भन्नुहुन्छ राजकाल कोटेजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, कार्यक्रम सुन्दैछु है, दोलाखा मार्बु घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बज्ने भाका घर परिवारलाई अनि साथीहरू धनु गजमेर, सम्पाली शेर्पा, सरिता मक्तान, सविता खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु, सम्झना चाहन्छु भन्नुहुन्छ भने त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ। ह्याप्पी तिज भन्नुहुन्छ है उहाँले पनि, कुमार श्रेष्ठजी हुनुहुन्छ। माया हुन्छ, माया सधैँ दिगो, व्रत बस्नु तिमी साथ, माग्नु सानो हाम्रो व्रत बस्न तिमी शिव र पार्वती अनि राधा कृष्ण जस्तै मिल्छ प्रेम प्राप्तिको भन्नुहुन्छ। ह्याप्पी तिज माया, ह्याप्पी तिज भन्नुहुन्छ। माया हुन्छ, माया सन्दीको व्रत बस्न तिमी, मैले मिलाउन सकिनँ कुमारजी, फेरि पठाउनुहोस् ल ठक्क हरप, म इक्वेलमा गएँ जस्तो लाग्यो, तपाईँले केही लेख पठाउनु भएको जस्तो लाग्छ, तर इक्वेल रूपमा वाचन गर्न नमजा आउँछ कि। ह्याप्पी तिज माया हुन्छ, माया सधैँको व्रत बस्न तिमी साथ, माग्नु सानो हाम्रो व्रत बस्न तिमी शिव र पार्वती अनि राधा कृष्ण जस्तै मिल्छ प्रेम प्राप्तिको भन्नुहुन्छ। धनुगजमर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सुभाष कार्की हुनुहुन्छ साउदीबाट सुन्दै हुनुहुन्छ, सम्झना सबैमा ह्याप्पी तिज भन्नुहुन्छ। दामोदर ग्यावाली हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रुरुचार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ, घर परिवार साथीहरू सबैमा भन्नुहुन्छ। सिम्पल सरिना हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। हाँसिदिनु उसको लागि जसले खुसी दिन सक्छ, बाँचिदिनु उसको लागि जसले जीवनभरि साथ दिन सक्छ, जसले विश्वास गर्छ उसलाई हात दिनुपर्छ है भन्नुहुन्छ। दाइ सरिना पायो नाम, मेरो गुरुङ पायो थर, मोरङको काने पोखरीमा पर्छ मेरो घर, नमस्ते गरी दाइ यो रात्रिकालीन एसएमएसको कार्यक्रममा होइन, सम्पूर्ण नेपाली बहिनी दिदी दाजुभाइलाई तिजको शुभकामना दिँदै गए ल भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हाँसिदिनु उसको लागि जसले खुसी दिन सक्छ, बाँचिदिनु उसको लागि जसले जीवनभरि साथ दिन सक्छ, जसले विश्वास गर्छ उसलाई हात दिनुपर्छ है भाइ भन्नुहुन्छ, पके पनि हो। विशेष रूपमा धन्यवाद। सुजान ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मलेसियाबाट। अनि अब बज्ने गीत चाहिँ मम्मी बाबा अनि जीवनको ढुकढुकी जीवन साथी शर्मिला ढुङ्गेल, छोराहरूमा सक्षम ढुङ्गेल, सौरभ ढुङ्गेल, दिदीहरूमा चाहिँ सीता, ईश्वरी, गायत्री, गीता र सुजान ढुङ्गेल भनेर चिने नचिने सम्पूर्णलाई सम्झना छ भन्नुहुन्छ। स्पेसली सुषमा कालीको लागि भन्छ है भन्नुहुन्छ लास्टमा चाहिँ, मेरो मुटुको ढुकढुकी भन्नुभयो जीवनसाथी शर्मिला ढुङ्गेल, अनि लास्टमा फेरि स्पेसली सुषमा कालीको लागि भन्न चाहन्छ है भन्नुभयो। कुरा के हो यसो भन्दाखेरि घर व्यवहार बिग्रिन सक्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु साथी हुनुहुन्छ सक्नुहुन्छ। म फेरि मर कस्तो छु भने नचाहिँदोमा प्रश्न उठाउँछु क्या, चाहिनेमा खासै अह यति बेला उफ भन्दै हुनुहुन्छ विनिता छेत्री बिना। विशेष रूपमा धन्यवाद सबिना हुनुहुन्छ, हेरिराख्नु भएको छ, लाइभ सेटी गरेर सेयर गरिराख्नु भएको छ होइन, सेयर गर्नुपर्छ है। म पनि सुन्दैछु है श्री भन्नुहुन्छ सबिना पोखरेल, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ठिक छ आऊ ओके, विशेष रूपमा धन्यवाद। पैसा पैसा रूपसन आयोगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सबजना सबैमा भन्नुहुन्छ होइन, सिन्धुली ढुङ्ग्रे बासबाट सम्झना सबै भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। ऋतुजी हुनुहुन्छ, नमस्ते सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्को एउटा गीत पनि राखौँ जस्तो लाग्यो, म्यासेजहरू भनेको त वाचन गर्दै गरौँला नि होइन र के छ र, तिजको बारेमा पनि केही कुरा भन्छु ल,
भन्नु छ हो, त्यसको बारेमा आज व्रत बस्ने, अब आज होइन आज त खाने पो के अरे होइन, ए दर खाने फाक फेरि खाने त खाने के खाने भन्ने होला, आज दर खाने भोलि व्रत बस्ने समय रहेको छ। व्रत बस्दाखेरि चाहिँ ध्यान दिनुहोला भन्न चाहन्छु, स्वास्थ्यले साथ दिएसम्म मात्र व्रत बस्ने हो कि, आफ्नो स्वास्थ्य कमजोर हुँदा हुँदै व्रत बसेर फाइदा हुँदैन, आफूलाई हानि हुन्छ, आफूलाई नोक्सान हुन्छ भन्दा भन्दै व्रत चाहिँ बस्नुहुन्न। त्यही भएर व्रत बस्दा पनि ख्याल गर्नुहोस्, आज दर खाने दिन रहेको छ, दर खाने दिनमा पनि अब दर खाँदा पनि ख्याल गर्नुपर्छ हामीले, विशेष गरी त मसलेदार अनि त्यस्तै गरेर अर्को भनेको पिरो होइन चिल्लो खाँदाओर्दा ध्यान दिनु भन्न चाहे। रोजाइको गीत राख्ने बेलामा के भइदियो भन्दाखेरिमा हाम्रो टेक्निकल फल्ट आइदियो, अब के म बोलिराख्नु पऱ्यो कि के गर्नु के गर्नु कि आफै गीत गाउनु पऱ्यो, हाय मेरो फरिया झन्माथि सार्यो झन्तामा सर्छ, हाय मेरो फरिया भनेर होइन साली राम्री मेरो भन्ने गीत तपाईँको माझमा राख्न चाहन्छु। यति बेला चाहिँ यो गीत राख्ने कोसिस गर्छु, कहिलेकाहीँ सोचेअनुसार हुँदैन। रामजी खाँड नि विष्णुमाया गुरुङको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, सर्ट एन्ड सुटमा त्यसपछि आउँछु ल।

साली राम्री मेरै दिदीको भन्दा नि माया लाग्छ तिम्रो यस्तै यस्तै भने जस्तो लाग्थ्यो, मैले बिर्सिहालेँ। माया प्रेमको कुराकानी गरेँ यसो मनमा आउँछ आउँछ अनि भन्न भन्न खोजेँ बिर्सिहाल्छु। ठिक छ, साली उनीहरूको त अब राम्रै होला, ठिकै होला, नहुनेको चाहिँ के नि हेरेको हेरे। ओके, त्यति त्रो नजाउँ। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि हुन चाहन्छु। हामी आज दर खाने दिनमा रहेका छौँ। दरका विभिन्न परिकारहरू बन्यो होला यति बेला तपाईँको ठाउँ, बनाउँदै हुनुहुन्छ होला, होइन? अब त के बनाउनु र 10-12 भइसक्यो, खानुभयो होला, होइन? रमाइलो गर्नुभयो होला, दुःख सुखका कुराहरू पोख्दै हुनुहुन्छ होला यति बेला, होइन? आपसमा सेयर गर्दैन, फलानु त यस्तो नै, निस्कानु यस्तो नि, ए त्यो गाउँ त यस्तो भइसकेको छ, म त धेरै नभएको है, नआएको यहाँ त, पछिल्लो समय अस्ति आएको थिएँ भनेर यस्तो यस्तो गफहरू हान्दै हुनुहुन्छ होला। गफ होइन, भावनाहरू पोख्दै हुनुहुन्छ होला। म कस्तो, म र फेरि कुरा गर्न नजान्ने भनेको यही कुराकानी गर्न नजान्ने भएर त होला है। ठिक छ, त्यतातिर नजानुहोस्। शब्दतिर भन्दा पनि माया गर्छु मैले, मायातिर चाहिँ बुझ्नुहोस् ल। माया त औधी गर्छु नै हो मेरो, एउटा मुटु नभएर दुईवटा मुटु ठिक पारेर राखेको छु है। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेजहरू प्राप्त भइराखेका छन्, टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ हुनुहुन्छ कुमार श्रेष्ठ सर हुनुहुन्छ, त्यस्तै कुमार धनुकेजी नै हुनुहुन्छ, अभिषेक कुमार धनुकेजी हुनुहुन्छ, विनिता छेत्री पनि हुनुहुन्छ प्रत्यक्ष रूपमा, होइन? साथमा अन्य मुटुका टुक्रा भनौँ हुनुहुन्छ, हेर्दै हुनुहुन्छ मुटुका टुक्रा। आहा, यति बेला म शुक्रराज रसाली निर्दोषजीले पठाउनुभएका म्यासेजहरू वाचन गर्न चाहन्छु। शिला अधिकारीजी पनि आउनुभएको छ, स्वागत छ है। पाँच थर हिल्याङ सात घर भइहाल्छ, फिदिम चार डब्लु चोकबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। साथीहरू सम्झिनु भएको छ, जीवन सहयात्री कमला रसाली, प्रेमकला आचार्य डिकेन्द्र शम्पा आम्फे, त्यस्तै गरेर मनिषा शेर्पा, गोपाल भाइ चटपटे, सञ्चमाया किरण, तारा शङ्कर, अरुणा शाम्पा आम्फे, सुमी लिम्बु, गगन तेह्र थुमे, त्यस्तै मुना खड्का, रामकृष्ण कलयात्री, पाँच थरी, हरपल रोशनी, कविता कतानी, सरस्वता पोखरेल लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। त्यस्तै प्रकाश जी हुनुहुन्छ, दाई खाना त खाइयो नि अनि ड्युटी गइयो भन्नुहुन्छ। त्यस्तै हजुर, हाम्रो पनि है खाना खाइयो, यस्तै कतारमा त के रमाइलो हुन्छ र भन्नुहुन्छ। यस्तो प्रकाशजी, तपाईँको मन जहाँ खुसी हुन्छ, तपाईँ जहाँ रमाउन सक्नुहुन्छ नि, तपाईँ जहाँ बसे पनि त्यसलाई रमाउने वातावरण बनाउनुपर्छ जस्तो लाग्छ कि। तपाईँ स्वर्गमा गएर पनि त्यहाँ केही भेट्नु भएन तर ठाउँ राम्रो छ भनिसकेपछि पनि त्यहाँनिर केही भेटिएन भने पनि तपाईँले आफैले क्रिएट गर्ने हो कि खुसीहरू, होइन? अब कतारमा हुनुहुन्छ, ठिक छ, कामको सिलसिलामा हुनुहुन्छ, घरबाट टाढा हुनुहुन्छ, तपाईँलाई मन छैन त्यहाँनिर, होइन? मनै नलगाइ नलगाइ काम गरिराख्नु भएको छ भने त्यो मजा आउँदैन, त्यो राम्रो पनि होइन। त्यही भएर बरु स्वदेश फर्किनुहोस्, आमा बासँग बस्नुहोस्, बरु सँगै हुनुहोस्, त्यो राम्रो हो जस्तो लाग्छ। अब कतारमा काम गर्न मन छैन जस्तो, होइन, खासमा राम्रो हुँदैन भन्ने होइन, हो राम्रो हुँदैन, अर्काको ठाउँ छ, परदेशी भूमि छ, तर त्यहाँ रमाइलो माहौल चाहिँ क्रिएट गर्नुहोस्, मलाई खुसी बनाउनुहोस् न भन्न चाहे। ओके, म्यासेजहरू म वाचन गर्न कोसिस गरिरहेको छु यति बेला। अब प्रकाशजी अचम्मको मान्छे हुनुहुन्छ, भन्दा चाहिँ नरिसाउनु होला, किन भन्दाखेरिमा हिजो अस्ति असार साउनदेखि नै तिजको गीत कहिले राख्नुहुन्छ भन्दैनन्थ्यो, अब भोलिबाट तिज सकिन्छ भन्नुहुन्छ, भोलिबाट त सकियो तिज, त्यसपछि दसैँ हो, ठिक छ, त्यतातिर नजाउँ है। दसैँको गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ, अब पहिला सुरु तिजमै छौँ हामी, तिज छ महान, होइन, चेलीबेटीहरूको नारीहरूको महान तिजमा छौँ हामी, भर्खर भर्खर, होइन, आज व्रत छ, भोलि ती व्रत, भोलि तिजै रहेको छ, होइन, अब व्रत बस्नुहुन्छ, ऋषि पञ्चमी पनि रहेको छ त, तपाईँ दसैँ कुर्नुहुन्छ मान्छे, ठिक छ, त्यतातिर नजा प्रकाशजी। त्यस्तै गरेर रत्नबहादुर थापा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मोरङको रतुवा माईबाट कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ,
एकदमै राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ दाङ्गो राई 19 सैगाको मान्छे हाल भारतबाट भुवन राउत हो भन्नुहुन्छ। यति बेला कार्यक्रम सुनिराखेको छु, सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना भन्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई, नमस्ते भन्नुहुन्छ सुमित्रा थापा मगरले, होइन सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। सुजान ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। साली हो हजुर, कान्छी साली हो, त्यही भएर खै हुन्न मलाई चाहिँ सम्झनु भएन भन्छन्। अनि स्पेसल्ली भन्नुहुन्छ सुजानजी, हँ के भन्नुभएको बुझेन मैले साली हो हजुर, कान्छी साली हो भन्नु ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई भुवन रावजीले पठाउनु भएको छ, उहाँको म्यासेज वाचन गरिसकेको छ। कुमार श्रेष्ठ हुनुहुन्छ, गजल पठाउनु भएको छ, दुःख पर्दा नै भेटियो न भाइ भेटियो, दुःख पर्दा नै भेटियो न भाइ भेटियो, खोज्दै जाँदा त दुःख पर्दा नै भेटियो न भाइ भेटियो, खोज्दै जाँदा त आ ना हेर नि पराई भेटियो भन्नुहुन्छ। यो भन्दा खुल्ला के हुन्छ यो दुनियाँमा, लुटिँदै नानीको मुखमा मिठाई भेटियो, धेरै खोजियो यहाँ केही भेटिएन, बजारमा केवल निन्द्रा लाग्ने दबाई भेटियो, कति सम्बन्ध यति छिटै सकिने छन्, सकिँदैनन् सकिँदैन यात्रामा निस्कँदै दिन कहाँ सकियो, पाउमा काँडा भए तै जीवन हो, पाहुमा काँडा भए त्यही जीवन हो, आँखामा फुल परेको दिन त जीवन सकिन्छ, हृदयको मन राख्दा राख्दै गजल भन्छ, जसरी बुराईको मन राख्दा राख्दै गजल भन्छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद, वाचन गर्न चाहिँ जानिनँ, माफ माग्न चाहन्छु पनि भन्न चाहे। त्यस्तै देवमान दिवान हुनुहुन्छ, वृतमोड झापा घर भइहाल्छ, रोमानियाबाट कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ होइन। सोनाकन्दुङमा सन्जु शेर्पा, सन्जु बान्तवाजेनु, रेडियो कर्मी छ्या लिम्बू, कमला उनेम लिम्बू, प्रतीक्षा चामलिङ राई, सुमिता सुमिता लिम्बू खिम्याखा, सिम्पल सरिना, सोनिया शेर्पा, सुनिसा साई र सन्जमा आएकीहरू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। आज मैले साथीहरूलाई छोटो मिठोमा सम्झिराखेको छु। स्नेहा चामलिङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु खोटाङबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हिराबहादुरजी हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सम्झना सबै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, दाइ दसैँका गीतहरू कहिलेबाट बज्छन् भन्नुहुन्छ, तपाईँ रेडियो सुन्दै गर्नुहोस् प्रकाश जी, हामी राख्छौँ दसैँ आउने होइन केही दिनबाट राख्छौँ, 15-20 दिन अगाडिबाट राख्छौँ, तपाईँ रेडियो सुनेर साथ दिनुहोस् न, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् होइन। ठिक छ, मैले धेरै कुरा भन्न चाहिनँ, प्रकाशजी म्यासेजहरू धेरै लेखिराख्नु भएको छ होइन। मैले दाइ नेपालमा जागिर पाउँछ भन्दिनुहुन्छ प्रकाशजी, किन नपाउनु, नेपालमा जागिर पाउँदैन, गर्ने हो भने पाउँछ हजुर, अब गरिँदैन यहाँ बसिँदैन कुरो, त्यो भने त अलि हामी अशान्ति पारेका छौँ होइन, म आफै त भन्छु अशान्ति पारेको छु भनेर, हामी शान्ति छैनौँ हो, आफैले आफैलाई पनि ममा भन्न सक्नुपर्छ कि कुनै कुनै कुरामा त जस्तो लाग्छ। नेपालमा जागिरहरू पाउँछ, कृषिमा छ, हेर्नुहोस् न विभिन्न फिल्डहरूमा छन् नि गरेदेखि होइन, अब अलिकति बजार छैन भन्ने हो केहीमा, अब केही राम्रै होला भन्ने हो त्यो हो। प्रकाशजी ढुक्क आउनुहोस्, स्वदेश फर्किनुहोस्, आमा बाबासँग बस्नुहोस् होइन। ओके, त्यतातिर नजाउँ। अस्मिता हुनुहुन्छ, नमस्ते भन्नुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, ओके अहिले सुनाउनुहुन्छ होला होइन, हाम्रो कुमार श्रेष्ठजीले मुक्तक सुन्नुपर्छ उहाँको आवाजबाट, मैले भन्दा पनि हो जसले लेखेको उहाँले अझ राम्रोसँग बुझाउनुहुन्छ जस्तो लाग्छ, मैले बुझाउन नसकेको जस्तो लाग्छ। आजकल खै म कताबाट मेरो मन कता बहकिए जस्तो लाग्छ होइन, के हो के हो के ठिक छ। त्यस्तै गरेर यति बेला म्यासेजहरू मैले सबै वाचन गरिसकेको हो र
शिलाजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सुमित्रा थापा मगर हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर होइन हेलो सिन्धुली आइडिरहेको छ, सम्झना सबैमा भन्दिनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मुक्तक प्रेमी माया खड्का हुनुहुन्छ, बजाउनुलाई प्लिज भनिदिनुहुन्छ, ओके गीत है, उहाँले पनि सुन्दै हुनुहुन्छ। आइना बहिनी माई त यो गीत राखिदिनुहोस् भन्दिनुहुन्छ, कपिल वस्तु देखिनुहुन्छ, मुक्तक प्रेमी हुनुहुन्छ माया खड्का, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। छुट्यौँ हो, धेरै कुराकानी नगरौँ, केही कुरा भन्न चाहन्छु। हजुर बहकिएपछि हामी के गर्ने हो र भन्नुहुन्छ, होइन त्यस्तो हुन्छ भनेको, म बहकिएपछि बग्नु, तपाईँ पनि बहकिनुहुन्छ ल, ठिक छ, म बहकिन्छु नि त एकछिन ल। एउटी प्यारी मरी थिइन्, साह्रै राम्री हो है, कसरी एकै नजरमा माया बस्यो थाहा भएन, खोइ के जादु थियो उसमा, त्यो पनि आजसम्म थाहा छैन, कसरी माया बस्यो, के भयो, कसो भयो, विविध कुराहरू गरिन्थ्यो, माया प्रेमका सपना बुनिन्थ्यो भविष्यका, खै कहाँ छुट्यो, के छुट्यो, थाहै भएन, बहकिएर मा होइन गाठे थ्यात्तेरी गा, कहाँ बहकिनु, यस्तोलाई बहकिनु भन्छ, बहकिनु होइन, भए हुँदैन, मैले बहकिन त खोजेको, त्यतातिर गइनँ, म तिजको बारेमा केही भन्न चाहन्छु। नारी नेपाली नारीहरूको महान तिज रहेको छ, राम्रोसँग अब आज व्रत चिल्लो पिरोहरू नखानुहोस्, यो कुरा चाहिँ जानकारी गराउन चाहे फेरि पनि, नेपाली नारीहरूको एउटा अत्यन्तै महत्त्वपूर्ण र पवित्र र सांस्कृतिक रूपले पनि धनी पर्व हो तिज, होइन राजेश। अब धार्मिक पौराणिक कथाअनुसार चाहिँ अब भन्नुपर्दाखेरि भगवान् भनौँ न पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाउनका लागि कठोर निराहार व्रत बस्नुभएको थियो, पार्वतीका साथीहरू सखीहरूले उनलाई हरण गरेर जङ्गलमा लागि शिवको आराधना गर्न सघाएकाले यस पर्वको नाम हरितालिका, हरित हरण गरिएकी आलिका सखीहरू रहन गएको हो भनिन्छ। त्यसैले तिजलाई नारी शक्ति, दृढ सङ्कल्प र आस्थाको पर्वका रूपमा पनि लिइन्छ। नारीले चाहे भने के हुँदैन, के मात्र हुँदैन भन्ने होइन, जे पनि हुन्छ नारीले चाहे भने, नारी नै त हो शक्ति होइन, सबै चिज त्यो हो। मैले विशेष त भनिरहेको हुन्छु, चाडपर्व भनेको नजिक टाढिएका सम्बन्धहरूलाई नजिक बनाउने पर्वका रूपमा हामी हेर्ने गर्दछौँ, चाहे त्यो दसैँ होस्, चाहे त्यो तिज होस् होइन, तिहार होस्, चेलीबेटीहरू टाढा हुनुहुन्छ विवाह गरेर अथवा कामको सिलसिलामा टाढा जानुभएका चेलीबेटीहरू आफ्नो आमा सम्झेर, दाजुभाइ सम्झेर यति बेला आउनु भएको छ घरमा, त्यसले सम्बन्धलाई अझ नजिक बनाएको जस्तो लाग्छ ल, ठिक छ, वर्षभरिमा कुराकानी भएन होला, आइहेल्लोमा गयो होला, तर विशेष चाडको बेलामा, पर्वको बेलामा त होइन, सम्झेर त आइन्छ नि त, अब बिदा पनि हुन्छ होइन, कहिले बिदा लिनुभयो होला, चाडपर्वको बेलामा दुःख सुखको कुराकानी गर्दै हुनुहुन्छ होला, वर्षभरि त्यो घर व्यवहार र व्यस्ततामा भुलेको के, भुलेका दिदीबहिनीहरू माइती घरमा भेला हुन्छन् हुनुभयो होला, भोलि अझै आउने सुरसार गर्दै हुनुहुन्छ होला, आमा भाउजू होइन, दिदीबहिनीहरूसँग बसेर मनका दुःख सुख साट्ने एउटा उत्कृष्ट माध्यम पर्व तिज हो, भोलि त अब चटक्क पर्ने होला नि तिजमा, रातो हरियो र पहेँलो पोसाक, पोते चुरा धागो पहिरिएर होइन, नारीहरू सजिन्छन् सजिनु हुन्छ होला, रातो रङलाई सौभाग्य पनि भनिन्छ, खुसी र उत्साहको प्रतीकको रूपमा पनि मानिन्छ होइन, अब तिजको अर्को सुन्दर पक्ष भनेको नाचगान नृत्य, भोलि अब प्रायः जस्तो शिव मन्दिर भन्दा पनि प्रायःभन्दा पनि सबै शिव मन्दिर होइन, विशेष त पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा महिलाहरू भेला भएर आफ्ना वेदना, खुसी, सामाजिक परिवेश समेटिएका भाकाहरूमा कम्मर मर्काउँछन्, मर्काउने होइन त भोलि यो छ। तर अर्को एउटा कुरा भन्न चाहन्छु मैले, पानीसम्म नपिई निराहार वा फलाहार गरेर भगवान् शिव र पार्वतीको पूजा आराधना गर्ने परम्परा छ, गर्नुपर्छ पनि भनिन्छ, विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् भने अविवाहित युवतीहरू त प्रायः जस्तो सुयोग्य वरको कामनाका लागि व्रत बस्छन् होइन, अब व्रत बस्दाखेरि चाहिँ स्वास्थ्यलाई ख्याल गर्नु होला भन्न चाहन्छु, विशेष त निराहार व्रत पानी नै नपी बस्ने होइन कि, आफ्नो स्वास्थ्यलाई होइन
स्वास्थ्यको ख्याल नगरिकन व्रत बस्नुहुन्न, पानी पिएर फलफुल खाएर पनि व्रत बस्न सकिन्छ के? मात्र के हो भन्दाखेरिमा व्रतमा पनि मन हो जस्तो लाग्छ। हर चिजमा मन चोखो हुनु पऱ्यो, शुद्ध हुनु पऱ्यो, राम्रो हुनु पऱ्यो जस्तो लाग्छ। चाहे त्यो होइन नारी होस्, चाहे त्यो पुरुष होस्, होइन दुवैको मन राम्रो भयो भने सब राम्रो हुन्छ जस्तो लाग्छ। मन्दिर भनेको त त्यो हामीले कल्पना गरेको त हो नि, होइन बनाएको त हो नि। हाम्रो मनै राम्रो छैन भने मन्दिरमा गएर पनि राम्रो हुने होइन। सो विशेष त फलफुल खाएर व्रत बस्ने, तपाईँ राम्रो चोखो निदो गरेरै व्रत बसिसकेपछि अब खाएरै बसे पनि त त्यो मानिन्छ जस्तो लाग्छ मलाई। र स्वास्थ्यको हिसाबले त अब यति बेला त काम गर्नुपर्ने हुन्छ, होइन कहिलेकाहीँ निराहार व्रत बस्दा बेहोस हुने पनि हुन्छ, बिपी हाई, बिपी लो, होइन विभिन्न समस्याहरू हुन्छ कि। त्यो भइसकेपछि त्यो समस्याबाट बच्नको लागि भए पनि पानी फलफुल चाहिँ खाएर पिएर व्रत बस्नु होला। सक्नुहुन्छ भने अब निराहार बसे पनि हो, नभए भने चाहिँ यति चाहिँ गर्नुहोला है, स्वास्थ्यको लागि भन्न चाहन्छु, ख्याल गर्नुहोला भन्न चाहे। भन्दै अब छुट्टिनुपर्छ है। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धेरै कुराहरू गरेँ मैले, भोलि कम्मर मर्काएर बाँचेर कसरी हिँड्नु फेरि भन्दै हुनुहुन्छ शिलाजी। ओहो साँच्ची भोलि त म पनि नाच्छु भनेको थिएँ है, आजसम्म सिकेको छैन हो म, है मेरो फरिया भनेर। अब ठिक छ, भोलि हेरौँला, नाच्न चाहिँ मन थियो, कोसिस गर्छु म। हाई मेरो फरिया झन्मा थिए साह्रो, अहिले नाचौँ नाचौँ जस्तो लागिसक्यो। ठिक छ, अब रातमा के गर्नु, त्यस्तै अब छुट्यौँ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। अनि म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। हेरेर साथ दिनुहुने सम्पूर्ण मुटुका टुक्राहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। झालरेखा बन्द गर्न बिर्सिनु भयो कि, ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ मौसमको बारेमा जानकारी लिनुहोला, भोलि कतै यात्रामा निस्कन अगाडि बाटोको बारेमा पनि जानकारी लिनुहोला। अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ हामी विशेष गरी चाडपर्वको बेलामा अब प्रायः जस्तो त हुन्न जस्तो लाग्छ, तडक भडक अलि बेसी गर्छौँ। सुनका गहना, होइन गहना लगाउने यताउति, अब भिडभाडमा गइसकेपछि चोरी हुनसक्छ, अथवा फोटो खिचेर हाल्ने परम्परा पनि छ हो दसैँ तिहार तिजमा, होइन घरमा टक्क यी रहेको छ, हाल्ने चलन, फोटो खिच्ने चलन, हाल्ने यी विविध छ। यो भनेको अब मैले भन्न खोजेको चोरी लुटपाट होइन यीबाट पनि कसरी बस्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला है भन्न चाहेको मैले। अब घुमाउर पाला पारा आयो होला मेरो भन्न, एक्ज्याक्ट पोइन्टमा गइनँ होला म, जस त्यसमा पनि ध्यान दिनुहोला, धेरै तडक भडक नगर्नुहोस् पनि भन्न चाहन्छु। चेलीबेटीहरू होइन बुझ्नुहुन्छ जस्तो लाग्छ, आमाहरू, दिदीहरू, बहिनीहरू, विशेष त नारीहरूले भन्न चाहे। भन्दै अब छुट्यौँ त छुट्यौँ। अन्तिममा आइन आमा यो तिजमा कुन चाहिँ गीत भन्दिनुहुन्थ्यो मलाई, मुक्तक प्रेमी हाम्रो मायाजीले, मायाजीले भन्दिनुहुन्थ्यो होइन, मुक्तक प्रेमी मायाजीले गीत राखिदिनु भन्दिनुहुन्थ्यो, नभने दाइले आइना बहिनी माइत। ओके यो गीत किन छोटो मिठोमा भेटेँ मैले, नभने दाइले आइना बहिनी माइत यो गीत होइन राख्दै राख्थेँ। आजको बसाइबाट छुट्टिन चाहेमा चाहिँ फेरि पनि सुनेर साथ दिनुभयो, यतिन्जेलसम्म मलाई होइन म सँगसँगै यात्रा गरिदिएर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत तपाईँकै दुःख सुख कसै यात्री मुटुको ढुकढुकी भर्खर चौधबाट 15 लागेको हामीसम्म ठिटो स्त्री राजमा छुट्टी आवस्था, नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना अनि ह्याप्पी तिज।

0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा

0: थाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: सूचना सूचना सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: 83मा जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भू स्वामित्व बढेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो।
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
11: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिव

आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो साड़ी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिव